0: अलिक पुनर्स्थापना गरिएको जनाएको छ भने यसको विषयमा राजनैतिक दलहरू बीच भने फरक फरक धारणाहरू सार्वजनिक भइरहेका छन्।
1: सरकारले आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो पत्रकार सम्मेलन गर्दै सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता
2: 25 जना मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचा पत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौँ भनेर भनेका थियौँ। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौँ। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौँ भने संवैधानिक व्यवस्था बमोजिम 25 सदस्य मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 सदस्यीय मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतै छ।
1: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजीआरले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान आरजीआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
1: एकदमै खुसी लागिरहेको छ है। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। म पहिले गाउँतिर खेल्छु, 8-9 वर्ष भयो त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्न सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप सेट ग्रुप चाहिँ तर पनि हामी जसोतसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, अनि लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड बेलाका सबै गतिविधि सकिएका छन्। सुर्खेत, दैलेख र अछाममा बाढीको सतर्कता सूचना जारी गरिएको छ। वर्षा नरोकिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले जिल्लावासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। कपिलवस्तुको बाणगंगा नदीमा पनि बाढीको चेतावनी जारी गरिएको छ। कास्की र साङ्गेजाका कतिपय ठाउँमा गएको 24 घण्टामा 143 मिलिमिटरसम्म पानी परेको छ। बागलुङ, पर्वत, लम्जुङ, काठमाडौँ लगायत जिल्लामा पनि उल्लेख्य वर्षा भएको छ। अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी बढेको छ।
2: लालबन्दी नगरपालिका 1 नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको हो। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 जना सर्पले टसेर उपचारका लागि केन्द्रमा आएका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 जनासम्म सर्पले टसेका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुन 17, चैत्रमा 47, वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 जनालाई सर्पले डसेको छ। यसमध्ये विषालु कमन करेतले डसेका 3 जनालाई उपचारका लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। बाँकी सबैको केन्द्रमा उपचार भएको छ। उपचारका लागि आउने मध्ये 5-7% बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ भने 15-20% सुक्खा दसाई तथा 73-80% दसाईको शंका लागेका र विष नभएका सर्पको दसाईको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। अझै पनि समाजमा सर्पले टसेका बिरामीको झारफुकबाट विष छार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूले सुझाव पनि दिएका छन्।
0: नारायणगढ बुटोल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमा पहिलोपटक बाँदर जस्ता वन्यजन्तु वारपार गर्ने पुल बनाइएको छ। वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन गैंडाकोटका पितौतीमा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भएको छ। बाँदर, लंगुर लगायत रूखबाट रूखमा आवतजावत गर्ने वन्यजन्तुले सड़कमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल बनाइएको उहाँको भनाइ छ। सड़क पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणका लागि क्यानोपी ब्रिज बनाइएको इन्जिनियर खनालले बताउनु भएको छ। युक्रेनले सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा गरेको ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आमदानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। बीबीसीका जेम्स ल्यान्डालले युक्रेनको सम्भावित रणनीति वर्णन गर्नुभएको छ।
3: Ukraine clearly seems determined to keep the pressure up because it knows that it's beginning to bite, and you now have Russia, one of the biggest oil producers in the world, actually now having to contemplate importing refined fuel because it simply hasn't got enough itself because of so many Ukrainian attacks. The Russian war machine has a substantial amount of fuel in reserves, but the reason why Ukraine is striking oil refineries in St. Petersburg and elsewhere is to basically bring the war home to Russian people and hope that that puts political pressure on the Kremlin and Vladimir Putin.
0: पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ 16 खेलमा पाराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टी मार्फत निर्णायक गोल गर्नुभएको छ। जारी विश्वकपमा एम्बाप्पेको 7 गोल हो। उहाँ अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। जितसँगै 18 पटक विश्वपटक कप खेलिरहेको फ्रान्स 10 पटक प्री क्वार्टर फाइनल प्रवेश गरेको हो। अब सेमी फाइनल प्रवेशका लागि अब फ्रान्सले मोरक्कोसँग खेल्नेछ। विश्वकपको सह आयोजक क्यानाडा प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको ह्युस्टनमा भएको अन्तिम 16 पहिलो खेलमा मोरक्कोले क्यानाडालाई 3-0 पराजित गरेको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: चितवनको भरतपुर 23 बेलहाटामा हात्तीको आक्रमणमा पनि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका भोटे र उहाँका 4 वर्षीय छोरा भरतको मृत्यु भएको हो। हात्ती तपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आग लागि भएको छ। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ। खोटाङको बराह पोखरी छका वडाध्यक्ष दुर्गबहादुर राईले राजनीतिसँगै मौरी पालन तथा आधुनिक घर निर्माणलाई समानान्तर अघि बढाउन सफल देखिनु भएको छ। वडाध्यक्ष राईका डाँडागाउँ मौरी पालन तथा मह प्रशोधन उद्योगमा हाल 18 आधुनिक घरमा मौरी छन्। भूकम्पपछिको पुनर्निर्माण र बसाइ सनाईका कारण परम्परागत मौरी पालनमा चुनौती रहे पनि सफल देखिएको उहाँको भनाइ छ।
1: प्रत्येक घरमा नै हुन्छ यो मौरी त अब लोकल जातको अब किन अहिले त झन् परम्परागत घरहरू विस्थापन भयो होइन जस्तै माटाको घरहरू होइन यो माटाको घरहरू हुँदाखेरि चाहिँ यो भूकम्प आउनुभन्दा अगाडि चाहिँ मौरी धेरै नै थिए किनभने माटोको घरमा चाहिँ खोपाहरू हुन्थ्यो त्यो प्रत्येक खोपाहरूमा प्रायः हुन्थ्यो तर पनि अब भूकम्पले गर्दाखेरि लगभग महबटेमा मात्रै अब 96 घरहरू भूकम्पबाट नयाँ निर्माण भयो क्या त्यसले गर्दाखेरि अब त्यसले पनि अलिकति कम चाहिँ गराएको छ। अब घरमा भएको खोपामा त अब आइराख्ने नि त अब मान्छेले अब नि धोत्राहरू बनाउनले चाहिँ अब कतिले अब चाहनेले धोत्राहरू बनाउँछ नचाहनेले बनाउँदैन त्यही भएर अलिकति कम भएको जस्तो चाहिँ मलाई चाहिँ भएको छ।
0: मौरीको आधुनिक हार बिक्रीबाट मात्रै 8-10 लाख रुपियाँसम्म आमदानी गरेको उहाँले बताउनु भएको छ। झापामा आर्थिक वर्ष 82-83 761,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
2: बर्खे धान चैते धान मकै कोदो फापर गहुँ र जौ गरी 6 प्रकारका 761,432.78 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभएको छ। सो अवधिमा चैते धान 89,655 मेट्रिक टन बर्खे धान 3,77,534 मेट्रिक टन मकै 2,83,187 मेट्रिक टन कोदो 869 मेट्रिक टन उत्पादन भएको छ। फापर 3,758 मेट्रिक टन गहुँ 6,419 मेट्रिक टन र जौ 8.1 मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभएको हो। पछिल्लो 3 वर्ष यता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ। आर्थिक वर्ष 2080-81 143,815 हेक्टरमा बर्खे धान चैते धान मकै कोदो फापर गहुँ र जौ खेती गरिएको थियो जसमा यी 6 प्रकारका खाद्यान्न 8,63,238 मेट्रिक टन उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष 2081-82 145,326 हेक्टरमा 852,208 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र छापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ। यता चालु आर्थिक वर्ष 82-83 130,386 हेक्टरमा 761,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा ती 6 बालीको खेतीको क्षेत्रफल 14,940 हेक्टरले घटेको छ भने 90,775 मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आएको छ।
0: विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भेट्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले 12 1-0 हराउँदा मोरक्कोले सहआयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा फ्रान्सको जितमा किलियन एम्बाप्पेले 70 मिनटमा गरेको गोल निर्णायक रहेको हो। फ्रान्स र मोरक्को बीचको क्वार्टर फाइनल खेल आगामी शुक्रबार हुनेछ। अन्तिम 16 अन्य खेलमा भोलि बिहान 12:45 ब्राजिल र नर्वे आम्ने सामने हुनेछन्। बिहान 12:45 इङ्ल्यान्डले सहायक मेक्सिकोसँग उसकै घरेलु मैदानमा खेल्नुपर्नेछ। बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्क पीसमा भएको यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकार सहभागी भएका छन्। त्यस अवसरमा साहित्यकारहरू कृष्ण उपाध्याय, पुष्येन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडा सैनी, चन्द्रमणि गौतम र कृष्ण बचकाईले कविता वाचन गर्नुभएको छ। नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई मातृभूमिको भाषा संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो 3 संस्करण हो। प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईले काव्य यात्रा बेलायतका विभिन्न शहरमा गरिने र यात्रामा कविता वाचित कविताको संग्रह प्रकाशित गरिने जानकारी दिनुभएको छ।
3: यो बीएफपी KBS गोर्खा रेडियो।

0: आदरणीय श्रोताहरू, परदेशी सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो साता उपस्थित छु म सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोताहरू जो नेपाल हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ र रेडियो नेपालको ध्वनि तरङ्गमा देशभरि र विदेशमा सुन्नुहुन्छ, यहाँलाई दर्शन नमस्ते कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, साथमा छु म निशा गुरुङ र यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि गर्छु। कार्यक्रमको पर्खाइमा हुनुहुन्छ भने हामी आइसकेका छौँ तपाईँको घर आँगनमा। असार 15 पनि हामीले मनायौँ होइन दाजु, दही चिउरा पनि खायौँ। मैले चाहिँ खेत रोप्न पाइनँ, धान रोप्न पाइनँ, दाईले चाहिँ पाउनु भएको पाएन।
0: प्लान त थियो, योजना एकदम कडा थियो होइन, तर पानी नै परेन, के गर्ने होइन, त्यसले गर्दाखेरि धान रोप्न पाइएन, तर दही चिउरा चाहिँ मजाले खाइयो बहिनी। अब अर्को वर्षको चाहिँ महँगो चिउरा चाहिँ खानु पर्ला, किनभने धान राम्रोसँग फल्ला त लागेको छैन, किनभने मनज्ञ पानी परेको छैन नि, होइन त? अलिकति तर पनि रोपाई त विभिन्न ठाउँ भइरहेको छ, तर जति प्रतिशत हुनुपर्ने त्यो भएको छैन, एकदम दुःखदायी कुरा हो। खैर, अब यस्तै छ, हाम्रो आकाशे खेतीमा भर पर्नु भएको हुनाले हामी आकाशतिर हेरेर बसिरहेका छौँ। हुन त धेरै विकास भएको छ, विभिन्न ठाउँमा पम्पिङ सेटहरूदेखि लिएर होइन नहरहरू बनेका छन्, अनि सिँचाइको व्यवस्था राम्रो छ, भइरहेको छ, तर हामी साह्रै निराश चाहिँ हुनु जरुरी छैन भन्नु पर्यो होइन त? ओके, यो त भयो गएको साताको कुरा, होइन, आउँदा दिनका कुराहरू के के छन् त बहिनी? के के कार्यक्रम छ?
1: हजुर, अब असार 21 गति पनि भइसक्छ आइतबार, सो अब श्रावण महिनामा त अब श्रावण संक्रान्ति आउँदैछ होइन, त्यसपछि त हाम्रो दिदी बहिनीहरूको महान चाड पनि आउन लाग्यो
0: भने मतलब अलिकति वेट घट्ने चाड, नाचगानको चाड होइन
1: हो नि,
0: तर अर्काले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन होइन, किनभने आफ्नो खल्ती अनुसारको काम गर्नु पर्छ र चलन चल्ती संस्कारहरूलाई मान्यता हो, तर आउट अफ वे जानु भएन होइन, अहिले राम्रो राम्रो रातो रातो साडी लगायो भन्दैमा अनि गर गहना लगायो भन्दैमा नलाउनु होला होइन। एनी वे अगाडिबाट त किन महँगो पनि छ नि,
1: होइन त, अलिकति
0: घटेको बढ्ने भइरहेको छ, यो अन्तर्राष्ट्रिय मार्केट चाहिँ अनस्टेबलै भएको छैन, त्यसले गर्दाखेरि पनि हो भन्दै अब हामीले नेपालतिरको चाडपर्वको दलिल जानकारी गरायौँ होइन, विदेशमा पनि ठुलो भव्य चाड छ के बहिनी, एउटा तपाईँलाई नेपाल कप भन्ने थाहा छ, 4 जुलाई शनिबारको दिन, आजको दिन पनि उहाँले सुनिरहनु भएको छ भने एकदमै महत्वपूर्ण चाड हो ब्रिटिस गोर्खाजको लागि होइन, ब्रिगेड अफ गोर्खाजको इतिहासमा धेरै वर्ष पहिला त्यतिखेरका महाराज श्री 3 मोहन शमशेरले प्रदान गरेको नेपाल कप आजको दिन अल्डर सर्टमा चाहिँ खेलिँदैछ के बहिनी,
1: होइन,
0: धेरै हाम्रा गैरवर्ण दर्शकहरू पुग्नुहुन्छ र आज फाइनल पुग्ने टिमलाई हाम्रो बधाई छ, सबभन्दा पहिला राम्रो खेल्नु होला, जित्नु होला, अनि काठमाडौँ कप पनि जित्नु होला, हाम्रा रिटायर्ड पर्सनलहरूले खेल्नुहुन्छ होइन त, अनि दिदी बहिनीको भव्य भलिबल पनि छ के अल्डर सर्टमा, ठुलो खेल मैदान छ होइन, त्यहाँ चाहिँ प्रिन्सेस एभेन्यू होइन, त्यहाँ चाहिँ यो मेलामा तपाईँहरू सरिक हुनुहुन्छ भने राम्रोसँग जानुहोला, राम्रोसँग फर्किनुहोला, धेरै भनौँ न स्पिड नगर्नुहोला, आफ्नो गाउँलेहरूलाई भेट्नुहोला, साथीभाइ पुराना पुराना पल्टनका साथीहरूलाई भेट्नुहोला होइन, आफन्तहरू नातागोतालाई भेट्नुहोला र नो ड्रिङ्क एन्ड ड्राइभ होइन, त्यो चाहिँ एकदम बिग नो नो भन्नुपर्छ। अनि आजको दिन बास्केटबल भनेर अघि आशा बहिनी पुन बहिनीले भन्दैनुहुन्थ्यो र लन्डनमा चाहिँ हाम्रा गोर्ख नेपाली समुदायले चाहिँ बास्केटबलको आयोजना गर्नुभएको रहेछ, त्यो पनि सफल रहोस् भन्ने जानकारी गराउँछ। धेरै ल्यान्ड छ बहिनी, चाड पर्व, भेटघाट, गाउँले 4 धुरे 12 धुरे त कुरै नगरौँ होइन बहिनी, एनिवे यो चाहिँ मैले हामीले यो रेडियो नेपालको कार्यक्रममा किन भने पनि विदेशमा यसरी मनाइन्छ, हाम्रो नेपाली नेपालीत्वको कुरा मैले गरेँ होइन त? ओके, अब ठेगाना दिनु पर्ला बहिनी।
1: हजुर, अब हामी ठेगाना भन्छौँ श्रोता, ठेगाना यस प्रकार छ, कार्यक्रम पर्दैछको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 50-95, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको नीलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055, 54 37 364 र 54 33 930.
0: यो हो हाम्रो ठेगाना. ठेगाना कुरा गर्दाखेरि बहिनी, अब हामीले फुटबल हेर्न जान पाएको छैन वर्ल्ड कप है कि, मेक्सिको अनि क्यानाडा र साथसाथमा अमेरिकामा भइरहेको छ. तर तपाईँले रिजल्ट मात्रै हेर्नु भएको छ होला कि के छ, उठेर हेर्नु भएको छ कि तपाईँ पनि डाई हार्ड फ्यान हो कि के हो?
1: छैन दाजु, यसपालि त मैले अलि त्यसरी गर्न हेर्न चाहिँ पाइएको छैन, क्लिप्सहरू मात्रै हेर्छु र विशेष गरी खेलाडीहरूको त्यो हुन्छ नि त्यो जलवा है त्योहरू चाहिँ हेर्छु म बेला बेलामा. एकदमै राम्रा राम्रा खेलाडीहरू होइन, जो चाहिँ एकदम हुन्छ नि उहाँहरूको खुट्टा राम्रै जादु नै छ जस्तो लाग्छ मलाई है, उहाँहरू
0: एकदमै सशक्त प्लेयर. तपाईँलाई मन पर्दो रहेछ उहाँ खेल होइन?
1: उहाँको त्यो स्टाइल नै कस्तो दामी छ कि दाजु,
0: झन् झन् राक्षस हुनुहुन्छ, अग्लो पनि हुनुहुन्छ, बलियो त्यस्तै, लेफ्ट राइट खुट्टा टाउको जिउ हरेक प्रयोग गरेर गोल हान्न सक्नुहुन्छ उहाँ होइन.
1: जम्मा 25 वर्षको हुनुहुँदो रहेछ, 6 फिट 4 इन्चको हुनुहुँदो रहेछ,
0: एकदम अग्लो र बलियो त्यतिकै होइन. अनि त्यसले गर्दाखेरि अब यसपालि नर्वेको गेम राम्रो हो होइन, तर के गर्ने, गेममा चाहिँ अलिअलि कहिले कहिले तल माथि भइरहन्छ होइन, एकजनाले मात्रै गरेर हुँदैन, अरूले पनि राम्रो खेल्नु पर्यो होइन. जे होस् फ्रान्सले चाहिँ स्विडेनलाई चाहिँ मनग्य गोल हानेर जितेको छ होइन, 3-0 गर्दाखेरि यसपालि चाहिँ कसले कसलाई जित्छ भनेर भन्नै सकिँदैन होइन. फुटबल हो, फुटबलमा चाहिँ गोल हुन्छ, यो छाला त हो नि होइन बहिनी, पहिला पहिला छाला हुन्थ्यो, यसपालि चाहिँ प्लास्टिक होला के होला होइन, तर यसको आँखा चाहिँ हुँदैन रे क्या बहिनी, क्यान गो एनीवेयर होइन. डेब्रेडले हान्दाखेरि बाङ्गिएर गोल पनि हुनसक्छ, फेरि पेनाल्टी पनि मिस हुनसक्छ, अनेक छ बहिनी यसको होइन. एनीवे आज प्रश्न राख्ने दिन हो,
1: हजुर आज प्रश्न राख्ने दिन हो दाजु, हामी यसै सेरोफेरोमा रहेर राख्ने कि आज प्रश्न.
0: ओके, म खोज तलास गरिहाल्छु. मैले एकताली भनेको थिएँ नि होइन, 1950 वर्ल्ड कपमा होइन, त्यो चाहिँ पहिलो पटक होला अमेरिकाले कुनै पनि अन्तर्राष्ट्रिय गेममा बेलायतलाई हराएको के बहिनी होइन, 1-0 गरेर हरायो. यो चाहिँ अचम्मकै कुरा भएको थियो, किनभने फुटबलको जननी बेलायत नै हो भनिन्छ होइन, गर्दाखेरि 50s चाहिँ अमेरिकामा फुटबलै खेलिन्थेन, र ड्राइभरदेखि लिएर पार्ट टाइमर्सहरू होइन, रेस्टुरेन्ट वर्करहरू सेफ्सहरू मिलेर खेलेको रहेछ, त्यसमा पनि अमेरिकाले 1 गोल गरेर जितेको रहेछ, अचम्म भएको थियो. गर्दाखेरि अचम्म अचम्मको इतिहास छ. त्यस्तै प्रकारले आजको प्रश्न चाहिँ अब एकछिनपछि सुन्नुहुन्छ, अचम्मकै म कुरा राख्छु, प्रश्न राख्छु, तपाईँले खोज्नुहोस् है त. ओके, अब हामी कता जाने त भन्नुहोस् त,
1: हामी पहिलो पत्रतर्फ लाग्छौँ दाजु. पत्र पठाउनु हुने हाम्रा पहिलो श्रोता हुनुहुन्छ भक्त राई, उहाँले हामीले स्टाफोर्डशायर युकेबाट पठाउनु भएको छ, छोटो मिठो पत्र लेख्नु भएको छ दाजु.
0: ओके, धेरै दिन पछि आउनुभयो नि उहाँ त होइन. ओके, भक्तजीलाई सबभन्दा पहिला नमस्कार छ, उहाँलाई हार्दिक हार्दिक स्वागत र एकदमै मिठो मिठो सम्झना यहाँ नेपालबाट. लेख्नुहुन्छ, लोकप्रिय कार्यक्रम प्रदेशको सन्देशका संचालक तथा बिएफबिएस गोर्खा रेडियो काठमाडौँ स्टेसन म्यानेजर आदरणीय श्री विनोद दोष खड्गाज्यू, आदरणीय सञ्चालिका बहिनीहरूमा निशा मिना सुजन बाला साथै बिएफबिएस काठमाडौँका सम्पूर्ण कर्मचारीहरूमा म भक्त राईको तर्फबाट हार्दिक नमस्कार, र रेडियो नेपालका समस्त कर्मचारीलाई पनि सम्झना भन्नुभएको छ बहिनी.
1: हजुर, उहाँले हरेक पत्रमा हामी सबैलाई सम्झनुहुन्छ दाजु होइन, रेडियो नेपाल परिवारप्रति पनि उहाँ हार्दिक आभार व्यक्त गर्नुहुन्छ, हरेक पटक भन्नुपर्छ. हजुर, आज पनि आउनु भएको छ भक्त दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ, र हामी दुवैजनाको नमस्कार पनि छ.
0: भक्तजीलाई नेपाल यसो आएको बेलामा घुम्दै आउनुहोस् न भनेर अनुरोध पनि गरौँ होइन,
1: एकदमै
0: निमन्त्रणा दिउँ, अनुरोध भन्दा पनि निमन्त्रणा दिउँ होइन, किनभने कुनै न कुनै कारणले आफ्नो देश आइहालिन्छ होइन, उहाँ चाहिँ आउनुहुन्छ होला पनि आशा गरौँ. र लेख्नुहुन्छ, मेरा विगतका सन्देशहरू प्रसारण गरिदिनु भएकोमा यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ, यो पत्र पनि प्रसारण गरिदिनु हुनेछ भन्ने आशा लिएको छु भन्नुभएको छ.
1: अवश्य पनि उहाँको पत्र हामीले पहिलो नम्बरमै राखेका छौँ दाजु.
0: अनि अब सन्देश तर्फ जानु भएको छ उहाँ. खोटाङ जिल्ला बुइपादेखि काठमाडौँ बुढानील कण्ठमा र भक्तपुरमा बस्नुहुने मेरी ठुली दिदी, सबैलाई साइनो अनुसारको सेवा डोग, आशीर्वाद अनि माया छ भन्नुहुन्छ भने
1: ओके
0: नाम चाहिँ लेख्नु भएको छैन नि अनुरोध हो सुटुक्क नम्बर दिनुहोस् ठुलो दिदीलाई हामीले सरप्राइज कल गर्छौँ नि होइन अस्ति एउटा भाइको बर्थडेमा हामीले सरप्राइज कल गर्दाखेरि कति खुसी हुनुभएको थियो बाबा होइन
1: तुफान भाइको
0: तुफान भाइको

0: टाङवासी बीएबीएस का सम्पूर्ण श्रोता र मलाई भक्त राई भनेर चिन्नु हुने अथवा चिन्न नहुने सबैमा सुनाउन चाहन्छु भन्नुभएको छ बहिनी।
1: ओ भक्त दाईले सबै सबैलाई यो गीत सुनाउनु भएको छ र आज गीत पनि रोज्नु भएको छैन दाजु, हजुर हाम्रै रोजाइमा उहाँले छोडिदिनु भएको छ।
0: एउटा सोध्नु मन लाग्यो कि तपाईँलाई, तपाईँले छान दिएको राम्रो भएर हो कि उहाँहरूलाई गीतको जानकारी नभएर हो कि होइन अलिअलि अल्छिलाएर हो कि, जिम्मेवारी त मलाई दिनुहुन्छ, तपाईँले राम्रोसँग जिम्मेवारी वहन गर्नु भएको छ, तपाईँले छान दिएको गीत असाध्यै मन पर्यो भन्नुभएको छ कसैले?
1: हजुर हजुर, बेला मौकामा भन्नुहुन्छ श्रोताले, जस्तै छवि दाई हुनुहुन्छ, धर्मी दाई हुनुहुन्छ, होइन निकै चटके गीतहरू राखिदिनुहुन्छ बहिनी, तपाईँले नै राखिदिनुहोस् भनेर भन्नुहुन्छ। हजुर, आज हामी नयाँ गीत राखेका छौँ दाजु।
0: जियोस्, तपाईँले समसामयिक र समय सन्दर्भ मिल्ने र साथसाथमा अलि नयाँ रिलिजहरूलाई छान्नुहुन्छ नि होइन? अन्तमा भिएबिएस गोर्खा रेडियोका तीनवटै स्टेसनका कर्मचारीहरू साथै मेरो सन्देश नेपालका कुना कन्दरासम्म प्रसारण गरेर पुर्याइदिनु भएको मा रेडियो नेपाल प्रति पनि हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु। हवस् त, आजलाई यति धन्यवाद भन्नुभएको छ बहिनी,
1: छोटो मिठो पद लेख्नु भएको रहेछ र भक्त दाई र सम्पूर्ण श्रोताको निम्ति हामी नयाँ गीत राखिरहेका छौँ। मेलिना राई र समीर खरेलले गाउनु भएको सिक्का नोटैमा यो गीत ट्रेन्डिङमा छ भन्नुपर्छ, र टिकटकमा त यो गीत त एकदमै माथि नै पुगेको छ दाजु।
0: टिकटकबाट नै यस्तो यस्तो गीतबाट नै एकदमै टप टप नाम आउने पनि थुप्रै हुन्छ नि होइन बहिनी?
1: अहिले 1.5 मिलियन दर्शकले हेरिसक्नु भएको छ है, जम्मा 10-12 दिन मात्रै भयो यो रिलिज भएको,
0: र
1: यसको टुक्रा टुक्राहरू चाहिँ हामीले टिकटकमा पाउँछौँ दाजु। टुक्रा टुक्रा गीतहरूमा चाहिँ हाम्रा थुप्रै कलाकारहरूले पनि अभिनय गरिसक्नु भएको छ, होइन यो साधारण व्यक्तिहरूले पनि गर्नु भएको छ। सो यो गीत चाहिँ एकदमै हिट भइसकेको छ अहिले नै।
0: ओके, यस्तो गीतले साधारण व्यक्तिलाई पनि एकदम एकदमै हिट बनाउँछ नि होइन, र कतिले पैसा पनि कमाएका छन् भनेर सुनिन्छ बहिनी होइन? अल द बेस्ट। र यो गीत लाउनुभन्दा पहिला भक्तजीलाई के अनुरोध गर्न चाहन्छु भने अर्को पत्रमा लेख्नु होला, तपाईँको बारेमा अलिकति जानकारी लिउँ न, कुन पल्टनको हुनुहुन्थ्यो, यदि पल्टनमा भएको भए होइन, अनि उहाँको अनुभव के हो, होइन म त नेपालको कर्मचारी हो भने त्यो पनि लेख्नुहोस्, कहाँ कहाँ काम गर्नुभयो, खेती किसानी गरेर कृषक हो भने त्यो पनि लेख्नु होला होइन, र उहाँका अनुभवहरू यतिखेर धान रोप्ने बेलाका अनुभवहरू होलान् होइन, त्यसपछि दही चुडा खाएको अनुभव होलान्, अब उहाँको अब ठेगाना चाहिँ अब नेपालको ठेगानामा उहाँले अलिक खोटाङतिर गुराउनु भएको छ होइन, खोटाङतिरको अनुभव सुनाउनु होला, के गर्दै हुनुहुन्छ, अझ पनि खेतीपातीमा उहाँको इन्ट्रेस्ट होला, कन्ट्रिब्युसन होला, ती कुराहरू लेख्न सक्नुहुन्छ होइन बहिनी? सेयर गरे त हो नि, तपाईँले भनेपछि यो भाइरल गीत सुन्न मलाई पनि मन पर्यो, लागौँ त।
1: ओके,
0: मेलिना राई र समीर खरेल गाउनुहुन्छ यो हिट गीत।

0: हजुर बडो रमाइलो गीत सिक्का नोटेमा रुमाल गोजीमा भने जस्तो लाग्यो मैले, होइन बहिनी?
1: हजुर, गरिदियो कान्छा बैदा सिक्का नोटेमा,
0: बडो राम्रो रहेछ। र मेलिना राईको मिठो मिठो स्वर, एकदम सुरिलो स्वर छ। कता कता उहाँले गाउँदा पनि सधैँ हाँसेर गाएको लाग्छ, त्यस्तो लाग्छ। समीर खरेल उहाँ पनि हाम्रो पल्टनको सदस्य हुनुहुन्छ है मेलिना बहिनी। अस्ति मिरुना मगर आउनु भएको थियो किओ जेलारको 60th बर्थडेमा, नि बहिनी बिजी ब्रिटिस गोर्खा नेपालमा बर्थडे सेलिब्रेसन भएको थियो। उहाँ चाहिँ भान्जी हुनुहुँदो रहेछ, होइन? यानि कि हाम्रो किओ जेलारका सदस्य को सुपुत्री, होइन? त्यसले गर्दाखेरि उहाँसँग निकै लामो कुराकानी भयो, होइन? मिठो भाषण पनि दिनुभयो बहिनी, धन्यवाद दिनुभयो उहाँले भाषण भन्दा पनि, होइन? हामीलाई सम्झना गर्नुभयो, हजुरले जहिले बोलाए पनि हामी आउँछौँ, हामी त हजुर एउटै परिवार हुने पनि कति मिठो छ भन्नुभयो बहिनी। एकदमै सुशील हुनुहुन्छ कि उहाँ चाहिँ, उहाँको परिवारको मलाई डिटेल थाहा छैन, कुनै दिन भए पनि त्यो पनि भन्नुहोला है। अब चाहिँ यो मिठो गीत पछि कता जाने बहिनी?
1: हजुर, अर्को श्रोताको पत्र मेरो हातमा परेको छ। सुनिल निर्दोषी पारखरीजी हुनुहुन्छ साउथ कोरियामा, है? हामीलाई जहिले पनि सम्झेर पत्र लेख्नुहुन्छ, आज पनि लेख्नु भएको छ। नेपालको ठेगाना ताङखुवा धनकुटा हो, छोटो मिठो पत्र लेख्नु भएको छ दाजु। भन्नुहुन्छ, आदरणीय बिएफपिएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा, मिना, सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पारखरीको तर्फबाट साहित्यिक अभिवादन सेवा रो नमस्कार भन्नुभएको छ।
0: यहाँलाई कार्यक्रममा सम्बन्धलाई स्वागत छ, हाम्रो दर्शन नमस्ते, होइन? अब उहाँ त साहित्यकार पर्नुभयो, हामी त अलिअलि उहाँले भनेका कुरा मात्रै वाचन गरिदिने हो नि त, होइन? गर्दाखेरि तपाईँहरूलाई अनुरोध के छ भने हाम्रो कार्यक्रम दोभान जुन चाहिँ साहित्यिक कार्यक्रम छ, होइन, त्यसमा भाग लिनुहोला। तपाईँको अब विदेशमा फुरेका कविताहरू गीतहरू के के छ, होइन? तपाईँको ट्राभलग हुन्छ, होइन? यात्रा संस्मरणदेखि लिएर धेरै कुरा हुन्छ नि बहिनी, होइन? कसैले चाहिँ एकदमै सर्ट स्टोरिज लेख्नुहुन्छ, कसैले नाटक, कसैले के, कसैले अनेक लेख्नुहुन्छ नि, साहित्यका धेरै विधा छन् नि, होइन? हामीलाई सम्झना गर्नुहोस्। र अर्को पनि उहाँलाई कुरा सोध्न मन लाग्यो, साउथ कोरियामा हुनुहुन्छ, धनकुटावासी ताङखुवाको, हाम्रा गोपाल बरालीजी रिपोर्टर हुनुहुन्छ नि धनकुटाको, उहाँले धेरै कुरा धनकुटा सेरोफेरो, होइन, राख्नुहुन्छ, सुन्नुहुन्छ कि हुँदैन सम्बन्ध पहिला, होइन? प्रतिक्रिया के हो, सुझाव सल्लाह के हो, तपाईँले यो एरियालाई पनि समेट्नुहोस् न भनेर सुझाव दिनुहुन्छ भने हामी हाम्रा गोपाल बरालीजी जहाँका संवाददाता हुनुहुन्छ उहाँलाई चाहिँ कुरा राखिदिन्छौँ, अनि तपाईँले सुन्न चाहेको ताङखुवाको विशेषतादेखि लिएर, होइन बहिनी, सबै चिज राख्न सक्छौँ। यसरी हामी एक अर्कासँग हातै मालो गर्दै, किनभने कति त यादै हुन्न नि, यो एरियामा हामीले चाहिँ ब्रोडकास्ट गरेको छौँ छैनौँ थाहा हुँदैन कि, होइन? गर्दाखेरि उहाँलाई त थाहा हुन्छ आफ्नो गाउँठाउँको, होइन? त्यो बारेमा भनेर जानकारी गराउनुहोस्, अवश्य पनि मेसेज पास हुन्छ।
1: अब उहाँले भन्नुभएको छ, मेरो परिचय भन्नुपर्दा सुनिल निर्दोषी पारगरी छथर जुरपाटी गाउँपालिका 2 ताङखुवा धनकुटा, हाल पनि कोरियामा छु। दाइजीहरू म कार्यक्रम नियमित रूपमा सुन्ने गर्छु, परदेशी भूमिमा भए पनि निरन्तर परदेशीको सन्देशमा आउने कोसिस चाहिँ गर्ने गर्छु, किनभने यो कार्यक्रम मैले सुन्दै आएको झन्डै 2 दशक भन्दा बढी भयो, त्यसैले धेरै माया लाग्छ अनि खुसी पनि लाग्छ। तपाईँहरूसँग पत्र मार्फत जोडिनु पाउँदा म एकदमै हृदयबाट नै गदगद हुन्छु भनेर भन्नुभएको छ।
0: कति मजाको कुरा हो नि, होइन? 2 दशकमा त यो कार्यक्रम धेरैले सञ्चालन गर्नुभयो नि, होइन?
1: पक्कै पनि,
0: हामी कार्यक्रम त यथावत छ, प्रस्तुताहरू फरक हुनुभयो, समय अनुसार त्यस्तै हुन्छ बहिनी, होइन? नोबडी इज इन्भिन्सिबल, होइन? सबै पर्मानेन्ट भन्ने केही पनि छैन कि, होइन? त्यो रुख डाँडा चाहिँ पर्मानेन्ट हो, नदी नालाहरू, होइन? तर चाहिँ मानव चोला भने चाहिँ पर्मानेन्ट होइन कि बहिनी, त्यस कारणले एउटा कविले, अङ्ग्रेजी कविले भने भन्नुभएको कुरा सम्झना म गर्छु कहिले कहिले, मेन मे कम एन्ड मेन मे गो बट आई गो अन फर एभर रे के बहिनी। सानो खोल्सा ब्रुक भनिन्छ क्या अङ्ग्रेजीमा, होइन? सानो खोल्सा एउटा नदी, होइन? सानो चाहिँ म निरन्तर बगिरहन्छु, तर कति परिवर्तन भए मैले देखेँ, होइन? अनि अब हावापानी पनि प्रतिबन्ध भयो होला, रुख नदी के भन्छ नालाहरू रुखहरू बढे हुर्के ढले, होइन? तर म यहीँ छु हेरिरहेको छु भने भने जस्तो के बहिनी, होइन? त्यस कारणले यो कार्यक्रम 20 वर्षदेखि सुन्ने श्रोतालाई धेरै कुरा थाहा छ, अनि हाम्रा श्रोता पनि परिवर्तन हुनुभयो नि
1: एकदमै धेरै।
0: कोही नेपालमा हुनुहुन्थ्यो विदेश जानुभयो, कोही विदेशमा हुनुहुन्छ नेपाल आउनुभयो, होइन कसैको यो कार्यक्रम सुन्दा सुन्दै विवाह पनि भयो, होइन कसै हराएका दिदी बहिनीको पनि भेट
1: भयो,
0: भ्यालु चाहिँ त्यहाँ छ क्या बहिनी।
1: उहाँ नियमित श्रोता भनेर भनिसक्नु भएको छ, बिएफएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई पनि रेडियोदेखि नै सम्झना छ, अनि बिएफएस नेपाल युके ब्रुनाई रेडियो नेपाल सुनेर बस्नुहुने परदेशी वा स्वदेशी सम्पूर्ण रेडियो पाराकी साथीहरूलाई पनि मिठो माया अनि अविरल सम्झना छ। मेरो धनकुटा ताङखुवामा हुने जीवनसाथी निलु लिम्बु, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना अनि माया छ। बहिनी पञ्चा खजुम, उमा सापकोटा, संगीता मगर, जुरिना राई, टिका अभागी पारघरी, त्यस्तै गरी दिदी ऋतु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, रचना अन्जान राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, सामना तामाङ, हेमा लिम्बु, खोटाङ नेर्पा, हाल भने युके निवासी साथी दर्पण देवीका रुदुङ, काठमाडौँका साथीहरू हुनुहुन्छ सोल्टिनी सुषमा सुस्केरा राई, अरुण नदी खत्री, सिमला मुस्कान सदाबहार, सिन्धुलीका साथी विनिता सुनुवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनुवार, नरेन्द्र रिमाल स्याङ्जा, अनि साथीहरू ऋतु सुब्बा, रिता सुच्चा राई, त्यसै गरी टङ्क किराँत, सहयात्री सरू, पार्वती खत्री पारू, त्यसै गरी उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बु, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, सबै सबैलाई सम्झना अनि मिठो माया भनेर भन्न चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एक गीत सुनाइदिनु भए आभारी हुने थिएँ। अर्को पत्रमा भेट्ने बाचा गर्दै कार्यक्रमबाट ओझिलिन चाहन्छु। बिदा भए, नमस्कार, सेवारो भन्नुभएको छ सुनिल निर्दोषी पारघरीजीले साउथ कोरियाबाट।
0: सुनिलजी, यो पत्रलाई धन्यवाद छ, पढो राम्रोसँग, कार्यक्रममा फिट हुने कुराहरू लेख्नु भएको छ, होइन, किनभने यो परदेशीको सन्देश कार्यक्रम हो, होइन, पिकेएस भन्छौँ हामी, होइन, त्यसरी तपाईँले विदेशमा बसेर आफन्त सबैलाई सम्झना गर्नुभयो र गाउँघरको कुरा पनि हामीले अलिअलि गरिदियौँ, होइन, तर हाम्रा मित्र गोपाल बराडीजी तपाईँहरूकै ठाउँको सेवा गर्नुहुन्छ, होइन, अपडेट दिनुहुन्छ, न्युज ल्याउनुहुन्छ, फिचर गर्नुहुन्छ र पर्सनालिटीलाई चिनाउनुहुन्छ हरेक शुक्रबार के बहिनी धनकुटामा कवि महोत्सव हुन्छ, चियासँग कवि, होइन, त्यो गर्नुहुन्छ, तपाईँ पनि कवि हुनुहुन्छ, त्यो कविता हामीलाई पठाइदिनुहोस्, हामी हाम्रो गोपाल बराइजीलाई पठाइदिउँला, तपाईँ नभए पनि तपाईँको सम्झना अथवा तपाईँको नाम लिएर कसैले वाचन गरिदिनुहुन्छ, कति मजा के बहिनी, अनि हाम्रो कार्यक्रम पनि आउनुहोला। हाम्रो कार्यक्रमको नाम छ दोभान, होइन, साथी कार्यक्रम,
1: हजुर, सुनिलजीले गीत पनि धेरै लेखिसक्नु भएको छ नि दाजु,
0: हो
1: हजुर, र साहित्य तर्फ एकदमै रुचि राख्नुहुन्छ उहाँले।
0: ओके, रेकर्डेड गीतहरू भए अहिले लगाउनु हुन्थ्यो, होइन, तर नेक्स्ट टाइम चाहिँ लगाउला नि,
1: हैन,
0: आज यति गरौँ त उहाँको लागि,
1: हुन्छ, अब भने आज उहाँलाई गीत सुनाएर बिदा दिउँ। हजुर, गीत भने हामीले चाहिँ गाजाले सुनचरी बोलको गीत राखिदिएका छौँ, सुजन चापागेको आवाजमा रहेको छ।
0: ओके,
1: सुनिलजीलाई धेरै धेरै धन्यवाद छ,
0: ल अब गीत तर्फ लागौँ।

0: BBS Gorkha Radio.
1: बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ. आदरणीय श्रोताहरू, केही क्षणको ब्रेक हामीले लियौँ. अब फेरि अब अर्को चरण यानि कि हाफ टाइम भयो नि, होइन बहिनी?
2: एकदमै भयो दाजु. र अब छोटकरीमा हामी ठेगाना पनि दिन्छौँ. त्यसपछि पनि एकदमै विशेष विशेष सेगमेन्ट भन्छौँ हामी, प्रश्नोत्तर सेगमेन्ट राख्छौँ.
1: पुरस्कार जित्ने सेगमेन्ट हाफ टाइम भनेर मैले अङ्ग्रेजीमा भने उत्तरार्ध भनिन्छ क्यारे, होइन?
2: हजुर हो.
1: म चाहिँ यहाँलाई फेरि पनि मेरो नमस्कार सहित स्वागत भन्न चाहन्छु. पहिला ठेगाना भनिदिनुहोस् त बहिनी.
2: नमस्कार भन्दै ठेगाना छ कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफयू 4. अघि हामीले बिएफयू ठेगाना दिएका छैनौँ, त्यसैले अहिले पनि बिएफयू ठेगाना दियौँ. पोस्टबक्स नम्बरमा लेख्नुहुन्छ भने हाम्रो पोस्टबक्स नम्बर हो 5095 काठमाडौँ नेपाल. इमेल आइडी छ bfbsgorkha@bfbs.com. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930.
1: आजकल त घरको नम्बर पनि छ कि नेपालमा, होइन? घर नम्बर पनि छ, विच इज भेरी गुड. तर अब हाम्रो देश विदेशबाट आउने हाम्रो नेपाली श्रोताले पनि बिएफपिओ 4 गर्नुहुन्छ भने एउटा हुल्लाक यानि कि पोस्टल सर्भिस अन्तर्राष्ट्रिय मान्यतामा कन्भेन्सनले के मान्यता दिएको छ भने बिएफपिओ यानि कि ब्रिटिस फोर्सेस पोस्ट अफिस भन्नाले त्यसका थुप्रै नम्बरहरू छन्, नम्बर अनुसारको देश हो भनेर चिनाउँछ कि बहिनी, होइन? त्यस कारणले ब्रिटिस फोर्सेस पोस्ट अफिस 4 भन्दाखेरि नेपाल हो. बिएफबिएस गोर्खा रेडियो बिएफपिओ 4 भन्ने बित्तिकै हाम्रो अफिसमा आउँछ के बहिनी, दुई लाइनमै आउँछ के. जिल्ला कुनै के ठेगाना स्ट्रिटहरू हाउस नम्बर लेख्नु पर्दैन,
2: किनभने
1: ब्रिटिस क्याम्पमा आउँछ, ब्रिटिस क्याम्पले हामीलाई चिनिहाल्नुहुन्छ. बिएफपिओ 4 भनेपछि उहाँले सर्टिङ गर्नुहुन्छ र हाम्रो ठ्याक्कै हाम्रो खानामा गएर बसिरहन्छ, होइन? अनि कलेक्ट कलेक्ट गर्नुहुन्छ रे बहिनी.
2: कलेक्ट अब हाम्रो यहाँ हुनुहुन्छ डिबी दाई हुनुहुन्छ,
1: दलबहादुर, कहिले तपाईँ जानुहुन्छ, कहिले मैले, होइन? सुबिन, सबैले हामीले, सुबिन भाइले, सबैले हामीले कलेक्ट गर्छौँ. यो चाहिँ इन्फर्मेसन है त बहिनी. अब के पालो आयो त?
2: अब भने हामी यो छिनो फानो भन्दा पनि हामी प्रश्नोत्तर सेगमेन्ट तर्फ लाग्छ दाजु.
1: ओके, प्रश्नोत्तरमा.
2: हजुर हजुर.
1: आजको प्रश्न के राख्ने त मैले मनमा लागिरहेको थियो, होइन? अब फुटबलकै कुरा गर्दैछौँ, वर्ल्ड कप गर्दैछौँ, धेरै रोचक रोचक कुरा. 1950 अमेरिकाले युएसएले बेलायतलाई 1-0 गरेर हराएको कुरा त 1950 अचम्मको एउटा खेलको वर्ल्ड कपको नतिजा. अब तपाईँलाई दुईटा प्रश्न है त. ओके, दुईटा कि तिनवटा दिउँ ल भन्नुहोस्, तपाईँको हातमा छ.
2: दुईटा
1: मात्रै. ओके, वर्ल्ड कप चाहिँ विभिन्न कालखण्डमा चोरिएका छन् क्या बहिनी,
2: है?
1: चोरिएकै हो. अनि एउटा यसो गरौँ, को चोरिए, कुन कुन वर्षमा चोरिए, त्यसको डिटेल लेख्न सक्नुहुन्छ, होइन? एउटा त कुकुरले भेटेर ल्याइदियो, होइन? जसको नाम चाहिँ पिकल, पिकल्स, होइन? त्यसले ल्याइदियो. तर यहाँले भन्नुपर्ने कुरा चाहिँ दुई ताली चोरिए. ओके, त्यसले गर्दाखेरि ओरिजिनल ट्रफीलाई चाहिँ अर्कोले रिप्लेस गर्यो, त्यसले गर्दाखेरि यहाँले भन्नु पर्यो चाहिँ कुन कुन वर्षमा मात्रै चोरिए चाहिँ भन्नु पर्यो. डिटेल दिनुहुन्छ भने सही छ, तर वर्ष चाहिँ मात्रै हामीले खोजेका छौँ. एउटा यो प्रश्न भयो, होइन? दुई ताली चोरिए, त्यो चाहिँ कुन कुन वर्षमा हो, डिटेल लेख्नुहुन्छ भने सो मच द बेटर. अर्को प्रश्न बहिनी, होइन? अर्को चाहिँ अहिलेसम्म जम्मा कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन् बहिनी? यसपालि त 48 जनाले खेलेका छन्, 48 राष्ट्रले खेलेका छन्, होइन? तर अब भन्नु पर्यो कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन्, ओके? नम्बर भन्नु पर्यो, एकदेखि कतिसम्म, 10 पुग्छ कि 12 पुग्छ मलाई थाहा छैन, कति राष्ट्रले जितेका छन्, ओके? र एउटा एक्स्ट्रा प्रश्न दिउँ बहिनी, मेरो खल्तीबाट है. अहिलेसम्म चाहिँ वर्ल्ड कप कति ताली चाहिँ खेलाइएन? 1930 सुरु भयो तर कति ताली खेलाइएन, तेस्रो प्रश्न. ओके, वर्ल्ड कप को बारे में कति ताली खेलाइएन कारण भन्नु पर्दैन यति ताली भने पुगिहाल्यो
2: ओके हजुर दाजु
1: 3-4-5 कति ताली खेलाइएन विभिन्न कारण होला हैन लडाई होला प्राकृतिक प्रकोप होला के होला के होला तर कति ताली खेलाइएन वर्ल्ड कप 1930 बाट सुरु भयो हालसम्म 2026 सम्म आउँदाखेरि कति ताली खेलाइएन
2: हजुर
1: तीनटा प्रश्न भयो
2: एकदमै भयो दाजु
1: के बुझ्नुभयो भन्नुस् त
2: सुरुमा चाहिँ वर्ल्ड कप ट्रफी कुन कुन वर्ष चोरिए दोस्रो प्रश्न अहिलेसम्म कति राष्ट्रले वर्ल्ड कप जितेका छन् र थर्ड वान जुन चाहिँ दाजुको आफ्नै पकेटबाट हजुर वर्ल्ड कप कति पटकसम्म खेलाइएन
1: 1930 सुरु भयो 26 मा आइपुगेका छौँ यो वर्ष भइरहेको छ तर कति तारिक चाहिँ खेलाइएन यति नै प्रश्न है त बहिनी यता अब प्रश्नलाई यही बिट मारौँ अगाडि बढौँ पालो कसो छ भन्नुहोस् त
2: अब पनि हामी पदतर्फ लाग्छौँ छवि थापा दाजु आउनु भएको छ फोक्सटन केन्टबाट
1: गाउँले आउनु भएको छ एकदम गर्मी गर्मी बेलायतको ठाउँबाट आउनु भएको छ त्यो साथ त्यस्तै लेख्नु भएको छ पढौँ त उहाँको पत्रलाई लेख्नुहुन्छ आदरणीय प्रदेशिक को सन्देश कार्यक्रमका सञ्चालक दाई तथा बिएबिएस गोर्खा रेडियोका महाप्रबन्धक भन्नुभएको छ अलि बढाइ चढाइ भयो है यो चाहिँ यो चाहिँ जस्ट स्टेसन म्यानेजर भने हुन्छ विनोद दाईमा 500 औँलाको गोर्खे सलाम छ अनि यो त एकदम सल्युट गरेको के उहाँले होइन नभए त नमस्कार भए 10 औँला हुन्थ्यो नि त होइन र अनि सञ्चालिकाहरूमा दिदी सुजन बाला बहिनी निशा मिना र सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2,000 जोडी 10 औँलाको हार्दिक नमन रे बहिनी
2: ओहो वाउ है कति मजाले भन्नुभएको
1: हो नि सल्युट गर्नुभयो मैले पनि फर्काए यहाँलाई सल्युट
2: मेरो नमस्कार छ दाजु र कार्यक्रममा स्वागत छ
1: लेख्नुहुन्छ कुशल रही कुशलताको कामना गर्दछु मेरो परिचय भन्नुपर्दा छवि थापा हुँ नेपाल गुल्मी जिल्ला जिल्ला हमसरा पम्फुका हाल कर्मभूमि बेलायत फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु भनेर उहाँले यो लाइन सधैँ लेख्नुहुन्छ एकदम अस्ति पोहोर साल जाँदा भेट भएको थियो हल्का रूपमा होइन अनि सम्झना भन्नुपर्दाखेरि बुटवल बेलवासमा रहनुहुने बहिनी कान्छी तारा ज्वाइँ साहेब सूर्य गलामी अनि परिवार शङ्कर नगरमा बस्नुहुने दाई भाउजू भाइ बुहारी भान्जा भान्जी र नाति नातिनीहरू र साथै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया अनि धेरै धेरै सम्झना भनेर भन्नुहुन्छ उहाँ
2: नाति नातिनीहरूलाई पनि सम्झनु भएको रहेछ है उहाँहरू पनि ठुलो भइसक्नु भयो होला अहिले त छवि दाईले अब छवि दाई हेर्दाखेरि पनि फेरि यङ हुनुहुन्छ
1: एकदम के के गर्दै हुनुहुन्छ के पढ्दै हुनुहुन्छ त्यो पनि भन्नुहोस् न होइन अनि लेख्नुहुन्छ गुल्मी पम्फुका हमसरामा रहनुहुने सम्पूर्ण आफन्तजनहरूलाई साइन अनुसारको ढोक आशीर्वाद माया अनि मिठो मिठो सम्झना भन्न चाहन्छु हजुरहरू सबैले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला
2: सबैलाई कति राम्रो सजेसन दिनुभएको छ
1: ख्याल भनेपछि बेला बेलामा यसो बडी चेक फुल बडी हाफ बडी होइन पार्सल बडी चेक गर्नुहोला ब्लड प्रेसर नाप्नुहोला अनि सुगर लेभल चेक गर्नुहोला त्यो अनुसारले एक्सर्साइज गर्नुहोला भनेर भन्नुभयो होला क्या बहिनी तर डाइटिङको कुरा गर्दाखेरि डाइटिङ गरेर मान्छे घटाउन चाहन्छन् नि होइन क्षणिक हुँदो रहेछ क्या बहिनी होइन मेरो अनुभव है त्यस कारण सबैभन्दा राम्रो चाहिँ जे गरे भए पनि पसिना चाहिँ निकाल्नु पर्छ क्या होइन पसिना निस्केपछि जति खाए पनि नो प्रब्लम होइन त पसिना चाहिँ एकदम मजाले निकाल्नुहोस् हिँड्नुहोस् कुद्नुहोस् जिम गर्नुहोस् योगा गर्नुहोस् श्वास प्रश्वास गर्नुहोस् होइन जे गरे पनि पसिना त निस्किनै पर्छ कि बहिनी त्यसले गर्दाखेरि बडीका हरेक कुराहरू होइन केमिकल्सहरूदेखि लिएर मसल्सहरू सबै टोन पनि हुन्छन् र रेगुलेट पनि हुन्छन् क्या बहिनी त्यस्तो लाग्छ मलाई तर हाम्रो एक्सपर्ट है त एनिवे स्वास्थ्यको कुरा गर्दाखेरि मैले अलिक थपथाप गरिहालेँ होइन अनि रूपेन्द्र मुर्गियामा रहने मामा मोहन राणा माइजू प्रेम कुमारी राणा साला जिउ गगन अनि बहिनी निलु र सोही ठाउँमा रहनुहुने सबै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया नै सम्झना भन्न चाहन्छु हङकङ तर्फ लानु भएको छ कि उहाँ चाहिँ अब हङकङमा रहनुहुने जेठा रुकमान श्रेष्ठ र अनि परिवार साथै अन्य आफन्तजनहरूमा पनि नमस्कार अनि धेरै धेरै सम्झना छ भन्नुभएको छ हङकङ हङकङबाट पत्र आउँदैन त बहिनी
2: हङकङबाट त अहिले आउन छोड्यो
1: के भयो हाम्रो त बेस हो नि होइन हाम्रो मुख्य पल्टनका सदस्यहरूको त थलो हो नि होइन धेरै वर्ष म पनि हङकङमा 15-16 वर्ष बसेँ
2: त्यसको
1: आफ्नै छुट्टै एउटा कहानी छ कथा छ अनुभव छ बहिनी तपाईँ जानुभएको छैन
2: छैन म त गएको छैन
1: ओहो
2: हजुर
1: टाइमोसन भन्ने सबभन्दा अग्लो त्यहाँको पहाड है बहिनी. हङकङ गर्मी ठाउँ हो नि, तपाईँलाई थाहा छ नि. तर जाडोमा त्यो टाइमेसनमा कहिले कहिले त बर्फ पनि परेको थियो बहिनी, यो पनि परेको थियो है. त्यस्तो हुन्छ क्या, एक्सट्रिम वेदर पनि छ. लान्टाउ आइल्यान्डमा पनि ठुलो पिक छ, हङकङमा सेकङमा पनि राम्रो छ होइन, टाइमसन पिक छ, ठुला ठुला पानीका तालहरू छन्, रिजर्भायर छ होइन, अनि वन जङ्गल असाध्यै राम्रो छ. तर हङकङको मैले कहिले पनि नबिर्सिने भनेको चाहिँ म्याकल होज ट्रेल भनेर भनिन्थ्यो पहिला पहिला. त्यो चाहिँ 100 किलोमिटरको यो ट्रेल हो क्या बहिनी, वकिङ एकदम डाँडा काँडामा लाने. त हामीले त्यहाँ चाहिँ म्याकलोज ट्रेलमा चाहिँ हामीले ट्रेल वकर भन्ने कम्पिटिसन अहिले बेलायतमा गरिन्छ, त्यहाँ गर्थ्यौँ क्या बहिनी होइन. 100 किलोमिटर दौड्नु पर्थ्यो क्या बहिनी. तर त्यसको एउटा मात्रै कुरा के भने, चारजना चाहिँ सुरु गरेर कम्प्लिट गर्नै पर्ने, किनभने कोही इन्जुरी हुन्छ भने एकजना इन्जुरी भयो भने चार अर्को तिनजनाले चाहिँ रेस्क्यु गर्न सकिने होइन. अनि त्यो चाहिँ क्विन्स गर्खा सिग्नल्सले आयोजना गर्ने एउटा चाहिँ च्यारिटी रन हो. त्यो अहिले बेलायत पुगेको छ, बेलायतमा पनि हरेक वर्ष सेप्टेम्बर अक्टोबरतिर क्विन्स गर्खा सिग्नल्सले गर्नुहुन्छ. हङकङको कुरा गर्दाखेरि के बहिनी होइन,
2: भन्दाखेरि
1: अहिले त्यो ट्रेल चाहिँ यहाँ पनि अथवा चाहिँ यो ट्रेल वकर चाहिँ हङकङमा पनि गरिन्छ. गोर्खालीहरूले चाहिँ छोडेको लेगेसीलाई अहिले पनि त्यहाँका बासिन्दाहरूले, त्यहाँका आम जनताले र गोर्खालीहरू जो जो हुनुहुन्छ उहाँले पनि सपोर्ट गरिरहनु भएको छ कि बहिनी
2: होइन.
1: मैले अब हङकङको आज अलिकति सम्झना गरेँ है त बहिनी. ओके, तपाईँले मलाई सोध्नु नै भएन, बडो रमाइलो हङकङ डिस्कोको कुरा गर्नु सोध्नु भयो भने मैले भनिदिन्थेँ होइन. नेक्स्ट टाइम है तपाईँ, नेक्स्ट टाइम है. हामी युवा अवस्थामा कुन कुन डिस्को जान्थ्यो भनेर भनिदिन्थ्यो, तर सोध्नु भएन. खैर, अर्कोपालि है त. ओके, अब उहाँले हङकङको कुरा गर्नुभयो भने अन्य कुराहरूमा चाहिँ भन्नुहुन्छ, काठमाडौँ भिजनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ परिवार, दिदी लीलाका सबै परिवार, ठुलो बुवा बहिनीहरू, साथै मेरो जीवनसाथी गीता, छोरीहरू अनु अलिसा र छोरा विनय, अनि बुहारी सुभिक्षा, भान्जा शिवान्त, अनि नाति अरिबमा मुटुभरिको न्यानो न्यानो माया अनि आशीर्वाद भन्नुभएको छ बहिनी. चिठी पढ्दा पढ्दा चाहिँ नाति पनि
2: भइसक्यो.
1: अनि मैले सम्झना पुर्याउनै पर्ने नामहरूमा चाहिँ युकेमा रहनुहुने दाईहरू धनवीर पुन, यमदास मोलिचा, राजेन्द्र बान्तव राई, प्रेमदोज गुरुङ, राजेन्द्र लिम्बू, नम्बरी कृष्ण चामलिङ, मदन लिम्बू आदिको नाम लिनुभएको छ बहिनी
2: होइन.
1: अनि नेपालमा चाहिँ अरुणी खत्री, युक्त प्रसाद श्रेष्ठ, सुनिल निर्दोषी, अगिना मायानी होइन, कोरिया हुनुहुन्छ तर दक्षिण कोरिया, परदेशी घिमिरे माइलो साउदी, अनि देवेन्द्र घिमिरे मालदिव्स, नेपालमै रहनुहुने बहिनी सुषमा सुस्केरा, दर्पण देवीका राई, दर्पण देवीका राई त बेलायत होइन, बेलायत हो है, शशिद्र राई छापा होइन, ओके, जुनिना राई, विनिता सुनवार होइन, जुनार बहिनी होइन त, सिन्धुलीको होइन त, अनि कालीकामला वनेम र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने परदेशको सन्देश कार्यक्रमलाई सधैँ मन मुटुमा राख्नुहुने सम्पूर्ण श्रोताहरूलाई मिठो र झरिलो सम्झनाको साथमा आजलाई बिदा लिन चाहन्छु भन्नुभएको छ.
2: वाउ, झर्किलो सम्झना दिनुभएको छ. हजुर, हाम्रो पनि एकदमै झरिलो सम्झना छविदाई अनि छविदाईको परिवारलाई धेरै धन्यवाद छ दाजु कार्यक्रममा आउनुभयो, यसरी नै हामीलाई साथ दिँदै जानुहोला. तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामीले पनि फेरि अर्को एउटा गीत पनि राखेका छौँ, ओ मेरी जुनकेरी भन्दै हुनुहुन्छ शान्तिश्री परियार र भीष्म पराजुली.
1: ओके, जुनकेरी खोज्छु है त, मैले त यहाँ भेटिनँ. ओके ओके, दिउँसै छ त्यस कारण नभेट्या होला, अहिले बल्ल भेटेँ. र उहाँले रेडियो नेपाललाई पनि धन्यवाद भन्नुभएको छ, बिबिएस गोर्खा रेडियोको सम्पूर्ण स्टेसन र परिवारलाई पनि धन्यवाद भन्नुभएको छ भन्दै लागौँ गीततर्फ.

0: हजुर शान्ति श्री परियार विषमा पराजुलीले गाउनुभएको गीत यहाँले सुन्नुभयो र आज हामीले भक्त राईजी सुनिल निर्दोषी पारगरी छवि थापाको कुरा सुन्यो भने अब पालो कसको छ भन्नुहोस् त बहिनी.
1: हजुर हजुर अब अन्तिममा हामीले राखेका छौँ आवाजमा रहेको सन्देश दाजु स्वदेशी श्रोता हुनुहुन्छ अमर निर्दोषजी एन्ड निशा लामा दुवैजना आउनु भएको छ काठमाडौँबाट निशा लामाजी हुनुहुन्छ अमरजी हुनुहुन्छ ठोरीबाट.
0: ओके अब अहिले त पहिला ठोरी छैन विकसित ठोरी भन्नुपर्छ होइन र पहिला त शिकारको लागि प्रख्यात ठाउँ भनेर हामीले योभन्दा पहिला पनि कुरा गरिसकेका छौँ होइन. हाम्रो अमर निर्दोषजीलाई मिठो सम्झना छ निशा लामाजीलाई पनि मिठो मिठो सम्झना छ उहाँको यो अब सन्देशतर्फ लागिहालौँ.
2: नमस्कार म अमर निर्दोष मधेस प्रदेश पर्सा जिल्ला ठोरी गाउँपालिका 4 नम्बर वार्ड विजय बस्तीबाट बोल्दैछु. बिएफबिएस गोर्खा रेडियोको यो परदेशीको सन्देश कार्यक्रममा धेरै दिनपछि सहभागी भएको छु. कतिपय मित्रहरूको नाम बिर्से नाम छुट्न गएमा क्षमा प्रार्थी छु. छवि थापा राजेन्द्र बान्तवा राई पोखरी कान्छा धनवीर पुन जीवहरूलाई सम्झेको छु बिर्सेको छैन उहाँहरूलाई गोर्खे सलाम. यसअघि म बेसन्चो थियो हाल अलि सन्चो भए मित्रहरूको माया र भगवान श्री पशुपतिनाथको कृपाले मेरा हितेशी मित्रहरू सबैलाई सन्चै राम्रो होला भन्ने आशा राख्दै भोजपुरकी बहिनी बसन्ती राई खोटाङकी बहिनी अभागी रमिला बान्तवा राई सिन्धुलीकी बहिनी नानु निर्मला शाह काठमाडौँका मित्र अरुण नदी खत्री रौतहटका मित्र राम पुकार राया गेडाकोटका मित्र ओम मणि सापकोटा सुनसरीकी बहिनी जुनु लामा धनकुटाका बिमला एम्फु चितवन पार्वतीपुरका मित्र मुरली कोइराला समेत सबै मित्रहरूलाई नमस्कार. बिएफबिएस गोर्खा रेडियोका आदरणीय सर विनोद खड्का र म्याम निशा गुरुङ ज्यूहरूलाई नमस्कार गर्दै आजको निम्ति यो छोटो सन्देश यतिकैमा बन्द गर्न चाहन्छु. बिदा हुन्छु. सबैको जय होस्. नमस्कार.
3: नमस्ते म निशा थापा सीतापाइलाबाट बोलेको अनि यो बिएसबिएसमा यसबाट म फोन गरिरहेको छु र मेरो सम्पूर्ण साथीहरूलाई धेरै माया धेरै सम्झना र अनि हाम्रो नेपालको म्याम सरहरूलाई धेरै माया धेरै सम्झना अनि देश विदेशमा बस्नुहुने सबैजना मेरा दाजुभाइ तथा दिदीबहिनीहरू मेरो लोकराज सर सुरेश सर अनि रामचन्द्र सरहरू सबैलाई धेरै माया धेरै सम्झना भन्दै अब गीत गाउँछु.

0: हस् त फुटबल फिभरमा छौँ, राम्रो टिमले जितोस्, राम्रोसँग जितोस् भन्ने शुभकामनाको साथमा म सञ्चालक विनोद यो बसाइबाट यानि कि परदेशको सन्देशको यो सिटिङबाट हजुर सबैलाई फेरि अर्को साता भेट्ने बाचाको साथमा बिदाको आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।
1: हजुर, कार्यक्रम सुनेर र भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ। निशा गुरुङ पनि आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा बेलायत भरि अनर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्लाइ बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो।
3: नेपाल कप फुटबलमा यो वर्षको उपाधि वान आरजेआरले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान आरजेआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
4: एकदमै खुसी लागिरहेको छ। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्नु सफल भयो। 8-9 वर्ष भयो त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्नु सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप सेट ग्रुप चाहिँ, तर पनि हामी जसो तसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
3: नेपाल कपसँगै यो वर्ष ब्रिगेड बेलाका सबै गतिविधि सकिएका छन्। मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायत विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्। इङ्ल्यान्ड राष्ट्रिय टोली र एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्सले जस्तो सुकै चुनौतीका बीच खेलका लागि आतुर रहेको बताउनु भएको छ।
5: I'm expecting an unbelievable atmosphere, I'm expecting an occasion and one to remember for sure. I think the build-up and everything around it, the different obstacles to go over face, I think just adds to that adrenaline, that kind of excitement that I think we have as a team and the prospect of getting to a quarter-final of a World Cup.
3: कतिपयले मेक्सिको सिटीमा रहेको एस्टेका रङ्गशालालाई जीर्ण मैदान पनि भनेका छन्। समुद्री सतहबाट 2,240 मिटर उचाइ रहेको मेक्सिको सिटी काठमाडौँभन्दा पनि उचो स्थानमा रहेका कारण खेलाडीलाई चुनौती हुन सक्ने भनिएको छ। डोल्पा जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा हिलोसहितको बाढीमा पुरिँदा स्थानीय आनन्द विकको मृत्यु भएको छ। 6 जना घाइते भएका छन्। 50 को मध्य दशकको उमेर रहेकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुने 4 जना विक परिवारकै रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिनुभएको छ। बाढीबाट 1 घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ। काठमाडौँमा क्रियाशील मीडिया सम्पादकहरूले ललितपुरमा वृहत पदयात्रा गरेका छन्। सम्पादक समाज नेपालले जिम्मेवार पत्रकारिताको नारासहित भट्टीडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म पैदल यात्रा गरेको हो। पदयात्रामा सहभागी सम्पादक रामहरि कार्की
6: गोदावरी नगरपालिकाले पनि विभिन्न पर्यटन सम्भावनाको लागि अध्ययन अनुसन्धान गरिरहेको छ। यसमा चाहिँ पत्रकार महासङ्घले पनि विभिन्न कार्यक्रमहरू गरिरहेको छ। पर्यटन प्रबन्धनमा पत्रकारको भूमिका के हुनसक्छ त भनेर चाहिँ यहाँको ऐतिहासिक ठाउँको बारेमा चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै पनि आज अस्ति भर्खरै पनि पत्रकार महासङ्घ जिल्ला समन्वय समितिले ललितपुरका चाहिँ पर्यटन सम्भावना युक्त दक्षिण ललितपुरका कोन्दोसोम माङकाल र चाहिँ बागमती गाउँपालिकाको हामीले तीर्थयात्रा पनि गरेका थियौँ।
3: अर्का पत्रकार श्याम डोटेलका अनुसार ओझेलमा परेका विषय सञ्चार माध्यममा ल्याउनु यात्राको मुख्य उद्देश्य हो।
7: कतिपय कुराहरू ओझेलमा परेका हुन्छन्, ती कुराहरूलाई पनि अगाडि लिएर आउने र वातावरण संरक्षणमा पनि एउटा सञ्चारकर्मीहरूको भूमिकालाई पनि अलिकति प्रचार उन्मुख पनि होस् र स्थानीय समुदायमा त्यसको सन्देश पनि जाओस् भन्नेले हामीले विभिन्न ठाउँमा चाहिँ नि वर्षको एकचोटि यो नियमित कार्यक्रम नै हो सम्पादक समाज नेपालको। हामीले चाहिँ जर्नु हाइक भन्छौँ पत्रकार पदयात्रा, यसमा पत्रकार साथीहरू सम्मान हुनेछ र उहाँहरूलाई त्यो ठाउँको देखाउने, हेराउने र त्यहाँको स्थानीय समुदायका कुराहरू चाहिँ सुन्न लगाउने।
3: 100 हाराहारी सम्पादक सहभागी टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। गोर्खाको 4 वटा सामुदायिक वन समूहले वन जङ्गलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ।
1: शहीद लखन गाउँपालिका एकको राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्रांगारिक मल बनाउन शुरू गरेको हो। गोरखा नगरपालिका आठको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा पाँचको कलुवा गैरा आँप गैरा कुटमेरे सामुदायिक वन तथा उपभोक्ता समूह यो काममा जुटेको छ। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वन पातपतिङ्गरबाट प्रांगारिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्रांगारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लम्सालले बताउनु भएको छ। यस्तै वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उहाँले बताउनु भएको छ। कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पातपतिङ्गरहरू संकलन गर्छ। संकलन भएका सामग्रीलाई 5-8 फिट चौडाई र 3-5 फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ। मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पुर्याएर 8-12 हप्ताभित्र उच्च गुणस्तरको प्रांगारिक मल तयार हुने डिभिजन वन कार्यालय गोर्खाका प्रमुख मदन मोहन
3: नमस्कार।

श्रोताहरू, अब मैले एउटा अर्को कविता यहाँहरूलाई सुनाउँछु। त हामी कविताका साथसाथै बिचमा गीतहरू पनि सुन्छौँ। ती गीतका वाद्यवादन मधुर ध्वनिहरूले हामीलाई एकतिर आह्लादित बनाइरहेको छ भने अर्कोतिर विभिन्न भाकाका, विभिन्न शैलीका, विभिन्न स्वरूप, विभिन्न छन्दका कविताहरू पनि हामी सुन्दै गइरहेका छौँ। तपाईँले एउटा बमबहादुर जितालीका कविता केही चाहिँ श्लोकहरू यहाँ वाचन गर्न लाग्दैछु। उहाँका थुप्रै कविताहरू छन् मसँग, उहाँको चाहिँ यो शास्त्रीय छन्दका छाँगा भन्ने यो कविता सङ्ग्रहमा दर्जनौँ कविताहरू छन् र उहाँ चाहिँ लामो समयदेखि कविता रचनामा व्यस्त हुनुहुन्छ। उहाँले लेखनाथ पौडेलका कवितामा नीति चेतना भनेर अनुसन्धान गर्नुभएको छ र त्यही विषयमा उहाँले विद्यावारिधि पनि गर्नुभएको हो। उहाँको एउटा कविता लिएँ मैले यहाँ, अनि फेरि चर्चा पनि गर्दै जाउँला। सङ्कटा टारियो भन्ने यो कविता छ, यो चाहिँ श्रागुणी छन्दमा छ। आजको गीतमा मादलै ठोकियो, आजको गीतमा मादलै ठोकियो, छन्दको तालमा स्वर ठिक घोकियो, जिन्दगी तन्कियो छन्दको रीतमा, श्रगविणी गन्कियो सृष्टिको गीतमा, चालिसै चालमा सत्तरी नाचियो, रोगको शोकको भावना भाँचियो, खन्चुवा नीतिको चाहना जाँचियो, भोलिको आशामा सम्झना साँचियो, साधमा साधको सर्प नै पोसियो, देशमा देशको लिम्पिया खोसियो, चिन्तना भूमिको पोखियो शोकको, कल्पना चम्किलो चाँदनी लोकको, साँझमा सम्झेको आरती दन्कियो, लोकको गीतमा झ्याउरे घन्कियो, पौरखे चालामा मारुने नाचियो, नाचमा बारुले कम्मरै भाँचियो, जिन्दगी नीतिमा ढालियो चालियो, दृष्टिमा सृष्टिको सम्झना पालियो, बाँधियो हर्षले सिर्जना खारियो, केतुको राहुको शङ्कर

श्रोताहरू, अब म फेरि अर्को एउटा कविता पस्कर्दैछु। त यो युवा तिमी शान्त एघार दूत हौ भन्ने यो कविताको शीर्षक रहेको छ र यसलाई पनि बमबहादुर जितालीजीले नै लेख्नु भएको हो। बहादुरीपूर्ण कविताहरूलाई यसरी अब म पढेर यहाँहरूका समक्ष सुनाउँछु। युवा हि राष्ट्रका खम्बा पुर्खाका वीर रक्त हौ, युवा हे राष्ट्रका खम्बा पुर्खाका वीर रक्त हौ, हौ सच्चा शान्तिका दूत सशक्त देशभक्त हौ, तिमी हौ आँटिला पात्र बलिया शक्तिपुञ्ज हौ, हौ सारा विश्वका कान्ति ज्योतिर्मय निकुञ्ज हौ, तिमी हौ युगका स्रष्टा द्रष्टा हौ, वर्तमानका समग्र देशका वक्ता भैरी हौ भुक्तवानका, तिमी हौ पौरखी पुत्र आमाका नित्य सेवक, कलाकार कथाकार आशु कवीर लेखक, राजनीति समाएर सारालाई जटाउँछन्, गाउँदै सृष्टिको गीत राष्ट्रलाई उठाउँछन्, बालेर ज्ञानको ज्योति अन्धकार हटाउँछन्, राखेर ज्ञानको बाजी आमालाई हँसाउँछन्, रचेर शब्दको माला भाषालाई सजाउँछन्, रेटर कर्म

कविता युवाहरूलाई बहादुरी भर्न, साहस भर्न आह्वान गरिएको, देश रक्षा गर्न, देशलाई अगाडि लान आह्वान गरिएको यो कविता थियो र यो कविता अष्टौँ छन्दमा रचना गरिएको थियो। त सारा देशलाई चाहिँ झकझकाउने, झकझोर गर्ने, देशलाई अगाडि बढाउने, देशलाई सक्रिय बनाउने, देशलाई उन्नतिशील र विकासको चरम चुरीमा लैजाने सारा जिम्मेवारी युवाहरूको काँधमा हुन्छ। युवाहरूले काँध छोडिदियो भने देशको भव्य र भाग्य र भविष्य हुँदैन भन्ने जस्ता चाहिँ महत्त्वपूर्ण विचारधारालाई यस कविताले त चाहिँ व्यक्त गरेको छ। यो कविता ज्यादै मिठो र सुन्दर रहेको छ। श्रोताहरू, अर्को एउटा कविता म पढ्दैछु। त एक नदी दुई किनारा यसको शीर्षक छ। जीवन हो नदी जस्तै बगी जाने खोला, यो लोकसभा छन्दमा छ। यसका लेखक पनि बमबहादुरजी हो। जीवन हो नदी जस्तै बगी जाने खोला, दुःख सुख भोगेर यो मरि जाने छोला। मान्छे किन सुखै सुख खोज्न थालेको छ, भोक बिना भोजन पो रोज्न थालेको छ। हलो जोत्ति हालेलाई ढुङ्गो नरम हुन्छ, मगमली ओछ्यानमा सुत्न गरम हुन्छ। हलो जोत्ति हालेलाई ढुङ्गो नरम हुन्छ, मगमली ओछ्यानमा सुत्न सरम हुन्छ। कोका कोला फेटाबाट तिर्खा मेटिँदैन, कोका कोला फेन्टाबाट तिर्खा मेटिँदैन। श्रम बिना आरामको मूल्य भेटिँदैन, हावाहुरी असिनाको खाएपछि चोट। सफल त्यो जीवन झैँ दरिन्छ रे बोट। चारैतिर ठोकिएको कालीको त्यो शिला, कति राम्रो कुदिएको धन्य छ यो लीला। ठक्कर बिना मानिसको फेरिँदैन मति, हन्डर बिना जीवनको देखिँदैन खति। घामपछि छाया मिठो तिर्खापछि पानी, घामपछि छाया मिठो तिर्खापछि पानी। दुःखपछि सुख मिले धन्य जिन्दगानी। कर्म धर्म ज्ञान विज्ञान सँगै हुनुपर्छ, कर्तव्य र अधिकार सँगै हुनुपर्छ। दिनपछि रात राम्रो, रात पछि दिन, रात दिन दोसादामा स्वर्ण हुन्छ छिन। एउटा पैसा दुईटा छन् पाटा, पाटा पाटा मिरे झैँ दोबाटा। जीवन हो नदी जस्तै बगी जाने खोला, दुःख सुख भोगेर यो मरि जाने चोला। यसरी यो एक नदी दुई किनारा कवितामा हाम्रो जीवनका सुख दुःखका कुराहरू, जीवनका तितो सत्यका कुराहरू यसमा कविले बडो सुन्दर ढङ्गमा लेख्नु भएको छ। र यसमा चाहिँ जहिले पनि मेहनत गर्नुपर्छ, श्रम गर्नुपर्दछ। त्यो मेहनती र श्रमशील व्यक्तिले नै देश र समाजलाई निर्माण गर्न सक्दछ। त्यो श्रम गर्ने मान्छेलाई नै ढुङ्गैमा सुते पनि आनन्दको निराम निन्द्रा चाहिँ लाग्दछ। श्रम नगर्ने मान्छेलाई मखमलीमै सुते पनि श्रम लाग्दछ, निन्द्रा लाग्दैन भन्ने यस्ता महत्त्व मसृण भावनालाई कविले यो कवितामा व्यक्त गरेको हामी पाउन सक्दछौँ। श्रोताहरू, अब म एउटा अर्को कविता प्रस्तुत गर्दैछु। त यो बासन्तीसितको पिरती कविता छ। त यो वसन्त तिलका छन्दमा लेखिएको छ। त यसलाई म यसरी सुरु गर्दछु। श्रोताहरू, आनन्द साथ कविता मय शक्ति पाएँ, आनन्द साथ कविता मय शक्ति पाएँ। न्यानो छ आँत कविको रत जुक्ति पाएँ। आयो वसन्त तिलका लय छन्द तालो, छायो अनन्त दिलमा कविता कमालो। आँखा जुदे पवनमा बनको हुरी झैँ, बाका खोलेर हरका स्वरमा धुरी झैँ। बन्दै गए सरसता सिध चारु छन्द, बन्दैछ आज कविता लयमा बुलन्द। आस्वाद लिन्छु म यही कविता कलाको, माधुर्यपूर्ण रसिलो सुरिलो गलाको। आयो परिस्थिति अनेक बनी तरङ्ग, सानन्दमा प्रकृतिको छवि अन्तरङ्ग। भर्दैछु भाव गरिमा नव पालुवामा, सङ्गीत कल कल बज्यो ध्वनि बालुवामा। फर्क्यो जतातिर उतै कविता म देख्छु, सौन्दर्यमा कवि कला विकला म लेख्छु। आलोकमा छ कविता विपना बुलन्द, बिना बजेर मनको स्वरताल छन्द। आयो नवीन युगको युवती प्रसङ्ग, छायो उमङ्ग कविता मुरली तरङ्ग। श्री पञ्चमी लहरमा जब गीत गाएँ, प्यारो वसन्त ऋतुमा तब मीत लाएँ। मैले बिहान पखमा नवज्योति पाएँ।

0: भनेको मिलान लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो। कस्तो मान्छे खोजेर ल्याएको तैले?
1: एकदम राम्रो।
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
3: BFBS गोर्खा रेडियो।
4: श्रोताहरू, अब म एउटा अर्को पुरानो पुस्ताका कवि तिलविक्रम नेमाङको कविता बाट एउटा कथा एउटा कविता लिन्छु। उहाँ पुरानो पुस्ताका प्रसिद्ध कविहरूमध्येको हुनुहुन्छ र भैरही कैला अथवा तिलविक्रम नेमाङ, ईश्वर वल्लभ र इन्द्रबहादुर राई आइएमएलए आन्दोलनका सशक्त प्रतिभा पनि हुनुहुन्छ। उहाँहरू एउटा आइएमएलए आन्दोलनबाट प्रभावित भएर जीवनलाई समग्रतामा हेर्नुपर्छ। एउटा दृष्टिबाट मात्रै, एउटा रेखाबाट मात्र हेरेर जीवन बुझिँदैन भन्ने राख्नुहुन्छ र नयाँ नयाँ शिल्पको प्रयोग गर्नुहुन्छ, नयाँ नयाँ बिम्बहरूको प्रयोग गर्नुहुन्छ। त्यसले गर्दाखेरि कविताहरूमा नवीनता त छाएको छ, तर वैयक्तिक बिम्ब र नवीन बिम्बहरूले गर्दाखेरि कविता बुझिनु र नबुझिनुको दोसाधमा अगाडि बढेको हामी पाउन सक्छौँ। तैपनि कविताको एउटा स्वाद, एउटा आस्वादन चाहिँ बेग्लै किसिमको छ, त्यो मनमुग्ध पनि छ र भावको विविधता हामी भइरहे कहीँलाई कवितामा पाउन सक्दछौँ। त आज म उहाँको एउटा हाट भर्ने मानिस यो कविता यहाँहरू समक्ष प्रस्तुत गर्दछु। त यो हाट भर्ने मानिसमा जीवनको विविधतालाई, जीवनको उतार चढावलाई, विभिन्न जीवनका विभिन्न छाया छविहरूलाई र युद्धका विभीषिकाहरूलाई पस्कने काम यहाँ कविले गर्नुभएको छ। हाट भर्ने मानिस, मानव मानिसहरू सबै हामी जो यो जीवनमा आइरहेका छौँ, हाम्रो यो जीवन चाहिँ क्षणिक छ। हाट भर्न हामी जाँदाखेरि जसरी एकछिनको समयमा हामी हाट भरेर फर्कन्छौँ, त्यसरी हाम्रो जीवन पनि अलिकति क्षणिक छ भन्ने कुरालाई पनि कविले प्रतीकको रूपमा चाहिँ यहाँ देखाएका छन्। तिलविक्रम नेम्माको यो कविता अथवा चाहिँ हामी उहाँलाई बैरागी कैला भनेर चिन्दछौँ। त उहाँ चाहिँ 1940 चाहिँ उहाँ जन्मनुभएको हो सनको, र उहाँले धेरै नेपाली साहित्यमा कविता विधामा मुख्य कलम चलाउनु भएको छ। उहाँ नेपाली एकाडेमीको अर्थात् नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति कुलपति पनि भइसक्नु भएको छ। उहाँले विभिन्न माध्यमबाट नेपाली भाषा साहित्यको सेवामा आफ्नो जिन्दगी उत्सर्ग गर्नुभएको छ। उहाँको सविता कविता बेग्लै बानकीका, बेग्लै स्वादका र बेग्लै दृष्टिकोणका रहेका हुन्छन्। अब हेरौँ, उहाँका कविता पढ्दै जान्छु र बिचबिचमा म केही कुराहरू भन्दै पनि जान्छु। हाट भर्ने मानिस। आकाश राख्ने सलाहका झुण्डले, आकाश राख्ने सलाहका झुण्डले भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू, आकाश ढाक्ने सलाहका झुण्डले भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू, घस्रिएका अनि पिल्सेका छातीभरि बोकेर, भिकजिरीका फुल शताब्दीको छातीभरि सुर्किएर, तुनामा कुटमाथि बटन होलमा बजारको बाँधिएको आयतनभित्र बगिरहेका भ्यात्त भ्यात्त घोप्टिएर, असङ्ग छायाहरू भिडभित्र हुस्सेमा महायुद्धहरूका बारुदको हिर्काइएर मासुका चुइटाहरूले कावा खाइरहेका आँधीमा आँखाहरू, शून्यमा जिन्दगी भाँचिएर फ्याँकेको प्रारम्भमा फेरि हो एउटा एउटा शून्य अनि बस ठुलो शून्य बस ठुलो पोखरी शून्यको आँखाभरि भोक चल्दछ तर बस झोक चल्दछ तर बस भोक झोक चल्दछ बस झोक भोक चल्दछ तर बस झोक चल्दछ च्याती र मञ्जुश्रीका तरवारका तिखा औँलाहरूले यो शून्यको पोखरीलाई च्यौभारमा प्रत्येक दौडिरहेको क्षणको बालो फलाउ लहलह जिन्दगी। बागमतीको पानीले भिजाएर क्षत विक्षत मानवतालाई चिहानबाट तीन दिनपछि घामसित बौरिने देशसित उठाएर तर झोक चल्दछ तर झोक चल्दछ बस झोक चल्दछ। इतिहास घिसार्दछ कमिज च्यातिउन्जेल इतिहासको पान्नाभित्र आङमा नङ्ग्याएर कोतरीको मानचित्र रगत पिछे हिरोसिमाको पराजयको साइनबोर्ड मेरो हत्केलामा थोपा रगत र एउटा क्षण यो समयको यस घुम्तीमा एउटा ढुङ्गा बगरमा फैदाङबाले भविष्यको चल्ला मन्साएर छर्किएको बोकेर कटकटीको रगत निधारमा दुई चार थोपा सहितको हो मृत्यु त सम्मान हो। एउटा पोथरा हरियोको यो एउटा अवशेष उत्रेको बालुवासित फगत प्रतिबिम्बित उज्यालो पिएर तर लत्रत्याइएको व्यवहारिस वातावरणमा फुक्क स्वाधीन निरुद्देश्य सुक्खा समयको मरुभूमिमा फर्मा भरि टाङ्गिएका औँलाहरूमा झ्यालमा अनि दैलोमाथि दलिनतिर आफ्नै क्षितेजबाट फोइएका माकुराका जालहरू उफ कति उदास बाँच्दछन् उफ मुक्ति पनि यस्तरी खल्लु र उदास हुन्छ उफ यो निरुद्देश्य स्वतन्त्रता यो एक्लो स्वतन्त्रता भत्किसकेको आकाङ्क्षाहरूको सङ्घर्षको आफ्नै व्यर्थताभित्र कैद हुन्छ उफ मुक्ति पनि यस्तो खल्लु र उदास हुन्छ। भित्ता ठोकिनु आकाशसम्म उचालिएर यी आँखाहरू कतै आकाश नभेटेर असन्तुष्ट अवमानित यी आँखाहरू बिच बाटामै खसिदिन्छन् थाकेर शून्यको अधारो खाडीभित्र फेरि अर्को अनिश्चयको शताब्दीभित्र अनि हो काँधमाथि गिद्ध बोकेर मुटु लुकाउँछन् तर पीडाको स्वाभिमान अनुभूतिबाट वञ्चित प्रमेथ्युसको मुठीमा खुम्चिएका छालहरूको खापै खापभित्र नजरबन्द छ मभित्र एउटा शिर ढलिसकेको विद्रोह। यसरी श्रोताहरू यो कवितामा विभिन्न किसिमको नयाँ नयाँ बिम्बहरू पनि कविले यसमा प्रयोग गरेका छन्। राम्रो जीवनको विविधता र जीवनको जटिलतालाई पनि यहाँ व्यक्त गरिएको छ र हाम्रो चाहिँ स्वतन्त्रता जो निरुद्देश्य चाहिँ हाम्रो स्वतन्त्र अगाडि बढिराखेका छ बिचिराखेका छ र हाम्रा इच्छा र आकाङ्क्षाहरू जम्मै चाहिँ यहाँ भत्किसकेका छन् र हाम्रो जिन्दगी चाहिँ व्यर्थ रूपमा चाहिँ बगिरहेको छ र यो मुक्ति पनि हाम्रो चाहिँ उन्मुक्ति पनि हाम्रो चाहिँ खल्लो र उदास भएको छ र पनि हामीलाई जीवन बाँच्नु छ र पनि हामीलाई जीवन जिउनु छ र पनि हामी जीवनलाई अगाडि बढाउनु छ तर जीवन यसै गरी वैविध्यपूर्ण चाहिँ छ जीवन होइन र हाम्रो जीवनमा मृत्युका पीडाहरू छन् दुःखका पीडाहरू छन् भनेर यसरी चाहिँ यो हाम्रो जीवनको विविधतालाई दुःख र पीडाहरूलाई यी कविताहरूले व्यक्त गरेको हामी पाउँदछौँ।

0: अगाडि कवि लेख्दछन्, आफूलाई यद्यपि आफूलाई युद्धमा पठाउँछु, आफूलाई यद्यपि आफूलाई युद्धमा पठाउँछु, अन्तर्द्वन्द्वमा तर फगत अन्तर्द्वन्द्वमा पड्काउँछु भिसु हियस रवाली, आगोको लप लपाउँदो बाडेमा होमिदिनु, ज्वरो फुटाउने रिङ्टा चलाउने, दुष्टताका समानान्तर रेखाहरू असह्य मानचित्रमा जिन्दगीको, अनि रिस उठाउने फिकापन नपुंसकताको, यी हाट भर्ने मानिसको आँखाभित्र, यो कैला कैला आँखाहरूको सागरभित्र लुकाउँछन् नील नदी हत्केलामा, समय जनाउँछन् अनस्तित्वको झिकाभित्र, हिमस्पर्शलाई यो श्रापित आँखाहरू, यो श्रापित आँखाहरू, यी श्रापित आँखाहरू, यी असङ्ख्य आँखाहरूको सागरलाई झोक चल्दछ, तर बस झोक चल्दछ, लहर लहरमा भाँचेर चोइटा चोइटा लहरको सास समाधिमाथि, डडेरो लगाउनु आगोमा, आगो आगो आगो बडवानल, जीवनको हुम जिन्दगीको आह्वानमा फेरि एकपल्ट अझ, जिन्दगीमा जिन्दगीमा जिन्दगीमा, तर यस चोकमा गोलु छायामा भासिएका अपराधीहरूलाई सम्झौताले बाँधेर पैताला, आँखाहरू घोप्ट्याएर पैतालाको छापाभित्र उखाइसकेर जिन्दगी, नयाँ सडकको दुवैतिर यताउता अल्मलिरहेका रित्ता गाग्रीहरू, गतिहीन यी हाट भर्ने मानिसहरूलाई चप्प समातेर आँखामा न्यू खोज्नु अनि पिटिदिनु पट्टापट, झापट झापट्ते गीतको झापट झापटले गीताको तारा बाले, गीताको तारा बालेर आँखाभित्र प्रत्येक अर्जुनको, प्रत्येक अर्जुनको यस चौकमा एकछिन रोकेर सूर्यलाई, क्यानभासको पल्ला छेउमा कुरुक्षेत्रमा जिन्दगीमा, तर आक्रमण गर्नु प्रत्येक उपत्यकाभित्र अनि उखेलिदिनु प्रत्येक आँखामा, मलाई निर्वासित गर्ने उदासीनताका सीमा स्तम्भ आँट नआएर खुकुरीको धार भेट्दैछु, ख्याको पारतले इन्द्रियहरू मारिरहेछु, उमारेर झ्याउहरू मृत्युको, उफ कति साधारण मृत्यु, उफ कति साधारण मृत्यु। यसरी कविले यसमा विभिन्न बिम्बहरू प्रयोग गर्नुभएको छ। यसमा चाहिँ गीताका सन्दर्भलाई पनि यहाँ कुनै रूपमा चाहिँ कविले ग्रहण गर्नुभएको छ। अर्जुन शब्दको पनि यहाँ कविले उपयोग गरेको हामी पाउन सक्दछौँ। त्यसो भएको हुनाले त्यो गीता र अर्जुनको बिम्बलाई पनि कविताले आफ्नै किसिमले लिएको छ, ग्रहण गरेको छ, र यसले नयाँ भाव सृजना गर्न त्यो पुरानो बिम्बले यहाँ चाहिँ मद्दत गरेको छ। त कवि यो जीवनलाई अझ अगाडि बढ्दै आफ्नै भाका र शैलीमा यसरी भन्छन्, गोली नभेट्टाएर गान्धीको छातीको, खरीको बुट नभेट्टाएर टुनिखेलमा, काँटी नभेट्टाएर जेरुसेलमका गल्लीहरूमा, फेरि भौतारिन्छ आत्महत्यामा यो तक्षक मठारेको दुवै टुप्पा, गिलिलित्त सेतो कालोको वर्णको मृत्यु थाहा पाएर षड्यन्त्रले, सङ्गीत बोके यताउता गर्ने आस्थाका पालेहरूको आँखा झुक्काएर मुलढोकामा, फिका हाँसो जलाइराखेर चिम्लिएका दृष्टि ओरी परियुद्धको, मिहिर मुहिर यामको मुखुभित्र हतारिएका असङ्ख्य गर्दनहरू छिनेर पस्री हिँडिएको आफै बाफुलाई, मलाई मैलाई मलाई झन्डै छोएर जाने पर, पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेवै निर भएर गयो, सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर यो जिन्दगी मृत्यु आज बजारबाट खाली हात गयो, कुन लागेको आलुहरूमा रगत बेचेर नजिकैको ब्लड ब्याङ्कमा पैसाले टुक्रा टुक्रा जिजिबिसा बटुलिरहेका अस्तित्व लपेटेर कात्रको झोलाभित्र यहाट भर्ने मानिसहरूलाई, तर थाहा नै त भएन मृत्युले त आज जीवनको बजारको भाव बुझेर गयो, तर थाहा नै त भएन मृत्युले त आज जीवनको बजारको भाव बुझेर गयो, उफ मृत्यु आज बजारबाट खाली हात गयो, उफ मृत्यु आज बजारबाट खाली हात गयो उफ मृत्यु आज बजारबाट खाली हात गयो मलाई झन्डै छोएर जाने पर पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेउै निरा भएर गयो पर पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेउै निरा भएर गयो श्रोताहरू यसरी यो चाहिँ निम्बाङको यो कवितामा हाम्रो जीवनको विभिन्न बिम्बलाई जीवनका राम्रा नराम्रा विभिन्न पक्षलाई यसमा चाहिँ व्याख्या गर्ने जमर्को गरिएको छ र यो चाहिँ आइएमएल या आन्दोलनबाट प्रभावित भएको हुनाले र यो नयाँ शैलीमा नयाँ प्रयोगमा यो लेखिएको हुनाले यसमा केही वैयक्तिक बिम्बहरूको प्रयोग छ यसमा चाहिँ भाषालाई भाँचेर भाषालाई तोडमोड गरेर नयाँ नयाँ शैलीहरू उत्पादन गर्ने प्रयत्न यसमा चाहिँ गरिएको छ कतै विलोम चिन्हहरूबाट अन्य चिन्हहरूबाट पनि कवितालाई नयाँ वानकीमा नयाँ शैलीमा लेख्ने प्रयत्न गरिएको छ यस्ता प्रयोगवादी कविताहरूमा त भाषालाई कतै भाँचेर कतै भग्न प्रयोग गरेर कतै दुरान्वयको प्रयोग गरेर कतै नयाँ बिम्ब र प्रतीकहरूको प्रयोग गरेर कतै वैयक्तिक बिम्ब र प्रतीकहरूको प्रयोग गरेर त कविताहरू लेखेका हुन्छन् त्यसैले गर्दा यस्ता प्रयोगवादी कविताहरू अलि सजिलै बुझ्न सकिँदैन प्रयोगवादी कवितामा मोहन कोइरालाका कविताहरू पनि त्यस्तै छन् उहाँको कविताहरू पनि सहज बोधगम्य छैनन् र त्यो एउटा नयाँ शैलीको नयाँ प्रयोगको एउटा मिठास भने उहाँको कवितामा पनि पाइन्छ त निम्बाङका कवितामा पनि त यी नयाँ शैली नयाँ स्वर नयाँ सन्धान गरिएको हामी पाउन सक्दछौँ
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ

0: श्रोताहरू, अब हाम्रो यो साहित्यिक कार्यक्रम दोभानको आजका लागि निर्धारण गरिएको समय सकिन लागेको छ। हाम्रो यस कार्यक्रममा उपस्थित भएर अर्थात् चाहिँ हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा त म सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु। संसारभर छरिरहेका नेपालीहरूको कानमा हाम्रो यो साहित्यिक कार्यक्रम दोभान गुन्जिने गर्दछ। तपाईँहरू पनि जोडिनुहोस्, आफ्ना आफ्ना रचनाहरू सुनाउनुहोस् र नेपालीका रचनाहरू कोही बेलायत होलान्, कोही अस्ट्रेलिया होलान्, कोही अमेरिका होलान्, कोही सिङ्गापुर होलान्, कोही हङकङ होलान्, त संसारभरि छरिरहेका नेपालीहरूका भावनालाई विचारलाई मन्थन गरेर हामी यहाँ प्रस्तुत गर्ने गर्दछौँ। त्यहाँका पनि आफ्ना रचना छन् भने, किताबहरू प्रकाशित भएका छन् भने त्यस्ता कृतिहरू हामी समक्ष यहाँ सम्प्रेषण गर्नुहोस्। हामी ती रचनाहरू, ती कृतिहरू हामी प्रस्तुत गर्नेछौँ र संसारभर छरिरहेका नेपालीहरूलाई हामी मनोरञ्जन पनि दिलाउँछौँ, कविता काव्यका सन्देशहरू पनि हामी फिनाउने प्रयत्न गर्दछौँ। नेपाली भाषा र साहित्यलाई संसारका कुना कुनामा, गरा गरामा, लेक बेसीमा, समुद्रका तटहरूमा, साना चाहिँ बेसी र साना थुम्काहरूमा हामी पुर्याउने प्रयत्न गरिराखेका छौँ। यो अभियानमा यहाँहरूले पनि अवश्य साथ दिनुहोला र यो अभियानबाट हामी नेपाली भाषा र साहित्यको उत्थान, यसको चाहिँ विकास र चाहिँ योलाई चाहिँ अगाडि बढाउने प्रयत्न हामी गर्दछौँ। त कार्यक्रमबाट म बिदा लिन्छु। यहाँहरू सबैलाई नमस्ते छ। यहाँहरूको आजको दिन असल रहोस्, सफल रहोस्, आजको दिन सुदिन होस् भन्दै न बिदा हुन्छु। म कार्यक्रम सञ्चालक नवराज कटेलको पनि यहाँहरूलाई हार्दिक अभिवन्दन अभिवादन गर्दछु र मेरा सहयोगी निशा गुरुङको तर्फबाट पनि म हार्दिक अभिवादन गर्दछु र आज हामी दुवैजनालाई यो कार्यक्रमबाट चाहिँ बिदा दिनुहोस्। हस्त धन्यवाद, नमस्ते।
1: मेला सकेर छिटै उकालो लाउनु पर्छ।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नाममा अपरिचितहरूले विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानूनी कारवाहीको डर देखाएको खुलेको हो। कानूनी कारवाही हुनबाट बच्ने हो भने तुरन्त सन्देशको जवाब दिने नभए अदालतमा मुद्दा दायर गर्ने धम्की दिँदै सन्देश पठाएको पाएको भन्दै विश्वास नगर्न ब्युरोले आग्रह गरेको छ। सीआईबीले यस्ता सन्देशहरू अनाधिकृत रहेको स्पष्ट गर्दै ती इमेल ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। यस्ता भ्रामक तथा अफवाहपूर्ण इमेलमा विश्वास नगर्न र प्राप्त भएमा त्यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। घटना सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको एसएसपी अनुपम शमशेर जबराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चितवनको भरतपुर 23 बेलहट्टामा हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटेक र उहाँका 4 वर्षीय छोरा भरतको मृत्यु भएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको थियो। आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ। यो आक्रमणमा ध्रुव हात्ती संलग्न रहेको जनाइएको छ। विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भेट्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 हराउँदा मोरक्कोले सहआयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा फ्रान्सको जितमा किलियन एम्बापेले 70 मिनटमा गरेको पेनाल्टी गोल निर्णायक रहेको हो। फ्रान्सका डिजायर डुमाथि पोल्यान्डका खेलाडीले गोल रोक्न खोजेपछि रेफ्री इल्गिज तान्तासेभले दिएको पेनाल्टी नै फ्रान्सका लागि निर्णायक गोल बन्न पुगेको हो।
4: After an off-field review, number 8 of defender, treat attacker player inside the penalty area. Decision is penalty.
5: So the decision is penalty. And this to give France the lead.
3: France र मोरक्को बीचको क्वार्टर फाइनल खेल आगामी शुक्रबार हुनेछ। अन्तिम 16 अन्य खेलमा भोलि बिहान पर्ने 2 बजे ब्राजिल र नर्वे आमने सामने हुनेछन्। बिहान पाउने 6 बजे इङ्ल्यान्डले सहआयोजक मेक्सिकोसँग उसकै घरेलु मैदानमा खेल्नुपर्नेछ। अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको बिगबिगी बढेको छ।
6: लालबन्दी नगरपालिका 1 नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढेको पाइएको हो। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 सर्पले टसेर उपचारका लागि केन्द्रमा आएका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 सर्पले टसेका बिरामी उपचारका लागि आउने गरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुन 17, चैत्रमा 47, वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 सर्पले डसेको छ। यसमध्ये विषालु कमन करेतले डसेका 3 उपचारका लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। बाँकी सबैको केन्द्रमा उपचार भएको छ। उपचारका लागि आउने मध्ये 5-7% बिरामीको शरीरमा विष फैलिएको पाइने गरेको छ भने 15-20% सुक्खा दसाई तथा 73-80% दसाईको शंका लागेका र विष नभएका सर्पको दसाईको बिरामी आउने गरेका स्वास्थ्य सहायक यादवले बताउनु भएको छ। अझै पनि समाजमा सर्पले टसेका बिरामीको झारफुकबाट विष छार्ने विश्वासमा बिरामीको ज्यान जाने गरेको भन्दै त्यसो नगर्न विज्ञहरूले सुझाव पनि दिएका छन्।
3: युक्रेनले सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा युक्रेनले गरेको हमला ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आमदानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। बीबीसीका जेम्स ल्यान्डालले युक्रेनको सम्भावित रणनीति वर्णन गर्नुभएको छ।
7: Ukraine clearly seems determined to keep the pressure up because it knows that it's beginning to bite. And you now have Russia, one of the biggest oil producers in the world, actually now having to contemplate importing refined fuel because it simply hasn't got enough itself because of so many Ukrainian attacks. The Russian war machine has a substantial amount of fuel in reserves, but the reason why Ukraine is striking oil refineries in St. Petersburg and elsewhere is to basically bring the war home to Russian people and hope that that puts political pressure on the Kremlin and Vladimir Putin.
3: र मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायतका विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्।
0: BFBS Gorkha Radio.

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेडअप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। त आदर श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाईमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदर श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छु म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी, तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्केका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नि हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ, र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखे मैले सङ्गीत गङ्गाको उठानमा गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु, र यस क्रममा यहाँ म टाग्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसी प्रति अझ भनौ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसी प्रतिको दुखेसो बोलेको गजल मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्नेलको स्वरमा चण्डी प्रसाद काफ्लेको संगीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: VS Gorkha Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
2: हजुर आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ जहाँ म सङ्गीतका सुमधुर लहरहरू राखिरहेको छु अझ भनौँ गीतका भावहरू बोलिरहेको छु अनि स्वरका लयहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा बसन्त भित्यासी थापा मगरको गीत रचना अनि सचिन सिंहको सङ्गीत रहेको प्रस्तुत गीतले श्रोताहरू खुसीमा रमेको मनमाथि एकाएक कसैको आँखा लागिदिँदा संसार नै शून्य लाग्नु स्वाभाविकै थियो अनि यति ठुलो संसारमा समेत श्रोताहरू मन बुझाउने कोही साथी नभेटिदिँदा र त्यस्ता साथी भेट्न गाह्रो भइदिएपछि आफ्नो बनाउने चाहना हुँदा हुँदै समेत पराई हुनेहरूको लर्को लागिदिन थालेपछि जिन्दगी नै बिरसिलो भएको भाव बोलेको थियो प्रस्तुत गीतले विश्वास हराएको कुरा थियो हुन त आदरणीय श्रोताहरू मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसो अनगिन्ती भइदिन्छ

0: पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाचा हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो रामकृष्ण ढकालको स्वरमा, नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको संगीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदा हुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने मनलाई बतास बनी आइदेऊ न, फेरि मन मुटुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।
1: बतास

बतास बनी आई देउ न फेरी मेरै हुन आई देउ न म त पर्खेको पर्खै छु। आदरणीय श्रोताहरू, मखवली मायाको पर्खाईमा एउटा मिठो कल्पनामा हराएकी प्रमिल मन, भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाईमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि संगीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरू, मन बहकिएर कसैको पर्खाईमा बस्न थाल्दा त्यहाँ वैश्यको फूललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोडी बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाई हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई। कार्यक्रम संगीत गंगा जहाँ म गीतका झन्कारहरू राखिरहेको छु, गीतका भावहरू बोलिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ रोशन गुरुङको स्वरमा। जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा, वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शङ्काले मनलाई हिर्काइदिँदा, अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकी माथि ईश्वरले समेत दहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहाँनिर त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासी दिन पुग्दा मन रोएको गीत, अझ भनौ श्रोताहरू फक्रदै गरेको मायामा ऐजहरू पलाउन पुग्दा त्यही ऐजहरूले खोजेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नि म कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछारमा भने श्रोताहरू यहाँहरू माझमा म एउटा गीत, युगल गीत राजन राज शिवकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खुवाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदाउँछु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्, सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: झेन्जी विद्रोहकालीन घटनाको मुद्दा अघि नै बढाउन महानयाधिवक्ताको कार्यालयले देशभर पत्राचार गरेको छ। शुक्रबार कार्यालयका सहनयाधिवक्ता विश्वास तिमल सुनाले सरकारी वकिल कार्यालयहरूमा जारी गरेको पत्रमा झेन्जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न भनिएको छ। यही असार 18 गतेको निर्णय बमोजिम आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। झेन्जी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई अभियोग फिर्ता गर्न पत्राचार गरिएको हो। पहिरो झरेपछि बझाङ, रुकुम पश्चिम, म्याग्दी, सिन्धुपाल्चोक, मकवानपुरमा मुख्य सडक बन्द भएका छन्। मनसुनी वर्षाका कारण बझाङको जाले बिगरमा पहिरो झर्दा जय पृथ्वी राजमार्ग बन्द भएको हो। जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अन्तर्गत रुकुम पश्चिममा पर्ने रिजेकार्ड खोलामा बाढीले अवरोध गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्याग्दीको बैसारीमा पहिरो जाँदा बेनी झमसम सडकमा आवत जावत बन्द भएको छ। सिन्धुपाल्चोकको कुदारीमा पहिरोले अरणीको राजमार्ग तथा मकवानपुरको लाभ महालक्ष्मीमा मर्मतका लागि कुरेखानी काठमाडौँ जोड्ने सडक एक महिना बन्द गरिएको छ। डोल्पा जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा हिलोसहितको बाढीमा पुरिँदा स्थानीय आनन्द बिकको मृत्यु भएको छ। 6 घाइते भएका छन्। 50 मध्य दशक उमेर रहेकी बिकलाई उद्धारकारी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा मृत्यु भएको हो। घाइते हुने 4 बिक परिवारकै रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिनुभएको छ। बाढीबाट 1 पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ। खोटाङको बराहापोखरी 6 वडा अध्यक्ष दुर्गाबहादुर राईले राजनीतिसँगै मौरी पालन तथा आधुनिक घर निर्माणलाई समानान्तर अघि बढाउन सफल देखिनु भएको छ। वडा अध्यक्ष राईका डाँडा गाउँ मौरी पालन तथा मह प्रशोधन उद्योगमा हाल 18 आधुनिक घरमा मौरी छन्। भूकम्पपछिको पुनर्निर्माण र बसाई सराईका कारण परम्परागत मौरी पालनमा चुनौती रहे पनि सफल देखिएको उहाँको भनाइ छ।
4: प्रत्येक घरमा नै हुन्छ यो मौरी त, अब लोकल जातको, अब किन अहिले त छन् परम्परागत घरहरू विस्थापन भयो होइन, जस्तै माटाको घरहरू होइन, यो माटाको घरहरू हुँदाखेरि चाहिँ नि भूकम्प आउनुभन्दा अगाडि चाहिँ मौरी धेरै नै थिए, किनभने माटोको घरमा त्यो खोपाहरू हुन्थ्यो, त्यो प्रत्येक खोपाहरूमा प्रायः जस्तो हुन्थ्यो, तर पनि अब भूकम्पले गर्दाखेरि अब महबटेमा मात्रै अब 96 घरहरू भूकम्पबाट नयाँ निर्माण भयो क्या, त्यसले गर्दाखेरि अब त्यसले पनि अलिकति कम चाहिँ गराएको छ। अब घरमा भएको खोपामा त अब आइराख्ने नि त, अब मान्छेले अब नि धोत्राहरू बनाउनले चाहिँ अब कतिले अब चाहनेले धोत्राहरू बनाउँछन्, नचाहनेले बनाउँदैन, त्यही भएर अलिकति कम भएको जस्तो चाहिँ मलाई चाहिँ भएको छ।
3: मौरीको आधुनिक घर बिक्रीबाट मात्रै वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी हुने गरेको उहाँले बताउनु भएको छ। नारायणगढ पुटोल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदर जस्ता वन्यजन्तु वारपार गर्ने पुल बनाइएको छ। वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन गैंडाकोटका पितौतीमा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भएको छ। बाँदर, लङ्गुर लगायत रुखबाट रुखमा आवाजावत गर्ने वन्यजन्तुले सडकमा झरेर पार गर्नुपर्ने बाध्यता कम गर्ने र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल बनाइएको उहाँको भनाइ छ। सडक पूर्वाधार विकाससँगै जैविक विविधता संरक्षणका लागि क्यानोपी ब्रिज बनाइएको इन्जिनियर खनालको भनाइ छ। झापामा आर्थिक वर्ष 82-83 761,432 मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ।
5: बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी 6 प्रकारका 761,432.78 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभएको छ। सो अवधिमा चैते धान 89,655 मेट्रिक टन, बर्खे धान 3,77,534 मेट्रिक टन, मकै 2,83,187 मेट्रिक टन, कोदो 869 मेट्रिक टन उत्पादन भएको छ। फापर 3,758 मेट्रिक टन, गहुँ 6,419 मेट्रिक टन र जौ 8.1 मेट्रिक टन उत्पादन भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभएको हो। पछिल्लो 3 यता खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ। आर्थिक वर्ष 2080-81 143,815 हेक्टरमा बर्खे धान, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ खेती गरिएको थियो, जसमा यी 6 प्रकारका खाद्यान्न 8,63,238 मेट्रिक टन उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष 2081-82 145,326 हेक्टरमा 8,00 52,208 मेट्रिक टन खाद्यान्न उत्पादन भएको कृषि ज्ञान केन्द्र छापाको खाद्यान्न बालीहरूको तथ्याङ्क विवरणमा उल्लेख छ। यता चालु आर्थिक वर्ष 82-83 120,386 हेक्टरमा
3: 7,160,000
2: BFBS Gorkha Radio.

बिएफ बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफ बिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने भगवान् सूर्यनारायणको नारायण रूपमा उपासना गर्ने गर्दछौँ। लक्ष्मीनारायण भगवान्को नेत्रको रूपमा पनि सूर्यलाई उल्लेख गरिएको छ, एउटा नेत्र सूर्य र अर्को नेत्र चन्द्रमा। त्यसैले हामीलाई निरन्तर रूपमा पालन पोषण गर्नका लागि निरन्तर आफ्नो कर्तव्यमा स्थित रहनुहुने भगवान् नारायणको स्वरूपमा रहनुभएका सूर्यनारायणको हामी निरन्तर रूपमा उपासना गरिरहन सकौँ, यही प्रार्थना गर्दै आजको पार कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै विषय बिन्दुको आश्रय लिएर हामी अगाडि बढ्ने गर्दछौँ। त्यसै क्रममा आदरणीय श्रोता, हामी निरन्तर रूपमा चर्चामा रहिरहेका हुन्छौँ र हामी जहाँ चर्चाहरू सुन्छौँ, म शास्त्रहरूको अध्ययन गर्छौँ अथवा महापुरुषहरूको बाणीको आश्रय लिन्छौँ, त्यतिखेर भक्त र भगवानको निरन्तर रूपमा चिन्तन स्मरण, उहाँहरूका चरित्रको अध्ययन, भगवानको लीलाको गायन स्मरण, यिनै कुराहरू भनिएको हुन्छ हाम्रो मनुष्य जीवनको सफलताका लागि। अरू कुनै उपाय छैन। भगवान् बाहेक अन्यत्र देवी देवताहरूको पछि लाग्नु भनेको वास्तवमा दुई पैसे मनुष्यहरूको पछि लाग्नु बराबर हो, किनभने उनीहरूसँग आफ्नो हैसियत अनुसारका चिजहरू छन्। तिनीहरू प्रसन्न भए दिन्छन्, दुःखी भए तिनीहरूको साटो उल्टो दुःख पनि दिने गर्दछन्। खालि फल मात्रै दिन्छन् भन्ने कुरा छैन। त्यसैले जतिसुकै कर्महरू, जेसुकै चेष्टाहरू गरिन्छ, त्यो भगवान्को चरणमा समर्पित हुनुपर्दछ, भगवान्का लागि हुनुपर्दछ र भगवान्कै स्मरणहरू गरिनुपर्दछ, किनभने भगवान्को स्मरणले नै मनुष्यलाई आफ्नो सही गति प्रदान गर्दछ, अन्यत्र कतैबाट पनि प्राप्त हुन सक्दैन। त्यसैले त्यस्तो भनिएको महान एउटा बाटो कसरी हामी पनि हिँड्न सक्छौँ त? वास्तवमा हाम्रा वरिपरि ती बाटाहरू पिच गरेर सजाइएका छन्, तर हामी हिँड्ने चेष्टा गर्न तयार छौँ कि छैनौँ? वास्तवमा कुरो त्यहाँ छ भनिएको छ। त्यो कसरी भन्दा श्रीमद् भागवत महापुराण, श्रीमद् भगवद् गीता, महाभारत, श्रीमद् रामायण र अनेकौँ अन्य सद्ग्रन्थहरू, भक्तका चरित्रहरू हाम्रा वरिपरि छन्, हाम्रा मोबाइलमा पनि भेटिन्छन्, हाम्रा कम्प्युटरमा पनि देखिन्छन् र हामीले चाह्यौँ भने अहिले ग्रन्थकै रूपमा, पुस्तकाकारकै रूपमा पनि सस्ता सस्ता मूल्यहरूमा अनेकन ग्रन्थहरू हामीले भेट्ने गर्दछौँ। तिनीहरू नै हुन् राजमार्ग मनुष्यको गन्तव्यका लागि, तिनीहरू नै हुन् पिच गरिएका बाटा मनुष्यहरूका सफलताका लागि र मनुष्य जन्मको सम्पूर्ण गन्तव्यमा पुर्याउने जिम्मा तिनीहरूले लिएका छन्। तर तिनीहरूको आश्रय मनुष्यले लिनु पर्दछ, महापुरुषहरूको चरणमा गएर शरण पर्नु पर्दछ। वास्तवमा यही त भन्छ शास्त्रले। यसैलाई मान्नेहरूले मानिरहेका छन्, आफ्नो काम बनाइरहेका छन्। नमान्नेहरू घमण्डले चुर भएर संसारमा पशु पक्षी कीट पतङ्ग भएर 84 लाखको चक्करमा चलिरहेका छन्। यसमा हामीले भन्ने केही छैन, शास्त्रले स्पष्ट रूपमा भनेकै छ भनेर पनि बुझ्नेहरूले भन्नेहरूले बताएका छन्। त्यसैले अब हामी त्यस्तो बाटोमा हिँडिहाल्ने पूर्ण रूपमा समर्थ भइसकेका त छैनौँ, तर भगवत कृपाले भागवतको श्रवण हामी लगभग सबैले गरेका छौँ। रामायणको हामी वास्तवमा अनुशीलन चाह्यौँ भने गर्न सक्छौँ, सुनेका त छँदैछौँ रामायणका पद्यहरू। त्यसै गरी अन्यत्र जति पनि चर्चाहरू छन्, वास्तवमा ती हामी सुन्नेकै विषयहरू अन्तर्गत पर्दछन्। त्यसैले आजको हामी यस कार्यक्रममा कुन्ती माता, जो भगवान्को फुपूको रूपमा एउटा चरित्र निर्वाह गर्नुहुने महाभारतमा हुनुहुन्छ र उहाँ महारानी भएर पनि अति दुःखदायी जीवन व्यतीत गर्नुहुन्छ स्वेच्छाले। स्वेच्छाले भनेर भन्न मिल्दैन, तर उहाँले इच्छै त्यस्तो गर्नुभएको छ। परिस्थिति भए पनि उहाँ त्यसबाट दुःखी हुनुहुन्न, किन त्यसको हामीले शास्त्रीय केही प्रमाणहरू नदेखि यत्तिकै बोल्न मिल्दैन। त्यसैले तिनै विषयहरू माता कुन्तीको विषयमा यो जो उल्लेख गरिएको छ श्रीमद् भागवतमा, जो भक्त महान भक्तको रूपमा कुन्तीलाई लिने गरिन्छ र कुन्ती माताको चर्चा भगवान्लाई प्रिय हुन्छ, त्यसैले भगवान्को प्रियताका लागि हामी कुन्ती माताका दुईवटा पद्यमा भगवान्लाई गरेको स्तुतिको यस कार्यक्रममा चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा भक्त र भगवानका चर्चाहरू गर्ने सन्दर्भलाई लिएर अगाडि बढिरहेका छौँ र त्यसै अन्तर्गत महान भक्त माता कुन्तीले भगवानसँग माग्नु भएको जो वर छ त्यो हामी दुईवटा पद्यमा उल्लेख गरिएको छ। त्यसको सारलाई एउटा पद्यमा माताले माग्नु भएको छ र अर्को पद्यमा त्यसको अवस्थालाई वर्णन गरिएको छ, त्यसैको चर्चा गरौँ। पाण्डुकी पत्नी थिइन् जो हस्तिनापुरका राजा थिए पाण्डु, उनी माद्री र कुन्ती दुई थिए र कुन्तीका तीन पुत्र युधिष्ठिर, भीम र अर्जुन, नकुल र सहदेव माद्रीका थिए र माद्रीले सती जाने इच्छा गरिन्, कुन्ती पनि सती जान चाहनुहुन्थ्यो तर कुन्ती मातालाई माद्रीले तपाईँले मेरा दुई सहित तिनै पाँचैजना छोराहरूलाई समान व्यवहार गर्न सक्नुहुन्छ, म त मेरा दुई छोराहरूलाई विशेष र तपाईँका तीन छोरालाई अलिक कम स्नेह गर्ने मेरो चित्तवृत्ति छ, त्यसैले म जान्छु, तपाईँको जिम्मा लगाउँछु मेरा छोराहरूलाई, मैले भन्दा बढी तपाईँले यिनीहरूको सुरक्षा र लालन पालन गर्नुहुन्छ, मलाई त्यो विश्वास छ भन्दै माद्रीले पति पाण्डुसँग सती जाने निर्णय गरिन् र कुन्ती माता नचाहँदा नचाहँदै पनि उहाँ जीवित रहनु पर्यो र कर्णकै पनि माता हुनुहुन्थ्यो।

माता दुर्वासा ऋषिले उहाँलाई एउटा मन्त्र दिएको थियो, त्यसको प्रभाव विचार गर्न सूर्यलाई बोलाउनु भयो र सूर्यले आएर दर्शन दिनुभयो र केही माग भन्दा माग्ने कुरा त केही छैन, मसँग यो त परीक्षाको लागि मैले तपाईँलाई बोलाएको थिएँ, तर वास्तवमा सूर्यको दर्शन अमोघ छ, त्यसैले उहाँबाट कर्णको जन्म हुन्छ र कर्म कर्ण कुण्डलसहित जन्मिएका थिए र जन्मिन साथ कुमारी भएको नाताले कुन्ती माताले पुत्रलाई गङ्गाजीमा बगाइदिनु भयो र कुमारीत्व नष्ट नहुने वर पनि साथसाथै सूर्यले दिएकै थिए। त्यसै गरी वायुबाट भीम, इन्द्रबाट अर्जुन र माद्रिका सन्तान दुईटा नकुल र सहदेव अश्विनी कुमारबाट उत्पन्न भएका थिए भनेर उल्लेख गरिएको छ। दुर्योधनबाट भीमलाई विषपान गराइएको घटना, लाक्षागृहमा जलाउने घटना, हिडिम्ब आदि राक्षसहरूले गरिएको आक्रमणबाट बचाउने कर्म, दूत सभामा अथवा जुवाको सभामा वनवासको विपत्तिमा र अनेक युद्धहरूमा अनेक महारथीहरूबाट रक्षा गर्नुहुने भगवान् श्रीकृष्णसँग कुन्ती माताले वर माग्दै यो पद्य उल्लेख गर्नुहुन्छ। त्यसको श्रवण गरौँ यो भजन पछि, पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोल्दैछौँ र हामी माता कुन्तीको चर्चा गरिरहेका छौँ। उहाँले भगवानसँग प्रार्थना गर्नुभएको, जो वर छ, स्तुति गर्नुभएको, वर माग्नको लागि गर्नुभएको स्तुति छ, त्यसको चर्चा गर्दैछौँ। र उहाँ भन्नुहुन्छ, विपदः सन्तु नः सस्व तत्र तत्र जगत् गुरु भवतो दर्शनम् यस्यात् अपुनर्भव दर्शनम। हे जगत गुरु, हे भगवान श्री कृष्ण, भगवान श्री कृष्ण आफ्नै दाजुको छोरो हुनुहुन्छ र उहाँ भन्नुहुन्छ, हे जगत गुरु, हाम्रो जीवनमा भनेको हाम्रा पाँच छोरा सहित हाम्रो जीवनमा पाइला पाइलामा सर्वदा विपत्तिहरू आइरहन्, किनभने विपत्तिमा नै निश्चित रूपले तपाईँको दर्शन हुने गर्छ र तपाईँको दर्शन भएपछि पुनः जन्म मृत्युको चक्करमा आउनु पर्दैन। हेर्नु, भनाई माग्ने तरिका माता कुन्तीबाट सिक्नुपर्छ भनेर भन्छन् महात्माहरूले। वास्तवमा मागेको मोक्ष छ, तर दुःखको रूपमा। यदि भगवानको याद गरिरहने हो भने, त्यस्ता त्यस्ता विपत्तिहरूमा भगवानले बचाइरहने हो भने, त्यस्ता विपत्तिहरू निरन्तर आइरहन्, किनभने भगवानको त्यतिखेर दर्शन भइरहन्छ र भगवानको दर्शनबाट प्राप्त हुने फल पुनः नजन्मने प्रक्रिया पुनर्जन्मको समाप्ति हो र पुनर्जन्मको समाप्ति मोक्ष नभएसम्म हुँदैन। त्यसैले माता कुन्तीले विपत्ति मागेर मोक्षलाई प्राप्त गर्नुभएको कुरा यहाँ उल्लेख गरिएको छ। र भक्तहरूले सुख शान्ति, यो वास्तवमा संसारी भौतिक पदार्थहरूबाट प्राप्त हुने जो सुख छ, त्यसलाई कहिल्यै चाहँदैनन् भनिएको छ। माता कुन्तीले पनि त्यही भन्नुहुन्छ, मलाई सधैँ दुःखै दुःख, विपत्ति नै विपत्ति आइरहोस्, किनभने त्यस्तो विपत्तिमा तपाईँको दर्शन हुने गर्दछ। त्यसै गरी जन्मैश्वर्य श्रुत श्रीभी रेधमान मदह पुमान नैबार हत्यभिधातुम्बै त्वाम किञ्चन गोचरम। अर्थात् उच्च कुलमा जन्म, ऐश्वर्य, विद्या र सम्पत्तिको कारणले जसको घमण्ड बढिरहेको छ, त्यस्तो मानिसले त तपाईँको नाम पनि लिन सक्दैन, किनभने तपाईँले त त्यस्तो मानिसलाई दर्शन दिनुहुन्छ जो अकिञ्चन छ। माता कुन्ती भन्नुहुन्छ, उच्च कुलमा जन्म भयो भने, ऐश्वर्य धेरै धन सम्पत्ति भयो भने, विद्या भयो भने र सम्पत्तिको धेरै सम्पत्तिको कारणले जसको घमण्ड बढिरहेको छ, मानिसहरूको घमण्ड बढ्छ नै, र त्यस्तो घमण्ड बढेको मानिसले भगवान्को नाम अर्थात् तपाईँको नाम लिन सक्दैन र तपाईँको नाम नलिलेले तपाईँको दर्शन गर्न सक्दैन र तपाईँको दर्शन त्यस्तो अकिञ्चनले मात्रै लिन सक्छ जो धन सम्पत्तिबाट आफूलाई अलग राखेर तपाईँको चरणको चिन्तन गर्न सक्छ र तपाईँको दर्शन जसले गर्छ त्यो मात्रै सुखको भागी हुन्छ, अरू हुन सक्दैन भनेर माता कुन्तीले भगवान्सँग यसरी प्रार्थना गर्नुभएको छ। वास्तवमा भक्त र भगवान्को कुरै अर्को छ, संसार अर्कैतिर छ, हाम्रो कुनै ज्ञानको स्थिति छैन। तैपनि हे प्रभु, हामीलाई पनि हजुरको त्यस्तो महिमाको श्रवण गर्दाखेरि कता कता हजुरसँग जोडिन मन लाग्छ। प्रभु केही उपाय गरिबक्सी, हामीलाई पनि त्यतातर्फ आकर्षित गरिबक्सियोस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस पनि दाहाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। विपदः सन्तु नः सस्व तत्र तत्र जगत् गुरु भवतो दर्शनम यस्यात् अपुनर्भव दर्शनम। नमस्कार।

0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नाममा अपरिचितहरूले विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानूनी कार्यवाहीको डर देखाएको हुलाएको हो। कानूनी कार्यवाही हुनबाट बस्ने हो भने तुरन्त सन्देशको जवाफ दिन नभए अदालतमा मुद्दा दायर गर्न धम्की दिँदै सन्देश पठाएको अदालतमा मुद्दा दायर गर्ने धम्की दिँदै सन्देश पठाएको पाइएको भन्दै विश्वास नगर्न ब्युरोले आग्रह गरेको छ। सीआईबीले यस्ता सन्देशहरू अनधिकृत रहेको स्पष्ट पार्दै ती इमेलहरू ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। यस्ता भ्रामक तथा अपभावपूर्ण इमेलहरूमा विश्वास नगर्न र प्राप्त भएमा यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। घटना सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोबाट आवश्यक अनुसन्धान भइरहेको एसएसपी अनुपम शमशेर जबराले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्य नजर गर्दै कालो पत्रेको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाई छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूरा पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सवारी साधन आवत जावत गर्वत गर्ने गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो। काठमाडौँमा क्रियाशील मीडिया सम्पादकहरूले ललितपुरमा वृहत पदयात्रा गरेका छन्। सम्पादक समाज नेपालले जिम्मेवार पत्रकारिताको नारा सहित भट्टेडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म पदयात्रा गरेको हो। पदयात्रामा सहभागी सम्पादक रामहरि कार्की।
1: बुधबार नगरपालिकाले पनि विभिन्न पर्यटन सम्भावनाको लागि अध्ययन अनुसन्धान गरिरहेको छ। यसमा चाहिँ पत्रकार महासंघले पनि विभिन्न कार्यक्रमहरू गरिरहेको छ। पर्यटन प्रबन्धनमा पत्रकारको भूमिका के हुनसक्छ त भनेर चाहिँ यहाँको ऐतिहासिक ठाउँको बारेमा चाहिँ विभिन्न कार्यक्रमहरू गर्दै पनि आज अस्ति भर्खरै पनि पत्रकार महासंघ जिल्ला समन्वय समितिले ललितपुरका चाहिँ पर्यटन सम्भावना युक्त दक्षिण ललितपुरका कोन्दोसोम माङकाल र चाहिँ बागमती गाउँपालिकाको हामीले तीर्थयात्रा पनि गरेका थियौँ र ती विभिन्न किसिमका भ्रमणहरू पनि गरेका थियौँ।
0: अर्का पत्रकार श्याम डोटेलका अनुसार ओझेलमा परेका विषय सञ्चार माध्यममा ल्याउनु यात्राको मुख्य उद्देश्य हो।
2: कतिपय कुराहरू ओझेलमा परेका हुन्छन्, ती कुराहरूलाई पनि अगाडि लिएर आउने र वातावरण संरक्षणमा पनि एउटा सञ्चारकर्मीहरूको भूमिकालाई पनि अलिकति प्रचार उन्मुख पनि होस् र स्थानीय समुदायमा त्यसको सन्देश पनि जाओस् भन्नेले हामीले विभिन्न ठाउँमा चाहिँ नि वर्षको एकचोटि यो नियमित कार्यक्रम नै हो सम्पादक समाज नेपालको। हामीले चाहिँ जर्नु हाइक भन्छौँ पत्रकार पदयात्रा, यसमा पत्रकार साथीहरू सम्मान हुनेछ र उहाँहरूलाई त्यो ठाउँको देखाउने हेराउने र त्यहाँको स्थानीय समुदायका कुराहरू चाहिँ सुन्न लगाउने।
0: एक सय हाराहारी सम्पादक सहभागी टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 वटा कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएका मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना शहीदका परिवारका 41 जनालाई नेपाल विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति उपलब्ध गराइएको विषय पनि उल्लेख छ। यस्तै यो अवधिमा कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणका लागि कर्णाली विद्युतीकरण आयोजना मार्फत वितरण लाइन विस्तार कार्यको बोलपत्र आह्वान गरिएको छ। यस्तै चालू आर्थिक वर्षमा हालसम्म 32% बेरुजु फर्स्योट लगायतका काम गरिएको मन्त्रालयले जनाएको छ। फ्रान्सका कप्तान किलियन एम्बापे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भन्दा अगाडि देखिनु भएको छ। जारी विश्वकपमा मेस्सी र एम्बापेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बापे असिस्ट गोलको आधारमा मेस्सी भन्दा अघि हुनुहुन्छ। एम्बापेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
3: यो बीएफबीएस कुल कर्म रेडियो हो।

BFBS को का रेडियो कार्यक्रम में हमी चौंस रोता सुनाओलो बिहानी देश को माया नीति संग को वरिष्ठ करी आथर गान को आवाज में रखते हो पेट्रियटिक सॉन्ग राष्ट्रभावना परिपूर्ण इस गीत को साथ में कार्यक्रम सुनाओलो बिहानी मैं तेरे तेरे स्वागत करना चाहन से तबे संपूर्ण लाई मौसी के तरफ बाटा As of 5th of July 2026, Sunday, yani ki aitabar ko din rahe ko cha, shrota harik shanibar ni aitabar, sunna saknu huncha, karyakram sunaulo bihani weekend morning breakfast shows, bihan ko samay 7 baje dekhi 10 baje samma 3 ghanta ko karyakram, ra yaha folkstar ma rahnu hune, hamro locals haru le hamlai 105.4 megahertz tune gare sunna saknu huncha, tapko area ma radio access nabheko khanda ma simply, tapale BFB's app download garnu hos, ra bibhinna stations haru madhye BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले BFBS गोर्खा भनेर सुन्न सक्नुहुनेछ त्यसै गरी श्रोता कार्यक्रमको आजको यस दिनमा चाहिँ तपाईँलाई भरपूर मनोरञ्जनहरू गराउने नै छु र यो फर्स्ट आवरमा एज युजल हामी एक्सचेन्ज रेटको बारेमा पनि जानकारी राख्नेछौँ र साथै गोल्ड प्राइसको पनि रहनेछ 7:28 जाँदा र कार्यक्रमको सेकेन्ड आवरमा पनि एजुकेसन प्रोग्राम टिपन टापन हुनेछ पार्ट वान रहेको छ 8:28 जाँदा र पार्ट टू चाहिँ 9:00 लागि 13 बाँकी हुँदा योग दाजु अनि समष्टि तुलाचन आजको गेस्ट स्पिकर पनि र यसैको साथमा रहनुहोस् र हिजोको दिनमा पनि स्पेसली अब नेपाल कप पनि फाइनली सकिसकेको छ र वान विक्टोरी फर वान आजिआर चाहिँ यो वर्षको चाहिँ यो नेपाल कप विनर हुन सफल भएको छ र द्याट्स अ ग्रेट एकम्प्लिसमेन्ट आजिआर फ्यामिलीको लागि पनि भन्न चाहन्छु र यसैको साथमा हामी कार्यक्रममा अफकोर्स ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि जानकारीहरू त म तपाईँको माझमा राख्दै नै गर्नेछु तर त्योभन्दा अगाडि आउनुहोस् हामी अब पनि कार्यक्रममा अगाडि लाग्ने नै छौँ अहिलेलाई पनि यो मिठो गीतको साथमा सुशान्त केसीको आवाजमा रहेको छ पाहुना इन्जोय गर्नुहोला स्टे ट्युन्ड आजको यी थ्री आवर्स पनि मसिनेको साथमा

0: गोर्खा रेडियो
1: पीएफबी गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौं श्रोता यो समय सुनौलो बिहानीको फर्स्ट आवर म सिनेको साथमा हुनुहुन्छ यसै गरी आउनुहोस् हामी फोक्सटनको वेदरको बारेमा पनि केही चर्चा गरिहालौ हामी विकेन्डमा छौँ सन्डे मर्निङ र विकेन्ड भने पश्चात वी वान्ट टु ह्याभ अ गुड क्वालिटी टाइम अफकोर्स अहिले समर पिरियडमा छौँ युकेमा सो एभ्री वान ट्राइन टु मेक मोस्ट अफ इट र यो समयमा वेदरले एकदमै ठुलो भूमिका खेल्छ होइन र यसै क्रममा अहिले फोक्सटनमा पनि वेदर 18 डिग्री सेल्सियस छ अफकोर्स बिहानको समय भएको कारणले गर्दाखेरि अलिकति कुलर तपाईँ नै हाल्छ आज पार्टली सनी हुनेछ वेदर जस्ट राइट भन्न चाहन्छु र 24 डिग्री सेल्सियस समय भरे दिउँसोको समय हुनेछ विन्ड चाहिँ 13 किलोमिटर पर आवर पनि ह्युमिडिटी 82% विच मिन्स त्यस्तो गर्मी पनि हुँदैन र एकदमै विन्डको रेसियो पनि एकदमै ठिक छ धेरै एकदमै विन्डी भयो भने पनि अलिकति झ्याउने हुन्छ होइन यसअनुसार आजको विकेन्ड पनि तपाईँले राम्रोसँग बिताउन सक्नुहुन्छ र भोलि भने 24 डिग्री सेल्सियस छ partly sunny र भोलि पनि राम्रो छ pretty much अब यो होल विक नै राम्रो छ वेदर पानी पर्ने कुनै सङ्केत छैन which is good यस अनुसार अवश्य पनि जानकारी लिइरहनु होला र लन्डनको सन्दर्भमा भने अहिले रहेको छ 18 डिग्री सेल्सियस टेम्परेचर पार्टली सनी वेदर र अहिलेको यो समय भने लन्डनमा भने अलिकति वहाँ पनि हुनेछ सबैभन्दा हाइसी 5 बजेको समयमा 28 डिग्री सेल्सियससम्म रहने जानकारी रहेको छ वर एज भोलिको दिनमा 31 डिग्री सेल्सियस देखाएको छ लन्डनमा वेदर अलिकति वार्म नै हुन्छ खज अलिकति इन बिट्विन यो चाहिँ हुन्छ लन्डन चाहिँ कम्पेयर टु फोक्सटोन अब सी साइडमा रहेको क्रम तर लन्डन अलि यो अलिकति मोर सी साइडहरूबाट ओवे भएको कारणले गर्दाखेरि नर्मली वार्म नै हुन्छ त्यहाँको वेदर यसअनुसार जानकारी लिइरहनु होला भन्न चाहन्छु श्रोता वेदर रिपोर्ट यस प्रकार रहेको थियो र कार्यक्रममा अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ श्रोता भरपूर मनोरञ्जन पनि कार्यक्रममा लिइरहनु भएको छ र यसैको साथमा अब भने हामी अर्को एउटा गीतको साथमा अगाडि बढिने हालौँ रुकुमै कोटा रहेको छ नेपाली चलचित्र खुस्माबाट इन्जोय गर्नुहोस् यो मिठो गीत पनि

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFBS कुल कार्यक्रम हो।

पीएफबी स्कोरका रेडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय सुनौले बिहानीको फर्स्ट आवरमा र समय हामीसँग अहिले 7:28 गइसकेको छ श्रोता र अवश्य पनि यो मिठो गीत रहेको थियो अभिमान रहेको छ अल्बट्रोस बान्डको आवाजमा र कार्यक्रममा अब पनि तपाईँको समक्षमा केही यहाँ एक्सचेन्ज रेट र गोल्ड एन्ड सिल्भर प्राइसहरूको बारेमा पनि म जानकारी पक्काउने राख्दै गर्नेछु श्रोता अहिलेको यी समय हामी एज अफ टुडे के कस्तो रहेको छ जानकारीहरू अवश्य पनि रहने नै छ तपाईँको माझमा र हामी स्टार्टअप गर्ने नै छौँ सदा चाहिँ यो युएस डलर र यसै गरी युरोपियन युरो को चाहिँ एक्सचेन्ज रेटहरूको बारेमा चाहिँ म तपाईँले जानकारी राख्दै नै गर्नेछु सुन्ने गर्नुहोस् अहिलेको लागि भने बिएफबिएस गोर्खा रेडियो र आजको यो समय चाहिँ युएस डलरको खरिद दर चाहिँ रहेको छ 152 र बिक्री दर रहेको छ 152.6 युरोपियन युरोको जसरी अहिले रहेको छ 173.9 भने बिक्री दर चाहिँ रहेको छ 174.6 र युके पाउन्ड स्टर्लिङको खरिद दर 202.9 भने बिक्री दर रहेको छ 203.7 यस अनुसार अवश्य जे जति तपाईँको एक्सचेन्ज गर्नुपर्ने कुराहरू छ गर्न सक्नुहुनेछ र साथै आज गोल्ड प्राइसको पनि जानकारी राख्न चाहन्छु र जुन अस्ति फ्यु मन्थ्स ब्याकको जुन रहेको छ त्योभन्दा निकै नै घटेको छ अहिलेको गोल्ड प्राइस हो राम्रो मौका पनि रहेको छ छापावाला सुनको चाहिँ एज अफ टुडे आजको समय रहेको छ नेपाली रुपियाँ 290,300 र चाँदीको भाव चाहिँ आज रहेको छ नेपाली रुपियाँ 4,605 त यस अनुसार जे जति अब यो एकदमै वेडिङ सिजनहरू पनि भइरहेको छ होइन अब कति तपाईँहरू पनि कति वेडिङहरू एटेन्ड गर्दै हुनुहुन्छ होला वेल इन माई केस एज वेल आई गट लट अफ वेडिङ टु एटेन्ड एज वेल दिस समर र यस अनुसार तपाईँको जे जति गिफ्ट्सहरू किन्नुपर्ने इत्यादिहरू छन् गर्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ प्रकाश तुजराज र यसै गरी मिलिना राईको आवाजमा छ रेशम यो गीत पनि इन्जोय गर्नुहोस्

BFB's Gorkar Radio कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय अहिले सुनौली बिहानीको फर्स्ट पार्टमा र मिठा मिठा गीत संगीत विवरण जानकारीहरूको साथमा यो समय म सेनीको साथमा हुनुहुन्छ र यसै गरी केही ब्रिगेडकै म कुरा गर्न चाहन्छु अगाडि इन द बिगिनिङ अफ द सो मैले तपाईँलाई हाइलाइट्सहरू पनि भनेको थिएँ जसरी हिजोको दिनमा चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला र साथै चाहिँ नेपाल कप फाइनल पनि रहेको थियो जसमा चाहिँ म्याच चाहिँ यो फाइनल म्याच क्युजिएस भर्सेस वान आजियाको रहेको थियो र यो वर्षको नेपाल कप लान सफल चाहिँ वान आजिया हुन सफल भएको छ र वान आजियालाई ह्युज कङ्ग्रेचुलेसन पनि भन्न चाहन्छु विशेष गरी को यो टाइममा चाहिँ उहाँहरूलाई पनि अब एउटा यहाँ भर्खरै पल्टन आएको क्रममा चाहिँ एउटा जित भएको अवस्थामा चाहिँ एउटा राम्रो सेलिब्रेसन गर्ने राम्रो मौका पनि रहेको छ त्यसै गरी यस समयमा चाहिँ अब ब्रिगेडमा हामीहरू छ भने विभिन्न रेजिमेन्ट्सहरूको चाहिँ यहाँ भेटघाटहरू भएको थियो र साथै यस समयमा हामी हेर्छौँ भने चाहिँ हरि बुढा मगर उहाँ पनि उपस्थित हुनुभएको थियो अफकोर्स हि इज अ च्याम्पियन होइन उहाँको जुन रेजिलियन्स अनि उहाँको त्यो लाइफको करेज ब्रेभरी हेर्दाखेरि त हामी सधैँ नै अमेज र इन्सपायर नै भइ नै राख्छौँ र यस अनुसार अवश्य पनि हिजो भव्य साथ एकदमै सक्सेसफुल्ली चाहिँ यो नेपाल कप 2026 साथै गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि सफलताको साथमा चाहिँ सम्पन्न हुन गइसकेको छ भन्न चाहन्छु र अवश्य पनि यो पालिको तपाईँ नेपाल कप साथै जिबी भेलामा जान पाउनु भएको छैन भने प्लिज इट देयर इज अ रिमाइन्डर एभ्री इयर चाहिँ हुने गर्दछ र जसमा चाहिँ यसरी विभिन्न रेजिमेन्टहरू आएर चाहिँ यसरी भेटघाटहरू गर्ने बन्डिङ गर्ने चिनाजाना गर्ने राम्रो मौका पनि हुन्छ र यो इयर चाहिँ म जान पाएन हिजोको दिनमा बट लास्ट इयर म गएको थिएँ अनि एकदमै रमाइलो पनि हुन्छ होइन त्यो समयहरूमा चाहिँ यो अवस्थामा जानकारी गराउँदाखेरि र साथै निकै नै राम्रो पर्फर्मेन्सहरू पनि हुन्छ खुकुरी डान्सहरूदेखि लिएर निकै नै धेरै राम्रो पर्फर्मेन्सहरू पनि रहन सक्छ जसमा तपाईँ पनि गएर यसमा इन्जोयहरू गर्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा अर्को एउटा मिठो गीतको साथमा अहिले अगाडि बढाउने नै छु श्रोता तपाईँलाई रहेको छ यो गीत चाहिँ अहिलेको लागि पनि स्वप्न सुमन र यसै गरी अभिज्ञको आवाजमा छ राधा इन्जोय गर्नुहोला यो मिठो गीत

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो

पीएफपी स्कोरकार्ड रेडियो कार्यक्रम अहिले हामी सुनल बिहानीमा छौँ। श्रोता र छैन र माया यो लोकगीत रहेको थियो प्रकाश तुसराज र मेलिना राईको आवाजमा। समय मेरोसँग 8 बजेको लागि अब भने 5 मिनट बाँकी रहेको छ। श्रोता हृदय कार्यक्रमको यो पहिलो घन्टाबाट नै बिदा लिने समय आइसकेको छ। हामीहरूसँग अझै दोस्रो अनि तेस्रो घन्टा बाँकी नै छ र दोस्रो घन्टामा सुन्न नबिर्सनलाई तपाईँले पाउन सक्नुहुन्छ। एजुकेसन प्रोग्राम टिप्पण टापन हुनेछ योगदायको साथमा। र अहिलेलाई भने यो मिठो गीत पनि तपाईँको माझमा राखी हालौँ, इन्जोय गर्न सक्नुहुनेछ श्रोता। र यसै गरी हामी कार्यक्रमको सेकेन्ड आवरमा समाचार पश्चात भेट्ने नै छौँ भरपूर मनोरञ्जनको साथमा, विभिन्न जानकारीहरू पनि रहने नै छ। र अहिलेलाई भने नेप ब्रिफ रहेको छ, तिमी मै इन्जोय गर्नुहोस् यो गीत।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले सरकारी विज्ञापन निजी मिडियामा नदिएको निर्णयको बचाउ गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमिर सिन्हाले सरकारले दिएको रकम मिडियामा नपुगेका कारण वितरण रोकिएको प्रश्न पार्नु भएको हो।
4: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै सञ्चार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नुपर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
3: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका मिडियाले सरकारकै आलोचना नगर्लान् भनेर निजी मिडियालाई दिएको रकम रोकिएको तर्क समेत गर्नुभएको छ।
4: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मिडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मिडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
3: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजेआरले जितेको छ। अल्डरसटमा हिजो भएको फाइनलमा क्युजिएसमाथि 1-0 नतिजा निकालेर वान आरजेआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलम्यान दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
5: एकदमै खुसी लागिरहेको छ। यत्रो बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। 8-9 वर्ष भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 वर्षपछि जित्नु सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टफ थियो ग्रुप चाहिँ, तर पनि हामी जसो तसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
3: नेपाल कपसँगै यो वर्ष ब्रिगेड भेलाका सबै गतिविधि सकिएका छन्। जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवासम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्त्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ। गोर्खाको 4 सामुदायिक वन समूहले वन जङ्गलमा कुहिएर खेर गएको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ।
6: शहीद लखन गाउँपालिका 1 राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बाघ पानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेको हो। गोरखा नगरपालिका 8 लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा 5 कलुवा गैरा आँप गैरा कुटमिरे सामुदायिक वन तथा उपभोक्ता समूह यो काममा जुटेको छ। डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वन पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिष्य लम्सालले बताउनु भएको छ।
3: मेक्सिको सिटीमा हुने विश्वकपको प्री क्वार्टर फाइनल खेलमा उचाइ लगायत विषयमा चिन्ता नरहेको इङ्ल्यान्डका खेलाडीले बताएका छन्। इङ्ल्यान्ड राष्ट्रिय टोली र एस्टन भिल्लाका मिडफिल्डर मोर्गन रोजर्सले जस्तोसुकै चुनौतीका बीच खेल्नका लागि आतुर रहेको बताउनु भएको छ।
7: I'm expecting an unbelievable atmosphere, I'm expecting an occasion and one to remember for sure. I think the build-up and everything around it, the different obstacles to go over face, I think just adds to that adrenaline, that kind of excitement that I think we have as a team and the prospect of getting to a quarter-final of a World Cup.
3: कतिपयले मेक्सिको सिटीमा रहेको एस्टेका रङ्गशालालाई जीर्ण मैदान पनि भनेका छन्। समुद्री सतहबाट 2,240 मिटर उचाइ रहेको मेक्सिको सिटी काठमाडौँभन्दा पनि उचो स्थानमा रहेका कारण खेलाडीलाई चुनौती हुन सक्ने भनिएको छ। र सेन्ट पिटर्सबर्ग र नजिकका क्षेत्रमा युक्रेनले गरेको ड्रोन हमलाको जवाब नदिइकन बस्न नसक्ने चेतावनी रुसले दिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसको आमदानीको मुख्य संरचना तेल भण्डारण केन्द्र र फौजी बन्दरगाहमा हमला गरिएको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS गोर्खा रेडियो हो।

BFB's Gorkha Radio कार्यक्रम मैले हामी छौं श्रोता यो समय सुनौले बिहानीको दोस्रो घण्टामा प्रवेश गरेका छौं तपाईँ सम्पूर्णलाई फेरि पनि धेरै धेरै स्वागत छ म सुनेको तर्फबाट पार्थिका राईको आवाजमा यो मिठो गीत रहेको थियो नजिक र अवश्य पनि कार्यक्रम सुनौले बिहानी हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ यो गीत टाइम भनि रहेको छ 7 देखि 10 बजीसम्म 3 घण्टाको कार्यक्रम र मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू पनि रहनेछ कार्यक्रमको यो आवरमा 105.4 megahertz tune garna saknuhuncha radio marfat tara tapaiko area ma root access chaina bhane simply BFBS app download garnus ra bibhinna stations harumadhye BFBS Gorkha select garera sunna saknuhuncha ra yesai gari tapaile smart speaker marfat pani hamlai play BFBS Gorkha bhanera sunna saknuhuncha ra shruta karyakram ko second hour ma education program tip and tap hune nisa part 1 तपाईँले सदा चाहिँ 8 बजेर 28 मिनट जाँदा पाउन सक्नुहुन्छ भने पार्ट 2 9 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ र अहिलेको यस समयमा हामी कार्यक्रममा अगाडि बढिहालौँ मिठो गीतको साथ सुजन चापागाईको आवाजमा रहेको छ चाइरिजो जिन्दगानीमा

BFB स्कोरकार्ड रेडियो कार्यक्रम मैले छौँ सुनौलो बिहानीको हामी सेकेन्ड आवरमा श्रोता र समय हाम्रोसँग अहिले 8:15 गइसकेको छ र कार्यक्रम मैले यो समय हामीलाई तपाईँले विभिन्न ठाउँहरूबाट सुनेर साथ दिइरहनु भएको छ। यो समय हामीलाई विष्णु गुरुङ दाजुले पनि गुड मर्निङ सुनिया बहिनी भन्नुभएको छ। गुड मर्निङ दाजु र यसै गरी यहाँ शोभा गुरुङ दिदीले पनि गुड मर्निङ सुनिया बहिनी एन्ड सबैलाई ह्याप्पी सन्डे भन्नुभएको छ र यसै अनुसार हाम्रो श्रोताहरूले उहाँहरूको प्रेजेन्सहरू पनि हामीलाई जनाइ नै रहनु भएको छ। यसै अनुसार अवश्य पनि स्टे ट्युन बिएफपीएसको भिडियो सुन्दै गर्नुहोस् र अब भने यो समय 8:28 जाँदाखेरि हुनेछ एजुकेसन प्रोग्राम टिपन टापन र आज योगदालाई साथ दिँदै हुनुहुन्छ समष्टि थुलाचन। उहाँसँग रहेको यो एजुकेसनल टपिकहरूमा चाहिँ कुराकानी हुन्छ, भेरी इन्फर्मेटिभहरू हुन्छ, हाम्रो हेल्थ रिलेटेड कुराहरू हुन्छ जुन बारेमा हामीलाई धेरै जानकारीहरू पाउन सक्छौँ। र 8:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ 9 लागि 13 बाँकी हुँदा हुनेछ। र अब भने यसैको साथमा आउनुहोस् हामी कार्यक्रममा अगाडि बढिहालौँ। स्वप्न सुमनको आवाजमा रहेको छ न बोली तिमी बुझिदेऊ।

0: प्रेस गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

0: हजुर, साप्ताहिक कार्यक्रम टिफन टाफनबाट नमस्कार। म योगराज राईको र आज यो कार्यक्रम गर्नको लागि चाहिँ म अनि धेरै लामो समय बाद हाम्रो गेस्ट प्रेजेन्टर दिदी हुनुहुन्छ समष्टि तुलाचन, र उहाँ चाहिँ बेलायतको यहाँ कोलचेस्टरमा बसोबास गर्नुहुन्छ र उहाँसँग आएका छौँ। यहाँ सबै सबैलाई नमस्कार हजुर दिदी, हजुरलाई पनि नमस्कार है त।
1: हेलो योग भाइ, फेरि नमस्कार, धेरै लामो समयपछि सम्झिनु भएकोमा, अनि यो रेडियो बिएफबिएस सुनेर बस्नुहुने मेरो प्यारो प्यारो श्रोताहरूलाई फेरि पनि समष्टिको हार्दिक हार्दिक नमन गर्न चाहन्छु।
0: आरामै हुनुहुन्छ होला यो गर्मी अब मौसम यति बेला है दिदी?
1: ओहो, कुरै नगरम भाइ, गर्मीले त के गरु भइसक्यो के, अति नै गर्मी, टु मच हिट, पनि अलिकति यो ह्युमिड टाइपको
0: हो,
1: त्यो भएर चाहिँ एकदमै गाह्रो भएछ।
0: त्यही त, अब फुटबल पनि चलिरहेछ दिदी, कतिको तपाईँ इन्ट्रेस्ट गर्नुहुन्छ फुटबलमा?
1: एकदमै मेरो श्रीमान जस्तो त होइन, तर पनि म चाहिँ हेर्छु श्रीमानलाई साथ दिँदै, तर म हेर्यो भने चाहिँ यति साह्रो एक्साइटेड हुन्छु कि उफ्रिने कराउने चिच्याउने चाहिँ मै नै हुन्छु, तर आई एम very much interested, मलाई मन पर्छ।
0: हो, त्यही त, अलिकति फिमेल अनि मेरो श्रीमती पनि त्यहाँसँगै बस्यौँ भने एकदमै त्यो कडाको कडाको गर्छ, त्यो अलिकति तपाईँहरूमा अलिकति त्यो हुन्छ नि त्यो त्यो स्वभावैले। अनि कुन टिमले अथवा कुन देशले जिते हुन्थ्यो भन्ने लागेको छ कि तपाईँ जस्ट फुटबल मात्रै हेर्नुहुन्छ?
1: अफकोर्स, अब इङ्ल्यान्डमा बसेपछि त यसपालि चाहिँ इङ्ल्यान्डमै आओस् भन्ने हो। यसपालि चाहिँ एकदम नयाँ नयाँ टिमहरू अचम्म तरिकाले कस्तो ग्रेट प्लेयर्सहरू रहेछ भनेर थाहा पाउँदैछौँ।
0: हो, त्यो मौका नपाएको हो नि बिचरा, अब धेरै देशहरूले यसबाट भाग लिन पाउनुभयो 48ले गर्दा, त्यो ठिकै छ। के अरे, एनिवे दिदी, फुटबलको कुराकानी गर्दै जाउँला, अब चाहिँ हामी विषयवस्तुतर्फ लागौँ है त
1: भाइ। त्योभन्दा अगाडि एउटा सानो कुरा भनिहालौँ न, कस्तो लाग्छ तपाईँलाई?
0: हजुर,
1: फादर्स डे सन्डेको दिनमा भएको थियो, धेरै दिन बितेको छैन, तर म सम्पूर्ण बुवाहरूलाई एकदमै हृदयदेखि नै ह्याप्पी फादर्स डेको फेरि पनि शुभकामना दिन चाहन्छु, किनभने आमालाई मात्र धेरै मान्छेले एप्रिसिएट गर्छ तर बाबालाई चाहिँ धेरै गर्नु हुँदैन नि। तर म भन्छु, बाबा बिना आमा छैन, आमा बिना बाबा होइन, त्यस कारणले भर्खरै गएको फादर्स डेको उपलक्ष्यमा सम्पूर्ण बाबाहरूलाई फेरि पनि हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु, र साथै इन्टरनेसनल योगा डे पनि सेलिब्रेट गरिएको थियो के, त्यसको उपलक्ष्यमा योगा भन्ने बित्तिकै योग भाइ है, तपाईँको नाम यति सुन्दर छ नि भाइ, यु आर ब्लेस्ड के, तपाईँको बुवा मुवाले कति राम्रो, योग राज भनेको त एकदमै, तपाईँ त राजाको योगमा जन्मिनु भएको रहेछ कि होइन। यसको उपलक्ष्यमा दुई लाइन भन्छु ल,
0: प्लिज प्लिज दिदी।
1: ओके, यो पनि मेरो र तपाईँको हाम्रो बिएफबिएसको प्यारो प्यारो श्रोताहरूको लागि है भाइ,
0: शेयर गर्नुहोस्।
1: योग हो स्वास्थ्यको आधार, योग हो स्वास्थ्यको आधार, जीवन बनाउँछ उज्यालो संसार, तनलाई बलियो मनलाई शान्त, योगले राख्छ सधैँ आनन्दमय कान्त, हरेक दिन गरौं योग अभ्यास, हरेक दिन गरौं योग अभ्यास, टाढा रहोस् रोग र निराश, सुख शान्ति र ऊर्जा पाऊं, योगको मार्ग सधैँ अपनाऊ, योगको मार्ग सधैँ अपनाऊ। यही नै आजको यो एकदमै, योग गरौं, स्वास्थ्य रहौं, मन र शरीरलाई सधैँ सन्तुलन र स्वच्छ राखौं भन्ने सन्देश दिँदै आजको टिपन टापन मेरो भाइ योग राजसँग सुरु गर्नलाई एकदमै आतुर छु भाइ।
0: थ्याङ्क यू भेरी मच। आजको सबै सामग्री चाहिँ रातोपाटी.com बाट सहभाग गरेका छौँ। स्वास्थ्यलाई कुन बढी फाइदाजनक हुन्छ, यो टी अथवा कालो ची, त्यस सम्बन्धी चर्चा गर्नेछौँ भने तपाईँलाई जति बेला निन्द्रा लागिरहन्छ भने यो के कारणले हुन्छ त्यो पनि हुनेछ, अनि यो भिटामिन डी को बारेमा पनि कुराकानी गर्नेछौँ, अनि मृगौलम पत्थरी कसरी हुन्छ त्यो, अनि अन्तमा समय भयो भने बारम्बार टाउको दुख्छ यो के कारणले हुन्छ त्यस सम्बन्धी चर्चा गर्नेछौँ। ल दिदी, हजुरबाटै सुरु गरौँ यो कालो चिया र ग्रिन टी को दिदी।
1: हस् हुन्छ भाइ, स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया? वैज्ञानिकहरूका अनुसार ग्रिन टी र कालो चिया दुवैमा पोलिफेनोल भन्ने प्राकृतिक तत्त्वहरू पाइन्छ। यी यौगिकहरूले शरीरमा बन्ने हानिकारक फ्री रेडिकल्सहरूसँग लड्न मद्दत गर्छ। फ्री रेडिकलहरूले कोषलाई क्षति पुर्याउँछन् र सम्म धेरै रोगहरूको जोखिम बढाउन सक्छन्।
0: अब ग्रिन टीका फाइदाहरूको बारेमा सुन्नुहोस्। ग्रिन चियामा पोलिफेनोलको विशेष श्रेणी क्याटेचिन उच्च मात्रामा हुन्छ। क्याटेचिनले शून्यको कम गर्न र शरीरमा ग्लुकोजको उपयोग सुधार्न मद्दत गर्दछ। ग्रिन टी प्राय रगतमा चिनी नियन्त्रण गर्न बढी प्रभावकारी मानिन्छ। क्याटेचिन र अन्य एन्टिअक्सिडेन्टहरूले शरीरको इन्सुलिन उत्पादनमा सुधार गर्ने धेरै अध्ययनहरूले पत्ता लगाएका छन्।
1: इन्सुलिन हर्मोन हो जसले रगतमा भएको चिनीलाई कोशिकाहरूसम्म पुर्याउने काम गर्छ। जब शरीरले इन्सुलिनलाई राम्रोसँग प्रयोग गर्न सक्दैन, रगतमा चिनीको मात्रा बढ्छ। यसमा भएका यौगिकहरूले यो प्रक्रियालाई सुधार गर्न मद्दत गर्दछ, जसबाट रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत मिल्छ। कालो चियाका अन्य फाइदाहरूमा तौल नियन्त्रण, मेटाबोलिजममा सुधार र मुटुको स्वास्थ्य समावेश छ।
0: कालो चियामा एन्टी अक्सिडेन्ट्सहरू पनि प्रशस्त हुन्छन् र यसमा थेप्लोभिन र थेरुबिगिन जस्ता यौगिकहरू हुन्छन् जुन चियाको पातहरूको अक्सिडेसनको क्रममा बन्दछन्। यी यौगिकहरूले मुटुको स्वास्थ्य सुधार गर्न र शून्यको कम गर्न र शरीरका कोशिकाहरूलाई क्षतिबाट बचाउन सक्ने चिकित्सकको अनुसन्धानले सुझाव दिन्छन् र कालो चियाको नियमित सेवनले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्न सक्ने तर यसको प्रभाव ग्रिन टीको तुलनामा अलि कम स्पष्ट देखिने बताएको छ।
1: अब सुनौ चिया तयार गर्ने सही तरिका। चिया पिउने तरिकाले पनि यसको फाइदालाई असर गर्दछ। विज्ञहरूका अनुसार ग्रिन टी धेरै उमाल्नु हुँदैन, यसलाई मनतातो पानीमा केही मिनट भिजाउँदा यसको सक्रिय तत्त्वहरू सुरक्षित रहन्छन्।
0: अर्कोतर्फ कालो चियालाई यसको स्वाद र गुणहरू पूर्ण रूपमा मुक्त गर्न लामो समयसम्म तातो पानीमा भिजाइन्छ। दुवै प्रकारको चिया चिनी बिना नै सेवन गर्नुपर्दछ। धेरै चिनी हालेर खाँदा रगतमा चिनी नियन्त्रणसँग सम्बन्धित सम्भावित फाइदाहरू निकै कम हुन सक्छन् भनेर यो दुई प्रकारको चाहिँ चियाको बारे हामीले चर्चा गर्यौँ। बढी दिदी कस्तो खालको चिया रुचाउनुहुन्छ?
1: मलाई दुवै मनपर्छ। बिफोर बेड आफ्टर डिनर चाहिँ ग्रिन टी पिउँछौँ प्राय जस्तो रेगुलरली। अनि बिहान उठेपछि एक कप मिठो दुधको चियामा चिनी चाहिँ राख्नै पर्छ भाइ। है मेरो कमजोरी भन्ने नै यो चिया हो कि भाई। बाफ्रे म त कसरी छोडु भन्छ, तर म चाहिँ चिया दिनमा 4-5 कप पिउँदिन्छु कि। सो बोथ ग्रिन टी एन्ड मिल्क टी इज माई बेस्ट।
0: कफी चाहिँ त्यति लिनुहुन्न?
1: कफी लिन्छु, कफी पनि पिउँछु, तर बिहान उठ्ने बित्तिकै चाहिँ मलाई एक कप मिठो चिया खान चाहिँ एकदमै मनपर्छ। तर कस्तो बानी भने नि, चियामा चिनी नभई नहुने, कफीमा चिनी राख्यो भने मनै नपर्ने मान्छे के, कस्तो अनौठो।
0: होइन होइन, यो तपाईँले ठिक कुरा गर्नुभयो। यो कफी चाहिँ वास्तवमा चिनी बिना खाने रहेछ नि त, किनभने कफीमा चिनी हाल्यो दुध हाल्यो भने चाहिँ एक्चुअल कफीको टेस्टै हामीलाई फिल हुँदैन के।
1: हजुर हजुर, मलाई पनि त्यस्तै लाग्छ।
0: कफी चाहिँ चिनी र दुध बिना खाने हो। दोस्रो विषय
1: कुन मन पर्छ भन्नु न हजुर।
0: ए म चाहिँ त्यति साह्रो आजभोलि खाँदिन, चिया पनि कहिले कहिले खान्छु तर एकदमै कम्ती मात्रामा, अनि कफीहरू दिनमा 1-2 कप खाइरहेको हुन्छ। अलिकति त्यो भनौँ न अलिक फ्रेस हुनुहुन्छ भने, कहिले कहिले अफिसमा हुन्छ नि, कहिले कहिले भोक लाग्ने, कहिले कहिले अलिक फ्रेस हुनको लागि चाहिँ म कफी पिउँछु। तर 1-2 कप कोही बेला पि पनि हाल्दिनँ, अब त्यसले गर्दा डिपेन्स दिदी। ओके ल दिदी, अब निन्द्राको कुरा गरौँ।
1: के तपाईँलाई जति बेला पनि निन्द्रा लागिरहन्छ? सधैँ निन्द्रा लाग्नु निन्द्रासँग मात्र सम्बन्धित हुँदैन, स्वास्थ्यसँग सम्बन्धित विविध कारणले पनि यस्तो हुन सक्छ। यदि तपाईँले रातमा पर्याप्त निन्द्रा लिनु भएको छैन भने दिनभर निन्द्रा लाग्नु निन्द्राको कमीको कारणले हुन सक्छ।
0: यद्यपि रातमा पर्याप्त निदाउँदा पनि दिनभरि निन्द्रा लाग्छ भने यो स्वास्थ्य समस्याको संकेत पनि हुन सक्दछ। त्यसो भए यहाँ के समस्याहरूले निरन्तर निन्द्रा लाग्छ, आजको लेखमा हामी यसरी चर्चा गर्नेछौँ, जसमा चाहिँ पानीको कमी रहेछ दिदी।
1: अत्यधिक थकान पनि निन्द्रा लाग्ने प्रमुख कारण हुन सक्छ। शरीरमा पानीको कमी र फलस्वरूप निरन्तर थकानले पनि निरन्तर निन्द्रा लाग्ने कारण हुन सक्छ। निर्जलीकरणले अक्सिजनलाई तन्तुहरूमा राम्रोसँग पुग्नबाट रोक्छ, जसले गर्दा थकान हुन्छ।
0: हजुर, अहिले निन्द्राको बारेमा हामीले चर्चा गरिरहेका छौँ दोस्रो सामग्रीको रूपमा। अब यो बीचमा केही गीतहरू सुनाऊ, त्यसपछि भने सेकेन्ड पार्टमा यही निन्द्राको कुराबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।
2: यो BFBS गोरखा रेडियो हो। BFBS.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: हजुर, निश्चय नै यो बिएफएस गोर्खा रेडियो साप्ताहिक कार्यक्रम टिपन टापन सुन्दै हुनुहुन्छ। म अनि हाम्रो चाहिँ गेस्ट प्रेजेन्टर दिदी हाम्रो समस्त तुलाचन हुनुहुन्छ, उहाँ चाहिँ कोलचेस्टरमा बसोबास गर्नुहुन्छ। कहिलेकाहीँ उहाँसँग हामी मिलेर कार्यक्रम गर्दै आएका छौँ। यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छौँ भन्दै अघि हामीले निराको कुराकानी गर्दै थियौँ। अब त्यसैलाई प्रसङ्ग जोड्नु पर्दा खराब आहारको कारण पनि यो हुन सक्छ। शरीरमा पोषक तत्त्वहरूको कमीको कारण निदा लाग्न सक्दछ। विशेष गरी फलाम र भिटामिन बीको कमी छ भने मेटाबोलिजममा एनर्जी सपोर्ट छैन भने पनि शरीरले सुस्त महसुस गर्न थाल्दछ।
1: शरीरमा शारीरिक गतिविधिको कमीले मांसपेशीहरू कमजोर बनाउँछ, यसले मेटाबोलिजमलाई सुस्त बनाउँछ र ऊर्जामा ल्याउँछ। शारीरिक गतिविधिले गुणस्तर सुधार गर्छ र दिउँसो निन्द्रा लाग्नबाट रोक्छ।
0: अनि खराब हाइजिनको कुरा छ, धेरै मानिसहरू खराब निन्द्रा बानीबाट ग्रस्त हुन्छन् जसले गर्दा सुस्ती र थकानको अनुभूति हुन्छ। रातमा फोन प्रयोग गर्नु वा अनियमित निन्द्रा तालिका हुनु पनि यसको कारण हुन सक्दछ। अर्को तनावको कारण छ, अत्याधिक तनावले पनि निन्द्रा नलाग्ने हुन सक्दछ। तनाव र चिन्ताबाट पीडित व्यक्तिहरूले राम्रो निन्द्रा पाउँदैनन्, कमजोर महसुस गर्छन् र सधैँ निन्द्रा लाग्दछ।
1: अब बुझौँ स्लिप डिसअर्डर बारे। धेरै मानिसहरू स्लिप डिसअर्डरबाट ग्रस्त हुन्छन् तर आफूलाई के भएको छ भन्ने बारे अनभिज्ञ हुन्छन्। स्लिप एप्निया अनिन्द्रा वा रेस्टलेस लेग सिन्ड्रोमको कारणले गर्दा ओछ्यानमा जति सुकै लामो समय सुते पनि तपाईँलाई पूर्ण निन्द्रा लाग्दैन, जसले गर्दा दिनभर जति बेला पनि निन्द्रा लागिरहन्छ।
0: हजुर, छोटो कुरा थियो आदरणीय श्रोता, यो निन्द्रा सम्बन्धी हामीले चर्चा गऱ्यौँ र अब भने अर्को विषयतर्फ लागिहालौँ। घामले मात्रै पुरा गर्छ त भिटामिन डीको कमीको कुरा हामी गर्दैछौँ है त, भिटामिन डीको बारेमा। हाम्रो शरीरलाई भिटामिन डी एकदमै आवश्यक छ, यसले मांसपेशी बनाउन र हड्डीहरूलाई बलियो बनाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दछ। घामको किरणमा बस्दा प्राकृतिक रूपमा भिटामिन डी पाउँछौँ, तर आहार र जीवनशैली परिवर्तन गरेर पनि भिटामिन डीको कमीलाई सजिलै पुरा गर्न सकिन्छ।
1: घामको किरणले शरीरलाई भिटामिन डी उत्पादन गर्न मद्दत गर्दछ। भिटामिन डीले हाम्रो हड्डी र मांसपेशीहरूलाई बलियो राख्न महत्त्वपूर्ण भूमिका खेल्ने डाक्टरहरू भन्छन्। यसले शरीरमा क्याल्सियमको अवशोषण बढाउँछ, जुन हड्डीको स्वास्थ्यको लागि आवश्यक छ।
0: भिटामिन डीले प्रतिरक्षा प्रणाली बलियो बनाउन, सुन्निएको कम गर्न र अन्य धेरै आवश्यक शारीरिक कार्यहरूमा पनि योगदान पुर्याउँदछ। यदि कुनै व्यक्तिमा भिटामिन डीको गम्भीर कमी छ र शरीर दुख्ने, थकान, मुड स्विङहरूको अनुभव गर्न सक्छन्। बुढेसकालमा ती व्यक्तिलाई अस्टियोपोरोसिस जस्ता खतरनाक रोगहरू हुने सम्भावना हुन्छ।
1: जब कुनै व्यक्तिको छाला परावैजनी विकिरणहरूको सम्पर्कमा आउँछ, यसले यो भिटामिन उत्पादन गर्न थाल्छ। धेरै मानिसहरूले नियमित रूपमा घाम तापेर भिटामिन डीको स्तर पर्याप्त राखिरहेका हुन्छन्। यद्यपि जीवनशैली परिवर्तनका कारण आज भिटामिन डीको कमी सामान्य हुँदै गइरहेको छ।
0: घरभित्र धेरै समय बिताउने, स्क्रिन समय बढेको, निरन्तर शरीरलाई ढाक्ने र वायु प्रदूषण जस्ता कारकहरूले सूर्यको प्रकाशसँग मान्छेको सम्पर्क घटिरहेको छ। साथै छालाको रङ र मौसमी परिवर्तन जस्ता अन्य कारकहरूले पनि शरीरलाई उत्पादन गर्ने भिटामिन डीको मात्रालाई असर गर्न सक्दछन्। पर्याप्त हुने गरी घाममा बस्दा पनि केही मानिसमा भिटामिन डीको कमी रहन सक्दछ।
1: भिटामिन डीको कमीले हड्डीहरूलाई कमजोर बनाउँछ, जसले गर्दा बच्चाहरूमा रिकेट्स, वयस्कहरूमा ओस्टियो मालेसिया र वृद्धहरूमा अस्टियोपोरोसिस हुन्छ। यसबाहेक लामो समयसम्म भिटामिन डीको कमीले हड्डी भाँचिने जोखिम बढ्छ। भिटामिन डीको कमीका कारण प्रतिरक्षा कमजोर हुन्छ, यसले संक्रमणको जोखिम बढाउँछ, साथै बारम्बार चिसो लाग्ने र श्वास प्रश्वास सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छन्।
0: भिटामिन डीको कमीबाट बस्न जीवनशैली परिवर्तन गर्नु आवश्यक छ। हप्तामा 3-4 पटक बिहान वा बेलुकी 15-30 मिनट घाममा बिताउनेले भिटामिन डीको स्तर स्वाभाविक रूपमा बढाउन मद्दत गर्दछ। साथै आफ्नो आहारमा दुध, अन्डाको पहेँलो भाग, बोसोयुक्त माछा, च्याउ र दुग्धजन्य पदार्थ जस्ता खानेकुराहरू समावेश गर्नाले पनि भिटामिन डीको कमी पूर्ति गर्न मद्दत गर्न सक्छ।
1: वृद्ध वृद्धा, गर्भवती महिला, अधिक तौल भएका व्यक्तिहरू र घामको किरण मा नबस्ने व्यक्तिहरू भिटामिन डी को कमीको जोखिममा हुन्छन्। तपाईँले लामो समयदेखि भिटामिन डी को कमीको लक्षणहरू अनुभव गरिरहनु भएको छ भने यसलाई बेवास्ता नगर्नुहोस्, तुरुन्तै डाक्टरसँग परामर्श गर्नुहोस्।
0: हजुर, भिटामिन डीको बारेमा टिपन टावनमा तपाईँहरूले यो विषय सुन्दै हुनुहुन्थ्यो। दिदी, अघि तपाईँले यो योगको कुराकानी गर्नुभयो, त्यो दिन तपाईँहरूले पनि केही विशेष कार्यक्रम गर्नुभएको थियो त्यहाँ?
1: त्यो दिन चाहिँ थिएन, त्यसको भोलिपल्ट मन्डेको दिनमा हाम्रो एभ्री मन्डे हाम्रो क्लास हुन्छ नि, योगाको क्लास। त्यसमा त अति नै यस्तो सुमधुर धुन बजाएर हामी सबैजना यति साह्रै योग अभ्यास गर्यौँ भनौँ न, अब श्वास प्रश्वास गर्नेदेखि लिएर मन चित्त ध्यानलाई एकत्रित गर्ने। योग भनेको नै दुईटा तिनटा त्यसको सम्मिश्रण हो के, होइन? मन मस्तिष्क आत्मालाई जोड्नु हो के, जोड्नु। त्यस कारणले योगा भनेको शारीरिक व्यायाम मात्रै होइन, त्यो चाहिँ तपाईँको आत्मा मन मस्तिष्कलाई जोड्ने काम गर्नु चाहिँ। भित्रदेखि तपाईँ पहिला खुसी हुनु पर्यो, स्वस्थ हुनु पर्यो, अनि त शारीरिक स्वस्थ तन्दुरुस्ती हुन्छ नि, होइन? मान्छेले योगा भन्ने बित्तिकै तन्कियो, खुट्टा माथि गएन, हात चलेन, कस्तो बेन नगरेको भनेर सोच्नुहुन्छ, बट द्याट्स पार्ट अफ द योगा। तर पनि मेन भनेको श्वास प्रश्वास के, विदाउट श्वास प्रश्वास कोही पनि एक मिनट बाँच्न सक्छ त भन्नुहोस् न, होइन?
0: यो योगा चाहिँ गरेर मात्र हुँदैन, पक्का विधि पुर्याएर गर्नुपर्छ भन्छन् नि, होइन दिदी?
1: हजुर, तर हामी त अब एकदमै सिकारु नै हौ, अब गुरु योगीहरूले कस्तो तरिकाले गर्नुहुन्छ, तर हामीले अहिले गर्ने भनेको त सिम्पल वेमा एउटा श्वास प्रश्वासमा आफ्नो ध्यानलाई नियन्त्रण मात्र, केन्द्रित मात्र गर्न सक्यौ भने पनि एकदमै ठुलो अचिभमेन्ट जस्तो लाग्छ। अनि हाम्रो मामा छ्यामाहरू झन् अब त्यत्रो उमेर पुगिसक्नु भयो, आएर एउटा पार्टिसिपेट गर्न सक्नु नै हामी नेपाली सोसाइटीले एकदमै ठुलो उपलब्धि मानेका छौँ भन्नुपर्छ भाइ।
0: यङ्स्टरहरू पनि कोही आउनुहुन्छ कि आमा बाबा मात्रै आउनुहुन्छ?
1: यङ्स्टरहरू कहिले काहीँ चाहिँ अब आमाहरू आफ्नो मम्मीहरूसँग आउनुहुन्छ, नत्र त अहिले अब हाम्रो मन्डेको क्लास भएको कारणले चाहिँ धेरैजना आउन सक्नुहुन्न नि, काममा हुनुहुन्छ, अनि उहाँहरूले चाहिँ मैले सबै हामीले पोस्ट गर्छौँ कि हाम्रो यो योगाको, अनि सबैजनाले स्याटरडे भए हामी आउँथ्यौँ भनेर धेरैले चाहिँ इन्ट्रेस्ट र हामीलाई एकदमै अझै ऊर्जा दिनुभएको चाहिँ महसुस हुन्छ हामीलाई।
0: हुन्छ दिदी, आजको अन्तिम सामग्री छोटकरीमा हामी जानकारी गराइलाउँ, समय त्यति धेरै छैन, किन बन्छ त मृगौलाउ पत्थरी, छोटो जानकारी सुन्नुहोस्। मृगौलाउमा खनिज र लवण कडा भएर जम्न थालेपछि पत्थरी हुन्छ, यसरी जम्मा भएर बस्ने वस्तुलाई नेफ्रोलिथियासिस पनि भनिन्छ। मृगौलाउमा पत्थरी आहार, अधिक तौल, स्वास्थ्य समस्या, केही पूरकहरू र औषधिहरूको कारणले हुन सक्दछ। मृगौलामा हुने पत्थरीले पिसाब नलीको कुनै पनि भागलाई असर गर्न सक्दछ।
1: पिसाब बाक्लो हुँदा मृगौलामा पत्थरी बन्ने गर्छ, जसले गर्दा खनिजहरू क्रिस्टलाइज हुन्छन् र एकसाथ टाँसिन्छन्। चाँडै पत्ता लाग्यो भने मृगौलाको पत्थरीले सामान्यतया कुनै स्थायी क्षति गर्दैन। पत्थरी भएको ठाउँको स्थान का आधारमा मृगौलाबाट बाहिर निकाल्न मद्दत गर्न, दुखाई कम गर्ने औषधि र प्रशस्त पानी पिउन सिफारिस गरिन्छ। कहिलेकाहीँ पत्थर पिसाब नलीमा अड्किन्छ, यस्तो भयो भने संक्रमण हुन सक्छ र शल्यक्रिया आवश्यक पर्न सक्छ।
0: हजुर, मृगौलामा पत्थरीको सामान्यतया लक्षणहरू तबसम्म देखिँदैन जबसम्म तिनीहरू मृगौलाभित्र र पिसाब नलीमा सर्दैनन्। पत्थरी पिसाब नलीमा अड्कियो भने मृगौला सुनिन सक्छ र नली साँगुरो हुन सक्छ, जसले गर्दा गम्भीर पीडा हुन सक्छ, यसपछि चाहिँ समस्याहरू देख्न चाहिँ थाल्दो रहेछ। दिदी, समय यति नै भयो त आज, हजुरको समयको लागि धेरै धेरै धन्यवाद।
1: हजुर, थ्याङ्क यू भाइ। यो बिएफबिएसमा टिपन टापनमा आउँदा समय त जहिले पनि कमी भएको महसुस हुन्छ कि भाइ, यसलाई चाहिँ हामी अझै बढाउने चाहिँ कोसिस गर्नु पर्ला। यस्तो हुन्छ कि हरेक समयमा आउँदा मलाई चाहिँ एकदम डर लाग्छ कि मानौ कि म फर्स्ट टाइम आउँदैछु जस्तो, तर बोल्दै गएपछि यति आनन्द लाग्छ नि समय नपुगेको जस्तो। भन्दै आजको यो टिपन टापन चाहिँ म मेरो मामा छ्यामा जो चाहिँ 75% चाहिँ गोर्खा होममा बस्नुहुन्छ, त्यसमध्ये तपाईँको यस्तो क्रेजी फ्यान हुनुहुन्छ मेरो छ्यामा टिकी सरापुन, उहाँलाई डेडिकेटेड गर्न चाहन्छु, किनभने उहाँले हरेक चोटि हाम्रो प्रोग्रामहरू सुनेर मलाई योगा क्लासमा होस्, बाटोमा भेट्दा होस्, आएर समस्ति यस्तो यस्तो सुने, तिमी बोलेको सुने, यो बाबु बोलेको सुने भन्नुहुन्छ के। सो आई एम डेडिकेटेड दिस प्रोग्राम टु माई लवली टिकी सरा छ्यामा अनि माई होल जुम्बा अनि योगा क्लासको मेरो प्रिय प्रिय मित्रहरूलाई। है त,
0: एक दिन चाहिँ रेकर्ड गर्दा उहाँलाई पनि ल्याउनु पर्यो छेउमा, अनि उहाँलाई पनि यसो सोध्नु पर्यो कि अलिक इन्ट्रेस्टिङ हुन्छ होला, त्यो पनि व्यवस्था मिलाइयो भने।
1: यस्तो बिहेभियर्सले उहाँहरूको लाइफलाई नि एउटा साथीको उस दिनुभएछ कि, एक्लै हो नि त उहाँहरू, कोही श्रीमान बित्नुभयो, कोही श्रीमती
0: बित्नुभयो,
1: अमेजिङ भाइ, अमेजिङ।
0: ओके हुन्छ दिदी, बिदाउँ है त, थ्याङ्क यू हजुरलाई।
1: हस् हुन्छ ल, ओके ल, बाई बाई।
0: हजुर दिदीलाई धन्यवाद दिँदै र अर्को हप्ता भेट्ने बाचा राख्दै मैले कार्यक्रम छिटीबाट दिँदा मागे। हस् त नमस्ते।

0: ई सेभेन भिजा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुलेको छ। उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयको आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको ई सेभेन भिजामा जाने नेपाली सिपयुक्त श्रमिकका कागजात प्रमाणीकरण लगायत आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ। महाशाखाको पत्रमा मन्त्रालयको 15 असारको निर्णय अनुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको उल्लेख छ। पत्रमा यसअघि मन्त्रालयबाट निर्देशन माग गरिएको विषय नेपालमा रहेको गणतन्त्र कोरियाको दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशहरूको आधारमा ई सेभेन भिजामा श्रमिक पठाउने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयको फेरि बचाउ गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमिल सिन्हाले सरकारले दिएको रकम बिचौलियाले दुरूपयोग गरेकाले रोकिएको स्पष्ट पार्नु भएको हो।
1: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै संचार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नुपर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
0: मन्त्री तिमिल सिन्हाका अनुसार सरकारले दिएको कोषले बसेका निजी मीडियाले सरकारकै आलोचना नगर्लान् भनेर रकम रोकिएको तर्क गर्नुभएको छ।
1: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मिडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मिडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको नाममा अपरिचितहरूले विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ। ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै केही व्यक्तिले आफ्नो नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई इमेल मार्फत कानूनी कार्यवाहीको डर देखाएको खुलाएको हो। कानूनी कार्यवाही हुनबाट बस्ने हो भने तुरन्त सन्देशको जवाफ दिन नभए अदालतमा मुद्दा दायर गर्ने धम्की दिँदै सन्देश पठाएको पाइएको भन्दै विश्वास नगर्न ब्युरोले आग्रह गरेको छ। सीआईबीले यस्ता सन्देशहरू अनधिकृत रहेको स्पष्ट पार्दै ती इमेल ब्युरो वा ब्युरो प्रमुखबाट नपठाइएको जनाएको छ। यस्ता भ्रामक तथा अफवाहपूर्ण इमेलहरूमा विश्वास नगर्न र प्राप्त भएमा त्यसको आधारमा कुनै प्रतिक्रिया नजनाउन ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको छ। घटना सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरो आवश्यक अनुसन्धान भइरहेको एसएसपी अनुपम शमशेर जबराले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। पहिरो झरेपछि बझाङ रुकुम पश्चिम म्याग्दी सिन्धुपाल्चोक पकवानपुरमा मुख्य सड़क बन्द भएका छन्। मनसुनी वर्षाका कारण बझाङको जाले बगरमा पहिरो झर्दा जय पृथ्वी राजमार्ग बन्द भएको छ। जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अन्तर्गत रुकुम पश्चिममा पर्ने रिजेगार्ड खोलामा बाढ़ीले अवरोध गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो। म्याग्दीको बैसेरीमा पहिरो जाँदा बेनी जोमसम सड़कमा आवत जावत बन्द भएको छ। सिन्धुपाल्चोकको कोदारीमा पहिरोले अरनीको राजमार्ग तथा मकवानपुरको महालक्ष्मीमा मरमतका लागि कुलेखानी काठमाडौँ जोड्ने सड़क 1 महिना बाटो बन्द गरिएको छ। जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ।
2: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारत बीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: किर्तिपुरमा रहेको सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिना भएको आरोपमा इन्स्पेक्टर सहित 2 जना पक्राउ परेका छन्। विद्यालयमा कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लीला लामा पक्राउ परेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFB स्कोरकार्ड रेडियो कार्यक्रममा हामी छौँ श्रोता सुनौलो बिहानीको यो थर्ड यानिकि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यस समय म सेनेको तर्फबाट र समय 9:08 गएको छ हरेक शनिबार अनि आइतबारको दिन युके टाइम सुन्न सक्नुहुन्छ कार्यक्रम सुनौलो बिहानी यो चाहिँ 7 बजेदेखि 10 बजेसम्म 3 घन्टाको कार्यक्रम र यो गीत थियो कसरी भनौँ मिलिना मैलानीको आवाजमा इन्जोय गरिसक्नु भएको छ श्रोता 105.4 MHz ट्रेनिङ गरेर फोक्सटोनवासीले सुन्न सक्नुहुन्छ तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले बिएफपिएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी कार्यक्रमको यो आखिरी घन्टामा पनि आज भने भोइस अफ गोर्खा रहेको छैन हाउ एभर म तपाईँको माझमा पनि विभिन्न जानकारीहरूको साथमा गीत सङ्गीतहरूको साथमा तपाईँलाई मनोरञ्जन गराउने क्रम राख्ने नै छु श्रोता र यसैको साथमा आउनुहोस् अब भने हामी अगाडि बढिहालौँ अहिलेलाई भने यो मिठो गीत तपाईँको माझमा राख्ने नै छु युगल गुरुङको आवाजमा छ चाहना इन्जोय गर्नुहोला

BFB's Gorka Radio कार्यक्रम मैले हामी छौँ श्रोता यो समय सुनौले बिहानीको थर्ड आवरमा रहेछ गरी तपाईँको माझमा केही सूचना राख्न चाहन्छु भोइस अफ नेपाल युके टुर 2026 यो भइरहेको छ जुन जुनको 12th नै सुरुवात रहेको थियो र अवश्य पनि अब यो नेक्स्ट चाहिँ हुन गइरहेको छ लेटेस्ट अब यो फाइनल फ्यु अफ द इभेन्ट्स नै रहेको छ अब 7th of July हुन गइरहेको छ उहाँहरूको टुर सो फार यहाँ अहिले यहाँ हामी हेर्छौँ भने रेडिङ अल्डरसटहरू र यसै गरी यर्कहरूमा चाहिँ सकेको छ तर आज यो स्कटल्यान्ड साइडको लागि चाहिँ राम्रो कुरा छ 7th of July ट्युजडेको दिन हुन गइरहेको छ र 10th of July लिएर 11th चाहिँ म्यान्चेस्टरमा हुनेछ भने 12th of July चाहिँ प्लम्स्टेडमा फेरि ब्याक यता हुन गइरहेको छ इङ्ल्यान्डमा यसै अनुसार जानकारी लिएर राख्न सक्नुहुनेछ श्रोता र अवश्य पनि अपकमिङ इभेन्ट्सहरूको बारेमा जानकारीकै क्रममा अब नेपाली कन्सर्ट यो पनि हुन गइरहेको छ ओपन कन्सर्ट एभ्री इयर हुने गर्दछ र यो पालिको चाहिँ लागि चाहिँ मन्त्र ब्यान्ड आउँदैछ र साथै भोइस अफ नेपाल सिजन 7 विनर नीता कुमारी थापा मगरको पनि यो समयमा पर्फर्मेन्स रहनेछ July 25th, 2026 मार्क गर्नु होला डेट र एरिया चाहिँ रहेको छ रश्मो अरिना अल्ट्रासटमा हुन गइरहेको छ र यसैमा भेन्यु एक्सेस तपाईँले फिट रोड मार्फत गर्न सक्नुहुन्छ समय दिउँसोको 1 बजेदेखि बेलुकी 10:30 रहेको छ यसअनुसार टाइमिङहरूको पनि जानकारी लिइरहनु होला भन्न चाहन्छु अहिले यो समर पिरियडमा धेरै छिटो राति पनि पर्दैन एकदमै डे लाट भइ नै राख्छ यसअनुसार जानकारी लिन सक्नुहुन्छ र अब पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्ने नै छौँ तपाईँको माझमार्ग एउटा मिठो गीत राख्ने क्रम फेरि पनि आइसकेको छ स्वप्न सुमनको आवाजमा रहेको छ नबोली तिमी बुझिदेऊ

0: तर
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
0: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
4: BFBS,
0: the forces station.
5: Back to the music.

0: सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको किर्तिपुरको विद्यालयको करिब 11 करोड रुपियाँ अपचलन प्रकरणमा दुईजना पक्राउ परेका छन्। विद्यालयमा आर्थिक हिनामिना भएको आरोपमा लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उनका निकटस्थ लीला लामा पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले आर्थिक हिनामिना भएको भन्दै कारवाहीका लागि काठमाडौँ परिसरलाई पत्र लेखेको थियो। त्यसपछि परिसरको टोलीले उनीहरूलाई पक्रेको हो। उनीहरूमाथि अनुसन्धान अघि बढ़ाइएको छ। सशस्त्र विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ। यो प्रकरणमा कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनमा तानिएका छन्। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार गरिएमा अर्थतन्त्रले गति लिन सक्ने उहाँको भनाइ छ। यस्तै छलफलमा पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याज दर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी बेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो। यो वर्ष म्याग्दीमा राई खन्यु र निमारो जातका 20,000 बिरूवा वितरण गरिएको कार्यालयका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भु कुमार मिश्रले जानकारी दिनुभयो।
1: हाम्रो कार्यक्षेत्र चाहिँ 5 जिल्ला हो, धौलागिरीको 4 म्याग्दी, मुस्तान, पर्वत र स्याङ्जा। र हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000। र स्याङ्जामा चाहिँ हाम्रो 16 वितरण भयो भने पर्वतमा 15 सुरु गरियो, म्याग्दीमा चाहिँ 20 हामी सुरु गर्दैछौँ यो डाले घाँसका बिरुवाहरू। गाई वस्तु पालन गर्नेलाई चाहिँ हुनेको घाँस हुनेको डाले घाँस, प्लस चाहिँ अब भिरपाखोहरूमा लगाउँदाखेरि भू संरक्षण पनि हुनेको होइन। र यसलाई रोप्दाखेरि हामीले अलिकति सुक्खा ठाउँमा होइन, अलि त्यो चिस्यान भएको ठाउँमा होइन, जहाँ चाहिँ अलिक चिस्यान हुन्छ, माटो चाहिँ अलिक मलिलो हुन्छ, त्यो ठाउँमा रोप्नुभयो भने मनग्गे चाहिँ यसबाट घाँस चाहिँ प्राप्त गर्न सकिन्छ।
0: जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
2: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तदनुसार 70 ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि शुरू गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारत बीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
0: नेपालको फुटबलमा यो वर्षको उपाधि वान आरजीआरले जितेको छ। अन्डर सर्टमा हिजो भएको फाइनलमा क्युजीएसमाथि 1-0 नतिजा निकालेर वान आरजीआरले उपाधि पाएको हो। विजेता टोलीका लागि राइफलमेन दीपराज लिम्बुले गरेको गोल नै निर्णायक भएको छ। म्यान अफ द म्याच तथा बेस्ट प्लेयर भएका गोलकर्ता लिम्बु
3: एकदमै खुसी लागिरहेको छ। बेस्ट प्लेयर पनि जिते, साथसाथै म्यान अफ द म्याच पनि जित्न सफल भयो। 8-9 भएको त नजितेको पनि, र हामी नै पहिलो अब इन्टेक यत्रो 8-9 जित्नु सफल हुँदा चाहिँ एकदमै खुसी लाग्यो। टप सेट ग्रुप चाहिँ, तर पनि हामी जसोतसो त्यहाँबाट सफल हुन सक्यौँ, क्वालिफाई हुन सक्यौँ, लास्टमा आएर अहिले यसरी कप पनि जित्यौँ।
0: नेपाल कपसँगै यो वर्ष ब्रिगेड भेलाका सबै गतिविधि सकिएका छन्। विश्वकप फुटबलमा फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा भिड्ने भएका छन्। अन्तिम 16 खेलमा आफ्ना खेल जित्दै दुवै टोली अन्तिम 8 पुगेका हुन्। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 हराउँदा मोरक्कोले सह आयोजक क्यानाडालाई 3-0 पराजित गरेको छ। खबर यति नै, नमस्कार।

0: Always one of my favorite rappers there, MC Flo, Din Bhari. All right, Din Bhari to Bosnu Sogdina, but I've got about 42 more minutes to go. And here's Nawaz Ansari up next with Khai Paiso.
1: पछामा एउटा गीत सुने थियो क्या जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के आयो भन्दाखेरि हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो गाडी होइन भाँडाकुटी टाइप्सको अब अहिले ठुलो भयो अहिले चाहिँ खेलौना चेन्ज भयो हुन्छ नि एक्चुअल घर गाडी हुन्छ नि अब पेट पनि पाल्नै पर्यो है वरिपरिको मान्छेले हेर्नु पर्यो सबै चिज गर्नु उसलाई पैसाको मन भयो पैसा कमाइ पनि रहेछ होइन तर त्यो पैसा कता गयो गयो क्या अब लास्टमा यो लुकमा अड्कियो क्या यो लुकमा अड्कियो त कहिलेसम्म अड्किने हुन्छ नि अब त मर्ने बेलामा आइपुग्छ

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: BFBS Gorkha Connection. Gorkha Connection.
1: हे प्रभु साह्रै केटी पीडित भयो जसरी भए पनि एउटी जुराई दिनु पर्यो हजुर

0: PFVS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नपसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: PFBS गोरखा रेडियो, गोरखा रेडियो,
4: PFBS, the forces station,
5: back to music,
4: the forces.

0: थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
1: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्या आएको छ नि त, मुद्दाहरू छन्, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुराले के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनु भएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को ठोक दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छैन, त्यसमा ध्यान दिइराख्नु भएको छैन।
0: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभयो।
1: हामीले अब्जर्भ गरेको कुरा के देख्यौँ 100 दिनमा भने यो सरकारलाई लाइफ भन्दा बढी उसलाई लाइफको चिन्ता भएको हामी पाउँछौँ। वास्तविक जीवन जीविकाको सवाल भन्दा पनि लोकप्रियताको कुरा, त्यो पनि यो भर्चुअल तालीको कुरा, यो चाहिँ सबैभन्दा बढी महत्त्वपूर्ण हो भन्ने रहेको पाउँछौँ।
0: प्रतिपक्षी दलहरूको बहिष्कारपछि लुम्बिनी प्रति सभाको बैठक स्थगित भएको छ। आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारूले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदपूर्ण रहेको आरोप लगाउनु भएको हो। प्रदेश सरकारले विपक्षी दलका सुझावलाई व्यवस्था गरेको, जनताको आवश्यकता सम्बोधन गर्न नसकेको उहाँको आरोप छ। थारूको धारणापछि सबै प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। लगतै सभामुख तुलाराम घरती मगरले बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चारबुधी सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको दुर्वे हात्तीले गए राती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उहाँका 4 वर्षका छोराको ज्यान गएको हो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। दुर्वे हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको छ। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, दुर्वे लगायतका जंगली भाले हात्ती छन्। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ। पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार गरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यस्तै छलफलमा पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालु असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य अवकाशमा गएका छन्। महानिर्देशक पोखरेलले 5 सहसचिव, 33 उपसचिव, 29 शाखा अधिकृत र 79 सहायक स्तरका कर्मचारीले राजीनामा दिएको जानकारी दिनुभयो। राजीनामा दिनेको संख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताबखानालाई थप प्राविधिक र प्रशासनिक दबाव परेको महानिर्देशक पोखरेलले बताउनुभयो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड
1: माधवलाई मलाई केही गर्नु पर्दैन त्यो केपी ओलीले काफी थिए। केपी ओलीले यति खोजेको आउन हाम्रो कहाँ छ कतिलाई फसाउने कसरी सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेन्द्री छैन हामीलाई सिद्ध्याउने। तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकारीको कुरा पनि गरिराखेकै हुन्छौँ।
0: संयोजक प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
1: यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईँ हामी सबै एकचोटि फेरि झुरमुराउनु पर्ने अवस्था आइलागेको छ। त्यो झुरमुराउनको लागि मैले अघि भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग सङ्घर्ष विचार र रणनीतिलाई व्यवस्था गऱ्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी बिग्रियौँ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको आज भएको अर्थ समितिको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ।
2: मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा, यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ, त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 3 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइ कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढ़ाएको छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढ़ेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढ़ेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य अवकाशमा गएका छन्। निर्देशक पोखरेलले 5 सहसचिव, 33 उपसचिव, 29 शाखाधिकृत र 79 सहायक स्तरका कर्मचारीले राजीनामा दिएको जानकारी दिनुभयो। राजीनामा दिनेको संख्या बढ़ेसँगै पेन्सन व्यवस्थापनका लागि किताबखानालाई थप प्राविधिक र प्रशासनिक दबाव परेको महानिर्देशक पोखरेलको भनाइ छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी पेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो।
3: हाम्रो कार्यक्षेत्र चाहिँ 5 जिल्ला हो, धौलागिरीको 4 म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जा, र हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000, र स्याङ्जामा चाहिँ हाम्रो 16 गतेबाट वितरण भयो भने पर्वतमा 15 गतेबाट सुरु गरियो।
4: अहिलेसम्मका खबर यति नै। गोर्खा रेडियो हो।

0: रोसी खोलामा नदीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चोक खण्डमा सोमबारी आवागमन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोसी र दाप्चे खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएकोले सोमबारी होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको हो। डोल्पाको जगदुल्ला गाउँपालिका चार मौरे लेखमा आज दिउँसो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ। जगदुल्ला माझ गाउँबाट जुम्लातर्फ जाँदै गरेको जीप सड़कबाट तल खस्दा त्रिपुरा सुन्दरी नगरपालिका आठका विष्णु थापाको ज्यान गएको हो। दुर्घटनामा चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै घिमिरेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो।
1: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, यो विषय माननीयजीहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चित वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो। सभापतिज्यू,
0: बजारमा माग संकुचित भएकै कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र उद्योगहरूले नयाँ कर्मचारी भर्न प्रविधिमा लगानी तथा व्यवसाय विस्तार गर्न समेत नसकेको उहाँले बताउनुभयो।
1: बजार मागमा आएको यही संकुचनका कारण निजी क्षेत्रले उद्योग व्यवसाय पूर्ण क्षमतामा नचलेको मात्र छैन, नयाँ कर्मचारी भर्न प्रविधि लगानी इत्यादिमा समेत खर्च गर्न सक्ने अवस्थामा छैनन् उद्योगहरू। साथै लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता, अनुमान योग्यताको अनुरोध गर्दै आएको निजी क्षेत्रले पछिल्लो वर्षमा सरकार तथा निकायहरूबाट अनपेक्षित नीतिगत झड्काहरूको सामना गर्नु परेकोले पनि कर्जाको माग उत्साहजनक नभएको अर्को तथ्य स्पष्ट गर्न चाहन्छौँ। बाह्य क्षेत्र स्वास्थ्य हुँदै गर्दा आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लय विमुख रहनुले हाम्रा राष्ट्रिय आकांक्षाहरू पूरा गर्न गाह्रो हुने हाम्रो बुझाइ छ, सिएनआईको बुझाइ छ।
0: चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच चार बुधे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको ध्रुवे हात्तीले गए राति भरतपुरती सगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उहाँका 4 वर्षका छोराको ज्यान गएको हो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धर्ना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। ध्रुवे हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली भाले हात्ती छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
2: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12-20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेडअप गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सांगीतिक अभिवादन। आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत दुःखमा संगीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको यो छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृङ्खलामा अर्को एउटा बसाइमा म तुलसी सधैँ जस्तै उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीत बाचेर। यति बेला भन्छ म यहाँहरू माझमा गोपाल न्युञ्जनको सुर शब्द संगीत रहेको एउटा देशभक्ति गीत राखिहाल्छु कार्यक्रमको उठानमा। बनेको छ पहराले यो छाती मेरो, अहिलेलाई भने यही देशभक्ति गीत

बनेको छ पहराले यो छाती मेरो, बगेको छ चहरा रगतमा मेरो, म झुक्दै नझुक्ने नेपालको छोरो। आदरणीय श्रोताहरू, सग्लो नेपाली स्वाभिमान बोलेको गीत, नेपाली वीरताको साक्षी, नेपाली शान मान र अभिमानको शब्द टिपेको गीत। वास्तवमै श्रोता, नेपालका यी चट्टानी पहाड, त्यो दरिलो आड भरोसा जस्तै दरिलो छातीले बनेको छ नेपाली जन जनको छाती। जुन छातीभित्र बग्ने रगत समेत त्यो छरा जस्तै तेजिलो रहेको छ। त्यसैमाथि आगो सहने तर अन्याय इन्ची सहन नसक्ने नेपाली हामी तृष्णा स्वीकार्छौँ तर तिरस्कार किमार्थ स्वीकार्दैनौँ। हामी त यहीँका पखेरोमा जन्मेर टाकुरामा हुर्किएका नेपाली हौ, त्यही भएर हामीले झुक्न जानेका छैनौँ। हामी न त कसैको रोटी खोसेर पेट भर्छौँ, न त मागेको कुनै वस्त्रले नि हाम्रो लाजलाई छोप्दछौँ। हामी त आफ्नो पौरखमा रमाउँछौँ, यी हात पाउ घोटेर बस्छौँ, तर कसैसँग दयाको भिख माग्दैनौँ। हामी यो देशको लागि मर्न र मार्न सधैँभरि तयार छौँ। त्यही भएर हामी हाम्रो शिर उडाएको सन्छौँ, तर यो पवित्र पावन भूमिमा मेचीदेखि महाकालीसम्म कसैले गलत नियतले टेके मात्रै पनि सहन सक्दैनौँ र यथार्थमा नेपाली हुनुको गर्व पनि यसैमा छ। हो, यस्तै सक्लो देशभक्ति गीत राखेँ मैले सङ्गीत गङ्गाको उठानमा, गोपाल युञ्जनको स्वर शब्द र सङ्गीतमा। आदरणीय श्रोताहरू, सङ्गीतको तरङ्ग पस्कने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि अर्को एउटा सुमधुर साङ्गीतिक प्रस्तुति राखिहाल्छु र यस क्रममा यहाँ म डाक्दैछु राज सिग्देललाई। ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई, एउटा गजल अबको क्रममा।

आदरणीय श्रोताहरू, एउटा जित र हारको सही निर्णय के हो त्यसैको मेलो मेसो नपाउँदा जसले दिलमा बस्नको लागि निम्तो दिए उसैले नै सबै खुसीहरू खुसी दिएपछि दिलमा उल्टो काँडे तार बेरेर एकतर्फी एकलौटी नतिजा आफैतिर पारेर गएका तिनै प्रेयसीप्रति अझ भनौँ प्रीतको फुलसम्म सप्रिन नदिने प्रेयसीप्रतिको दुखेसो बोलेको गजल मुस्कानको छुरी रेटेर मनलाई नै छिया छिया पार्दाको पीडा बोलेको गजल राखे मैले राज सिग्देलको स्वरमा चण्डी प्रसाद काफ्लेको संगीत रहेको प्रस्तुत गजलका शेरहरू लेखेका थिए गजलकार पुरुषोत्तम ढुङ्गेलले। वास्तवमा आदरणीय श्रोता, कोही कसैको नजर लाग्यो भने मायामा साँच्चै पीडा र छटपटी चाहिँ हुन्छ नै।

0: TFBS Gopher Radio.
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
2: हजुर आदरणीय श्रोताहरू बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोड्ने बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ जहाँ म संगीतका सुमधुर लहरहरू राखिरहेको छु अझ भनौँ गीतका भावहरू बोलिरहेको छु अनि स्वरका लयहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखेँ यहाँहरू माझमा गायिका रिमा गुरुङको स्वरमा बसन्त भित्यासी थापा मगरको गीत रचना अनि सचिन सिंहको संगीत रहेको प्रस्तुत गीतले श्रोताहरू खुशीमा रमेको मनमाथि एकाएक कसैको आँखा लागिदिँदा संसार नै शून्य लाग्नु स्वाभाविकै थियो अनि यति ठुलो संसारमा समेत श्रोताहरू मन बुझाउने कोही साथी नभेटिदिँदा र त्यस्ता साथी भेट्न गाह्रो भइदिएपछि आफ्नो बनाउने चाहना हुँदा हुँदै समेत पराई हुनेहरूको लर्को लागिदिन थालेपछि जिन्दगी नै बिरसिलो भएको भाव बोलेको थियो प्रस्तुत गीतले विश्वास हराएको कुरा थियो हुन त आदरणीय श्रोताहरू मायामा वचन तोड्ने कसम तोड्नेहरूको कमी चाहिँ हुँदैन त्यसैमाथि सत्य कसम खानेहरूले नै अन्तै माया साटेर गइदियो भने चाहिँ त्यहाँनिर चाहिँ पक्कै दुखेसो अनगिन्ती भइदिन्छ

पादरी श्रोताहरू, जीवनमा माया गर्छु भन्दै एक चिम्टी सिन्दुरको आशा गर्दै मुटुभित्र कसैलाई नराख्ने भनेर बाच हाले कि मायाकै भिख मागेर जुनी जुनीसम्म साथै रहन्छु भन्ने किरिया खानेले नै बाटो मडिदिँदा, अरूसँगै नङ मासु भएर गइदिँदा, कसम खाएर बाचा हालेर मर्नेसम्म किरिया खाई पर भएकी ती झुटो मायालुको फन्दामा पर्दा हारेको मनको गीत थियो। रामकृष्ण ढकालको स्वरमा नरेन्द्र कोइरालाको गीत रचना अनि राजु सिंहको सङ्गीतमा। यद्यपि आदरणीय श्रोताहरू, यति हुँदाहुँदै पनि कति प्रेमीहरू दिल खोलेरै माया गर्ने मनलाई बतास बनी आइदेऊ न, फेरि मन मुठुमै छाइदेऊ न भन्दै पर्खिरहेको समेत हुन्छ है।

बतास बनी आई देउन फेरी मेरै हुन आई देउन म त पर्खेको पर्खै छु। आदरणीय श्रोताहरु, मखवली मायाको पर्खाईमा एउटा मिठो कल्पनामा हराएकी प्रमिल मन, भोक प्यास निन्द्रा सबै सबै हराइदिँदा त्यही प्रिय मान्छेको पर्खाईमा हराएको मनको गीत राखे मैले सुजता केसीको स्वरमा। देवेन्द्र बाबुको गीत रचना अनि संगीत रहेको थियो। वास्तवमा आदरणीय श्रोताहरु, मन बहकिएर कसैको पर्खाईमा बस्न थाल्दा त्यहाँ वैश्यको फूललाई जोगाइराख्न भने चाहिँ साँच्चै गाह्रो भइदिन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 306-770-7691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
2: हजुर, बेबेस गोर्खा रेडियो अर्थात् घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो छोडी बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। रेडियोहरूको भिडमा श्रोताहरू एउटा पृथक रेडियो बेबेस गोर्खा रेडियोको यो बसाई हो संगीतको बसाई, स्वरको बसाई अनि लयको बसाई। कार्यक्रम संगीत गंगा जहाँ म गीतका झन्कारहरू राखिरहेको छु, गीतका भावहरू बोलिरहेको छु, संगीतका तरङ्गहरूको साथमा स्वरको लहरी पनि यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले एउटा सुमधुर गीत राखे रोशन गुरुङको स्वरमा, जुन गीतका गीतकार हुनुहुन्थ्यो दिपेन गुरुङ भने संगीत रहेको थियो संगीतकार गणेश गुरुङको, र उक्त गीतले बोलेको थियो श्रोताहरू पछ्यौरीले बेरेको मायाको कुरा, वैशले फक्रिएको त्यो लोभलाग्दो जवानीलाई कसैले चुडेर लैजाने पो हो कि भन्ने शङ्काले मनलाई हिर्काइदिँदा अनि कतै त्यही जवानीमाथि झरीले समेत आँखा लगाइदिने पो हो कि भन्ने डरले सुटुक्कै त्यो वैश्य त्यो जवानीलाई आफैले एक लौटी छोपी राख्न चाहने प्रेमी मनको भाव बोलेको थियो। त्यो रूप त्यो सुन्दरताको बानकीमाथि ईश्वरले समेत दहा गर्ने पो हो कि भन्ने एउटा अर्को त्रास पनि गीतले बोलेको थियो। हुन त आदरणीय श्रोताहरू, मायाभित्र यति धेरै मोह हुँदा हुँदै पनि मन लट्ठिए पनि कतिखेर कुन मोडमा कहानी र त्यो साथ त्यो बास टुट्ने हो त्यसको पत्तो चाहिँ हुँदैन। त्यस्तो मायाले पनि माया मारिदिएका थुप्रै थुप्रै उदाहरणहरू चाहिँ हाम्रै परिवेशमा पाइन्छ।

मलाई रुवाउने मान्छे पनि कुनै दिन त रुनु पर्ला नि। आदरणीय श्रोताहरू, मुटुमै बास गरेको त्यही प्रिय मान्छेले जिन्दगीका सारा खुसीहरू मासी दिन पुग्दा मन रोएको गीत अझ भनौ श्रोताहरू, फक्रदै गरेको मायामा ऐजहरू पलाउन पुग्दा त्यही ऐजहरूले खोजेको पीडा बोलेको गीत राखे मैले प्रविशा अधिकारी र रोशन सिंहको स्वरमा। रोशन सिंहको शब्द संगीत रहेको थियो। र आदरणीय श्रोताहरू, अब नि म कार्यक्रम संगीत गंगाको यो व्यवसायको पुछारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु, बिट मार्ने तर्खरमा छु। र यो पुछारमा भने श्रोताहरू, यहाँहरू माझमा म एउटा गीत, युगल गीत राजन राज शिवाकोटी र मिलन नेवारको स्वरमा छाड्दै बिदाउन चाहन्छु। र यो गीतको शब्द संगीत पनि राजन राज शिवाकोटीकै रहेको छ, चरीले काफल टिप्यो खानालाई हो कि खुवाउन। यही गीत यहाँहरू माझमा छाड्दै बिदा हुन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुखद रहोस्। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेका अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
4: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्याहरू छन् त मुद्दाहरू छन् कहाँ गएको छ कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनु भएको छ एउटाले एउटा थप दिएको छ अर्कोले अर्को धथोक दिएको छ अर्कोले अर्को खारेज गरिदिएको छ त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छ त्यसमा ध्यान दिइराख्नु भएको छ।
3: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनुभयो। अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको भन्दै उहाँले मुलुकमा अहिले कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनुभयो।
4: तपाईँले जसरी व्यवहारहरू गरेको छ नि यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि भने यो ठग हो यसलाई मैले थुन्ने हो यसलाई मैले बाँध्ने हो चाहे त्यो निर्माण व्यवसाय होस् चाहे त्यो ब्याङ्क जेसुकै होस् अब यसले कस्तो अहिले पनि कुरा भयो अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ सबजना तर्सेको सबको सातो गएको छ यहाँ कोही यहाँ कोही नबोलिरहेको भयो मैले म के यसो मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन न सानो आय भएको मान्छे न मध्यम आय भएको मान्छे न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
3: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 3 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिषदका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ।
5: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने नि यो अहिले रोजगारीलाई विदेश जानुपर्ने माननीय सांसदज्यूहरू हुनुहुन्छ त्यस कारणले म भनौँ किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो यो व्यवसाय हामीलाई पनि होला सायद हामीले पनि केही गर्नुपर्ने होला तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ त्यस कारणले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
3: नेपाल उद्योग परिसंघका अध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकोले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो।
6: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ त्यो विषय माननीयज्यूहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही ब्याङ्किङ प्रणालीमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो सभापतिज्यू।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयको फेरि बचाव गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमल सिन्हाले सरकारले दिएको रकम बिचौलियाले दुरूपयोग गरेकाले रोकिएको स्पष्ट पार्नु भएको हो।
2: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै सञ्चार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नु पर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
3: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका निजी मिडियाले सरकारकै आलोचना नगर्लान् भनेर रकम रोकिएको तर्क गर्नुभएको छ।
2: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मिडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मिडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएका मन्त्रालयले जनाएको छ। यसै गरी 25 सहितका परिवारका 41 विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय उल्लेख छ। रोसी खोलामा नदीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चो खण्डमा सवारी आवागमन बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोसी र दाप्से खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएकोले सवारी होल्ड गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको छ। असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढ़ेको जानकारी दिनुभएको छ। उहाँका अनुसार चालू असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 राजीनामा दिएको र 142 अनिवार्य अवकाशमा गएका छन्। अब खबर फटाफट।
7: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साबा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई।
3: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा पनि मृत्यु हुनेको संख्या झनै 3,000 पुगेको बताएका छन्। गत 24 जूनमा भएको भूकम्पमा 40,000 भन्दा बढ़ी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुइएराबाट पछाउनु भएको रिपोर्ट।
8: सर्च एन्ड रेस्क्यू टीम्स इन नर्दर्न भेनेजुएला आर रनिङ अपरेशन्स टु एक्सट्राक्ट डेड बॉडीज फ्रम द रबल अफ कलाप्स्ड बिल्डिङ्स एज देयर इज नाउ बेयरली एनी पॉसिबिलिटी अफ फाइन्डिङ सर्वाइवर्स। डिगर्स एन्ड हेवी मशीन are being used to clear the debris. The families who are worried that...
1: You, BFBS, Golkar Radio.

0: आदरणीय श्रोताहरू, प्रदेश यो सन्देश कार्यक्रमलाई लिएर श्रोता समक्ष यो साता उपस्थित छु म सञ्चालक विनोद खड्का। समस्त आदरणीय श्रोताहरू जो नेपाल हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई सुन्नुहुन्छ र रेडियो नेपालको ध्वनि तरङ्गमा देशभरि र विदेशमा सुन्नुहुन्छ, यहाँलाई दर्शन नमस्ते, कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, साथमा छु म निशा गुरुङ र यहाँहरू सबै सबैलाई स्वागत छ, नमस्कार पनि गर्छु। कार्यक्रमको पर्खाइमा हुनुहुन्छ भने हामी आइसकेका छौँ तपाईँको घर आँगनमा। अषाढ १५ पनि हामीले मनायौँ होइन दाजु, दही चिउरा पनि खायौँ। मैले चाहिँ खेत रोप्न पाइनँ, धान रोप्न पाइनँ, दाईले चाहिँ पाउनु भएको पाइनँ।
0: प्लान त थियो, योजना एकदम कडा थियो होइन, तर पानी नै परेन, के गर्ने होइन, त्यसले गर्दाखेरि धान रोप्न पाइएन, तर दही चिउरा चाहिँ मजाले खाइयो बहिनी। अब अर्को वर्षको चाहिँ महँगो चिउरा चाहिँ खानु पर्ला, किनभने धान राम्रोसँग फल्ला त लागेको छैन, किनभने मनज्ञ पानी परेको छैन नि, होइन त अलिकति, तर पनि रोपाई त विभिन्न ठाउँ भइरहेको छ, तर जति प्रतिशत हुनुपर्ने त्यो भएको छैन, एकदम दुःखदायी कुरा हो। खैर, अब यस्तै छ, हाम्रो आकाशीय खेतीमा भर पर्नु भएको हुनाले हामी आकाशतिर हेरेर बसिरहेका छौँ। हुन त धेरै विकास भएको छ, विभिन्न ठाउँमा पम्पिङ सेटहरूदेखि लिएर होइन नहरहरू बनेका छन्, अनि सिंचाइको व्यवस्था राम्रो छ, भइरहेको छ, तर हामी साह्रै निराश चाहिँ हुनु जरुरी छैन भन्नु पर्यो होइन त। ओके, यो त भयो गएको साताको कुरा, होइन आउँदा दिनको कुराहरू के छन् त बहिनी, के कार्यक्रम छ?
1: हजुर, अब अषाढ 21 गति पनि भइसक्छ आइतबार, सो अब श्रावण महिनामा त अब श्रावणी संक्रान्ति आउँदैछ होइन, त्यसपछि त हाम्रो दिदी बहिनीहरूको महान चाड पनि आउन लाग्यो
0: भने नाचगानको चाड होइन
1: हो नि,
0: तर अर्काले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन होइन, किनभने आफ्नो खल्ती अनुसारको काम गर्नुपर्छ र चलन चल्ती संस्कारहरूलाई मान्यता हो, तर आउट अफ वे जानु भएन होइन, भले राम्रो राम्रो रातो साडी लायो भन्दैमा अनि गर गहना लायो भन्दैमा नलाउनु होला होइन। एनी वे, अगाडिबाट त किन महँगो पनि छ नि,
1: होइन त, अलिकति
0: बढ्ने घट्ने भइरहेको छ, यो अन्तर्राष्ट्रिय मार्केट चाहिँ अनस्टेबलै भएको छैन, त्यसले गर्दाखेरि पनि हो भन्दै अब हामीले नेपालतिरको चाडपर्वको दलिली जानकारी गरायौँ होइन, विदेशमा पनि ठुलो भव्य चाड छ के बहिनी, एउटा तपाईँलाई नेपाल कप भन्ने थाहा छ, 4 जुलाई शनिबारको दिन, आजको दिन पनि उहाँले सुनिरहनु भएको छ भने एकदमै महत्वपूर्ण चाड हो ब्रिटिस गोर्खाजको लागि होइन, ब्रिगेड अफ गोर्खाजको इतिहासमा धेरै वर्ष पहिला त्यतिखेरका महाराज श्री 3 मोहन शमशेरले प्रदान गरेको नेपाल कप आजको दिन अल्डर सर्टमा चाहिँ खेलिँदैछ के बहिनी,
1: होइन
0: धेरै हाम्रा गैरवर्ण दर्शकहरू पुग्नुहुन्छ र आज फाइनल पुग्ने टिमलाई हाम्रो बधाई छ, सबभन्दा पहिला राम्रो खेल्नु होला, जित्नु होला, अनि काठमाडौँ कप पनि जित्नु होला, हाम्रा रिटायर्ड पर्सनलहरूले खेल्नुहुन्छ होइन त, अनि दिदी बहिनीको भव्य भलिबल पनि छ के अल्डर सर्टमा, ठुलो खेल मैदान छ होइन, यहाँ चाहिँ प्रिन्सेस एभेन्यू होइन, यहाँ चाहिँ यो मेलामा तपाईँहरू शरीक हुनुहुन्छ भने राम्रोसँग जानुहोला, राम्रोसँग फर्किनुहोला, धेरै भनौँ न स्पिड नगर्नुहोला, आफ्नो गाउँलेहरूलाई भेट्नुहोला, साथीभाइ पुराना पुराना पल्टनका साथीहरूलाई भेट्नुहोला होइन, आफन्तहरू नातागोतालाई भेट्नुहोला र नो ड्रिङ्क एन्ड ड्राइभ होइन, त्यो चाहिँ एकदम बिग नो नो भन्नुपर्छ। अनि आजको दिन बास्केटबल भनेर यो आशा बहिनी पुन बहिनीले भन्दैन थियो र लन्डनमा चाहिँ हाम्रा नेपाली समुदायले चाहिँ बास्केटबलको आयोजना गर्नुभएको रहेछ, त्यो पनि सफल रहोस् भन्ने जानकारी गराउँछ। चाड पर्व भेटघाट गाउँले चार धुरे बाह्र धुरे त कुरै नगरौँ होइन बहिनी, एनिवे यो चाहिँ मैले हामीले यो रेडियो नेपालको कार्यक्रममा किन भने पनि विदेशमा यसरी मनाइन्छ हाम्रो नेपाली नेपालीत्वको कुरा मैले गरेँ होइन त। ओके, अब ठेगाना दिनु पर्ला बहिनी,
1: हजुर अब हामी ठेगाना भन्छौँ श्रोता, ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 50-95, काठमाडौँ नेपाल। इमेल आइडी छ bfsgorkha@bfs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको नीलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
0: यो हो हाम्रो ठेगाना। ठेगाना कुरा गर्दाखेरि बहिनी, अब हामीले फुटबल हेर्न जान पाएको छैन, वर्ल्ड कप है कि, मेक्सिको अनि क्यानाडा र साथसाथमा अमेरिकामा भइरहेको छ, तर तपाईँले रिजल्ट मात्रै हेर्नुभएको छ होला कि के छ, उठेर हेर्नुभएको छ कि तपाईँ पनि डाई हार्ड फ्यान हो कि के हो?
1: छैन राजु, यसपालि त मैले अलि त्यसरी गर्न हेर्न चाहिँ पाइएको छैन, यस्तो क्लिप्सहरू मात्रै हेर्छु र विशेष गरी खेलाडीहरूको त्यो हुन्छ नि त्यो जलवा है त्योहरू चाहिँ हेर्छु म बेला बेलामा। एकदमै राम्रा राम्रा खेलाडीहरू होइन, जो चाहिँ एकदम हुन्छ नि उहाँहरूको खुट्टा राम्रो जादु नै छ जस्तो लाग्छ मलाई है, उहाँहरू
0: चम्केका एम्बापेदेखि लिएर किलियन एम्बापेदेखि लिएर मेसी होइन, क्रिस्टियानो रोनाल्डो,
1: नर्वेको
0: हेलन चाहिँ एकदमै सशक्त प्लेयर, तपाईँलाई मन पर्दो रहेछ उहाँ खेल होइन,
1: उहाँको त्यो स्टाइल नै कस्तो दामी छ के दाजु,
0: झन्डै झन्डै राक्षस हुनुहुन्छ, अग्लो पनि हुनुहुन्छ, बलियो त्यस्तै, लेफ्ट राइट खुट्टा टाउको जिउ हरेक प्रयोग गरेर गोल हान्न सक्नुहुन्छ उहाँ होइन,
1: जम्मा 25 वर्षको हुँदो रहेछ, 6 फिट 4 इन्चको हुँदो रहेछ,
0: एकदम अग्लो र बलियो त्यतिकै होइन, अनि त्यसले गर्दाखेरि अब यसपालि नर्वेको गेम राम्रो हो होइन, तर के गर्ने, गेममा चाहिँ अलिअलि कहिले कहिले तल माथि भइरहन्छ होइन, एकजनाले मात्रै गरेर हुँदैन, अरूले पनि राम्रो खेल्नु पर्यो होइन, जे होस् फ्रान्सले चाहिँ स्विडेनलाई चाहिँ मनग्ञ गोल हानेर जितेको छ होइन, 3-0 गर्दाखेरि यसपालि चाहिँ कसले कसलाई जित्छ भनेर भन्नै सकिँदैन होइन, फुटबल हो, फुटबलमा चाहिँ गोल हुन्छ, यो छाला त हो नि होइन बहिनी, पहिला पहिला छाला हुन्थ्यो, यसपालि चाहिँ प्लास्टिक होला के होला होइन, तर यसको आँखा चाहिँ हुँदैन अरे क्या बहिनी, क्यान गो एनीवेयर होइन, डेब्रेले हान्दाखेरि बाङ्गिएर गोल पनि हुनसक्छ, फेरि पेनाल्टी पनि मिस हुनसक्छ, अनेक छ बहिनी यसको होइन, एनीवे आज प्रश्न राख्ने दिन हो,
1: हजुर आज प्रश्न राख्ने दिन हो दाजु, हामी यसै सेरफेरोमा रहेर राख्ने हो कि आज प्रश्न,
0: ओके म खोज तलास गरिहाल्छु, मैले एकताल भनेको थिएँ नि होइन 1950 वर्ल्ड कपमा होइन, त्यो चाहिँ पहिलो पटक होला अमेरिकाले कुनै पनि अन्तर्राष्ट्रिय गेममा बेलायतलाई हराएको के बहिनी होइन, 1-0 गरेर हरायो, यो चाहिँ अचम्मको कुरा भएको थियो, किनभने फुटबलको जननी बेलायत नै हो भनिन्छ होइन, गर्दाखेरि 50s चाहिँ अमेरिकामा फुटबलै खेलिन्थेन, र ड्राइभरदेखि लिएर पार्ट टाइमर्सहरू होइन, रेस्टुरेन्ट वर्करहरू, सेफ्सहरू मिलेर खेलेको रहेछ, त्यसमा पनि अमेरिकाले एक गोल गरेर जितेको रहेछ, अचम्म भएको थियो, गर्दाखेरि अचम्म अचम्मको इतिहास छ, त्यस्तै प्रकारले आजको प्रश्न चाहिँ अब एकछिनपछि सुन्नुहुन्छ, अचम्मकै म कुरा राख्छु, प्रश्न राख्छु, तपाईँले खोज्नुहोस् है त, ओके अब हामी कता जाने त भन्नुहोस् त,
1: हामी पहिलो पत्रतर्फ लाग्छौँ दाजु, पत्र पठाउनु हुने हाम्रा पहिलो श्रोता हुनुहुन्छ भक्त राई, उहाँले हामीले स्टाफोर्डशायर युकेबाट पठाउनु भएको छ, छोटो मिठो पत्र लेख्नु भएको छ दाजु,
0: ओके धेरै दिन पछि आउनुभयो नि उहाँ त होइन, ओके भक्तजीलाई सबभन्दा पहिला नमस्कार छ, उहाँलाई हार्दिक हार्दिक स्वागत र एकदमै मिठो मिठो सम्झना यहाँ नेपालबाट लेख्नुहुन्छ, लोकप्रिय कार्यक्रम परदेशीको सन्देशका सञ्चालक तथा बिएबिएस गोर्खा रेडियो काठमाडौँ स्टेसन म्यानेजर आदरणीय श्री विनोद दोष खड्गाज्यू, आदरणीय सञ्चालिका बहिनीहरू मानिसा मिना सुजन बाला साथै बिएबिएस काठमाडौँका सम्पूर्ण कर्मचारीहरूमा म भक्त राईको तर्फबाट हार्दिक नमस्कार, र रेडियो नेपालका समस्त कर्मचारीलाई पनि सम्झना भन्नुभएको छ बहिनी,
1: हजुर उहाँले हरेक पत्रमा हामी सबैलाई सम्झनुहुन्छ दाजु होइन, रेडियो नेपाल परिवार प्रति पनि उहाँ हार्दिक आभार व्यक्त गर्नुहुन्छ, हरेक पटक भन्नुपर्छ, हजुर आज पनि आउनु भएको छ भक्त दाई, तपाईँलाई कार्यक्रममा स्वागत छ, र हामी दुवैजनाको नमस्कार पनि छ,
0: भक्तजीलाई नेपाल यसो आएको बेलामा घुम्दै आउनुहोस् न भनेर अनुरोध पनि गरौँ होइन,
1: एकदमै
0: निमन्त्रणा दियौँ, अनुरोध भन्दा पनि निमन्त्रणा दियौँ होइन, किनभने कुनै न कुनै कारणले आफ्नो देश आइहालिन्छ होइन, उहाँ चाहिँ आउनुहुन्छ होला पनि आशा गरौँ, र लेख्नुहुन्छ मेरा विगतका सन्देशहरू प्रसारण गरिदिनु भएकोमा यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ, यो पत्र पनि प्रसारण गरिदिनु हुनेछ भन्ने आशा लिएको छु भन्नुभएको छ,
1: अवश्य पनि उहाँको पत्र हामीले पहिलो नम्बरमै राखेका छौँ दाजु,
0: हजुर, अनि अब सन्देशतर्फ जानु भएको छ उहाँ, खोटाङ जिल्ला भुइपादेखि काठमाडौँ बुढानीलकण्ठमा र भक्तपुरमा बस्नुहुने मेरी ठुली दिदी, सबै सबैलाई साइन अनुसारको सेवा डोग आशीर्वाद अनि माया छ भन्नुहुन्छ भने
1: ओके
0: नाम चाहिँ लेख्नु भएको छैन नि
1: छैन
0: अनुरोध हो सुटुक्क नम्बर दिनुहोस् ठुलो दिदीलाई हामीले सरप्राइज कल गर्छौँ नि होइन अस्ति एउटा भाइको बर्थडेमा हामीले सरप्राइज कल गर्दाखेरि कति खुसी हुनुभएको थियो बाबा होइन तुफान भाइको बुवाले मजाले कुराकानी गर्नुभयो उहाँको श्रीमती पनि हुनुहुँदो रहेछ तर कार्य व्यस्तताले गर्दाखेरि बोल्नु पाउनु भएन ह्याप्पी बर्थडे चाहिँ भन्नुभएको थियो हामीलाई है एनिवे यसरी हामी जोड्छौँ सबैलाई लेख्नुहुन्छ उहाँले ठुली दिदीलाई चाहिँ र सबैलाई चाहिँ साइन अनुसारको सेवा डोग आशीर्वाद अनि माया भनिहाल्नु भयो होइन कार्यक्रम मार्फत सम्झना गर्नुपर्दा मेरी श्रीमती होइन भाउजू इन्द्र शोभा राई अनि भाइ परदेशी घिमिरे माइलो जो साउदी अरेबियामा हुनुहुन्छ र सम्पूर्ण खोटाङवासी बिएबिएसका सम्पूर्ण श्रोता र मलाई भक्त राई भनेर चिन्न हुने अथवा चिन्न नहुने सबैमा सुनाउन चाहन्छु भन्नुभएको छ बहिनी
1: हो भक्त दाईले सबै सबैलाई यो गीत सुनाउनु भएको छ र आज गीत पनि रोज्नु भएको छैन दाजु
0: हजुर
1: हाम्रै रोजाइमा उहाँले छोडिदिनु भएको छ
0: एउटा सोध्नु मन लाग्यो कि तपाईँलाई तपाईँले छान दिएको राम्रो भएर हो कि उहाँहरूलाई गीतको जानकारी नभएर हो कि होइन अलिअलि अल्छिलाएर हो कि जिम्मेवारी तपाईँलाई दिनुहुन्छ तपाईँले राम्रोसँग जिम्मेवारी वहन गराउनु भएको छ तपाईँले छान दिएको गीत असाध्यै मन पर्यो भन्नुभएको छ कसैले
1: हजुर हजुर बेला मौकामा भन्नुहुन्छ श्रोताले जस्तै छविदाई हुनुहुन्छ धर्मिदाई हुनुहुन्छ होइन निकै चटकी गीतहरू राखिदिनुहुन्छ बहिनी तपाईँले नै राखिदिनुहोस् भनेर भन्नुहुन्छ
0: हजुर
1: हामी नयाँ गीत राखेका छौँ दाजु
0: जियोस् तपाईँले समसामयिक र समय सन्दर्भ मिल्ने र साथसाथमा अलि नयाँ रिलिजहरूलाई छान्नुहुन्छ नि होइन अन्तमा भिएबिएस गोर्खा रेडियोका तीनवटै स्टेसनका कर्मचारीहरू साथै मेरो सन्देश नेपालका कुना कन्दरासम्म प्रसारण गरेर पुर्याइदिनु भएको मा रेडियो नेपाल प्रति पनि हार्दिक हार्दिक आभार प्रकट गर्न चाहन्छु हवस् त आजलाई यति धन्यवाद भन्नुभएको छ बहिनी
1: छोटो मिठो पद लेख्नु भएको रहेछ र भक्त दाई र सम्पूर्ण श्रोताको निम्ति हामी नयाँ गीत राखिरहेका छौँ मेलिना राई र समीर खरेलले गाउनु भएको सिक्का नोटैमा यो गीत ट्रेन्डिङमा छ भन्नुपर्छ र टिकटकमा त यो गीत त एकदमै माथि नै पुगेको छ दाजु
0: टिकटकबाट नै यस्तो यस्तो गीतबाट नै एकदमै टप टप नाम आउने पनि थुप्रै हुन्छ नि होइन बहिनी
1: अहिले 1.5 मिलियन दर्शकले हेरिसक्नु भएको छ है जम्मा 10-12 दिन मात्रै भयो यो रिलिज भएको यसको टुक्रा टुक्राहरू चाहिँ हामीले टिकटकमा पाउँछौँ दाजु टुक्का त्यो टुक्रा टुक्रा गीतहरूमा चाहिँ हाम्रा थुप्रै कलाकारहरूले पनि अभिनय गरिसक्नु भएको छ
0: होइन
1: यो साधारण

0: र उहाँका अनुभवहरू यतिखेर धान रोप्ने बेलाका अनुभवहरू होलान् होइन, त्यसपछि दही चुडा खाएको अनुभव होलान्, अब उहाँको अब ठेगाना चाहिँ अब नेपालको ठेगानामा उहाँले अलिक खोटाङतिर कुराउनु भएको छ होइन, खोटाङतिरको अनुभव सुनाउनु होला, के गर्दै हुनुहुन्छ, अझ पनि खेतीपातीमा उहाँको इन्ट्रेस्ट होला, कन्ट्रिब्युसन होला, ती कुराहरू लेख्न सक्नुहुन्छ होइन बहिनी, सेयर गरे त हो नि। तपाईँले भनेपछि यो भाइरल गीत सुन्न मलाई पनि मन पर्यो, लागौँ त
1: हुन्छ।
0: मलिना राई र समीर खरेल गाउनुहुन्छ यो हिट गीत।

0: लाई सम्झना गर्नुभयो. हजुरले जहिले बोलाए पनि हामी आउँछौँ. हामी त हजुर एउटै परिवार हुने पनि कति मिठो छ भन्नुभयो बहिनी. एकदमै सुशील हुनुहुन्छ कि उहाँ चाहिँ. उहाँको परिवारको मलाई डिटेल थाहा छैन, कुनै दिन भए पनि त्यो पनि भन्नुहोला है. अब चाहिँ यो मिठो गीत पछि कता जाने बहिनी?
1: हजुर, अर्को श्रोताको पत्र मेरो हातमा परेको छ. सुनिल निर्दोषी पारघरीजी हुनुहुन्छ साउथ कोरियामा है. हामीलाई जहिले पनि सम्झेर पत्र लेख्नुहुन्छ. आज पनि लेख्नु भएको छ. नेपालको ठेगाना ताङखुवा धनकुटा हो. आदरणीय बीएफपीएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा, मीना, सुषमा बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पारघरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार
0: भन्नुभएको छ. स्वागत छ हाम्रो दर्शन नमस्ते होइन. अब उहाँ त साहित्यकार पर्नुभयो, हामी त अलिअलि उहाँहरूले भनेका कुरा मात्रै वाचन गरिदिने हो नि त होइन. गर्दाखेरि तपाईँहरूलाई अनुरोध के छ भने हाम्रो कार्यक्रम दोभान जुन चाहिँ साहित्यिक कार्यक्रम छ होइन, त्यसमा भाग लिनुहोला. तपाईँको अब विदेशमा फुरेका कविताहरू गीतहरू के छ होइन, तपाईँको ट्राभलग हुन्छ होइन, यात्रा संस्मरणदेखि लिएर धेरै कुरा हुन्छ नि बहिनी होइन. कसैले चाहिँ एकदमै सर्ट स्टोरिज लेख्नुहुन्छ, कसैले नाटक, कसैले के, कसैले अनेक लेख्नुहुन्छ नि. साहित्यका धेरै विधा छन् नि होइन. हामीलाई सम्झना गर्नुहोस्. र अर्को पनि उहाँलाई कुरा सोध्न मन लाग्यो. साउथ कोरियामा हुनुहुन्छ, धनकुटावासी ताङखुवाको. हाम्रा गोपाल बरालीजी रिपोर्टर हुनुहुन्छ नि धनकुटाको. उहाँले धेरै कुरा धनकुटा सेरोफेरो होइन राख्नुहुन्छ, सुन्नुहुन्छ कि हुँदैन सम्बन्ध पहिला होइन, प्रतिक्रिया के हो, सुझाव सल्लाह के हो, तपाईँले यो एरियालाई पनि समेट्नुहोस् न भनेर सुझाव दिनुहुन्छ भने हामी हाम्रा गोपाल बरालीजी जहाँका संवाददाता हुनुहुन्छ उहाँलाई चाहिँ कुरा राखिदिन्छौँ. अनि तपाईँले सुन्न चाहेको ताङखुवाको विशेषतादेखि लिएर होइन बहिनी, सबै चिज राख्न सक्छौँ. यसरी हामी एक अर्कासँग हाते मालो गर्दै, किनभने कति त यादै हुन्न नि, यो एरियामा हामीले चाहिँ ब्रोडकास्ट गरेको छौँ छैनौँ थाहा हुँदैन कि होइन. गर्दाखेरि उहाँलाई त थाहा हुन्छ आफ्नो गाउँठाउँको होइन, त्यो बारेमा भनेर जानकारी गराउनुहोस्. अवश्य पनि मेसेज पास हुन्छ.
1: अब उहाँले भन्नुभएको छ, मेरो परिचय भन्नुपर्दा सुनिल निर्दोषी पारघरी छथर जुरपाटी गाउँपालिका 2 ताङखुवा धनकुटा हाल पनि कोरियामा छु. दाइदीहरू म कार्यक्रम नियमित रूपमा सुन्ने गर्छु. परदेशी भूमिमा भए पनि निरन्तर परदेशीको सन्देशमा आउने कोसिस चाहिँ गर्ने गर्छु, किनभने यो कार्यक्रम मैले सुन्दै आएको झन्डै 2 दशक भन्दा बढी भयो. त्यसैले धेरै माया लाग्छ अनि खुसी पनि लाग्छ. तपाईँहरूसँग पत्र मार्फत जोडिनु पाउँदा म एकदमै हृदयबाट नै गदगद हुन्छु भनेर भन्नुभएको छ.
0: कति मजाको कुरा हो नि होइन, 2 दशकमा त यो कार्यक्रम धेरैले सञ्चालन गर्नुभयो नि होइन.
1: पक्कै पनि
0: हामी कार्यक्रम त यथावत छ, प्रस्तुताहरू फरक हुनुभयो, समय अनुसार त्यस्तै हुन्छ बहिनी होइन. नोबडी इज इन्भिन्सिबल होइन, सबै पर्मानेन्ट भन्ने केही पनि छैन कि होइन. त्यो रुख डाँडा चाहिँ पर्मानेन्ट हो, नदी नालाहरू होइन, तर चाहिँ मानव चोला भने चाहिँ पर्मानेन्ट होइन क्या बहिनी. त्यस कारणले एउटा कविले, अङ्ग्रेजी कविले भने भन्नुभएको कुरा सम्झना म गर्छु कहिले कहिले. मेन मे कम एन्ड मेन मे गो बट आई गो अन फर एभर रे के बहिनी. सानो खोल्सा ब्रुक भनिन्छ क्या अङ्ग्रेजीमा होइन, सानो खोल्सा एउटा नदी होइन सानो चाहिँ म निरन्तर बगिरहन्छु, तर कति परिवर्तन भए मैले देखेँ होइन. अनि अब हावापानी पनि प्रतिबन्ध भयो होला, रुख नदी अब के भन्छ नालाहरू रुखहरू बढे हुर्के ढले होइन, तर म यहीँ छु हेरिरहेको छु भने भने जस्तो के बहिनी होइन. त्यस कारणले यो कार्यक्रम 20 वर्षदेखि सुन्ने श्रोतालाई धेरै कुरा थाहा छ. अनि हाम्रा श्रोता पनि परिवर्तन हुनुभयो नि, कोही नेपालमा हुनुहुन्थ्यो विदेश जानुभयो, कोही विदेशमा हुनुहुन्छ नेपाल आउनुभयो होइन. कसैको यो कार्यक्रम सुन्दा सुन्दै विवाह पनि भयो होइन, कसै हराएका दिदी बहिनीको पनि भेट
1: भयो.
0: भ्यालु चाहिँ त्यहाँ छ क्या बहिनी.
1: हजुर, उहाँ नियमित श्रोता भनेर भनिसक्नु भएको छ. बिएफबिएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई पनि हृदयदेखि नै सम्झना छ. अनि बिएफबिएस नेपाल, युके, ब्रुनाई, रेडियो नेपाल सुनेर बस्नुहुने परदेशी वा स्वदेशी सम्पूर्ण रेडियो पाराकी साथीहरूलाई पनि मिठो माया अनि अविरल सम्झना छ. मेरो धनकुटा ताङखुवामा हुने जीवनसाथी निलु लिम्बु, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना अनि माया छ. बहिनी पञ्चा खजुम, उमा सापकोटा, सङ्गीता मगर, जुरिना राई, टिका अभागी पारघरी, त्यस्तै गरी दिदी रितु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, रचना अन्जान राई अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, सामना तामाङ, हेमा लिम्बु, खोटाङ नेर्पा, हाल भने अनि युके निवासी साथी दर्पण देविका रुदुङ, काठमाडौँका साथीहरू हुनुहुन्छ सोल्टिनी सुषमा सुस्केरा राई, अरुण नदी खत्री, सिमला मुस्कान सदाबहार, सिन्धुलीका साथी विनिता सुनुवार अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनुवार, नरेन्द्र रिमाल स्याङ्जा अनि साथीहरू रितु सुब्बा, रिता सुच्चा राई, त्यसै गरी टङ्क किराज सहयात्री, स्वरूप पार्वती खत्री पारू, त्यसै गरी उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, सबै सबैलाई सम्झना अनि मिठो माया भनेर भन्न चाहन्छु। अन्तमा तपाईँहरूकै रोजाइमा कुनै एक गीत सुनाइदिनु भए आभारी हुने थिएँ। अर्को पत्रमा भेट्ने बाचा गर्दै कार्यक्रमबाट ओझिलिन चाहन्छु। बिदा भए, नमस्कार, सेवारो भन्नुभएको छ सुनिल निर्दोषी पारघरीजीले साउथ कोरियाबाट।
0: सुनिलजी, यो पत्रलाई धन्यवाद छ, पढो राम्रोसँग, कार्यक्रममा फिट हुने कुराहरू लेख्नु भएको छ, होइन? किनभने यो परदेशीको सन्देश कार्यक्रम हो, होइन? पिकेएस भन्छौँ हामी, होइन? त्यसरी तपाईँले विदेशमा बसेर आफन्त सबैलाई सम्झना गर्नुभयो र गाउँघरको कुरा पनि हामीले अलिअलि गर्थ्यौँ, होइन? तर हाम्रा मित्र गोपाल भराडीजी तपाईँहरूकै ठाउँको सेवा गर्नुहुन्छ, होइन? अपडेट दिनुहुन्छ, न्युज ल्याउनुहुन्छ, फिचर गर्नुहुन्छ र पर्सनालिटीलाई चिनाउनुहुन्छ। हरेक शुक्रबार के बहिनी धनकुडामा कवि महोत्सव हुँदो, चियासँग कवि, होइन? त्यो गर्नुहुन्छ, तपाईँ पनि कवि हुनुहुन्छ, त्यो कविता हामीलाई पठाइदिनुहोस्, हामी हाम्रो गोपाल बराइजीलाई पठाइदिउँला। तपाईँ नभए पनि तपाईँको सम्झना अथवा तपाईँको नाम लिएर कसैले वाचन गरिदिनुहुन्छ, कति मजा के बहिनी। अनि हाम्रो कार्यक्रम पनि आउनुहोला, हाम्रो कार्यक्रमको नाम छ दोभान, होइन? साहित्यिक कार्यक्रम।
1: हजुर, सुनिलजीले गीत पनि धेरै लेखिसक्नु भएको छ नि दाजु,
0: हो?
1: हजुर, र साहित्य तर्फ एकदमै रुचि राख्नुहुन्छ उहाँले।
0: ओके, रेकर्डेड गीतहरू भए अहिले लगाउनु हुन्थ्यो, होइन? तर नेक्स्ट टाइम चाहिँ लगाउला नि,
1: हैन त बहिनी?
0: आज यति गरौँ त उहाँको लागि।
1: हुन्छ, अनि आज उहाँलाई गीत सुनाएर बिदा दिउँ। हजुर, गीत भने हामीले चाहिँ गाजाले सुनचरी बोलको गीत राखिदिएका छौँ, सुजन चापाकेको आवाजमा रहेको छ।
0: ओके,
1: सुनिलजीलाई धेरै धेरै धन्यवाद छ।
0: ल, अब गीत तर्फ लाग्छ।

0: TVS Gorkha Radio.
1: बीबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ. आदरणीय श्रोताहरू, केही क्षणको ब्रेक हामीले लियौँ. अब फेरि अब अर्को चरण यानि कि हाफ टाइम भयो नि, होइन बहिनी?
2: एकदमै भयो दाजु. र अब छोटकरीमा हामी ठेगाना पनि दिन्छौँ. त्यसपछि पनि एकदमै विशेष विशेष सेगमेन्ट भन्छौँ हामी, प्रश्नोत्तर सेगमेन्ट राख्छौँ.
1: पुरस्कार जित्ने सेगमेन्ट
2: एकदमै
1: दाजु. हजुर, अङ्ग्रेजीमा भने उत्तरार्ध भनिन्छ क्या अरे, होइन?
2: हजुर,
1: यहाँलाई फेरि पनि मेरो नमस्कार सहित स्वागत भन्न चाहन्छु. पहिला ठेगाना भनिदिनुहोस् त बहिनी.
2: नमस्कार, भन्दै ठेगाना छ कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, एचक्यूबिजिएन, बिएफपिओ 4. अघि हामीले बिएफपिओ ठेगाना दिएका छैनौँ, त्यसैले अहिले पनि बिएफपिओ ठेगाना दियौँ. पोस्टबक्स नम्बरमा लेख्नुहुन्छ भने हाम्रो पोस्टबक्स नम्बर हो 5095 काठमाडौँ नेपाल. इमेल आइडी छ bfbsgorkha@bfbs.com. हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930.
1: आजकल त घरको नम्बर पनि छ क्या नेपालमा, होइन? घर नम्बर पनि छ, विच इज भेरी गुड. तर अब हाम्रो देश विदेशबाट आउने हाम्रो नेपाली श्रोताले पनि बिएफपिओ 4 गर्नुहुन्छ भने एउटा हुल्लाक यानि कि पोस्टल सर्भिस अन्तर्राष्ट्रिय मान्यतामा कन्भेन्सनले के मान्यता दिएको छ भने बिएफपिओ यानि कि ब्रिटिस फोर्सेस पोस्ट अफिस भन्नाले त्यसका थुप्रै नम्बरहरू छ, नम्बर अनुसारको देश हो भनेर चिनाउँछ क्या बहिनी, होइन? त्यस कारणले ब्रिटिस फोर्सेस पोस्ट अफिस 4 भन्दाखेरि नेपाल हो. बिएफबिएस गोर्खा रेडियो बिएफपिओ 4 भन्ने बित्तिकै हाम्रो अफिसमा आउँछ के बहिनी, दुई लाइनमै आउँछ के.
2: त्यो
1: जिल्ला कुनै के ठेगाना स्ट्रिटहरू हाउस नम्बर लेख्नु पर्दैन,
2: किनभने
1: ब्रिटिस क्याम्पमा आउँछ, ब्रिटिस क्याम्पले हामीलाई चिनिहाल्नुहुन्छ. बिएफपिओ 4 भनेपछि उहाँले सर्टिङ गर्नुहुन्छ र हाम्रो ठ्याक कै हाम्रो खानामा गएर बसिरहेको हुन्छ, होइन? अनि कलेक्ट कलेक्ट गर्नुहुन्छ रे बहिनी.
2: कलेक्ट अब हाम्रो यहाँ हुनुहुन्छ डिबी दाई हुनुहुन्छ,
1: दलबहादुर, कहिले तपाईँ जानुहुन्छ, कहिले मैले, होइन? सुबिन, सबैले हामीले, सुबिन भाइले, सबैले हामीले कलेक्ट गर्छौँ. यो चाहिँ इन्फर्मेसन है त बहिनी. अब के पालो आयो त?
2: अब भने हामी यो छिनो फानो भन्दा पनि हामी प्रश्नोत्तर सेगमेन्टतर्फ लाग्छौँ दाजु.
1: ओके, प्रश्नोत्तरमा.
2: हजुर हजुर.
1: आजको प्रश्न के राख्ने त, मैले मनमा लागिरहेको थियो, होइन? अब फुटबलकै कुरा गर्दैछौँ, वर्ल्ड कप गर्दैछौँ, धेरै रोचक रोचक कुरा. 1950 अमेरिकाले युएसएले बेलायतलाई 1-0 गरेर हराएको कुरा त 1950 अचम्मको एउटा खेलको वर्ल्ड कपको नतिजा. अब तपाईँलाई दुईटा प्रश्न है त. ओके, दुईटा कि तिनवटा दिउँ ल भन्नुहोस्, तपाईँको हातमा छ.
2: हुन्छ, अहिलेको लागि चाहिँ दुईटा मात्र.
1: दुईटा मात्रै?
2: हजुर हजुर.
1: ओके, वर्ल्ड कप चाहिँ विभिन्न कालखण्डमा चोरिएका छन् क्या बहिनी,
2: है?
1: चोरिएकै हो. अनि एउटा यसो गरौँ, को चोरिए, कुन कुन वर्षमा चोरिए, त्यसको डिटेल लेख्न सक्नुहुन्छ, होइन? एउटा त कुकुरले भेटेर ल्याइदियो, होइन? जसको नाम चाहिँ पिक्कल, पिक्कल्स, होइन?
2: यसले
1: ल्याइदियो. तर यहाँले भन्नुपर्ने कुरा चाहिँ दुईताली चोरिए. ओके, त्यसले गर्दाखेरि ओरिजिनल ट्रफीलाई चाहिँ अर्कोले रिप्लेस गर्यो, त्यसले गर्दाखेरि यहाँले भन्नु पर्यो चाहिँ कुन कुन वर्षमा मात्रै चोरिए चाहिँ भन्नु पर्यो. डिटेल दिनुहुन्छ भने सही छ, तर वर्ष चाहिँ मात्रै हामीले खोजेका छौँ. एउटा यो प्रश्न भयो, होइन? दुई ताली चोरिए, त्यो चाहिँ कुन कुन वर्षमा हो, डिटेल लेख्नुहुन्छ भने सो मच द बेटर. अर्को प्रश्न बहिनी, होइन? अर्को चाहिँ अहिलेसम्म जम्मा कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन् बहिनी? यसपालि त 48 जनाले खेलेका छन्, 48 राष्ट्रले खेलेका छन्, होइन? तर अब भन्नु पर्यो कति राष्ट्रले मात्रै वर्ल्ड कप जितेका छन्, ओके? नम्बर भन्नु पर्यो, एकदेखि कतिसम्म, 10 पुग्छ कि 12 पुग्छ मलाई थाहा छैन, कति राष्ट्रले जितेका छन्, ओके? र एउटा एक्स्ट्रा प्रश्न दिउँ बहिनी, मेरो खल्तीबाट है. यो चाहिँ अहिलेसम्म चाहिँ वर्ल्ड कप कति ताली चाहिँ खेलाइएन? 1930 सुरु भयो तर कति ताली खेलाइएन? तेस्रो प्रश्न, ओके, वर्ल्ड कपको बारेमा कति ताली खेलाइएन, कारण भन्नु पर्दैन, यदि ताली भने पुगिहाल्यो। तिन चार पाँच कताले खेलाइएन, विभिन्न कारण होला होइन, लडाइँ होला, प्राकृतिक प्रकोप होला, के होला के होला, तर कति ताली खेलाइएन। वर्ल्ड कप 1930 सुरु भयो, हालसम्म 2026 आउँदाखेरि कति ताली खेलाइएन। तिनवटा प्रश्न भयो,
2: एकदमै भयो दाजु।
1: के के बुझ्नुभयो भन्नुहोस् त।
2: सुरुमा चाहिँ वर्ल्ड कप ट्रफी कुन कुन वर्ष चोरिए, दोस्रो प्रश्न अहिलेसम्म कति राष्ट्रले वर्ल्ड कप जितेका छन्, र थर्ड वान जुन चाहिँ दाजुको आफ्नै पकेटबाट हजुर, वर्ल्ड कप कति पटकसम्म खेलाइएन।
1: 1930 सुरु भयो, 26 आइपुगेका छौँ, यो वर्ष भइरहेको छ, तर कति ताली चाहिँ खेलाइएन, यति नै प्रश्न है त बहिनी। यता अब प्रश्नलाई यही बिट मारौँ, अगाडि बढौँ। पालो कसको छ भन्नुहोस् त।
2: अब नि हामी पदतर्फ लाग्छौँ। छवि थापा दाजु आउनु भएको छ फोक्सटन केन्टबाट,
1: गाउँले आउनु भएछ है, एकदम गर्मी गर्मी बेलायतको ठाउँबाट आउनु भएको छ। त्यो साथ त्यस्तै लेख्नु भएको छ, पढौँ त उहाँको पत्रलाई। लेख्नुहुन्छ, आदरणीय प्रदेशी सन्देश कार्यक्रमका सञ्चालक दाई तथा बिएबिएस गोर्खा रेडियोका महाप्रबन्धक भन्नुभएको छ, अलिक बढाइ चढाइ भयो है, यो चाहिँ जस्ट स्टेसन म्यानेजर भने हुन्छ। विनोद दाईमा 5 औँलाको गोर्खे सलाम छ, अनि यो त एकदम सल्युट गरेको के उहाँले होइन, नभए त नमस्कार भए 10 हुन्थ्यो नि त होइन र। अनि सञ्चालिकाहरूमा दिदी सुजन बाला, बहिनी निशा, मिना र सम्पूर्ण काठमाडौँ बिएबिएस गोर्खा रेडियोका परिवारमा 2,000 जोडी 10 औँलाको हार्दिक नमन रे बहिनी।
2: ओहो वाउ, है कति मजाले भन्नुभएको
1: हो नि, सल्युट गर्नुभयो, मैले पनि फर्काए यहाँलाई सल्युट।
2: मेरो नमस्कार छ दाजु, र कार्यक्रममा स्वागत छ।
1: लेख्नुहुन्छ, कुशल रही कुशलताको कामना गर्दछु, मेरो परिचय भन्नु पर्दा छवि थापा हुँ, नेपाल गुल्मी जिल्ला जिल्ला हमसरा पम्फुका, हाल कर्मभूमि बेलायत फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु, भनेर उहाँले यो लाइन सधैँ लेख्नुहुन्छ। एकदम अस्ति पोहोर साल जाँदा भेट भएको थियो हल्का रूपमा। अनि सम्झना भन्नु पर्दाखेरि बुटवल बेलवासमा रहनुहुने बहिनी कान्छी तारा, ज्वाई साहेब, सूर्य गलामी अनि परिवार, शङ्कर नगरमा बस्नुहुने दाई भाउजू, भाइ बुहारी, भान्जा भान्जी र नाति नातिनीहरू, र साथै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया अनि धेरै धेरै सम्झना भनेर भन्नुहुन्छ उहाँ।
2: नाति नातिनीहरूलाई पनि सम्झनु भएको रहेछ है, उहाँहरू पनि ठुलो भइसक्नु भयो होला अहिले त। छवि दाईले, अब छवि दाई हेर्दाखेरि पनि फेरि यङ हुनुहुन्छ,
1: एकदम यङ। के के गर्दै हुनुहुन्छ, के के पढ्दै हुनुहुन्छ त्यो पनि भन्नुहोस् न होइन। अनि लेख्नुहुन्छ, गुल्मी पम्फुका हमसरामा रहनुहुने सम्पूर्ण आफन्तजनहरूलाई साइन अनुसारको ढोक आशीर्वाद माया अनि मिठो मिठो सम्झना भन्न चाहन्छु। हजुरहरू सबैले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नु होला,
2: सबैलाई कति राम्रो सजेसन दिनुभएको छ दाजु।
1: ख्याल भनेर चाहिँ बेला बेलामा यसो बडी चेक, फुल बडी, हाफ बडी होइन, पार्सल बडी चेक गर्नुहोला, ब्लड प्रेसर नाप्नु होला, अनि सुगर लेभल चेक गर्नुहोला, त्यो अनुसारले एक्सर्साइज गर्नुहोला भनेर भन्नुभयो होला के बहिनी। तर डाइटिङको कुरा गर्दाखेरि डाइटिङ गरेर मान्छे घटाउन चाहन्छन् नि होइन, क्षणिक हुँदो रहेछ क्या बहिनी होइन, मेरो अनुभव है। त्यस कारण सबैभन्दा राम्रो चाहिँ जे गरे भए पनि पसिना चाहिँ निकाल्नु पर्छ क्या होइन, पसिना निस्केपछि जति खाए पनि नो प्रब्लम होइन त। पसिना चाहिँ एकदम मजाले निकाल्नुहोस्, हिँड्नुहोस्, कुद्नुहोस्, जिम गर्नुहोस्, योगा गर्नुहोस्, श्वास प्रश्वास गर्नुहोस् होइन, जे गरे पनि पसिना त निस्किनै पर्छ क्या बहिनी। त्यसले गर्दाखेरि बडीका हरेक कुराहरू होइन, केमिकल्सहरूदेखि लिएर मसल्सहरू सबै टोन पनि हुन्छन् र रेगुलेट पनि हुन्छन् क्या बहिनी, त्यस्तो लाग्छ मलाई। तर हाम्रो एक्सपर्ट है त। एनिवे, स्वास्थ्यको कुरा गर्दाखेरि मैले अलिक थपथाप गरिहालेँ होइन। अनि रूपेन्द्र मुर्गियामा रहने मामा मोहन राणा, माइजू प्रेम कुमारी राणा, साला जिउ, गगन अनि बहिनी निलु र सोही ठाउँमा रहनुहुने सबै आफन्तजनहरूमा साइन अनुसारको ढोक आशीर्वाद माया सम्झना भन्न चाहन्छु। हङकङ तर्फ लानु भएको छ कि उहाँ चाहिँ, अब हङकङमा रहनुहुने जेठा रुकमान श्रेष्ठ र अनि परिवार साथै अन्य आफन्तजनहरूमा पनि नमस्कार अनि धेरै धेरै सम्झना छ भन्नुभएको छ। हङकङ हङकङबाट पत्र आउँदैन त बहिनी,
2: हङकङबाट त अहिले आउन छोड्यो,
1: के भयो, हाम्रो त बेस हो नि होइन, हाम्रो मुख्य पल्टनका सदस्यहरूको त थलो हो नि होइन। धेरै वर्ष म पनि हङकङमा 15-16 बसेँ, त्यसको आफ्नै छुट्टै एउटा कहानी छ, कथा छ, अनुभव छ बहिनी। तपाईँ जानुभएको छैन?
2: छैन, म त गएको छैन।
1: ओहो, टाइमोसन भन्ने सबभन्दा अग्लो त्यहाँको पहाड है बहिनी, हङकङ गर्मी ठाउँ हो नि, तपाईँलाई थाहा छ नि। तर जाडोमा त्यो टाइमेसनमा कहिले कहिले त बर्फ पनि परेको थियो बहिनी, यो पनि परेको थियो है। त्यस्तो हुन्छ क्या, एक्सट्रिम वेदर पनि छ। लान्टाउ आइल्यान्डमा पनि ठुलो पिक छ, हङकङमा सेकङमा पनि राम्रो छ होइन, टाइमसन पिक छ, ठुला ठुला पानीका तालहरू छन्, रिजर्भायर छ होइन, अनि वन जङ्गल असाध्य राम्रो छ। तर हङकङको मैले कहिले पनि नबिर्सिने भनेको चाहिँ म्याकल होज ट्रेल भनेर भनिन्थ्यो पहिला पहिला, त्यो चाहिँ 100 किलोमिटरको यो ट्रेल हो के बहिनी, वकिङ एकदम डाँडा काँडामा लाने। त हामीले त्यहाँ चाहिँ म्याकलोज ट्रेलमा चाहिँ हामीले ट्रेल वकर भन्ने कम्पिटिसन अहिले बेलायतमा गरिन्छ, त्यहाँ गर्थ्यौँ के बहिनी होइन, 100 किलोमिटर दौड्नु पर्थ्यो के बहिनी। तर त्यसको एउटा मात्रै कुरा के भने, चारजना चाहिँ सुरु गरेर कम्प्लिट गर्नै पर्ने, किनभने कोही इन्जुरी हुन्छ भने एकजना इन्जुरी भयो भने चार अर्को तिनजनाले चाहिँ रेस्क्यु गर्न सक्ने होइन, अनि त्यो चाहिँ क्विन्स गर्खा सिग्नल्सले आयोजना गर्ने एउटा चाहिँ च्यारिटी रन हो, त्यो अहिले बेलायत पुगेको छ। बेलायतमा पनि हरेक वर्ष सेप्टेम्बर अक्टोबरतिर क्विन्स गर्खा सिग्नल्सले गर्नुहुन्छ, हङकङको कुरा गर्दाखेरि के बहिनी होइन। अन्तखेरि अहिले त्यो ट्रेल चाहिँ यहाँ पनि अथवा चाहिँ यो ट्रेल वकर चाहिँ हङकङमा पनि गरिन्छ, गोर्खालीहरूले चाहिँ छोडेको लेगेसीलाई अहिले पनि त्यहाँका बासिन्दाहरूले, त्यहाँका आम जनताले र गोर्खालीहरू जो जो हुनुहुन्छ उहाँले पनि सपोर्ट गरिरहनु भएको छ कि बहिनी होइन। मैले अब हङकङको आज अलिकति सम्झना गरेँ है त बहिनी, ओके। तपाईँले मलाई सोध्नु नै भएन, बडो रमाइलो हङकङ डिस्कोको कुरा गर्नु सोध्नु भयो भने मैले भनिदिन्थे होइन, नेक्स्ट टाइम है तपाईँ, नेक्स्ट टाइम है, हामी युवा अवस्थामा कुन कुन डिस्को जान्थ्यो भनेर भनिदिन्थ्यो, तर सोध्नु भएन, खैर अर्को ताली है त। ओके, अब उहाँले हङकङको कुरा गर्नुभयो भने अन्य कुराहरूमा चाहिँ भन्नुहुन्छ, काठमाडौँ भिजनमा कार्यरत बहिनी मिना थापा श्रेष्ठ परिवार, दिदी लीलाका सबै परिवार, ठुलो बुवा बहिनीहरू, साथै मेरो जीवनसाथी गीता, छोरीहरू अनु अलिसा र छोरा विनय, अनि बुहारी सुभिक्षा, भान्जा शिवान्त, अनि नाति अरिबमा मुटुभरिको न्यानो न्यानो माया अनि आशीर्वाद भन्नुभएको छ बहिनी। चिठी पढ्दा पढ्दा चाहिँ नाति पनि
2: भइसक्यो,
1: अनि मैले सम्झना पुर्याउनै पर्ने नामहरूमा चाहिँ युकेमा रहनुहुने दाईहरू धनवीर पोन, यमदास मोलिचा, राजेन्द्र बान्तव राई, प्रेमदोज गुरुङ, राजेन्द्र लिम्बू, नम्बरे कृष्ण चामलिङ, मदन लिम्बू आदिको नाम लिनु भएको छ बहिनी होइन। अनि नेपालमा चाहिँ अरुणाधि खत्री, युक्त प्रसाद श्रेष्ठ, सुनिल निर्दोषी, अघिना मायानी होइन कोरिया हुनुहुन्छ तर दक्षिण कोरिया, परदेश घिमिरे माइलो साउदी, अनि देवेन्द्र घिमिरे मालदिव्स, नेपालमै रहनुहुने बहिनी सुषमा सुस्केरा, दर्पण देवीका राई, दर्पण देवीका राई त बेलायत होइन, बेलायत हो है, शशिद राई छापा होइन, ओके, जुनिना राई, विनिता सुनवार होइन, जुनार बहिनी होइन त, सिन्धुलीको होइन त, अनि काली कामला वनेम र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने नहुने परदेशको सन्देश कार्यक्रमलाई सधैँ मन मुठुमा राख्नुहुने सम्पूर्ण श्रोताहरूलाई मिठो र झरिलो सम्झनाको साथमा आजलाई बिदा लिन चाहन्छु भन्नुभएको छ।
2: वाउ, झरिलो सम्झना दिनुभएको छ हजुर, हाम्रो पनि एकदमै झरिलो सम्झना छ विदाई अनि छविदाईको परिवारलाई, धेरै धन्यवाद छ दाजु कार्यक्रममा आउनुभयो, यसरी नै हामीलाई साथ दिँदै जानुहोला। तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामीले पनि फेरि अर्को एउटा गीत पनि राखेका छौँ, ओ मेरी जुनकेरी भन्दै हुनुहुन्छ शान्तिश्री परियार र भीष्म पराजुली।
1: ओके, जुनकेरी खोज्छु है त, मैले त यहाँ भेटिनँ, दिउँसै छ त्यस कारण नभेट्या होला, अहिले बल्ल भेटेँ र उहाँले रेडियो नेपाललाई पनि धन्यवाद भन्नुभएको छ, बिबिएस गोर्खा रेडियोको सम्पूर्ण स्टेसन र परिवारलाई पनि धन्यवाद भन्नुभएको छ भन्दै लागौँ गीततर्फ।

0: हजुर शान्ति श्री परियार विषमा पराजुलीले गाउनुभएको गीत यहाँले सुन्नुभयो र आज हामीले भक्त राईजी सुनिल निर्दोष यी पारगरी छवि थापाको कुरा सुन्यो भने हस् त फुटबल फिभरमा छौँ राम्रो टिमले जितोस् राम्रोसँग जितोस् भन्ने शुभकामनाको साथमा म सञ्चालक विनोद यो बसाइबाट यानि कि परदेशको सन्देशको यो सिटिङबाट हजुर सबैलाई फेरि अर्को साता भेट्ने बाचाको साथमा बिदाको आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाबाई
1: हजुर कार्यक्रम सुनेर र भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ निशा गुरुङ पनि आज्ञा चाहन्छु नमस्ते शुभ दिन बाबाई
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो हो
3: रोसी खोलामा नदीको बहाव बढेपछि बीपी राजमार्गको काभ्रे पलाञ्चो खण्डमा सवारी आवागमन बन्द भएको छ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीले रोसी र दाप्से खोलामा आएको बाढ़ीले डाइभर्सर बगाएकोले सवारी होल्ड गरिएको जानकारी दिनुभएको छ उहाँका अनुसार बीपी राजमार्गको चौकी डाँडा र घुमाउने खण्डमा क्षति पुगेकाले तत्कालका लागि सबै सवारी साधनको आवागमन रोकिएको छ नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड
4: माधवलाई र मलाई केही गर्नु पर्दैन त्यो केपी ओलीले काफी थिए केपी ओलीले यति खोजेको आउनु हाम्रो कहाँ छ कतिलाई फसाउने कसरी सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेन्द्री छैन हामीलाई सिद्ध्याउने तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ
3: संयोजक प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ
4: यो सरकार सुशासन र विकासको निम्ति होइन यो संविधान संघीय लोकतान्त्रिक गणतन्त्र महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ खबरदार तपाईँ हामी सबै एकचोटि फेरि झुर्मुराउनु पर्ने अवस्था आइरहेको छ त्यो झुर्मुराउनको लागि मैले अहिले भने जस्तो गल्ती कहाँ भयो भन्दा हामीले बल सङ्घर्ष विचार र रणनीतिलाई व्यवस्था गऱ्यौँ र कार्यनीति दिनदिनैकोमा रमायौँ र हामी बिग्रियौँ
3: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ आज प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भएको छ
5: केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन् अब एउटा कुरा चाहिँ के भने नि यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ त्यसले म भनौँ किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो यो व्यवसाय हामीलाई पनि होला सायद हामीले पनि केही गर्नुपर्ने होला तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ त्यसले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ
3: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकोले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनुभयो
6: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ यो विषय माननीयजीहरूलाई थाहा भएकै विषय हो यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन् सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यूनतममा आइपुगेको छ यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ गत आर्थिक वर्षको सोही ब्याङ्किङ प्रणालीमा अवधि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चित वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो सभापतिज्यू।
3: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा पनि मृत्यु हुनेको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जूनमा भएको भूकम्पमा 40,000 भन्दा बढी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुइएरा
7: Surgeon rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands.
8: BFBS Kulkar Radio.

0: नमस्कार. बीएबीएस घरका रेडियोबाट तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. म रूपा.
1: कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्नेछौ. केही स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्नेछौ. र अहिलेको यो समर सिजनमा रमाइलो एन्टरटेनमेन्ट अनि फेसन छँदैछ, यो विषयमा पनि हामी कुराकानी गर्छौ. समर सिजनमा विशेष गरेर तातो पिरो मिठो होइन अमिलो पिरो खान मनपर्छ. विभिन्न ड्रेसहरू लगाउन मन पराउनुहुन्छ. समयले साथ दिएसम्म हामी कुराकानी गर्दै जाउँला. अहिलेको लागि भने म तपाईँलाई नारायण गोपालले गाउनुभएको यो मिठो गीत सुनाउँछु. स्वीकार्नुहोस्.

नारायण गोपालको स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। यो कार्यक्रम हो त्रिवेणी। त्रिवेणी कार्यक्रमको दुई घण्टाको अवधिभर हामी मिठा मिठा गीतहरू सुन्छौं र कहिले भने हामी त्रिवेणी कार्यक्रममा जीवन उपयोगी प्रसंगहरूमा चर्चा गर्छौं भने कहिले हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा अनि गोर्खा ब्रिगेडका विभिन्न युनिटहरू त्यस्तै गरी लोकल कम्युनिटीहरूका भनौं न नेपाली समुदायका विभिन्न चाडपर्व रीति रिवाजहरूको बारेमा पनि कार्यक्रम त्रिवेणीमा हामी चर्चा गर्दै जान्छौं। आज पनि कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले गोर्खा हिल गल्फ कम्पिटिसन 2026 को केही रिपोर्टहरू सुन्न सक्नुहुनेछ। कार्यक्रमको दोस्रो घण्टामा भने कार्यक्रमको पहिलो घण्टामा हामी यो समर सिजनमा विशेष गरेर खानापिना र मैले अघि पनि भनेको थिएँ केही लुगा सम्बन्धी पनि चर्चा गर्नेछु। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत।

0: BFBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौज

बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। यो गर्मीको समय, गर्मी त छँदैछ, यो गर्मीको बावजुद पनि गर्मीको समयमा होइन पानीपुरीको, यो पानीपुरी भन्न बित्तिकै एक समयमा सामान्य सडकको खानाको रूपमा चिनिने पानीपुरी अहिले भने आधुनिक खाद्य व्यवसायको महत्वपूर्ण हिस्सा बनेको छ र विवाह भोजमा पनि कुनै कुनै स्थानहरूमा त पानीपुरी पनि राखिन्छ है। सायद यहाँहरूले पनि सेवन गर्नु भएको छ होला। पानीपुरी दक्षिण एसियाको सबैभन्दा लोकप्रिय र मन पराइने स्ट्रिट फुड हो भन्दा पनि फरक पर्दैन। दक्षिण एसिया भन्नाले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशदेखि अन्य विभिन्न देशहरूमा पनि यसलाई फरक फरक नामले चिनिन्छ, तर परिकार र स्वाद

अनि संस्कृति सामाजिक सम्बन्धको एउटा महत्त्वपूर्ण हिस्सा भने यो पानीपुरीले पनि बोकेको छ र अहिलेको यो गर्मीको समयमा मैले भन्न खोजेको कुरा तपाईँहरूले पानीपुरी पनि बनाएर सेवन गर्न सक्नुहुन्छ। पानीपुरी भन्न बित्तिकै अमिलो पिरो मसलादार पानीले भरिएको पुरीको स्वादले सबैलाई आकर्षित गर्छ। हो, कतिलाई यसको स्वाद मन पर्दैन तर कतिले भने यसलाई मन पराउनुहुन्छ। आजभोलि हाम्रो नेपालतिरको कुराकानी गर्ने हो भने ठेलागाडीदेखि ठुला ठुला रेस्टुरेन्टहरू अनि फुड चेनसम्म पुगिसकेको छ र पानीपुरीको वास्तविक उत्पत्तिबारे स्पष्ट ऐतिहासिक यसको प्रमाणहरू होलान् अथवा नहोलान् त्यो आफ्नो ठाउँमा छँदैछ होइन। यसको सुरुवात भने प्राचीन भारतबाट भएको हो भन्ने अनुमान गर्न सकिन्छ। बिहार झारखण्ड आसपासका क्षेत्रलाई समेट्ने गरी त्यहाँको समयमा महत्त्वपूर्ण सांस्कृतिक तथा राजनीतिक केन्द्र थियो। त्यही क्षेत्रमा पहिलो पटक सानो आकारको तारेको पुरीभित्र विभिन्न सामग्रीहरू राखेर खाने चलन विकसित भयो अनि त्यसपछि पानीपुरीको नामले अहिले पनि चिनिन्छ। त्यति बेला अहिलेको जस्तो आलु चना मसलादार पानीको प्रयोग भने थिएन र समयक्रमसँगै विभिन्न क्षेत्रका स्वाद मसला पाक कलाको प्रभावले पनि यो परिवर्तन हुँदै परिमार्जित हुँदै अहिलेसम्म निकै आकर्षक बनेको छ यो खाना। अब यो खानाको कुरा त भइहाल्यो श्रोता, अब यो गीत सुनौ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

यो गर्मीको मौसममा हल्का र आरामदायी पहिरनहरू सायद अहिले पनि यहाँहरूले देखिराख्नु भएको छ, होइन? स्ट्रिटमा अथवा भनौँ न विशेष गरेर यो समुद्री तटीय क्षेत्रतिर भने मानिसहरू निकै फेसनेबल लुगा लगाएर हिँडिरहेको पनि हामी देख्छौँ। वास्तवमा अहिले यो समर सिजनमा भने हल्का अनि कटनको लुगाहरू, तपाईँलाई बढी मात्रामा कम्फर्टेबल फिल हुने लुगा लगाउनुहोस्, होइन, सुतीको लुगा र अन्य लुगाहरूले गर्मीको तापसँगै बढी मात्रामा पोल्ने पनि हुनसक्छ। तातोबाट छुटकारा पाउनको लागि गर्मीको मौसममा स्टाइलिससँगै आराम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरैजसो महिलाहरूले समर सिजनमा उत्कृष्ट विकल्प भनेको स्कर्ट नै रहेको छ र विभिन्न प्रकारका ट्रेन्डी स्कर्टहरू फेसनमा छन्, होइन, यो समर सिजनमा। र झन् अहिले त अब यो हिट वेभ बढिरहेको छ, यो समयमा पनि तपाईँहरूले आफ्नो चोइस अनुसारको एकदमै आरामदायी हल्का, होइन, स्टाइलिस कपडाहरू लगाउन सक्नुहुन्छ। र मौसमको लागि सबैभन्दा उपयुक्त पहिरनमध्ये एक मानिन्छ यो स्कर्ट। प्राय गरेर धेरै महिलाहरूले बेसी मात्रामा स्कर्ट गर्मीको समयमा, होइन, तपाईँ कुनै पनि सुपर मार्केटमा सपिङमा जानुहोस्, प्राय गरेर धेरै महिलाहरू, कुनै पनि एज ग्रुप छैन, प्राय सबै महिलाहरूले स्कर्ट लगाएको हामी देख्छौँ। स्कर्टले शरीरलाई अलि शीतल अनि सहज महसुस पनि गराउँछ, साथै समर सिजनमा लाइट कलरको लुगा लगाउनु भयो भने, यो लङ स्कर्ट लगाउनुहुन्छ भने माथि स्लिपलेस लगाउँदा अझ तपाईँलाई स्मार्ट देखाउँछ। र आजकल यो मिनी स्कर्ट अनि मिडी स्कर्ट पनि छ, डेनिममा पनि तपाईँहरूले लगाउनुहुन्छ। यो प्रिन्टेड स्कर्ट पनि त्यत्तिकै चलिरहेको छ अनि म्याक्सी स्टाइलको स्कर्ट पनि तपाईँहरूले विभिन्न डिजाइनमा अहिले देखिराख्नु भएको छ। यी सबै स्कर्टहरूलाई तपाईँहरूले टी सर्ट अथवा क्रप टपसँग पनि लगाउन सक्नुहुन्छ। क्रप टप भइहाल्यो, सर्ट अथवा ट्याङ्क टपसँग पनि मिलाएर लगाउन सकिन्छ। अझ त्यसको कलर कम्बिनेसन, कुन कलरसँग कुन लगाउँदा अझ राम्रो देखिन्छ। समर फ्यासनमा स्कर्ट किन विशेष छ भन्नुको मतलब हो, स्कर्टको सबैभन्दा ठुलो विशेषता भनेको यो आरामदायी हुन्छ, हल्का हुन्छ, अत्यन्तै स्टाइलिस पनि हुन्छ, लगाउँदा स्मार्ट देखिन्छ, सिजन अनुसार पनि आकर्षण गरिरहेको हुन्छ, स्टाइलिस देखिन्छ। अनि यही कारणले पनि होला गर्मी मौसममा धेरै महिलाहरूले स्कर्टलाई आफ्नो पहिलो रोजाइ बनाउँछन्, होइन, सबैलाई लगाउन मनपर्छ भन्ने पनि छैन, नलगाउँदा पनि हुन्छ, अरू लुगा लगाउँदा पनि हुन्छ, तर स्कर्ट नै लगाउनु पर्छ भन्ने पनि छैन। एनिवे श्रोता, आउनुहोस् अब भने हामी यो गीत सुनौ।

आउनुहोस्, अब यो पहिलो घण्टालाई समापन गर्नको लागि सांगीतिक विश्राम लिउँ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा गोर्खा हिल गोल्फ च्याम्पियनसिप भएको थियो 2026 एचिङ हिल गोल्फ क्लबमा भएको हो। तीनजना भान्जाहरू डिफरेन्ट क्याटेगोरीमा प्राइज पाउनु भएको छ र त्यो विषयमा मैले उहाँहरूसँग पनि कुराकानी गरेको छु। अनि जीजीएसका सेक्रेटरी भनौँ न गोर्खा गोल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ कलर सार्जन नील कुमार थापा अनि चन्द्र गुरुङ दाई। उहाँहरूको त्यो दिनमा वेडिङ एनिभर्सरी पनि थियो, उहाँ अलिकति इमोसनल हुनुभएको छ र उहाँले दिनुभएको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत।

0: सैन्य समुदायमा
1: बेलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयको फेरि बचाव गर्नुभएको छ। नेपाल पत्रकार महासंघले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री तिमल सिन्हाले सरकारले दिएको रकम बिचौलियाले दुरूपयोग गरेकाले रोकिएको स्पष्ट पार्नुभएको हो।
4: 50-60-65% भन्दा बढी रकम चाहिँ त्यो बिचौलियाहरूको खल्तीमा गएको भनेर समाचार ब्रेक भएको बेला नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गर्यो कि गरेन? ती बिचौलियाहरू श्रमजीवी पत्रकार हुन्। सरकारले 5-6 अर्ब खर्च गरेको सबै संचार माध्यम र तपाईँको श्रमजीवी पत्रकारको हातमा पुग्नुपर्छ भनेर तपाईँहरूले त्यसरी आन्दोलन गरिदिएको भएदेखि दोस्रो चरणको आन्दोलनमा पनि मेरो तपाईँलाई साथ हुन्थ्यो। त्यो कुरा किन गम्भीरतासहित आउन सकेन?
3: मन्त्री तिमल सिन्हाका अनुसार सरकारले दिएको कोषले बचेका निजी मीडियाले सरकारकै आलोचना नगर्लान् भनेर रकम रोकिएको तर्क गर्नुभएको छ।
4: मलाई के लाग्छ भने लोकतन्त्रलाई भाइब्रेन्ट बनाउनको लागि मीडिया बलियो हुनुपर्छ, तर सरकारले मात्रै बचाएको मीडियाले बलियो रूपमा सरकारलाई खबरदारी पनि गर्न सक्दैन। तपाईँहरू यो कुरामा मेरो हिसाबमा एउटै बिन्दुमा आउनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ।
3: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ। महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ। म्याग्दीका किसानहरूलाई घाँसका 20,000 बिरूवा वितरण गरिएको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालयको म्याग्दी बेनीमा रहेको नर्सरीमा उत्पादन भएका बहुवर्षीय डाले घाँसका बिरूवाहरू निशुल्क वितरण गरिएको हो। यो वर्ष म्याग्दीमा राई खन्यु र निमारो जातका 20,000 बिरूवा वितरण गरिएको कार्यालयका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भ कुमार मिश्रले जानकारी दिनुभएको छ।
5: हाम्रो कार्यक्षेत्र चाहिँ 5 वटा जिल्ला हो, धौलागिरीको 4 वटा, म्याग्दी, बागलुङ, मुस्ताङ, पर्वत र स्याङ्जा। र हाम्रो यो वर्ष चाहिँ वार्षिक कार्यक्रमको लक्ष्य अनुसार जम्मा 50,000 बिरुवा उत्पादन गर्नुपर्ने थियो डाले घाँसका। त्यस अन्तर्गत चाहिँ हामीले स्याङ्जामा 15,000 उमारेछौँ यस्तै डाले घाँसका बिरुवाहरू, पर्वतमा चाहिँ 15,000 र यहाँ चाहिँ 20,000। र स्याङ्जामा चाहिँ हाम्रो 16 गतेबाट वितरण भयो भने पर्वतमा 15 गतेबाट सुरु गरियो, म्याग्दीमा चाहिँ 20 गतेबाट हामी सुरु गर्दैछौँ डाले घाँसका बिरुवाहरू। गाई वस्तु पालन गर्नेलाई चाहिँ हुने भएको घाँस हुने भएको डाले घाँस, प्लस चाहिँ अब भिर पाखोहरूमा लगाउँदाखेरि भू संरक्षण पनि हुने भयो होइन। र यसलाई रोप्दाखेरि हामीले त्यो अलिकति सुक्खा ठाउँमा होइन, अलिक त्यो चिस्यान भएको ठाउँमा होइन, जहाँ चाहिँ अलिक चिस्यान हुन्छ, माटो चाहिँ अलिक मलिलो हुन्छ, त्यो ठाउँमा रोप्नुभयो भने मनग्गे चाहिँ यसबाट घाँस चाहिँ प्राप्त गर्न सकिन्छ।
3: जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
6: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तदनुसार महोत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारत बीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले 100 दिनमा 75 वटा काम गरेको विवरण सार्वजनिक गरेको छ। सरकार गठन भएपछि मन्त्रालयले 75 वटा कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरण ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 जना सहितका परिवारका 41 जनालाई विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको पनि उल्लेख गरेको छ। दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिसा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुल्ला भएको हो। उच्च अदालतबाट नै विभिन्न समयमा दिएको अन्तिम

बीएफबीएस कर्खा रेडियो सुनिराख्नु भएको छ। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा पनि गोर्खा हिल गल्फ कम्पिटिसनमा भएका केही रिपोर्टहरू त म तपाईँहरूको साथमा राख्दै जानेछु, तर साथमा मिठा मिठा गीत गजलहरू पनि सुनाउनेछु। आउनुहोस् अबको प्रस्तुतिमा हामी एउटा मिठो गजल सुनौं।

0: गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
2: BFBS गोर्खा रेडियो।

0: आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आज गोर्खा हेल गल्फ कम्पिटिसनमा जिजिएसबाट, यानि कि गोर्खा गल्फ सोसाइटी युकेका सेक्रेटरी हुनुहुन्छ हाम्रो स्टाफ सार्जन निलकुमार थापा भाइ हुनुहुन्छ। भाइ, तपाईँलाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी, तपाईँलाई यसरी बोल्ने मौका दिनुभयो, धन्यवाद।
0: गोर्खा हिल गल्फ कम्पिटिसन तपाईँ ओभरअल 18 होल खेलेर आउनुभयो, तपाईँको आज कस्तो भयो?
1: हजुर दिदी, यसो टफ होइन, किनभने हामी यो उकालो ओह्रालोमा खेल्ने बानी नभएर अलि साह्रै भयो गर्दाखेरि, हजुर म मेरो लागि चाहिँ एकदम टफ नै लाग्यो, तर आई इन्जोइड, एकदम रमाइलो भयो। हाम्रो धेरै पुराना गुरुजी दाई साहबहरू एकदम भेट्ने मौका पाएँ गर्दाखेरि त्यसमा एकदम खुसी लाग्यो दिदी, धन्यवाद।
0: गोर्खा ब्रिगेडको जुन एनुअल गल्फ कम्पिटिसनमा किओ जिएलआर विनर हुनुभयो, तर यो गोर्खा हिल गल्फ कम्पिटिसनमा ओभरअल तपाईँहरूले नै बढी मात्रामा होमवर्क गर्नुपर्ने अथवा यो टिम मिलाउनु पर्ने भएर हो कि के भयो भाइ आजको यो गल्फ?
1: हजुर दिदी, हाम्रो अस्ति ब्रिगेड गोर्खा गल्फमा चाहिँ जस्ट हामी 10 केजीलाई चाहिँ प्रथम हुने के अरे उसमा आयो हामी चाहिँ, तर यसमा चाहिँ अब यस्तो छ, अब आफै सेक्रेटरी भएको नाताले गर्दाखेरि निकै हजुरले भन्नुभयो जस्तो होमवर्क निकै गर्नुपर्ने भयो।

0: समस्याहरू हुन्छ भनेको मैले सुनेको छु, तपाईँको अनुभव कस्तो छ भाइ?
1: ओहो दिदी, हजुरले एकदम ठिक कुरा गर्नुभयो यसमा। हजुर, म अस्ति लास्ट एक हप्तादेखि चाहिँ तपाईँको यति मेसेज आउँथ्यो मलाई, तपाईँले अब लौ म फर्स्ट फ्लाइट खेल्छु, लास्ट फ्लाइट खेल्छु, मलाई फलनासित राखिदिनु पऱ्यो भन्ने, यो चाहिँ धेरै आउँछ दिदी। तर अब ट्राई माई बेस्ट, मैले सबैलाई के अरे समेट्ने कोसिस गरेँ, दो त्यो गर्दा पनि अब कहिले कसो सबैलाई नमिल्न सक्छ, त्यसमा चाहिँ अब उहाँले साइज के अरे एग्री गर्नुभयो होला गर्दाखेरि। हजुर, त्यो चाहिँ धेरै समस्या आउँछ यसमा चाहिँ दिदी।
0: हजुर, पक्कै पनि हाम्रा अन्य गल्फरहरूले बुझिदिनु हुनेछ फ्युचरमा, र अझै पनि यो वर्षको लागि पनि धेरै तपाईँहरूको फ्युचर इभेन्ट छँदैछ, र विशेष गरेर तपाईँ अब यो युकेका विभिन्न गल्फ क्लबदेखि लिएर ओभरसिज भनौँ अथवा हाम्रै देशको विभिन्न गल्फ क्लबमा पनि तपाईँले खेल्नु भएको छ, तपाईँको फेभरेट गल्फ क्लब कुन हो?
1: फेभरेट गल्फ क्लब दिदीले एकदम साह्रो क्वेसन गर्नुभयो मलाई। फेभरेट भनेर त एक्ज्याक्ट मैले चिन्न सकिनँ दिदी, तर म आफ्नै होम ग्राउन्ड अब विन्डसाम स्यान्डर्समा छ हुँदाखेरि म त्यहीमै एकदम कम्फर्टेबल लाग्छ। तर यस हजुरले भने जस्तो ओभरसिज जाँदा, म अस्ति पोर्चुगलमा गएँ, स्पेन्डेस फ्यान्टास्टिक कोर्सहरू छ, एकदम रमाइलो भयो दिदी। अब छ अरू पनि छ हुन त, तर अब जस आफ्नै होम ग्राउन्ड नै मलाई एकदम के अरे कम्फर्टेबल लाग्छ दिदी।
0: अभियसली आफ्नो होम ग्राउन्ड भनेपछि होइन धेरै कुरा थाहा हुन्छ, र एसिङ हिल गल्फ क्लबमा पनि धेरै पटक आइसक्नु भयो होला, कतिको गाह्रो छ यो गल्फ क्लब?
1: यहाँको त एकदम टफ नै छ दिदी, तपाईँले अब अघि हाम्रो गाज भाइले भन्नुभयो जस्तै अब ग्रिन रिड गर्नु पऱ्यो, तपाईँको अब स्लोप छ, त्यो उकालो ओह्रालो हान्ने त्यो त्यसको अब तरिकाहरू छ, तर अब हामीले एप्लाई गर्न कति सकिँदैन। तर पनि अब यहीँ हाम्रो खेल्ने दाजुभाइहरू चाहिँ गुरुजीहरू साहबहरूले चाहिँ एकदम राम्रो खेल्नुहुन्छ, तर हामीलाई चाहिँ अलिकता यो चाहिँ अलिक सुइटेबल जस्तो लागेन, तर पनि विथ आवर बेस्ट दिदी।
0: बहिनीको एकदमै 100% सपोर्ट छँदैछ होइन, मलाई थाहा छ कि धेरै गल्फरहरू यहाँसम्म आउनुहुन्छ, एक दिनदेखि अगाडिदेखि नै आएर पनि उहाँहरूले यो गल्फ खेलिराख्नु भएको छ, र बहिनीलाई पनि धेरै धेरै शुभकामना भन्दै आजको रिजल्टमा को को विनर हुनुभयो?
1: हजुर, आजको तपाईँको ग्रोस अब ओभरअल ग्रोस नै हामी काउन्ट गर्छौँ, अन्त ओभरअल ग्रोस चाहिँ हाम्रो स्टाफ सर्जन गजेन्द्र गुरुङ भाइ नै हुनुहुन्छ, उहाँ चाहिँ ब्याक टु ब्याक लास्ट इयर अब यो साल होपफुली अब नेक्स्ट इयर पनि उहाँले अब दाबी गर्नुहुन्छ होला, गर्दा उहाँ नै हो हाम्रो गजेन्द्र गुरुङ भाइ नै विनर आजको ग्रोस विनर हजुर दिदी।
0: अब अन्तमा जति पनि अब आज ह्याप्पी मुडमा मैले देखिरहेको छु ओभरअल गल्फरहरूलाई, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर दिदी, अब विनिङ इज नट अब एभ्रिथिङ होइन, तपाईँले अब आफ्नो बेस्ट दिने हो, तर यो गल्फ भनेको चाहिँ तपाईँको अब एउटा सोसाइटी, तपाईँको चिना पर्ची हुने होइन भेटघाट, त्यो नै मलाई त्यो जस्तो लाग्छ। तर अब जित्ने मेन्टली लिएर त अब सबै आएको हुन्छ, तर पनि अब मेरो विचारमा चाहिँ अब सबै यसरी आज धेरै झन्डै अब 100 अलमोस्ट 100 हामी इन्भल्भ भयौँ यसमा, सबैसित अगेन चिना पर्ची हुन पायो, पुरानै गुरुजी साहबहरू भेट्ने मौका पाएँ, गर्दा त्यो नै यो गल्फ चाहिँ सोसल उसमा चाहिँ एक्सिभ दिदी त्यसको लागि
0: एकदमै राम्रो कुरा। र हाम्रा दाजुभाइ दिदीबहिनीहरू त अलिकति लेस हुनुहुन्छ, फ्युचरमा अभियसली आउनुहुन्छ होला, र कतिपय दिदीबहिनीहरू त प्र्याक्टिस पनि गरिराख्नु भएको छ भनेको मैले सुनेको छु होइन, दाजुभाइहरू पक्का तपाईँहरूले इन्जोय गर्नुभयो होला गल्फ जित्नु मात्रै होइन, अनि स्टाफ सर्जन निल भाइले भन्नुभयो जस्तै हाम्रा अन्य गल्फरहरूले पनि पक्का इन्जोय गर्नुभयो र आजको दिन एकदमै रमाइलो बनाउनु भयो होला। निल भाइ, वान्स अगेन तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच।
1: थ्याङ्क यू दिदी, ल तपाईँले नि मलाई यसरी बोल्ने मौका दिनुभयो, मैले जानी नजानी मैले जो मेरो आफ्नो दुई तिन शब्द दिएँ गर्दाखेरि त्यसको लागि धेरै धेरै धन्यवाद दिदी।
0: अभियसली तपाईँले एकदमै राम्रो एन्सर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस् दिदी, धन्यवाद, थ्याङ्क यू भेरी मच।

0: गोर्खा हिल गोल्फ कम्पिटिसनमा एकदमै लङ्गेस्ट ड्राइभ विनर हुनुहुन्छ साहिल गले. वान्स अगेन तपाईँलाई बिग कङ्ग्रेचुलेसन है. तपाईँले आजभन्दा पहिला पनि यस्तो लङ्गेस्ट ड्राइभ जित्ने मौका पाउनु भएको छ कि यो फर्स्ट टाइम हो?
1: दिस वान इज कपल, आई हैव वन अ कपल, सो मौका पाएछ पासमा. सो I want to win obviously the bigger prizes that these guys have. This has been becoming quite regular in terms of I want to strive for more. So
0: okay. Golf start garnu bhayeko kati bhayo?
1: Yo mero 5 barsha hola, 5-6 barsha bhayo. So yeah.
0: Okay. Ani tapai ko handicap?
1: 7
0: nearly tapai pro ma aisaknu bhayeko cha.
1: Very far.
0: Okay. Ani aaja ko overall tapai ko kasto bhayo?
1: Really good experience. I must say, like, entertainment was very good. Khani kura sabai ramro, lots of new people, felt very different. You know, normally golfers are mata huncha tara aaja just obviously thupai family around aunu bhayo who hamro uncle ko 30th anniversary ho ra, so it felt very different venues, first time the venue ma, really enjoyed it.
0: Ani tapai ke garnu huncha?
1: Ma school teacher ho.
0: हजुर. कुन स्कुलमा पढाउनुहुन्छ?
1: नोटन नेसनल एस्फोर्ट.
0: तपाईँले पढाउनु पनि हुँदो रहेछ, राम्रो लाग्यो. र फ्युचरमा पनि अन्य अवार्डहरू अथवा यो ट्रफीहरू मेडलहरू जित्दै गर्नु होला. अल द बेस्ट.
1: ओके, थ्याङ्क यू.
0: अब त्यसै गरी आजको गोर्खा हिल गोल्फ च्याम्पियनसिपको नेट सेकेन्ड रनर अप हुनुहुन्छ.
2: मेरो नाम सङ्गम तुलाचन.
0: ओके, सङ्गम तुलाचन. तपाईँ यो गोल्फ खेल्नको लागि कहाँदेखि आउनुभयो?
2: म आसपोर्ट हो.
0: ओके, आसपोर्टमा बसोबास गर्नुहुन्छ. तपाईँ कति ह्यान्डिक्याप?
2: अहिले 13 खेल्दैछु.
0: कस्तो फिल भयो आज? अघि पनि भन्नुभयो होइन, हाम्रो साहिल घले भन्नुभयो आजको गोल्फ अरू गोल्फ कम्पिटिसन भन्दा एकदमै एक्स्ट्रा. यो मिडल अफ डेमा पनि ड्रिङ्कहरू होइन
2: एकदम रमाइलो भयो. म चन्द्र अङ्कललाई सानोबाट चिन्थेँ, मेरो बाबाको ट्रेनर थियो पहिला भर्ती हुनुमा, सो रमाइलो भएको थियो. थ्याङ्क यू फर सङ्गमको.
0: अनि आजभन्दा पहिला पनि गोल्फबाट कतिवटा ट्रफी मेडलहरू जित्नु भएको छ?
2: अर्को म लामो भएन खेल्न, 2 जति भयो. अर्को वर्ष 3-4 जितेँ, सो राम्रो भन्दैछ.
0: र आजको यो गोल्फ क्लब एचिङ हिल गोल्फ क्लब तपाईँको अभियसली यो होम ग्राउन्ड होइन, होइन कस्तो अनुभव गर्नुभयो तपाईँले?
2: होइन कन्डिसन राम्रो छ, सो रमाइलो भयो. हाम्रो मेरो ग्रुपको मामाहरू नै राम्रो थियो, सो रमाइलो भनौँ.
0: वान्स अगेन तपाईँले पनि बिग कङ्ग्रेचुलेसन, किप कन्टिन्यू गर्नु होला. थ्याङ्क यू भेरी मच.
2: थ्याङ्क यू, धन्यवाद.
0: त्यसै गरी गोर्खा हिल च्याम्पियनसिप डिभिजन सीको विनर हुनुहुन्छ. पुरा नाम के भन्नु?
3: हजुर, मेरो नाम प्रतीक गुरु.
0: तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन है. तपाईँ एकदमै राम्रो गोल्फ खेल्नुहुन्छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ होइन. र आजको ओभरअल एक्सपिरियन्स बताउनुहोस् न, कस्तो भयो?
3: फर्स्ट अफ अल थ्याङ्क यू हजुरलाई, अनि फर्स्ट अफ अल थ्याङ्क यू गोर्खा हिल चन्द्र अङ्कल अनि आन्टीहरूलाई यो आजको इभेन्टमा धेरै धेरै सपोर्ट गरिदिनु भएकोमा जिजिएस युकेको लागि. आजको इभेन्ट एकदमै सफल भयो, एकदमै राम्रो भयो. वेदरले पनि साथ दियो, त्यसको लागि चाहिँ एकदमै रमाइलो गऱ्यो. हामी भान्जा टोली मात्रै होइन, हाम्रो सबै गल्फर टोलीहरूबाट पनि एकदमै रमाइलो भयो.
0: तपाईँहरू भान्जा टोली मात्र होइन, सबैले ओभरअल जित्नु मात्रै होइन होइन, गोल्फ भनेको एउटा कम्युनिटी सोसलाइज पनि हो होइन. तपाईँ कति ह्यान्डिक्यापमा खेल्नुहुन्छ?
3: हजुर, म अहिले 15 खेल्दैछु.
0: ओके, अनि तपाईँ यो मात्र होइन अन्य गोल्फ क्लबमा पनि खेल्नु भएको छ. तपाईँको बेस्ट अथवा फेभरेट गोल्फ क्लब कुन हो?
3: मेरो चाहिँ ड्राइभरै भन्नु पर्ला. ड्राइभरमा चाहिँ अब चेसम्बु भन्दै हान्ने क्लब जस्तो भयो, त्यसैले गर्दा चाहिँ ड्राइभरै भन्छु.
0: आजको ग्रिन अलिकता ट्रिकी थियो भनेको हामीले सुनेका थियौँ, तपाईँले त्यो फिल गर्नुभयो?
3: ए हजुर हजुर, ग्रिन चाहिँ हिजो अस्ति यो समरले गर्दाखेरि चाहिँ अलिक क्विक नै भएको थियो, तर आज फेरि स्लो नै भयो, त्यसैले अलिकति गाह्रो नै भयो. रमाइलो त रमाइलो भयो.
0: ओके, ब्याकग्राउन्डमा एकदमै म्युजिक बजेको हुनाले जे होस् हाम्रो 3 भान्जाहरूलाई फ्युचरको लागि पनि अल द बेस्ट. अनि आज तपाईँहरू विनर हुनुभएको छ है, ह्युज कङ्ग्रेचुलेसन.
3: थ्याङ्क यू भेरी मच हजुरलाई पनि, बिएसलाई पनि यति सपोर्ट गरिदिनु भएकोमा, जिजिएसको लागि. थ्याङ्क यू भेरी मच.
0: थ्याङ्क यू, बाबा.

0: गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ

0: हजुर, यहाँहरूले सुनिराख्नु भएको थियो गोर्खा हिल च्याम्पियनसिप 2026 एचिङ हिल गल्फ क्लबमा भइरहेको थियो. अब भने यस कार्यक्रमका ओर्गनाइजर हुनुहुन्छ हाम्रो चन्द्र गुरुङ दाई. उहाँले दिनुभएको स्पिच पनि सुनौ. त्यो दिनमा उहाँकी धर्मपत्नी अनि उहाँका सम्पूर्ण परिवारहरू पनि त्यहीँ हुनुहुन्थ्यो उहाँलाई हेल्प गर्ने, विशेष गरेर उहाँको सिरान घरे परिवारहरू सबै हुनुहुन्थ्यो. दिदी बहिनी ज्वाइँ भान्जा भान्जी भिनाजु के नाताहरू पढ्ने सबै हुनुहुन्थ्यो होइन. ओके, अब चन्द्रदाई त्यो दिनमा आफ्नो वेडिङ एनिभर्सरी पनि परेको, कस्तो लक्की होइन, र सबैले शुभकामना पनि दिनुभयो. अब उहाँले दिनुभएको स्पिच हामी सुनौ.
1: थ्याङ्क यू. मेरो समय लामो छोटो भन्छु, सधैँ लामो भन्ने थिएँ, आज मैले छोटो भन्ने गर्दछु. सर्वप्रथममा त आज जति पनि गोर्खा च्याम्पियनसिपमा खेलेर विनर हुनुभयो उहाँलाई धेरै धेरै बधाई छ, र जो जसले पार्टिसिपेट गर्नुभयो तपाईँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद छ. सर्वप्रथम त जो जिएस युकेका क्याप्टेन हाम्रो दिदीजाम अनि सम्पूर्ण टिम र गोर्खा गर्ल्स सोसाइटी क्याम्पको हाम्रो अध्यक्षजी आउनु भएको थिएन, हाम्रो भाइ आउनु भएको छ, र संस्कृतबाट क्याम्पबाट हाम्रो विकास आउनु भएको छ, र सम्पूर्ण टिमहरू गल्फर साहबहरू अनि मेरो सम्पूर्ण परिवारहरूबाट तपाईँहरूलाई एकदमै धेरै धेरै धन्यवाद. अनि मेरो अनुमति श्रीमती तर्फबाट तपाईँहरूले हामीलाई दिनुभएको भर्खरै 30 एनिभर्सरी दिनुभएकोमा यहाँ सम्पूर्णलाई म अनि मेरो वाइफबाट एकदमै धेरै धेरै तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु. आशा छ हाम्रो जिन्दगी लामो जानेछ. अब भन्नुपर्दा श्रीमतीको कुरा गरेर मेरो बयान छैन, जे होस् फेरि त कतिखेर दोहोऱ्यौँ होइन. अस्ति भर्खरै जनवरीमा गल्फ खेल्नको लागि सायद हामी फर्स्ट टुरमा होला, मेरो साथीहरू पनि यहाँ पनि हुनुहुन्छ, छजना थाइल्यान्डसम्मको 5-6 दिनको टुर, अनि त्यसपछि 4 दिन हामी यसरी पनि गएको थियौँ. एकदम राम्रो थियो. अब भनेर नि तपाईँहरू भनेर फेरि अब हामी त्यो कुरा किन दोहोऱ्यौँ होइन. मेरो श्रीमती त्यतिसम्म छन् भनेर मैले भन्न लागेको हो खास गरी तपाईँहरूलाई. मेरो खास गरी गल्फमा तपाईँहरूले देख्नुभएको छ, यो सबै मेरो भाइ अनि बुहारी र मेरो सबैभन्दा माथिमा बाबा, दुईजना बाबाहरू हुनुहुन्छ, तर मेरो आमा अझै सिकिस्त रानी आमा जुन तल चित्रकुमारी गुरुङ हुनुहुन्छ, उहाँ चाहिँ सिकिस्त बिरामी हुनुहुन्छ, र उहाँको लागि सिधा लाभको लागि हामी सम्पूर्ण जिजिएस युकेको तर्फबाट उहाँलाई जाति होस् भन्ने हामी शुभकामना प्रकाउँछौँ. सबै धन्यवाद, र सम्पूर्णबाट सायद उहाँले भगवान्ले सुन्नुहुन्छ र भन्ने आशा राखेको छु. त्यस्तै गरी भाइहरू बुहारीहरू अनि मेरो बहिनी मेरो बहिनी सबैभन्दा ठुलो खराब छ, उहाँले सम्पूर्ण बहिनीहरू छोरा बुहारी ज जसले बिहा गर्नुभएको छ, अनि भान्जीहरू 3 भान्जीहरू छन्, र त्यसै गरी छोरीहरू छन्, यी सबै छोरीहरू, र मलाई अझ यति मात्र नभएर स्पोन्सर्समा जस्तै हरि महा लेमन लेफ ठिक एन्ड एभरेस्ट क्याफे जीवन एन शोभा राई ट्याक्सी चलाउनुहुन्छ, र प्रवीण छेत्री जो चाहिँ उहाँ पिटर बोडोबाट पनि उहाँले सपोर्ट गर्नुभएको छ मलाई, र दीपक राई यहाँ भर्खरै रेस्टुरेन्ट च्यारिटरमा खोल्नु भएको छ गोर्खा सरकारी, यहाँ सम्पूर्णलाई अनि मेरो के अरे सिरान घर परिवारलाई एकदमै धेरै धेरै धन्यवाद भन्नुहुन्छ. कतिजना आउनु भएको छैन ल, यति भन्दै अरू त धेरै कुरा के गरौँ लामो समय. तपाईँहरू म त सबैभन्दा तपाईँहरूलाई म खेलाडीहरूलाई जुन चाहिँ गफ साहबहरूलाई दिन चाहन्छु, तपाईँहरू बिहानको सायद कोही जहाँ कतिजना त 4 बजे 4:30 5 बजे उठेर अहिलेसम्म बस्नु भएको छ, धन्दा धन्दै 24 घन्टा यो गफको लागि आउनु भएको छ. श्रीमतीलाई भनिदिनुहोस् गोर्खाहिलले रमाइलो गरेको थियो भनेर गरेर ढिलो भएको भनेर भन्नुहोस्, र तपाईँहरूलाई एकदमै धेरै धेरै मुरीमुरी धन्यवाद भन्न चाहन्छु. र यस्तै उनी गरी तपाईँहरूलाई 2 कलाकारहरू आउनु भएको थियो भनेको थियो मलाई, मैले गरेको थिएँ, धेरै पनि आउँछु भन्नुभएको थियो, तर एकजना आउनु भएन, भएको बस ट्राफिकमा पर्नुभयो, र एकजना हाम्रो शिवराजले नेपालबाट आउनुभएको छ चित्र कलाकार, एकदमै धेरै धेरै धन्यवाद. धन्यवादकै क्रममा मैले भनिहालेँ बिहेदेशलाई म कहिले पनि बिर्सन चाहन्न, युवराजी एकदमै धन्यवाद, बिहान पनि आउनुभयो, अहिले पनि यहाँ रूपाजी आउनुभएको छ, एकदमै धेरै धेरै धन्यवाद. यस्तै गरी खानामा मलाई सहयोग गर्ने चाहिँ मिलान गुरुङ क्याम्पबाट गरिदिनु भएको छ, उहाँलाई पनि धन्यवाद. यसै गरी मेरो भाइ डिजे कृष्ण गुरुङ यहाँ पनि उहाँको नाम पनि भाइ छ, उहाँले गर्नुभएको छ. फोटोग्राफर मेरो भाइ तेज गुरुङ, अनि बुहारी अनि मेरो बहिनी दिदी बहिनीहरू सबै भान्जीहरू यहीँ आउनु भएको छ छोडियो सबै यही परिवार यहाँ सबैलाई र आज हामीले दुईजना ज्वाइँहरूलाई पनि एकजनालाई ड्रिङ्कमा एकजनालाई खानामा राखिदिएको छौँ एकदमै तपाईँले आशीर्वाद दिनुभयो होला र सबैभन्दा धेरै मलाई पनि धन्यवाद दिनुपर्छ पोको भुटुवा मैले पकाएको त्यही भएर तपाईँले मन पर्नु भयो होला एकचोटि तपाईँले अन्तमा मेरो अर्दाङ्गिनी यहाँ त अर्दाङ्गिनी यहाँ मेरो श्रीमतीलाई एकदमै एकदमै धेरै धन्यवाद सायद मेरो श्रीमतीले यो सहयोग नगर्ने भएदेखि यो गफमा तपाईँहरूलाईसँग यसरी चिनजान हुने मौका थिएन होला होइन र आगामी वर्ष तपाईँहरूको हौसलाले गर्दा अझै योभन्दा बढी पैसा पो तपाईँहरूले पाउनुहुन्छ कि श्रीमतीलाई एकदमै धेरै धन्यवाद र मेरो सम्पूर्ण दाहिनेतिर बस्ने फ्यामिलीहरूलाई एकदमै धेरै धेरै धन्यवाद भन्दै म तपाईँहरूबाट बिदा चाहन्छु थ्याङ्क यू

तपाईहरूले कार्यक्रम त्रिवेणी सुनेर मलाई पनि दुई घण्टाको समय अवधिभर साथ दिनुभयो। अब तपाईहरूको बाँकी समय पनि सुमधुर रहोस्। हौस् त आदरणीय श्रोता, हामी अर्को कार्यक्रममा भेट्नेछौ। त्यतिन्जेलसम्मको लागि तपाई पनि स्वस्थ रहनुहोला। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा
4: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्या आएको छ नि त, मुद्दाहरू छ नि, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन यो के पनि कुराले के पनि नबुझिकन यसलाई बडो हल्कासँग अहिले जुन सरकारको म बेला बेलामा देख्छु एउटा मन्त्रीले आउनुभएको छ एउटा कुरा बोलिदिनु भएको छ एउटाले एउटा थप दिएको छ अर्कोले अर्को ठोक दिएको छ अर्कोले अर्को खारेज गरिदिएको छ त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छैन, त्यसमा ध्यान दिइराख्नु भएको छैन।
3: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनु भयो। अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको भन्दै उहाँले मुलुकमा कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनु भयो।
4: तर यसले जसरी व्यवहारहरू गरेको छ नि यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो, चाहे त्यो निर्माण व्यवसाय होस् चाहे त्यो ब्याङ्क अफ जेसुकै होस्, अब यसले कस्तो अहिले पनि कुरा भयो अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ, सबजना तर्सेको, सबको साथो गएको छ, यहाँ कोही कोही नबोलिरहेको भयो, मैले म के यसो सोच मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन, अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
3: प्रतिपक्षी दलहरूले मध्य प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न माग गरेका छन्। जनता समाजवादी पार्टी नेपालको संसदीय दलले सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संहिताको मर्म विपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो।
5: जनमत पार्टी नेपाल र रापरपा नेपालबाट हामी संयुक्त रूपले अहिले प्रस्तुत गरिएको प्रदेश सरकारबाट अब 83-84 बजेट हामीले देखेका त्रुटि, हामीले विभिन्न किसिमका कमजोरी र यहाँसम्म कि बजेट ल्याउँदा ती समानुपातिक हिसाबले प्रदेशको 64 निर्वाचन क्षेत्रबाट समानुपातिक हिसाबले पर्नुपर्ने बजेट एकदमै आग्रह पूर्वाग्रह र यसरी बजेटको जुन क्लबिङ गरिएको छ, बजेट प्रस्तुत गरिएको छ, त्यसमा हाम्रो घोर असहमति छ, हामी कुनै पनि हालतले यसलाई स्वीकार गर्दैनौँ।
3: दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिजा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुला भएको हो। उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ।
6: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारत बीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
3: फ्रान्सका कप्तान किलियन एम्बापे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेसी भन्दा अघि देखिनु भएको छ। जारी विश्वकपमा मेसी र एम्बापेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बापे असिस्ट गोलको आधारमा मेसी भन्दा अघि हुनुहुन्छ। एम्बापेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान भएको प्री क्वार्टर फाइनल खेलमा पाराग्वेलाई 1-0 हराउँदै फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। एम्बापेले जारी विश्वकपमा 5 खेलमा 7 गोल गरिसक्नु भएको छ। जारी खेलमा एम्बापेले आफ्नो टिमका लागि दुई गोलमा मद्दत समेत गर्नु भएको छ। मेसीको भने जारी विश्वकपमा असिस्ट गोल गरेको रिपोर्ट छैन। केप भर्डे विरुद्ध भएको खेलमा मेसीले एक गोल गरेर
2: गोर्खा रेडियो हो।

सोच मिले सबै राम्रो, सोच नमिले सबै खराब। सोच मिल्ना साथै व्यवहार राम्रो, व्यवहार मिल्ना साथै सबै राम्रो। यो भन्दाखेरि मात्र होइन, व्यवहार गर्दा जीवन बाँच्दा पनि रमाइलो कुरा हो यदि मिल्न जानेमा। नजानेमा उही हो, कहिले कमिलाले टोक्छ, कहिले लामखुट्टेले टोक्छ, कहिले जुकाले टोक्छ त कहिले काँडा बिच्छ। चाहे जेसुकैले टोकोस्, चाहे जेसुकै बिझोस्, चाहे जेसुकैले घोचोस्, पीडा त आखिर पीडा नै हो। यदि व्यवहार गर्न नजाने, मनमुटाव भए, ईर्ष्या रिस द्वेष वैमनस्यता भए, विभिन्न नाता गोता, विभिन्न व्यक्ति साथीभाइ इष्टमित्र सबैतिरबाट कहिले वचनको टोकाई, कहिले गुनासोको घोचाई, कहिले आँखा तराईको हेपाई, कहिले खैके कहिले खैके, यस्तै यस्तै घोचाई दुखाई पीडा मात्रै जीवनमा भोगिन्छ, अनि दुखै दुख। आखिर दुःख लिने क्षमता पनि आफैसित, सुख लिने क्षमता पनि आफैसित। तर किन धेरै दुःखको भारी बोक्न मन पराउँछन् व्यक्तिहरू? दुःखको भारी बोकेर हिँड्न मन पराउँछन्, अनि त्यसैको बारेमा कुरा गरिरहन मन पराउँछन्, अनि कोही भेट्न साथै त्यही दुःखको भकारी फुकाएर देखाएर फैलाएर त्यसको बारेमा बारम्बार चर्चा गरिरहन, त्यसैका बारेमा बारम्बार गुनासो गरिरहन इच्छा गर्दछन् व्यक्तिहरू। आज मैले कसैले पठाउनु भएको जीवनको कथा तपाईँलाई सुनाउन लागेको होइन। आज मैले केही दिन अगाडि एउटा निम्तो पाएकी थिएँ। हरियो पोलेको मकै, नुन खुर्सानी चट्ट पारेर पिँधेको, अनि साथमा आलु तारेको तरकारी र मोही खानको लागि दिउँसोको खाजा। केही अरू व्यक्तिलाई नि बोलाएको छु र तपाईँ पनि आउनुहोस् न है। अलि नजिकैको छिमेकीले बोलाउनु भयो, नै भन्न सकिन एकछिन म पनि पुगे। उहाँहरू चार पाँचजना हुनुहुँदो रहेछ। एकजनाले हरिया मकै किनेर लिएर आउनु भएको, एकजनाले आगो फुक्नु भयो, अर्कोले दाउरा भाँचिदिए, अर्कोले नुन खुर्सानी पिँधे, दही किनेर लिएर आएर मोही पारिन् घर पारेर मिक्सरमा। अनि जसले मलाई निम्तो दिन उनको घरमा थियो यो सबै रमाइलो कार्यक्रम। म पुगे, काम त केही थिएन, रमाइलो भयो। सबैले एकअर्कासँग परिचय गर्यौं, किनकि अरू त चिनजानकै हुनुहुन्थ्यो उहाँहरू साथी साथी, म मात्रै उहाँहरूसँग अपरिचित थिएँ। उहाँहरूको कुरा सुन्दै गएँ, रमाइलो मान्दै गएँ। मकै पाक्दै थियो, पुटुपुटु पड्किँदै थियो, उहाँहरू पोल्दै हुनुहुन्थ्यो। यो ढुङ्ग्रो पनि कति राम्रो भन्दै उहाँले स्टिलको ढुङ्ग्रोबाट आगो फुकिरहनु भएको थियो। कसैले के कुरा गर्दै रमाइलो मानिरहेका थिए सबैजना, किनकि उहाँहरू पहिलेदेखिको चिनजान भएको हुनाले खुब खुलेर कुरा गरिरहनु भएको थियो। म चाहिँ भर्खर भर्खर त्यहाँ पुगेको र ती जसले मलाई निम्तो दिइन् ती घरकी महिलासँग चाहिँ मेरो चिनजान थियो, र उहाँले सबैसँग चिनजान गराइदिएपछि म पनि पाटङ पुटुङ बोल्न थालेँ। अनि उहाँ चाहिँ हाम्री सम्धिनी भनेर उहाँले मलाई चिनाइदिनु भयो एक नारीलाई। हँसिली उज्याली नारी हुनुहुन्थ्यो उहाँ, यस्तै 60-65 हुनुहुन्थ्यो कि अथवा 70, मैले ठ्याक्कै अनुमान लगाउन सकिनँ उहाँको रूप रङ जिउ डाल हेर्दाखेरि। जे होस्, सानो उमेरको त होइन, 60-70 बिचमा हुनुहुन्थ्यो कि जस्तो लाग्छ मलाई। हाम्री सबैको सम्धिनी हो उहाँ भनेर उहाँले चिनाउनु भयो। सबैजना गलल्ल हाँसे। यो कुरा सुन्न साथै मलाई अलिकति रोचक लाग्यो, किन सम्धिनी भन्नुभएको? कहिलेकाहीँ गाउँमा काकी काकी भनेर एकजनाले बोलाएपछि गाउँकै सबैको काकी हुन्थे, कसैले गाउँकै सबैको हजुरआमा, त्यस्तो पनि सुनेको थिएँ मैले। त्यस्तै हो कि भनेर मैले सोधेँ, तर कुरा त्यस्तो होइन रहेछ, कुरा अलि बेग्लै रहेछ। र त्यो कुरा अलिकति बेग्लै थाहा पाउन साथै मलाई अत्यन्तै त्यो कथा जान्नु
इच्छा जाग्यो र मैले उहाँको बारेमा सोध्न थाले। त्यतिन्जेलसम्म मकै पाकिसकेको थियो, तीन चारा घोगा मकै पोलिसक्नु भएको थियो, जसले पोलिरहनु भएको थियो। पहिलोचोटि पोलिएको मकै भनेर बाँडीचोरी खान थाल्यौँ। मकै चपाउँदै अनि मोइले घुर्काउँदै गर्दाखेरि यति रमाइलो भयो। यही सँगसँगै मैले उहाँको यो सम्धिनीको कथा पनि खोले। अब त्यो कथा कस्तो थियो, त्यो सम्धिनी किन भनिएको थियो, यो सम्धिनी सम्धिनी भनेर उहाँहरू किन हाँस्नुभयो, र यो रमाइलो कुरा के थियो, आजको यात्रा जिन्दगीकोमा म यही सम्धिनीको कथा तपाईँको लागि राख्दैछु। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र सम्धिनीको कथा सुनाउनु भन्दा पहिला तपाईँका पनि कथा व्यथा, तपाईँको जीवनको भोगाई जे छन् हामीलाई लेखी पठाउन सक्नुहुन्छ mandiradungal3@gmail.com। र सम्धिनीज्यूको कथालाई सुरु गर्नुभन्दा पहिला आउनुहोस् यात्रा जिन्दगीकोलाई सुरु गरौँ। सबैभन्दा पहिला तपाईँको नाममा थुप्रै थुप्रै माया समर्पित गर्दछु, स्वागत गर्दछु, अभिनन्दन गर्दछु, र यो गीत तपाईँको नाममा समर्पित।

जीवनमा जे चाहन्छौ त्यही हुन्छ। सिक्न चाहने हो भने धेरै कुरा छन् सिक्नका लागि। कसैको व्यवहारबाट, कसैको जीवनबाट, आफ्नो अनुभवबाट, आफ्नो सोचाइबाट, आफ्नो भगाइबाट। हो, आजको यो कथा, सम्धिनीजीको यो कथाबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौँ। धेरै जीवनमा खुसी रहनको लागि एउटा मन्त्र भनेर यो कथालाई लिन पनि सक्छौँ। हाम्रो जन्म भयो, हामी ताते ताते गरेर हिँड्यौँ, तोते बोली बोल्यौँ, लड्दै पढ्दै हिँड्न सिक्यौँ, कख गग पढ्यौँ, त्यसपछि स्कुल जान थाल्यौँ, स्कुलबाट हाई स्कुल पास गऱ्यौँ, कलेज गयौँ, जागिर खान थाल्यौँ होला, विवाहबारी भयो होला, बच्चा बच्ची भए होलान्, उमेर ढल्किँदै गयो होला, अनि छोराछोरीको बिहेबारी पनि गऱ्यौँ होला, छोरी छिन् भने विवाह गरेर अन्माएर अर्काको घरमा पठायौँ होला, छोरा छन् भने विवाह गरेर बुहारी भित्रायौँ होला, छोरी दिदी बहिनी आमा बुहारी आदि इत्यादि नाता गोता हुँदा हुँदै सासू पनि बन्यौँ होला। अब यो सम्बन्धहरू निभाउँदै जाँदा कतै मिठो अनुभूति छ होला, कतै तितो अनुभूति पनि छ होला। मनको कुनामा ती कतै न कतै सञ्चित भएर बसेकै हुन्छन्। तर आजको यो सम्धिनीजीको कथा सुनेपछि सायद हाम्रो व्यवहारमा केही फरक, केही परिवर्तन आउँछ कि, मलाई त्यस्तै लाग्यो। त्यही उद्देश्यले यो कथा मैले प्रस्तुत गर्दैछु। त्यसपछि हामीले मकै छोडाउँदै खाँदै रमाइलो गर्दै, अनि म प्रश्न गर्दै जान्थेँ, उहाँहरू गलल्ल हाँस्नुहुन्थ्यो, अनि उहाँले भन्न थाल्नुभयो, उहाँहरू चाहिँ उपाध्य ब्राह्मण हुनुहुँदो रहेछ, गाउँकै घरमा आफ्नो जन्म भयो, हुर्काइ बढाइ त्यहीँ भयो, पढाइ लेखाइ उहीँ हो नि, गाउँमा त्यति अगाडि बढ्न पाइएन, एक दुई कक्षा पढेपछि किन पढ्नु पर्यो, पढाइ घरमा जानी जात, त्यस्तै भएछ, पढ्न पाउनु भएनछ, अनि विवाह गरेर आफ्नो श्रीमानको घर पुग्नु भएछ, आफ्नो घर परिवार सबै कुरा त्यही त हो नि, बुहारी भएपछि उहाँले जति गर्नुपर्ने एउटा ग्रामीण जीवनमा जसरी अरूले जीवन भोग्छन्, त्यसै गरी उहाँले पनि आफ्नो जीवनको यात्रालाई अगाडि बढाउनु भयो। छोराछोरी भए, हुर्के, बढे, पढे, कोही काठमाडौँ झरे, कोही गाउँमै बसे, त्यसो गर्दा गर्दै उहाँहरूका छोराछोरीको पनि विवाहबारी हुँदै गयो। जब कान्छो छोरोको विवाह गर्ने बेला आयो, उहाँहरूले विवाह गर भन्दा कान्छो छोराले मानेनन् रे, अनि नमानेपछि कान्छो छोराले बताएछन्, म एक युवतीलाई मन पराउँछु, विवाह गरिदिने भए उक्त केटीसँग विवाह गरिदिनुहोस्, नभए म घर छोडेर हिँड्छु, म विवाह गर्दिनँ तपाईँहरूले खोजेको केटीसँग। अब घरै छोडेर छोरो हिँड्ने भएपछि उसैले भनेको केटीसँग विवाह गरिदिऊ न त, उहाँहरूले ल ठिकै छ, तैँले भनेको केटी को त, सबै कुरा जानकारी दे, हामी एकचोटि जाँचबुझ गर्छौँ। आमा बुबाको यस्तो कुरा सुनेपछि छोराले आफूले मन पराएको केटीका बारेमा सबै बताएछन्। को थिइन् त ती युवती, अनि के उनको तिनीसँग विवाह भयो वा भएन, अथवा यो कथासँग उनको के सम्बन्ध छ, म यो गीत पछि तपाईँलाई बताउनेछु। साथै बस्नुहोला यात्रा जिन्दगीकोमा।

0: उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, BFPS. Gorkha Radio.

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, आज मैले सम्धिनी सम्धिनी जुन जोकमा हाँसोमा ठट्टामा कुरो निस्किएको थियो त्यही कुरोलाई खोतल्दा यो कथा जन्मियो र त्यही सम्धिनीजीको कथा म तपाईँका लागि प्रस्तुत गर्दैछु। अनि जब उहाँको कान्छो छोराले आफूले मन पराएको युवतीको बारेमा बताए उहाँहरू चाहिँ अलिकति खिस्रिक्क पर्नु भएछ, किनकि आफू ब्राह्मण जातिको घर परिवार नातागोता सबै आफ्नो ठाउँमा आफ्नो इज्जत छ, छोराले मगर समुदायको युवती मन पराएको रहेछ, अब कसरी विवाह गरिदिने, गाउँ टोल समाज छ, आफन्त छन्, इष्टमित्र छन्, छरछिमेक छ, के भनेर विवाह गरिदिने, समाजले के भन्छ, सहर बजार भएको भए बेग्लै कुरा हुन्थ्यो, गाउँठाउँको कुरा कसरी अब भित्र्याउने, घरमा किचलो भयो, विवाह गरे उनैसँग गर्छु नभए गर्दिन, नभए घरै छोडेर जान्छु, छोराले मान्दै नमानेपछि घरमा सम्झाउँदा पनि नलागेपछि, विवाह गर्ने मैले हो कि समाजले हो, जीवन कटाउने मैले हो कि अरूले हो, अरूले के भन्छन् भनेर म आफ्नो प्रेमलाई कसरी लत्याउन सक्छु। जब छोराले यसरी कर गर्यो आफूले जन्माएर हुर्काएर यत्रो बनाएको लक्का जवान छोरो घर छोडेर जान्छु वा आजीवन विवाह नै गर्दिन भनेपछि कसरी नाइ भन्नु, घर सल्लाह गर्यौं अनि लौ न त भनेर छोराको इच्छा भनेर हामीले झ्याई झ्याई बाजा बजाएर विवाह गरिदियौं। विवाह गरेर आइसकेपछि सायद ब्राह्मणको घरमा आएपछि शील स्वभाव यताउता सबै गर्नुपर्छ भनेर हो कि अथवा उनले नै जानेर हो मलाई थाहा छैन, हामीलाई चाहिने के हो र, हामीलाई अलिकति आदर गरिदिए, हामीलाई माया गरिदिए पुगिहाले नि, उनी हामीलाई देखेर ढोक्छिन्, हामीलाई माया गर्छिन्, मिठो बोल्छिन्, संस्कार भकी छिन्, त्यसपछि त दुई चार दिन चिन्जान गर्नलाई गाह्रो भयो, हाम्रो मनमा पनि अलिकति कस्तो होला भन्ने थियो, उनको मनमा पनि सायद हामी कस्ता हौला भन्ने थियो होला, उनले हामीलाई रिझाउने कोसिस गरिन्, हामीले उनलाई बुझ्ने कोसिस गर्यौं, हामी धेरै पढे लेखेका होइनौ, सामान्य गाउँका साधारण मानिस हौ, त्यही साधारण हिसाबले जस्तो जान्यौं त्यस्तै व्यवहार गर्दै गयौं, बुझ्दै जाँदा उनी असल रहेको हामीले पायौं र उनले पनि हामीलाई माया गर्न थालिन्, दुई चार महिनाको घर बसाई पश्चात कमाउँछौ खा

हुनुहुन्छौँ, अलि कमाइसकेपछि तपाईँहरूलाई पाल्न सकेपछि तपाईँहरूलाई पनि काठमाडौँ बोलाउँछौँ भनेर उनीहरू बिदाबारी भएर काठमाडौँ झरे। यसरी हाम्रो घरमा नयाँ युवती भित्रिन् बुहारीको रूपमा, दुई चार महिना बसेर हामीलाई आफ्नो बनाइन् र काठमाडौँ छोरासँग छरिन्।

उनीहरू काठमाडौँ आए। केही संघर्ष पश्चात दुबईले जागिर पाएछन्। खबर आयो, हामी खुसी भयौं। अनि दुबई जानले जागिर खाँदा खाँदै अलिअलि प्रगति गर्दै गए। त्यो जागिर छोडेर अर्को जागिर खान थाले। अनि छोराले भन्यो, आमा तपाईँहरू कहिले काठमाडौँ कहिले गाउँ गर्नुहोला, किनकि तपाईँहरूलाई उता बस्दा अत्यास लाग्न सक्छ, कहिलेकाहीँ यता आवत जावत गर्दा रमाइलो पनि हुन्छ। तपाईँहरू पनि केही समय यता बस्नुहोस्, केही समय उता बस्नुहोस्। छोराले यसरी बोलाएपछि हामी बुढाबुढी काठमाडौँ झर्यौँ। काठमाडौँमा हाम्रा सम्धी सम्धिनी पनि काठमाडौँ नै केही वर्ष अगाडिदेखि झर्नु भएको रहेछ। त्यसपछि बल्ल सम्धिनीसँग हाम्रो अलिकति उठबस हुन थाल्यो। त्यसपछि त के चाहियो र, उठबस हुँदा हुँदै कुराकानी गर्दा गर्दै तपाईँलाई के भनौँ, हाम्रो मित्रता यति गाढा भयो कि हामी त्यसपछि खुब मिल्न थाल्यौँ। यसो गर्दा पनि सँगै जानी, उसो गर्दा नि सँगै जानी, कुराकानी गर्दा सँगै जानी, कतै पूजा पाठ कथा भए पनि सँगै जानी, यसो बजार गए पनि सँगै जानी, केही चिज बनाए पनि सँगै बनाउने, अत्यन्तै मिल्ने भयौँ। त्यो एउटा सम्झिनी भनेर होइन कि हामी साँच्चीकै मिल्न थाल्यौँ। हाम्रो मित्रता देखेर सबैजना छक्क पर्थे। तपाईँहरू बालापनकै साथी हो भन्थे। हामी हाँस्दै भन्थ्यौँ, होइन हामी त सम्झिनी सम्झिनी हौ। सबैजना छक्क परेर हाम्रो कुरा सुन्थे, हाम्रो व्यवहार देखेर दङ्ग पर्थे। यसरी केही समय बितेपछि फेरि हामी गाउँ फर्कियौँ।

गाउँमा एक दुई वर्ष बसेपछि फेरि सम्धिनीले भन्नुभयो, आउनुहोस् न ओ काठमाडौँ, हामीलाई त कस्तो अत्यास लागिसक्यो। मलाई पनि उहाँको बानी लागिसकेको थियो। हामी केटाकेटी हुँदाखेरि आफ्ना गाई बाख्रा हेर्ने साथीहरू, मेलोपात गर्ने साथीहरू कति प्यारो हुन्थ्यो, त्यस्तै प्यारो साथी बहिन मेरी सम्धिनी। उहाँ यसरी आफ्नो कुरा खोल्दै खितितित्त हाँस्दै उज्यालो अनुहार पार्दै बताउँदै हुनुहुन्थ्यो, अनि म फेरि कुरा कोट्याउँथेँ, अनि तपाईँहरू गाउँ गएपछि फेरि आउनुभयो त, उहाँले भन्नुभयो, आएर त तपाईँसँग भेट भयो नि। अनि मैले भने, ए अनि त्यसपछि कथा कसरी अगाडि बढ्यो त? उहाँ एकछिन चुप लाग्नुभयो, मकै मुखमा हाल्नु भएको थियो, त्यो मकै चपाउँदै चपाउँदै स्वाद लिली चपाउनु भयो, कस्तो मिठो मकै किनेर ल्याउनु भएछ तपाईँले त भनेर जसले मकै किनेर लिएर आउनु भएको थियो उहाँतिर हेरेर सम्बोधन गर्नुभयो, अनि अलिकति नुन खुर्सानी चट्ट जिब्रोमा लगाउनु भयो र कुटुक्क मोइले त्यो मकैलाई उहाँले निल्नुभयो, कस्तो मिठो स्वाद लिएर खानुभयो। अनि त्यसपछि उहाँले कुरा सुरु गर्नुभयो, त्यसपछि के भन्नुभयो त, म यो गीत पछि तपाईँलाई सुनाउँछु, साथै बस्नुहोला यात्रा जिन्दगी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: EFPSC Gurkha Radio

जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र सम्दिनीजीको कथा अझ म अगाडि बढाउँदैछु। उहाँले भन्नुभयो, त्यसपछि कहाँ बस्न सकियो र गाउँमा, हामी त आइहाल्यौँ नि, अनि आएको पनि दुई चार वर्षै भइसक्यो, हेर्नुहोस् त यतै बसेका छौँ, खुब रमाइलो छ जिन्दगीमा। उहाँले यति भन्दै हुनुहुन्थ्यो, अनि अरूले थपे, अरे उहाँको त के कुरा गर्नु, यति मिल्नुहुन्छ यति मिल्नुहुन्छ, सबै छर छिमेक टोल छक्क पर्छन् सम्दिनी सम्दिनी मिलेको देखेर। हामी पनि त्यसै गरेर छक्क परेका थियौँ जब उहाँहरू मिल्नुहुन्थ्यो। जब उहाँहरू दुवैजनालाई देखेका थियौँ त्यति बेला हामीले पनि सोचेका थियौँ उहाँहरू साथी साथी हुनुहुँदो रहेछ, पछि पो थाहा भयो सम्दिनी भनेर। मानिसहरूले कति कुरा काट्छन्, सम्दिनीहरू मिल्दैनन्, कस्ता हुन्छन् भनेर, तर उहाँहरूको त्यो सम्दिनी सम्दिनीको प्रेम देखेर हामी यति दङ्ग पर्छौँ कि के भनौँ। अनि यति मिलेको यति संस्कार भएको सम्दिनी भनेर, अनि हामी सबैजनाले सम्दिनीजी भनेर कुरा गर्दा गर्दै टोल छर छिमेक समाज सम्दिनी भनेर चिन्नुहुन्छ र हामी पनि उहाँलाई सम्दिनी भन्छौँ भनेर उहाँहरूले भन्नुभयो र सबैजना गलल्ल हाँस्नुभयो। अनि मैले भने, साँच्चै नै तपाईँहरू मनबाटै मिलेको, अनि कसरी भयो त यो सम्बन्ध यस्तो? उहाँले भन्नुभयो, बुहारी जाति छिन्, संस्कारी छिन्, अनि हामी मिल्दा मिल्दै कसरी यस्तो घनिष्ठ मित्र भयौँ मलाई पनि थाहा छैन। सायद उहाँले पनि भित्री मनबाट मलाई साथी स्वीकार्नु भयो, मैले पनि भित्री मनबाट उहाँलाई साथी स्वीकारेँ। उहाँकी छोरी मेरो घरमा छे, बुहारीको रूपमा एउटा छोरी नै, अनि उहाँले एउटा मेरो छोरालाई छोराको रूपमा पाउनु भएको छ। हामी दुवैको छोराछोरी, मेरो मुटुको टुक्रा उहाँको ज्वाइँ, उहाँको मुटुको टुक्रा मेरो बुहारी, अनि हामीले एक्लै अर्कालाई कसरी नराम्रो गर्न सक्छौँ, नराम्रो भन्न सक्छौँ? हामी त यस्तो मिल्छौँ कि अब हाम्रो नाता यति अटुट भएको छ, हामी एक अर्का बिना बाँच्नै नसक्ने हुन्छौँ। छिन नभेटेपछि हामीलाई छटपटी हुन्छ, उता घर के पाक्यो हामी कहाँ आइपुग्छ, हामी कहाँ के पाक्यो उता पुग्छ, अनि दुई तिन दिन भेट नभयो भने ए सम्दिनी आऊ न आऊ भनेर बोलाउनुहुन्छ, म पनि पुग्छु, उहाँ पनि आउनुहुन्छ। छोरा बुहारी साथी जस्ता मिल्छन्, हामी सासु ससुराहरू पनि उस्तै गरी मिल्छौँ, यस्तै छ हाम्रो कथा। उहाँ हाँस्नुहुन्छ, अनि बुहारी कस्ती छिन् त? मैले फेरि सोधेँ। राम्रो छिन्, संस्कारी छिन्, बिचरी दिनभरि काम गरेर थाक्छिन्, घरमा चाहिँ भ्याएसम्म गर्छिन्, तर यताउताको बाहिरको काम सबै गर्न जागिर चलाउँछिन्, भान्साको काममा अलिकति अल्छी गर्छिन्, त्यो उनको स्वभाव हो। म खाली छु, म आफै पकाउँछु, अनि भन्छिन्, आमा तपाईँले पकाएको मिठो। यदि मेरी छोरी त्यो ठाउँमा भएको भए सायद म नै पकाउँथे, उनलाई काम गर्न दिन्नथे, त्यो पनि मेरै छोरी हो भन्ने लाग्छ, अनि उसले भनेको म मान्छु। ऊ किनमेल गरेर लिएर आइदिन्छे, काटाकुटु काटिदिन्छे, घर सफा गर्छे, म पकाउँछु, राम्रो छ। छोरा बुहारी पनि राम्रा छन्, सम्दिना सम्दिनी पनि खुब मिल्छौँ, यसै गरी जिन्दगी चलिरहेको छ भनेर उहाँले भन्नुभयो। हामीले त्यो पोलेको मकै खाउन्जेल, त्यो नुन खुसानीको स्वाद लिउन्जेल, अनि चट्ट त्यो ग्लास भरिभरिको बाक्लो मोइ पिउन्जेलसम्मको उहाँको यो कथा सुन्यौँ, कस्तो राम्रो। आखिर मनले जिते जित त हो नि, मन उदार भए सबै मानिस अटाउने त हो नि, अङ्गालो फुकाए अङ्गालोमा बेरिन आउने त हो नि मानिसहरू। अलिकति उदार हुन साथै अलिकति मनमा खोट नराखिकन व्यवहार गर्न साथै कति राम्रो हुने रहेछ सम्बन्ध। मनले त्यसै सोचे, अबको यात्रा जिन्दगीकोमा यो सम्दिनीजीको कथा सुनाउँछु भन्ने लाग्यो, अनि त्यही भएर मैले यो कथा तपाईँलाई सुनाएकी हुँ। रमाइलो लाग्न सक्छ, प्रेरणा हुन सक्छ, म पनि यस्तै व्यवहारबाट आफन्त बनाउन सक्छु भन्ने लाग्छ कि जे पनि हुन सक्छ, त्यही भएर मैले यो सम्दिनीजीको कथा आजको यात्रा जिन्दगीकोमा सुनाएकी हुँ।

जिन्दगीको बाटो त मैले बिदा माग्ने बेला भइहाल्यो, अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर आउने नै छु। तपाईँका पनि कथा व्यथा, तपाईँको भोगाई, तपाईँले देखेका सुनेका जुन कथा कसैको लागि प्रेरणा बन्छ त्यस्ता कथा छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। mandira.dhungel3@gmail.com यो इमेल पठाउने ठेगाना हो। तपाईँलाई इमेल पठाउनको लागि अप्ठ्यारो लाग्छ, लेख्न गाह्रो लाग्छ भने मलाई मेसेन्जरमा मन्दिरा ढुङ्गेल सर्च गरेर हेर्नुहोला। मेरो प्रोफाइलमा दियो बलेको छ, मेसेन्जरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। त आजको यो साथका लागि म आभार व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद। अर्को साता फेरि भेटौँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: Pelaajan buddy. On air. Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
4: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि कांग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। कांग्रेसले 35 वर्ष मुनिका युवाहरू पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
3: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भयो।
5: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने नि, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने मान्य सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा। यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यसैले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
3: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम प्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकाले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनु भयो।
6: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, त्यो विषय माननीयज्यूहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो। सभापतिज्यू,
3: अब खबर फटाफट।
7: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साभा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
3: असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार चालु असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142 जना अनिवार्य
0: BFBS Gurkha Radio.

श्रोताहरू, अब मैले एउटा अर्को कविता यहाँहरूलाई सुनाउँछु। त हामी कविताका साथसाथै बिचमा गीतहरू पनि सुन्छौँ। ती गीतका वाद्यवादन मधुर ध्वनिहरूले हामीलाई एकतिर आह्लादित बनाइरहेको छ भने अर्कोतिर विभिन्न भाकाका, विभिन्न शैलीका, विभिन्न स्वरूप, विभिन्न छन्दका कविताहरू पनि हामी सुन्दै गइरहेका छौँ। तपाईँले एउटा बमबहादुर जितालीका कविता का केही चाहिँ श्लोकहरू यहाँ वाचन गर्न लाग्दैछु। उहाँका थुप्रै कविताहरू छन् मसँग। उहाँको चाहिँ यो शास्त्रीय छन्दका छाँगा भन्ने यो कविता सङ्ग्रहमा दर्जनौँ कविताहरू छन् र उहाँ चाहिँ लामो समयदेखि कविता रचनामा व्यस्त हुनुहुन्छ। उहाँले लेखनाथ पौडेलका कवितामा नीति चेतना भनेर अनुसन्धान गर्नुभएको छ र त्यही विषयमा उहाँले विद्यावारिधि पनि गर्नुभएको हो। उहाँको एउटा कविता लिएँ मैले यहाँ, अनि फेरि चर्चा पनि गर्दै जाउँला। सङ्कटा टारियो भन्ने यो कविता छ, यो चाहिँ श्रागुणी छन्दमा छ। आजको गीतमा मादलै ठोकियो, आजको गीतमा मादलै ठोकियो, छन्दको तालमा सोरठी घोकियो, जिन्दगी तन्कियो छन्दको रीतमा, श्रगविणी गन्कियो सृष्टिको गीतमा, चालिसै चालमा सत्तरी नाचियो, रोगको शोकको भावना भाँचियो, खन्चुवा नीतिको चाहना जाँचियो, भोलिको आशामा सम्झना साँचियो, साधमा साधको सर्प नै पोसियो, देशमा देशको लिम्पिया खोसियो, चिन्तना भूमिको पोखियो शोकको, कल्पना चम्किलो चाँदनी लोकको, साँझमा सम्झेको आरती दन्कियो, लोकको गीतमा झ्याउरे घन्कियो, पौरखे चालामा मारुने नाचियो, नाचमा बारुले कम्मरै भाँचियो, जिन्दगी नीतिमा ढालियो चालियो, दृष्टिमा सृष्टिको सम्झना पालियो, बाँधियो हर्षले सिर्जना खारियो, केतुको राहुको सङ्कट

0: श्रोताहरू, अब म फेरि अर्को एउटा कविता पस्कर्दैछु। त यो युवा तिमी शान्ति गरेर दुध हौ भन्ने यो कविताको शीर्षक रहेको छ र यसलाई पनि बमबहादुर जितालीजीले नै लेख्नुभएको हो। बहादुरीपूर्ण कविताहरूलाई यसरी अब पढेर यहाँहरूका समक्ष सुनाउँछु। युवा हि राष्ट्रका खम्बा पुर्खाका वीर रक्त हौ, युवा हे राष्ट्रका खम्बा पुर्खाका वीर रक्त हौ, हौ सच्चा शान्तिका दूत सशक्त देशभक्त हौ, तिमी हौ आँटिला पात्र बलिया शक्तिपुञ्ज हौ, हौ सारा विश्वका कान्ति ज्योतिर्मय निकुञ्ज हौ, तिमी हौ युगका स्रष्टा द्रष्टा हौ वर्तमानका, समग्र देशका वक्ता भैरी हौ भुक्तवानका, तिमी हौ पौरखी पुत्र आमाका नित्य सेवक, कलाकार कथाकार आशु कवि र लेखक, राजनीति समाएर सारालाई जटाउँछन् गाउँदै सृष्टिको गीत राष्ट्रलाई उठाउँछन्, बालेर ज्ञानको ज्योति अन्धकार हटाउँछन्, राखेर ज्ञानको बाजी आमालाई हँसाउँछन्, रचेर शब्दको माला भाषालाई सजाउँछन्, रेटर कर्मको तार रेटेर कर्मको तार मिठो बाजा बजाउँछन्, खो खोलाई पाखुर आफ्रा पार्दछन् देश उर्वरा, बगाई श्रमका धारा पार्छन् विश्व हराभरा, युवा हो जाग है जाग बगाई शक्ति सागर, आमाको सपना पूर्ण गर्न लौ झिक जाँगर, अपूर्व शान्तिका पुञ्ज युवा सच्चा सपूत हौ, हौ तिमी कान्तिका पुञ्ज शान्तिका अग्रदूत हौ। त यो कविता थियो बमबहादुरजीको, यो बहादुरी पूर्ण कविता, युवाहरूलाई बहादुरी भर्न साहस भर्न आह्वान गरिएको, देश रक्षा गर्न देशलाई अगाडि लान आह्वान गरिएको यो कविता थियो र यो कविता अष्टुप छन्दमा रचना गरिएको थियो। त सारा देशलाई चाहिँ झकझकाउने झकझोर गर्ने, देशलाई अगाडि बढाउने, देशलाई सक्रिय बनाउने, देशलाई उन्नतिशील र विकासको चरमचुरीमा लैजाने सारा जिम्मेवारी युवाहरूको काँधमा हुन्छ। युवाहरूले काँध छोडिदियो भने देशको भव्य र भाग्य र भविष्य हुँदैन भन्ने जस्ता चाहिँ महत्त्वपूर्ण विचारधारालाई यस कविताले त चाहिँ व्यक्त गरेको छ। यो कविता ज्यादै मिठो र सुन्दर रहेको छ। श्रोताहरू, अर्को एउटा कविता म पढ्दैछु। त एक नदी दुई किनारा यसको शीर्षक छ। जीवन हो नदी जस्तै बगी जाने खोला, यो लोकसभा छन्दमा छ, यसका लेखक पनि बमबहादुरजी हो। जीवन हो नदी जस्तै बगी जाने खोला, दुःख सुख भोगेर यो मरि जाने छोला, मान्छे किन सुखै सुख खोज्न थालेको छ, भोक बिना भोजन पो रोज्न थालेको छ, हलो जोत्ति हालेलाई ढुङ्गो नरम हुन्छ, मगमली ओछ्यानमा सुत्न गरम हुन्छ, हलो जोत्ति हालेलाई ढुङ्गो नरम हुन्छ, मगमली ओछ्यानमा सुत्न सरम हुन्छ, कोका कोला फेटाबाट तिर्खा मेटिँदैन, कोका कोला फेन्टाबाट तिर्खा मेटिँदैन, श्रम बिना आरामको मूल्य भेटिँदैन, हावाहुरी असिनाको खाएपछि चोट, सफल त्यो जीवन झैँ दरिन्छ रे बोट, चारैतिर ठोकिएको कालीको त्यो शिला, कति राम्रो कुदिएको धन्य छ यो लीला, ठक्कर बिना मानिसको फेरिँदैन मति, हन्डर बिना जीवनको देखिँदैन खति, घामपछि छाया मिठो तिर्खापछि पानी, घामपछि छाया मिठो तिर्खापछि पानी, दुःखपछि सुख मिले धन्य जिन्दगानी, कर्म धर्म ज्ञान विज्ञान सँगै हुनुपर्छ, कर्तव्य र अधिकार सँगै हुनुपर्छ, दिनपछि रात राम्रो रात पछि दिन, रात दिन दोसादामा स्वर्ण हुन्छ छिन, एउटा पैसा दुईटा छन् पाटा, पाटा पाटा मिरे झैँ दोबाटा, जीवन हो नदी जस्तै बगी जाने खोला, दुःख सुख भोगेर यो मरि जाने चोला। यसरी यो एक नदी दुई किनारा कवितामा हाम्रो जीवनका सुख दुःखका कुराहरू, जीवनका तितो सत्यका कुराहरू यसमा कविले बड सुन्दर ढङ्गमा लेख्नु भएको छ। र यसमा चाहिँ जहिले पनि मेहनत गर्नुपर्छ, श्रम गर्नुपर्दछ, त्यो मेहनती र श्रमशील व्यक्तिले नै देश र समाजलाई निर्माण गर्न सक्दछ। त्यो श्रम गर्ने मान्छेलाई नै ढुङ्गैमा सुते पनि आनन्दको निराम निन्द्रा चाहिँ लाग्दछ, श्रम नगर्ने मान्छेलाई मखमलीमै सुते पनि श्रम लाग्दछ, निन्द्रा लाग्दैन भन्ने यस्ता महत्त्व मसृण भावनालाई कविले यो कवितामा व्यक्त गरेको हामी पाउन सक्दछौँ। श्रोताहरू, अब म एउटा अर्को कविता प्रस्तुत गर्दैछु। त यो बासन्तीसितको पिरती कविता छ। त यो वसन्त तिलका छन्दमा लेखिएको छ। त यसलाई म यसरी सुरु गर्दछु। श्रोताहरू, आनन्द साथ कवितामय शुक्ति पाएँ, आनन्द साथ कवितामय शुक्ति पाएँ, न्यानो छ आँत कविको रत जुक्ति पाएँ, आयो वसन्त तिलका लय छन्द तालो, छायो अनन्त दिलमा कविता कमालो, आँखा जुदे पवनमा बनको हुरी झैँ, बाका खोलेर हरका स्वरमा धुरी झैँ, बन्दै गए सरसता सिध चारु छन्द, बन्दैछ आज कविता लयमा बुलन्द, आस्वाद लिन्छु म यही कविता कलाको, माधुर्यपूर्ण रसिलो सुरिलो गलाको, आयो परिस्थिति अनेक बनी तरङ्ग, सानन्दमा प्रकृतिको छवि अन्तरङ्ग, बढ्दैछु भाव गरिमा नवपालुवामा, सङ्गीत कलकल बजो ध्वनि बालुवामा, फर्क्यो जतातिर उतै कविता म देख्छु, सौन्दर्यमा कवि कला विकला म लेख्छु, आलोकमा छ कविता विपना बुलन्द, बिना बजेर मनको सरताल छन्द, आयो नवीन युगको युवती प्रसङ्ग, छायो उमङ्ग कविता मुरली तरङ्ग, श्री पञ्चमी लहरमा जब गीत गाएँ, प्यारो वसन्त ऋतुमा तब मीत लाएँ, मैले बिहान पखमा नवज्योति पाएँ, अहिले वसन्त तिलका सित प्रीति लाएँ, श्री पञ्चमी लहरमा जब गीत गाएँ, प्यारो वसन्त ऋतुमा तब मीत लाएँ, मैले बिहान पखमा नवज्योति पाएँ, अहिले वसन्त तिलका सित प्रीति पाएँ। यो भावनाका साथ यो कवितालाई मैले यहाँ विश्राम गर्छु।
1: हेलो बाउसी हजुर, डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
2: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो? ए साइली, ए माइली, छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो काम पनि राम्रो गीत पनि राम्रो कस्तो मान्छे खोजेर ल्याएको तैले
1: एकदम राम्रो
2: BFBS गोरखा रेडियो
3: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk
2: BFBS गोर्खा रेडियो
4: श्रोताहरू अब म एउटा अर्को पुरानो पुस्ताका कवि तिलविक्रम नेमाङको कविता बाट एउटा कथा एउटा कविता लिन्छु उहाँ पुरानो पुस्ताका प्रसिद्ध कविहरूमध्येको हुनुहुन्छ र भैरङ्गी कैला अथवा तिलविक्रम नेम्बाङ ईश्वरवल्लभ र इन्द्रबहादुर राई आइएमएलए आन्दोलनका सशक्त प्रतिभा पनि हुनुहुन्छ उहाँहरू एउटा आइएमएलए आन्दोलनबाट प्रभावित भएर जीवनलाई समग्रतामा हेर्नुपर्छ एउटा दृष्टिबाट मात्रै एउटा रेखाबाट मात्र हेरेर जीवन बुझिँदैन भन्ने राख्नुहुन्छ र नयाँ नयाँ शिल्पको प्रयोग गर्नुहुन्छ नयाँ नयाँ बिम्बहरूको प्रयोग गर्नुहुन्छ त्यसले गर्दाखेरि कविताहरूमा नवीनता त छाएको छ तर वैयक्तिक बिम्ब र नवीन बिम्बहरूले गर्दाखेरि कविता बुझिनु र नबुझिनुको दोसाधमा अगाडि बढेको हामी पाउन सक्छौँ तैपनि कविताको एउटा स्वाद एउटा आस्वादन चाहिँ बेग्लै किसिमको छ त्यो मनमुग्ध पनि छ र भावको विविधता हामी भइरहेको कहिलेका कवितामा पाउन सक्दछौँ ताज म उहाँको एउटा हाट भर्ने मानिस यो कविता यहाँहरू समक्ष प्रस्तुत गर्दछु त यो हाट भर्ने मानिसमा जीवनको विविधतालाई जीवनको उतार चढावलाई विभिन्न जीवनका विभिन्न छाया छविहरूलाई र युद्धका विभीषिकाहरूलाई पस्कने काम यहाँ कविले गर्नुभएको छ हाट भर्ने मानिस मानव मानिसहरू सबै हामी जो यो जीवनमा आइरहेका छौँ हाम्रो यो जीवन चाहिँ क्षणिक छ हाट भर्न हामी जाँदाखेरि जसरी एकछिनको समयमा हामी हाट भरेर फर्कन्छौँ त्यसरी हाम्रो जीवन पनि अलिकति क्षणिक छ भन्ने कुरालाई पनि कविले प्रतीकको रूपमा चाहिँ यहाँ देखाएका छन् तिलविक्रम नेम्बाङको यो कविता अथवा चाहिँ हामी उहाँलाई बैरागी कैला भनेर चिन्दछौँ त उहाँ चाहिँ 1940 चाहिँ उहाँ जन्मनुभएको हो सनको र उहाँले धेरै नेपाली साहित्यमा कविता विधामा मुख्य कलम चलाउनु भएको छ उहाँ नेपाली एकाडेमीको अर्थात् नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति कुलपति पनि भइसक्नु भएको छ उहाँले विभिन्न माध्यमबाट नेपाली भाषा साहित्यको सेवामा आफ्नो जिन्दगी उत्सर्ग गर्नुभएको छ उहाँको सविता कविता बेग्लै बानकीका बेग्लै स्वादका र बेग्लै दृष्टिकोणका रहेका हुन्छन् अब हेरौँ उहाँका कविता पढ्दै जान्छु र बिचबिचमा म केही कुराहरू भन्दै पनि जान्छु हाट भर्ने मानिस आकाश राख्ने सलाहका झुण्डले आकाश राख्ने सलाहका झुण्डले भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू आकाश राख्ने सलाहका झुण्डले भर्खरै चाटेर छोडेका नाङ्गा डाँडाहरू घस्रिएका अनि पिल्सेका छातीभरि बोकेर भिकझिरीका फुल शताब्दीको छातीभरि सुर्किएर तुनामा कुटमाथि बटन होलमा बजारको बाँधिएको आयतनभित्र बगिरहेका भ्यात्त घोप्टिएर असङ्ग छायाहरू भिडभित्र हुस्सेमा महायुद्धहरूका बारुदको हिर्काइएर मासुका चुइटाहरूले काबा खाइरहेका आँधीमा

आँखाहरू शून्यमा शून्यमा जिन्दगी भाँचिएर फ्याँकेको प्रारम्भमा फेरि हो एउटा एउटा शून्य अनि बस ठुलो शून्य बस ठुलो पोखरी शून्यको आँखाभरि भोक चल्दछ भोक चल्दछ तर बस झोक चल्दछ झोक चल्दछ तर बस भोक झोक चल्दछ बस झोक भोक चल्दछ तर बस झोक चल्दछ च्याती र मञ्जुश्रीका तरवारका तिखा औँलाहरूले यो शून्यको पोखरीलाई च्योभारमा प्रत्येक दौडिरहेको क्षणको बालो फलाउ लहलह जिन्दगी बागमतीको पानीले भिजाएर क्षत विक्षत मानवतालाई चिहानबाट तीन दिनपछि घामसित बौरिने देशसित उठाएर तर झोक चल्दछ तर झोक चल्दछ बस झोक चल्दछ इतिहास घिसार्दछ इतिहास घिसार्दछ कमिज च्यातिउन्जेल इतिहासको पान्नाभित्र आङमा नङ्ग्याएर कोतरीको मानचित्र रगत पिछे हिरोसियामाको रगत पिछे हिरोसिमाको पराजयको साइनबोर्ड मेरो हत्केलामा थोपा रगत एउटा क्षण यो समयको यस घुम्तीमा एउटा ढुङ्गा बगरमा फैदाङबाले भविष्यको चल्ला मन्साएर छर्किएको बोकेर कटकटीको रगत निधारमा दुई चार थोपा सहितको हो मृत्युत्व सम्मान हो एउटा पोथरा हरियोको यो एउटा अवशेष उत्रेको बालुवासित फगत प्रतिबिम्बित उज्यालो पिएर तर लत्रत्याइएको व्यवहारिस वातावरणमा फुक्का स्वाधीन निरुद्देश्य सुक्खा समयको मरुभूमिमा फर्मा भरि टाङ्गिएका औँलाहरूमा झ्यालमा अनि दैलोमाथि दलिनतिर आफ्नै क्षितिजबाट फोइएका माकुराका जालहरू उफ कति उदास उदास बाँच्दछन् उफ मुक्ति पनि यस्तरी खल्लु र उदास हुन्छ उफ यो निरुद्देश्य स्वतन्त्रता यो एक्लो स्वतन्त्रता भत्किसकेको आकाङ्क्षाहरूको सङ्घर्षको आफ्नै व्यर्थताभित्र कैद हुन्छ उफ मुक्ति पनि यस्तो खल्लु र उदास हुन्छ भित्ता भित्ता ठोकिनु आकाशसम्म उचालिएर यी आँखाहरू कतै आकाश नभेटेर असन्तुष्ट अवमानित यी आँखाहरू बिच बाटामै खसिदिन्छन् थाकेर शून्यको अधारो खाडीभित्र शून्यको अधारो खाडीभित्र फेरि अर्को अनिश्चयको शताब्दीभित्र शून्यको अधारो खाडीभित्र फेरि अर्को अनिश्चयको शताब्दीभित्र अनि हो काँधमाथि गिद्ध बोकेर मुटु लुकाउँछन् तर पीडाको स्वाभिमान अनुभूतिबाट वञ्चित प्रमेथ्युसको मुठीमा खुम्चिएका छालहरूको खापै खापभित्र नजरबन्द छ म भित्र एउटा शिर ढलिसकेको विद्रोह एउटा शिर ढलिसकेको विद्रोह एउटा शिर ढलिसकेको विद्रोह एउटा शिर ढलिसकेको विद्रोह यसरी श्रोताहरू यो कवितामा विभिन्न किसिमको नयाँ नयाँ बिम्बहरू पनि कविले यसमा प्रयोग गरेका छन् राम्रो जीवनको विविधता र जीवनको जटिलतालाई पनि यहाँ व्यक्त गरिएको छ र हाम्रो चाहिँ स्वतन्त्रता जो निरुद्देश्य चाहिँ हाम्रो स्वतन्त्र अगाडि बढिराखेका छ बिचिराखेका छ र हाम्रा इच्छा र आकाङ्क्षाहरू जम्मै चाहिँ यहाँ भत्किसकेका छन् र हाम्रो जिन्दगी चाहिँ व्यर्थ रूपमा चाहिँ बगिरहेको छ र यो मुक्ति पनि हाम्रो चाहिँ उन्मुक्ति पनि हाम्रो चाहिँ खल्लो र उदास भएको छ र पनि हामीलाई जीवन बाँच्नु छ र पनि हामीलाई जीवन जिउनु छ र पनि हामी जीवनलाई अगाडि बढाउनु छ तर जीवन यसै गरी वैविध्यपूर्ण चाहिँ छ जीवन होइन र हाम्रो जीवनमा मृत्युका पीडाहरू छन् दुःखका पीडाहरू छन् भनेर यसरी चाहिँ यो हाम्रो जीवनको विविधतालाई दुःख र पीडाहरूलाई यी कविताहरूले व्यक्त गरेको हामी पाउँदछौँ।

0: अगाडि कवि लेख्दछन्, आफूलाई यद्यपि आफूलाई युद्धमा पठाउँछु, आफूलाई यद्यपि आफूलाई युद्धमा पठाउँछु, अन्तर्द्वन्दमा तर फगत अन्तर्द्वन्दमा पड्काउँछु भिसु हियस र वाली आगोको लपाउँदो बाडेमा होमिदिनु ज्वरो फुटाउने रिङ्टा चलाउने दुष्टताका समानान्तर रेखाहरू असह्य मानचित्रमा जिन्दगीको अनि रिस उठाउने फिकापन नपुंसकताको इहाट भर्ने मानिसको आँखाभित्र यो कैला कैला आँखाहरूको सागरभित्र लुकाउँछन् नील नदी हत्केलामा समय जनाउँछन् अनस्तित्वको झिकाभित्र हिमस्पर्शलाई यो श्रापित आँखाहरू यो श्रापित आँखाहरू यी श्रापित आँखाहरू यी असङ्ख्य आँखाहरूको सागरलाई झोक चल्दछ तर बस झोक चल्दछ लहर लहरमा भाँचेर चोइटा चोइटा लहरको सास समाधिमाथि डडेरो लगाउनु आगोमा आगो आगो आगो बडवानल जीवनको हुम जिन्दगीको आह्वानमा फेरि एकपल्ट अझ जिन्दगीमा जिन्दगीमा जिन्दगीमा तर यस चोकमा गोलु छायामा भाषिएका अपराधीहरूलाई सम्झौताले बाँधेर पैताला आँखाहरू घुप्ट्याएर पैतालाको छापाभित्र उखाइसकेर जिन्दगी नयाँ सडकको दुवैतिर यता उता अल्मलिरहेका रित्ता गाग्रीहरू गतिहीन यी हाट भर्ने मानिसहरूलाई चप्प समातेर आँखामा न्यु खोज्नु अनि पिटिदिनु पट्टापट झापट झापट्ते गीतको झापट झापटले गीताको तारा बाले गीताको तारा बालेर आँखाभित्र प्रत्येक अर्जुनको प्रत्येक अर्जुनको यस चौकमा एकछिन रोकेर सूर्यलाई क्यानभासको पल्ला छेउमा कुरुक्षेत्रमा जिन्दगीमा तर आक्रमण गर्नु प्रत्येक उपत्यकाभित्र अनि उखेलिदिनु प्रत्येक आँखामा मलाई निर्वासित गर्ने उदासीनताका सीमास्तम्भ आँट नआएर खुकुरीको धार भेट्दैछु ख्याको पारतले इन्द्रियहरू मारिरहेछु उमारेर झ्याउहरू मृत्युको उफ कति साधारण मृत्यु उफ कति साधारण मृत्यु यसरी कविले यसमा त विभिन्न बिम्बहरू प्रयोग गर्नुभएको छ यसमा चाहिँ गीताका सन्दर्भलाई पनि यहाँ कुनै रूपमा चाहिँ कविले ग्रहण गर्नुभएको छ अर्जुन शब्दको पनि यहाँ कविले उपयोग गरेको हामी पाउन सक्दछौँ त्यसो भएको हुनाले त्यो गीता र अर्जुनको बिम्बलाई पनि कविताले आफ्नै किसिमले लिएको छ ग्रहण गरेको छ र यसले नयाँ भाव सृजना गर्न त्यो पुरानो बिम्बले यहाँ चाहिँ मद्दत गरेको छ त कवि यो जीवनलाई अझ अगाडि बढ्दै आफ्नै भाका र शैलीमा यसरी भन्छन् गोली नभेट्टाएर गान्धीको छातीको खरीको बुट नभेट्टाएर टुनिखेलमा काँटी नभेट्टाएर जेरुसेलमका गल्लीहरूमा फेरि भौतारिन्छ आत्महत्यामा यो तक्षक मठारेको दुवै टुप्पा गिलिलित्त सेतो कालोको वर्णको मृत्यु थाहा पाएर षड्यन्त्रले सङ्गीत बोकी यताउता गर्ने आस्थाका पालीहरूको आँखा झुक्क्याएर मुलढोकामा फिका हाँसो जलाइराखेर चिम्लिएका दृष्टि वरिपरि युद्धको मिहिर मुहिर यामको बुखुभित्र हतारिएका असङ्ख्य गर्दनहरू छिनेर पस्री हिँडिएको आफै बाफुलाई मलाई मैलाई मलाई झन्डै छोएर जाने पर पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेवै निर भएर गयो सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर यो जिन्दगी मृत्यु आज बजारबाट खाली हात गयो कुन लागेको आलुहरूमा रगत बेचेर नजिकैको ब्लड ब्याङ्कमा पैसाले टुक्रा टुक्रा जिजिबिसा बटुलिरहेका अस्तित्व लपेटेर कात्रको झोलाभित्र यहाट भर्ने मानिसहरूलाई तर थाहा नै त भएन मृत्युले त आज जीवनको बजारको भाव बुझेर गयो तर थाहा नै त भएन मृत्युले त आज जीवनको बजारको भाव बुझेर गयो उफ मृत्यु आज बजारबाट खाली हात गयो उफ मृत्यु आज बजारबाट खाली हात गयो उफ मृत्यु आज बजारबाट खाली हात गयो मलाई झन्डै छोएर जाने पर पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेउनिर भएर गयो पर पुगिसकेको कालो मोटरसित मृत्यु आज जिन्दगीको छेउनिर भएर गयो श्रोताहरू यसरी यो चाहिँ निम्बाङको यो कवितामा हाम्रो जीवनको विभिन्न बिम्बलाई जीवनका राम्रा नराम्रा विभिन्न पक्षलाई यसमा चाहिँ व्याख्या गर्ने जमर्को गरिएको छ र यो चाहिँ आइएमएल या आन्दोलनबाट प्रभावित भएको हुनाले र यो नयाँ शैलीमा नयाँ प्रयोगमा यो लेखिएको हुनाले यसमा केही वैयक्तिक बिम्बहरूको प्रयोग छ यसमा चाहिँ भाषालाई भाँचेर भाषालाई तोडमोड गरेर नयाँ नयाँ शैलीहरू उत्पादन गर्ने प्रयत्न यसमा चाहिँ गरिएको छ कतै विलोम चिन्हहरूबाट अन्य चिन्हहरूबाट पनि कवितालाई नयाँ वानकीमा नयाँ शैलीमा लेख्ने प्रयत्न गरिएको छ यस्ता प्रयोगवादी कविताहरूमा त भाषालाई कतै भाँचेर कतै भग्न प्रयोग गरेर कतै दुरान्वयको प्रयोग गरेर कतै नयाँ बिम्ब र प्रतीकहरूको प्रयोग गरेर कतै वैयक्तिक बिम्ब र प्रतीकहरूको प्रयोग गरेर त कविताहरू लेखेका हुन्छन् त्यसैले गर्दा यस्ता प्रयोगवादी कविताहरू अलि सजिलै बुझ्न सकिँदैन प्रयोगवादी कवितामा मोहन कोइरालाका कविताहरू पनि यस्तै छन् उहाँको कविताहरू पनि सहज बोधगम्य छैनन् र त्यो एउटा नयाँ शैलीको नयाँ प्रयोगको एउटा मिठास भने उहाँको कवितामा पनि पाइन्छ त निम्बाङका कवितामा पनि त यी नयाँ शैली नयाँ स्वर नयाँ सन्धान गरिएको हामी पाउन सक्दछौँ
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ

0: श्रोताहरू, अब हाम्रो यो साहित्यिक कार्यक्रम दोभानको आजका लागि निर्धारण गरिएको समय सकिन लागेको छ। अब यस कार्यक्रममा उपस्थित भएर अर्थात् चाहिँ हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा त म सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु। संसारभर छरिरहेका नेपालीहरूको कानमा हाम्रो यो साहित्यिक कार्यक्रम दोभान गुन्जिने गर्दछ। तपाईँहरू पनि जोडिनुहोस्, आफ्ना आफ्ना रचनाहरू सुनाउनुहोस् र नेपालीका रचनाहरू कोही बेलायत होलान्, कोही अस्ट्रेलिया होलान्, कोही अमेरिका होलान्, कोही सिङ्गापुर होलान्, कोही हङकङ होलान्, त संसारभरि छरिरहेका नेपालीहरूका भावनालाई विचारलाई मन्थन गरेर हामी यहाँ प्रस्तुत गर्ने गर्दछौँ। त्यहाँका पनि आफ्ना रचना छन् भने, किताबहरू प्रकाशित भएका छन् भने त्यस्ता कृतिहरू हामी समक्ष यहाँ सम्प्रेषण गर्नुहोस्। हामी ती रचनाहरू, ती कृतिहरू हामी प्रस्तुत गर्नेछौँ र संसारभर छरिरहेका नेपालीहरूलाई हामी मनोरञ्जन पनि दिलाउँछौँ, कविता काव्यका सन्देशहरू पनि हामी फिजाउने प्रयत्न गर्दछौँ। नेपाली भाषा र साहित्यलाई संसारका कुना कुनामा, गरा गरामा, लेक बेसीमा, समुद्रका तटहरूमा, साना चाहिँ बेसी र साना थुम्काहरूमा हामी पुर्याउने प्रयत्न गरिराखेका छौँ। यो अभियानमा यहाँहरूले पनि अवश्य साथ दिनुहोला र यो अभियानबाट हामी नेपाली भाषा र साहित्यको उत्थान, यसको चाहिँ विकास र चाहिँ योलाई चाहिँ अगाडि बढाउने प्रयत्न हामी गर्दछौँ। त कार्यक्रमबाट म बिदा लिन्छु। यहाँहरू सबैलाई नमस्ते छ। यहाँहरूको आजको दिन असल रहोस्, सफल रहोस्, आजको दिन सुदिन होस् भन्दै न बिदा हुन्छु। म कार्यक्रम सञ्चालक नवराज कट्टेलको पनि यहाँहरूलाई हार्दिक अभिवादन गर्दछु र मेरा सहयोगी निशा गुरुङको तर्फबाट पनि म हार्दिक अभिवादन गर्दछु र आज हामी दुवैजनालाई यो कार्यक्रमबाट चाहिँ बिदा दिनुहोस्। हस्त धन्यवाद, नमस्ते।
1: मेला सकेर छिटै उकालो लाउनु पर्छ।

0: pe line, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
4: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सलाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
3: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। कांग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्ने र विद्युतीय मतदान मशिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक अधिवक्ता प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम र अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विद्यमान अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। वर्षा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ। उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिकावरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 4200 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 2200 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोड़ों रुपैयाँ नोक्सानी भोग्नुपर्ने अवस्था आयो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा परिमृत्यु हुनेको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जुनमा गएको भूकम्पमा 40,000 भन्दा बढी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुएराबाट पठाउनु भएको रिपोर्ट।
1: Surgeon rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands. Basic infrastructure, including water and sewage lines in many parts of La Guaira, has been damaged, compounding the risk of the spread of disease.
0: अब खबर फटाफट।
2: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना, उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साभा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन शुरू। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: ऊर्जा मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 शहीदका परिवारलाई, 41 विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय पनि उल्लेख छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले टोलीको विदाई गरेको हो। लीग 2 क्रिकेट श्रृंखला यही जुलाई 21 31 हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी। लीग 2 तालिकामा नेपाल 24 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 सहित तेस्रो र नामिबिया 22 सहित 7 स्थानमा छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ भने बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बाल बालिकाका परिवारका सदस्यहरू पनि छन्।
3: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils and erasers. What was the crime they were killed for?
0: जेएनजी विद्रोहकालीन फौजदारी मुद्दा अघि नबढाउन महान्यायाधिवक्ताको कार्यालयले देशभर पत्राचार जारी गरेको छ। सहन्यायाधिवक्ता विश्वास तिमल सिन्हाले सरकारी वकिल कार्यालयमा जारी गरेको पत्रमा जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाको पेशी स्थगित गर्न भनिएको हो। जेएनजी विद्रोहकालीन घटनामा लगाइएका फौजदारी अभियोग फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले तत्काललाई मुद्दा फिर्ता गर्न पत्राचार गरिएको छ। तिमल सिन्हाले गएको 18 भएको निर्णय अनुसार शुक्रबार गरेको पत्राचार सतहमा आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका नाममा विभिन्न व्यक्तिलाई धम्कीपूर्ण इमेल पठाउने गरेको पाइएको छ।

0: बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी तपाईँको प्रिय कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ। आज पनि श्रोताहरू विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रममा आज पनि एकजना विशेष नारी विशेष पाहुना हुनुहुन्छ हामीसँग, र उहाँ मनिषा गोले हुनुहुन्छ श्रोताहरू। र उहाँ चाहिँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ श्रोताहरू। उहाँको आफ्नै डान्स एकाडेमी छ भनौँ, डान्स स्टुडियो छ भनौँ, समीर डान्स स्टुडियो। र उहाँ मनिषा कोरियोग्राफी भनेर पनि हामी धेरैले चिन्ने गर्छौँ। र आजको पाहुना आज हामीसँग मनिषा गोलेजी हुनुहुन्छ र उहाँसँगको बसाइमा रहनेछौँ लगभग एक घन्टासम्म, र कुराकानी हुनेछ श्रोताहरू विशेष गरेर कथक डान्सकै वरिपरि हामी रहेर कुरा गर्छौँ आज, र उहाँको कोरियोग्राफीको वरिपरि रहेर कुरा गर्छौँ आज। र मनिषाजी हाम्रो स्टुडियोमा आइपुग्नु भएको छ, आउनुहोस् अब हामी अबेर चाहिँ नगरौँ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते मनिषाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै ठिक छु हजुरलाई।
0: म पनि सन्चै छु, थ्याङ्क यू सो मच। अनि हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट र मेरो तर्फबाट यहाँलाई स्वागत पनि गर्न चाहन्छौँ आजको नारीमा।
1: थ्याङ्क यू सो मच।
0: अनि तपाईँ आजको नारीमा आउनुभएको छ, तपाईँ कथक डान्सर हुनुहुन्छ होइन, तपाईँको डान्सहरू म धेरै हेरिरहन्छु, तपाईँको डान्सको क्लिपहरू विशेष गरेर होइन धेरै हेरिरहन्छु। र कथक डान्स गर्नु थाल्नुभएको चाहिँ कति वर्ष भयो त यो क्षेत्रमा भनौँ न लाग्नु भएको भनौँ?
1: डान्स फिल्डमा लागेको चाहिँ लगभग हाम्रो स्टुडियो खोलेको पनि 9 वर्ष भयो। सो मैले 2 वर्ष पछि चाहिँ कथकमा चाहिँ मैले स्टार्ट गरेँ, 6 देखि 7 वर्ष भनौँ कथक डान्स मैले सिक्न थालेको चाहिँ, सिकाउन थालेको चाहिँ त्यस्तै 5 वर्ष जति भयो।
0: ए हजुर हजुर, 6-7 वर्ष भयो तपाईँको होइन यो यात्रा भनौँ न, कथक डान्सरको यात्रामा हुनुहुन्छ तपाईँ आज कथक डान्सर होइन, र कोरियोग्राफीहरू पनि धेरै गर्नुभएको छ तपाईँले। र कसरी चाहिँ यो क्षेत्रमा चाहिँ कसरी चाहिँ लाग्नुभयो, कहाँबाट इन्सपायर हुनुभयो, कि यसको पछाडि केही स्टोरी छ कि के छ?
1: खासमा चाहिँ म गाउँमा हुँदाखेरि नै डान्स प्रोग्रामहरूमा पार्टिसिपेट हुन्थेँ, र त्यतिखेरै हामी गाउँबाट कम्पिटिसन जाँदाखेरि चाहिँ लगभग हामी खालि फर्स्ट नै हुन्थ्यौँ, अनि त्यहाँबाट चाहिँ थोरै इन्सपायर भएको, प्लस यसमा चाहिँ अलिकति लाग्नको लागि चाहिँ आफूलाई पनि प्रेरणा मिलेको थियो। अनि त्यसपछि काठमाडौँ आएँ, काठमाडौँ मैले मेरो ब्याचलर गर्दा गर्दा नै मैले चाहिँ यता डान्स स्टुडियो जोइन गरेँ, जहाँ चाहिँ समीर माली सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो कलेजको फ्रेन्ड भनौँ न, उहाँले डान्स स्टुडियो खोल्नु भएको रहेछ, त्यसपछि हामी दुईजना मिलेर गरौँ न भनेर उहाँले बोलाइसकेपछि चाहिँ म सँगै गएर चाहिँ हामीले स्टुडियो स्टार्ट गर्न थालेको। अनि त्यसपछि लगभग 2 वर्षपछि चाहिँ मैले कथक डान्समा चाहिँ सुरु गरेँ। अनि यो प्रेरणा चाहिँ मेन अब हामी पहिल्यैदेखि गाउँघरमा हुँदाखेरि बलिउड सिनेमाहरू हेर्थ्यौँ, अनि प्रोग्राम डिआइडी प्रोग्रामहरू त्यस्तै हेर्दाखेरि चाहिँ मलाई चाहिँ बलिउड डान्स प्लस क्लासिकल डान्स फर्म चाहिँ एकदम मनपर्थ्यो। अनि त्यसपछि मलाई त्यहाँबाट पनि इन्सपायर्ड भएँ, मेन इन्सपायर्ड भनेको बलिउड एक्ट्रेस हुनुहुन्छ माधुरी दीक्षित, उहाँबाट चाहिँ म धेरै इन्सपायर भएर चाहिँ कथक नै लिन चाहिँ मैले लिएको हुँ।
0: हजुर हजुर, अब कथक डान्स सिकिसकेपछि अरू डान्सहरूमा पनि सजिलो पर्छ होला सायद होइन?
1: हजुर, कथकमा चाहिँ के हुन्छ, क्लासिकलमा भने टाइमिङको नलेज, एक्सप्रेसनदेखि लिएर लाइक बडी ल्याङ्ग्वेज, ह्यान्डको मुभमेन्ट, लाइक स्टेपिङहरूमा पनि धेरै क्ल्यारिटी आउने भएको भएर अरू डान्स फर्ममा पनि टाइमिङ बिटको लागि चाहिँ सजिलो हुन्छ, एक्सप्रेसनको कुरामा, क्ल्यारिटीको कुरामा चाहिँ धेरै सहज हुन्छ। तर इज डान्स फर्म भनेको डिफ्रेन्ट हो, त्यही भएर सबै डान्स फर्मको लागि आफ्नो मेहनत त चाहिन्छ नै, सजिलो भन्दा पनि आफ्नै ठाउँमा सबै चिज आफ्नो विशेषता छ र मेहनत सबैमा लाग्छ, जे सजिलो चाहिँ अलिकति चाहिँ सहज चाहिँ हुन्छ।
0: हजुर हजुर, तपाईँले भन्नुभयो माधुरी दीक्षितबाट चाहिँ इन्सपायर हुनु पर्यो होइन, माधुरी दीक्षितको विशेष कुन चाहिँ डान्सले चाहिँ तपाईँलाई एकदम तान्यो?
1: बलिउडको उहाँको धेरै गीतहरू छ, 1-2-3, चने के खेत में भन्ने धेरै छन्, अनि मार डाला डोलारे धेरै सङहरू छ उहाँको इन्सपायर हुनुपर्ने उहाँको एक्सप्रेसन मेनली चाहिँ
0: फेसियल एक्सप्रेसन हजुर श्रोताहरू उहाँको डान्स गर्दाखेरि चाहिँ हेर्न लायकको चाहिँ फेसियल एक्सप्रेसन हुन्छ होइन
1: ग्रेस हुन्छ
0: एकदम ग्रेसफुल डान्स उसको चाहिँ उहाँको चाहिँ हुन्छ भनौँ तपाईँको पनि एकदमै ग्रेसफुल डान्स छ नि त एकदम डान्सिङ तपाईँको एकदमै राम्रो छ होइन र अब कथक डान्स सिक्दै हुनुहुन्छ मतलब सिकिसक्नु भएको छ होइन तपाईँले
1: हजुर सिक्दै पनि छु स्टिल
0: ए स्टिल सिक्दै पनि हुनुहुन्छ
1: सिक्दैछु सिकाउँदै पनि छु
0: कुन इयरमा हुनुहुन्छ तपाईँ अहिले
1: मैले यता नेपालको चाहिँ कोर्स मास्टर्स डिग्री मैले सकाइसकेँ कथकबाट नै पद्मकन्या क्याम्पसबाट जुन टियु एफिलिएटेड हो यो सकाइसकेपछि मलाई फेरि अझै सिक्नुपर्छ जस्तो लाग्यो र मैले इन्डियाबाट गुरु हुनुहुन्छ मेरो गुरु रञ्जना फड्के उहाँसँग अहिले म सिक्दैछु गान्धर्व विश्वविद्यालय जुन इन्डियन युनिभर्सिटी हो त्यहाँको चाहिँ कोर्स अनुसार चाहिँ 6 इयरको चाहिँ मैले अहिले गर्दैछु
0: हजुर भनेपछि अनलाइन क्लासमा हुनुहुन्छ
1: हजुर फिजिकल पनि म इन्डिया गएर पनि सिकेँ 3 महिना बसेँ कोर्स नै कम्प्लिट गर्नको लागि 5 इयरको कोर्स कम्प्लिट गरेर आएर अहिले चाहिँ 6 इयरको पनि सक्यो अब 7th इयरमा जाँदैछु
0: सिकेर कहिले सकिन्न होइन
1: हजुर हजुर आफ्नो भोग हुँदो रहेछ मनमा चाहिँ लाइक सिकौँ अझै सिक्नुपर्छ भन्ने चाहिँ हुँदो रहेछ
0: जे होस् यो भनौँ न कुनै पनि कुराको विशेष गरेर सङ्गीतको भनौँ डान्सको भनौँ यो सिकेर सिकिनसक्नुको जानेर जानि नसक्नुको हुन्छ होइन एउटा सिकेपछि अर्को लोभ लाग्दै जान्छ अर्कोले तान्दै गर्छ नेपालमा कथक डान्सप्रति भनौँ लेडिजहरू बहिनीहरू विशेष गरेर कतिको चाहिँ आकर्षित हुनुहुन्छ
1: फर्स्टमा जब मैले स्टार्ट गरेँ मैले अब मिडिया फिल्डमा त्यस्तो नभएर हो कि त्यतिखेर खासै मैले देखेको थिएन कथक डान्सको क्रेज क्लासिकल डान्सको क्रेज अहिले स्टिल सेमी क्लासिकलको चाहिँ बढी क्रेज छ अहिले चाहिँ तर जब मैले सुरु गरेँ मैले भिडियोजहरू बनाउन थालेँ मैले एउटा मेरो अझै पनि दिमागमा छ कि मैले घरमोरे परदेशिया भन्ने गीतमा कभर डान्स गरेको थिएँ अनि त्यसमा हामीले भिडियो बनाएका थियौँ हाम्रो स्टुडियोबाट कभर छ त्यो चाहिँ यसरी भाइरल भयो कि टिकटकमा त्यसपछि 70 स्टुडेन्ट चाहिँ आउनुभएको थियो जोइन गर्नको लागि एडमिसन गर्नको लागि भनेको त्यहाँदेखि चाहिँ अझ क्रेज भएको जस्तो लाग्यो म प्रतिको क्रेज अरू गुरुहरू पनि धेरै हुनुहुन्छ उहाँहरूको पनि योगदान छ यो डान्स फिल्डमा प्लस मेरो चाहिँ त्योबाट चाहिँ अझ अलि धेरै नै क्रेजहरू बढेको प्लस अहिले धेरै नै हुनुहुन्छ क्लासिकल फिल्डमा
0: हजुर हजुर धेरै चाहिँ टिकटकमा देख्न सकिन्छ होइन धेरैले टिकटकमा नाचेर राखेको हामी देख्छौँ अब अहिले स्टुडेन्टहरू कतिजना हुनुहुन्छ तपाईँको यो समीर डान्स स्टुडियोमा
1: अहिले चाहिँ हाम्रो बिगिनर टु सिनियर हेर्दा 100+ नै हुनुहुन्छ स्टुडेन्ट कथकको क्लासिकलको अनि अनलाइन पनि हुनुहुन्छ अनलाइन नेपाली डान्स क्लासिकल गर्दाखेरि 100+ हुनुहुन्छ बाहिरकोहरू पनि हुनुहुन्छ
0: सिधै गीतमा सिकाउनुहुन्छ कि त्यो आउनेहरूलाई तपाईँले कि पहिला बेसिक नलेज त हुनु पर्यो होइन यो डान्स सिक्दाखेरि बेसिक नलेज चाहिँ कस्तो हुन्छ यो अब तबलाको तालमा होइन
1: हजुर हजुर
0: नाच्नुहुन्छ तबलाको तालमै सिकाउनुहुन्छ होइन बोलहरू चाहिँ कस्तो हुन्छ
1: हाम्रो चाहिँ खासमा फर्स्टमा चाहिँ हामी बेसिक बिगिनर इच क्लासको चाहिँ हामीले कोर्स बनाएका छौँ जस्तै सिलेबस बनाएका छौँ बिगिनरमा बेसिक आउँदाखेरि चाहिँ हामीले फुटवर्कहरू चक्कर कसरी गर्ने हात कसरी चलाउने क्ल्यारिटी कसरी गर्ने प्लस अनि पहिला बेसिक चिजहरू सिकाउँछौँ जस्तै घुम्ने कसरी खुट्टा कसरी चलाउने हात कसरी चलाउने त्यो पछि चाहिँ हामीले त्यो चिज सिकाइसकेपछि चाहिँ गीतमा सिकाउँछौँ जसलाई चाहिँ हामी सेमी क्लासिकल भन्छौँ हिन्दी गीतमा नेपाली गीतमा उहाँहरूको इच्छा अनुसार हामीले सिकाउँछौँ
0: धेरै जस्तो त हिन्दी गीतमै डान्स गरेको देखिन्छ होइन
1: हजुर
0: किनभने सेमी क्लासिकल गीतहरू भनौँ सरगम भएको गीतहरू प्राय जसो बलिउडमा
1: राम्रो
0: बनेको छ हजुर पक्का हो त्यसले गर्दा उताकै गीतहरूमा चाहिँ नाच्ने हामीलाई पनि त्यस्तै मनपर्छ हेर्नेलाई पनि खासमा भन्यो भने होइन त्यही भएर त तपाईँलाई मैले अस्तिदेखि ल्याउन खोजेको है बिचमा म बिरामी भएँ
1: होइन
0: क्यान्सल गर्नु पर्यो खोकीले कस्तो भएको थियो म भने नि आज बल्ल भेट भयो दुईजनाको

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: र अब के छ, नेपालमा विशेष त काठमाडौँमा धेरै छन् सिक्नेहरू, पनि गाउँबाट काठमाडौँ आउँछन् होइन, कथक डान्सहरू भनौँ, इभन यो क्लासिकल म्युजिकहरू गाउँ गाउँमा प्रायः पुगेको छैन। के छ तपाईँहरूको स्टुडेन्टहरूले गएर सिकाउने, होइन आफ्नो गाउँको बच्चाहरूलाई पनि सिकाउने कतिको एन्करेज गर्नुहुन्छ?
3: अहिले चाहिँ हाम्रो प्राय चाहिँ हामी अब काठमाडौँ ललितपुरमै भएको भएर यताकोहरू त आउनुहुन्छ फिजिकल क्लास, अनि यो बाहेक आउट अफ भ्यालीको चाहिँ प्याकेज लिएर उहाँहरू यतै बस्ने गरी पनि आउनु भएको छ। अस्ति धरानबाट आउनुभयो, पोखरादेखि आउनुहुन्छ, आएर एक महिना दुई महिना बसेर सिकेर जानुहुन्छ। कोही चाहिँ म सिकाउँछु भनेर आउनुहुन्छ, कोही चाहिँ अब यतिकै इच्छा लागेर आउनुहुन्छ। तर अहिलेसम्म चाहिँ यहाँबाट सिकेर गाउँतिर सिकाएको चाहिँ मलाई त्यत्तिको याद छैन, तर मेरै सिनियर स्टुडेन्टहरू चाहिँ अहिले 4 चाहिँ आफ्नै स्टुडियो खोलिसक्नु भएको छ। उहाँले चलाउँदै हुनुहुन्छ, उहाँहरूको पनि थुप्रो स्टुडेन्ट हुनुहुन्छ क्लासिकलकै।
2: हजुर, श्रोता र बिएफपिएस गोर्खा रेडियोको यो तरङ्गमा तपाईँले आजको नारी सुन्दै हुनुहुन्छ, र आजको नारीमा हामीसँग मनिषा गोले हुनुहुन्छ। उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, उहाँ समीर डान्स स्टुडियोमा हुनुहुन्छ, भनौँ उहाँको आफ्नै भनौँ समीर डान्स स्टुडियो तपाईँको पार्टनर र तपाईँको यो स्टुडियो होइन, डान्स स्टुडियो समीरजीले चाहिँ सुरु गर्नुभएको थियो पहिला होइन?
3: हजुर हजुर।
2: उहाँको पुरा नाम के हो?
3: समीर माली।
2: समीर माली चाहिँ तपाईँको सँगै स्कुल फ्रेन्ड,
3: कलेज फ्रेन्ड
2: एक कलेजमा भेट भन्नु भएको, उहाँ पनि डान्सर हो भनेपछि?
3: हजुर, डान्सरै हुनुहुन्छ उहाँ पनि। उहाँ चाहिँ वेस्टर्न फर्महरू गराउनुहुन्छ,
2: माइकल ज्याक्सन
3: त्यस्तै हिपहप गराउनुहुन्छ, फ्री स्टाइल बलिउडहरू गराउनुहुन्छ उहाँले चाहिँ।
2: समीर माली, माली भनेपछि नेपालकै हुनुहुन्छ?
3: नेवार। हजुर, नेवार हुनुहुन्छ। उहाँ चाहिँ खोकनाको स्थानीय बासिन्दा हो, तर अहिले चाहिँ थापाखेलमा नेवारै हो।
2: ए हजुर, समीर मालीजी, अनि कलेजमा भेट हुनुभएको, उहाँ तपाईँहरूको पार्टनर मात्रै कि
3: अहिलेको लागि बिजनेस पार्टनरै हो,
2: अनि फ्युचरको लागि?
3: ए, अब हामी चाँडै बिहे पनि गर्दैछौँ।
2: ल, दुईजना डान्सरहरू है बिहे गर्दै हुनुहुँदो रहेछ।
3: हजुर,
2: ल अब हाम्रो तर्फबाट सुरुमै भनौँ शुभकामना तपाईँलाई,
3: तपाईँ दुईजना
2: समीरजीलाई पनि, तपाईँलाई पनि। विवाह चाहिँ कहिले?
3: हामीले चाहिँ यो मङ्सिरमा प्लान गरेका छौँ।
2: ए हजुर हजुर हजुर हजुर, श्रोता र दुईजना डान्सरहरू भनौँ, समीर माली र मनिषा गोले, उहाँले मिलेर उहाँहरू दुईजना मिलेर समीर डान्स स्टुडियोमा चाहिँ विशेष गरेर कथक डान्स र बलिउड डान्सहरू भनौँ, वेस्टर्न डान्सहरू भनौँ, उहाँहरूले सिकाउनु हुँदो रहेछ। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, कहिलेकाहीँ यसो छुट्टी आउँदाखेरि

0: कहाँ छ यो समीर डान्स स्टुडियो चाहिँ?
1: हाम्रो चाहिँ महालक्ष्मी एक महानगरपालिका आई गेस इमाडोलमा छ।
0: ए ओके, इमाडोलमा ललितपुरमा रहेछ। जे होस् उहाँको टिकटकमा चाहिँ मनिषा कोरियोग्राफी भनेर उहाँ हुनुहुन्छ। पक्कै कोरियोग्राफर नै भनौँ, कोरियोग्राफी नै तपाईँ देख्नु सक्नुहुन्छ त्यहाँनिर। सेमी क्लासिकल डान्सहरू, क्लासिकल डान्सहरू यति राम्रो, सेमी क्लासिकल गीतमा सरगममा भनौँ, मलाई त फेरि सरगम साह्रै मनपर्छ। सरगम खेलेको, सरगमको जुगलबन्दीहरू हुन्छ नि,
1: हो हो
0: त्यस्तो, अरू इन्स्ट्रुमेन्ट्सको जुगलबन्दी, तबला र
1: घुङ्रु,
0: घुङ्रुको जुगलबन्दीहरू मलाई साह्रै मनपर्छ। एक दिन हेर्नु आउँला तपाईँका, होइन, बोलाउनु भयो भने
1: बोलाउँछु, पक्कै बोलाउँछु, माइन्डमा राख्छु म।
0: श्रोताहरू, हामी अस्ति नै खासमा भेट्ने सल्लाह गरेको, दुई हप्ता अघि नै स्टुडियोमा आउने भनेर तयारी गरेको, तर म अचानक बिरामी भएर, कोल्ड एन्ड कफ त्यही त हो अहिलेको, होइन, खोकीले एकदमै साह्रो पार्यो। अहिले पनि सायद तपाईँहरूले फिल गर्दै हुनुहुन्छ होला, राम्रोसँग क्योर चाहिँ भएको छैन। अरे आज बल्ल दुई हप्ता पछि आज चाहिँ भेट्नै पर्छ, हुँदैन भनेर चाहिँ हामी भेटौँ, होइन, मैले बिहान आज हाम्रो भेट छ है भनेर मेसेज पठाएको थिएँ नि त।
1: हजुर हजुर, मैले याद गरेको थिएँ,
0: हजुर
1: रेडी नै थिएँ। हजुर
0: र श्रोताहरू, आजको नारीमा छौँ, आजको नारीमा हामीसँग कथक डान्सर कोरियोग्राफर मनिषा गोले हुनुहुन्छ, उहाँसँगको कुराकानीमा छौँ हामी। र अब यो डान्सको फिल्डमा भनौँ, होइन, नेपालमा स्कोप कस्तो छ विशेष गरेर यो क्लासिकल डान्सको लागि?
1: मेरो विचारमा र मेरो जुन अहिले एक्सपिरियन्समा चाहिँ राम्रै छ, किनभने अब अरू धेरै डान्सरहरू देख्छु म, उहाँहरू आफ्नो ठाउँमा स्ट्रगल गरिराख्नु भएको छ। मेरो चाहिँ सायद लक पनि होला, नाटेश्वरको आशीर्वाद, मेरो मम्मी बुवाको आशीर्वाद, गुरुहरूको आशीर्वाद अनि सपोर्टले गर्दाखेरि अहिलेसम्म चाहिँ एकदम राम्रो छ। बिगिनिङमा चाहिँ हामीले एकदम गाह्रो भएको थियो स्ट्यान्ड लिनको लागि, इस्टाब्लिस गर्नको लागि, तर कोरोना पछि चाहिँ यसरी वात्तै हाम्रो स्टुडियोले पिकअप लियो कि मैले अनलाइनहरू धेरै गर्न थालेँ क्लासेसहरू। युएसको बडी हुनुहुन्छ, क्यानाडाको हुनुहुन्छ, अनलाइन क्लासेसहरू धेरै गर्छु, त्यहाँबाट चाहिँ मलाई इकोनोमिकली अलिकति स्ट्यान्ड लिन सजिलो भयो। अनि यता पनि फिजिकल्ली पनि क्लासेसहरू धेरै राम्रो हुन थाल्यो, र अहिलेको लागि मेरो विचारमा मेरो लागि चाहिँ राम्रो छ।
0: हजुर हजुर हजुर, त्यही त, आफ्नो लागि राम्रो भयो भने अलिकति हल्का हुन्छ, त्यसपछि पो चारैतिर हेरिन्छ त, होइन, अरूलाई कस्तो छ त, मेरो त ठिकै छ भनेर, होइन। जे होस्, श्रोताहरू, अनलाइन क्लासहरू पनि हुने रहेछ, तपाईँहरू टिकटकमा जानुहोला, मनिषा कोरियोग्राफीमा हेर्नुहोला, उहाँसँग कन्ट्याक्ट गर्नुहोला। डान्स गर्नु मन नपराउने अहिलेको समयमा त झन् सायद कोही पनि छैन,
1: हजुर हजुर,
0: किनभने न्यास्रो भएर बस्नु भन्दाखेरि चाहिँ अलिकति, होइन, यो भडास भनौँ न, मनको भडास डान्सबाट पनि निस्किन्छ नि, के कसो,
1: हजुर हजुर,
0: कस्तो हुन्छ त्यो फिल, तपाईँहरू एकदम डुबेर नाच्दाखेरि चाहिँ कस्तो हुन्छ?
1: हामी केही पनि लाइक सम्झिँदैनौँ, हाम्रो दुःख पीडाहरू सबै भुल्छौँ हामी डान्स गर्दाखेरि चाहिँ। मेरो यो छ भनेर दिमागमै आउँदैन, म डान्स गर्दैछु, म आनन्द लिँदैछु, म सेटिस्फाई छु भन्ने चाहिँ फिल हुन्छ। म घरसँग नाचिरहेको छु, झुमेर नाचिरहेको छु, त्यो अरूतिर ध्यान जाने कुरै नै आउँदैन, माइन्डै चेन्ज हुँदैन, लाइक त्यहीमै बसेर हामी डान्स गर्छौँ, आनन्द लिन्छौँ। स्पेसली
0: अब यो कथक डान्सको कुरा गर्दाखेरि विशेष गरेर यसको सुरुवात चाहिँ कस्तो छ हौ? यसो तपाईँलाई थाहा छ, अघि नाटेश्वरको भनौँ न, नाटेश्वर भगवान्को नाम लिनुभयो, होइन, नाटेश्वर भगवान्को आशीर्वादले भनेर भन्नुभयो, यसको सुरुवात
1: यो डान्सको,
0: हजुर, कस्तो छ
1: यो डान्सको सुरुवात चाहिँ? अब धेरै विद्वान अनुसार चाहिँ डिफ्रेन्ट छ, कसैले भन्नुहुन्छ कृष्णजीबाट, कसैले नाटेश्वर शिव पार्वतीबाट, कसैले कथा भन्दै गर्दाखेरि चाहिँ यो डान्स चाहिँ उत्पत्ति भयो भन्ने कुराहरू पनि छ। तर हामी नाटेश्वरलाई चाहिँ किन मान्छौँ भने चाहिँ, हामी जुन घुङ्रु लाउँछौँ खुट्टामा, हामी चाहिँ नाटेश्वरको प्रसाद हो भनेर हामीले ग्रहण गर्छौँ, अनि हामी डान्समा नटराज भनेर मान्छौँ, त्यही भएर हामी चाहिँ नाटेश्वरलाई नै प्रणाम गरेर फर्स्टमा डान्सहरू गर्छौँ।
0: यसो हेर्दाखेरि पनि त त्यो भगवान् शिवजीबाटै सुरुवात भएको जस्तो त फिल हामी पनि गर्न सक्छौँ है, यसो सोच्दाखेरि पनि, किनभने उहाँको ताण्डव
1: हो
0: विशेष गरेर त,
1: हो हो,
0: त्यो पनि त क्लासिकल डान्स, यसो हेर्नुहोस् त, होइन,
1: हजुर, ताण्डव नाच, पार्वतीबाट लास्य डान्स,
0: हजुर हजुर। जे होस् श्रोताहरू, सुरुवात भगवान् शिवजीबाट भएको भन्ने हामीले सुन्दै आएका नै छौँ, र कथाहरू बेग्ला बेग्लै होला, किनभने आफ्नो आफ्नो तरिकाले इन्टरप्रेट पनि गरिएको हुन्छ कहिले काहीँ त, होइन, त्यसले गर्दा जे होस् भगवान् शिवजीको प्रसाद भनेर चाहिँ घुङ्रु लगाइँदो रहेछ, यो कुरा चाहिँ हामीले थाहा पायौँ आज, भगवान् शिवजीको प्रसाद भनेर मान्नु हुँदो रहेछ उहाँहरूले घुङ्रुलाई चाहिँ। र

0: अब यसमा एउटा कथक डान्सरले अब साथी पनि डान्सर पाएपछि चाहिँ एकअर्कालाई कतिको सपोर्ट कस्तो प्रकारको छ?
1: हजुर, सपोर्ट एकदमै छ। उहाँले गर्दा नै मेरो डान्सको करियर पनि अगाडि बढेको हो। इच एन्ड एभ्रिथिङमा चाहिँ सपोर्ट गर्नुहुन्छ। मैले कथक बिचमा पनि छोड्न सक्थेँ, किनभने यो डान्स आफैमा पनि अलिकति गाह्रो डान्स हो। क्लासिकल भन्ने बित्तिकै रुल्स एन्ड रेगुलेसनमा बसेर गर्नुपर्छ। अब बडी ल्याङ्ग्वेज आउँदैन फर्स्टमा, एक दुई वर्षमा आउँदैन। यो चाहिँ अब धेरै मेहनत गरिसकेपछि, धेरै पछिको प्र्याक्टिस अभ्यासपछि चाहिँ आउने कुरा हो। अनि त्यही भएर बिचमा मैले छोड्न पनि लागेको थिएँ, तर उहाँले चाहिँ पुस गर्नुभयो, तिमीलाई यही डान्स सुट गर्छ, एकदम राम्रो देखिन्छ, गर्नुपर्छ, अझै गर्नुपर्छ, यो मिलेन त्यो मिलेन भनेर करेक्ट पनि गर्नुहुन्थ्यो। त्यहाँबाट अझ आफूलाई चाहिँ अगाडि बढाउन सजिलो भयो। उहाँको सपोर्ट बिना त म यहाँ हुने थिएन। वी आर लकी पनि हो इच अदरको लागि, धेरै लकी पनि छौँ।
0: थ्याङ्क्स टु समीर माली।
2: BFBS गोर्खा रेडियो।

0: र अब तपाईँहरूको यो जुन चाहिँ कथक डान्स गराइ हेर्दाखेरि मनिषाजी,
1: हजुर,
0: म बहुत हेर्छु तपाईँहरूको डान्सहरू है, र थुप्रै अरू पनि हुनुहुन्छ, यसो हेर्दाखेरि तपाईँहरूको डान्स हेर्दाखेरि है तपाईँहरू स्पिरिचुअल्ली पनि एकदमै डुबेको जस्तो मलाई फिल हुन्छ, होइन, भगवान्को साधना पनि उहाँहरूले गर्नुहुन्छ कि क्या हो भन्ने जस्तो लाग्छ, कस्तो छ?
1: हाम्रो चाहिँ फ्रेसमा कथकमा चाहिँ वन्दना पार्टमा चाहिँ हामी भगवान्को स्तुतिहरू गर्छौँ, जस्तै बिगिनरमा हामीले गुरु वन्दना सिकाउँछौँ, त्यसपछि विष्णु वन्दना सिकाउँछौँ, गणेश वन्दना सिकाउँछौँ, सरस्वती वन्दना सिकाउँछौँ, शिव वन्दना सिकाउँछौँ, भनेको चाहिँ भगवान्हरूको रूप हुनुहुन्छ, उहाँलाई इन्टरप्रेट गरेर जुन स्तुति बनेको हुन्छ त्यसमा चाहिँ हामी डान्स सिकाउँछौँ भन्दाखेरि त्यो चिजहरू पनि हामीले बुझाएर सिकाउनुपर्छ। त्यो हुँदा भगवान्को बारेमा सबै चिज व्याख्याहरू त्यही चिजको वर्डिङमा हामीले चाहिँ डान्स गर्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि हामीले चाहिँ साक्षात भगवान्लाई सम्झेर नै डान्स गर्यो भने अझ त्यसमा 100% आउने हो नि त। त्यही भएर अध्यात्मको कुरा पनि मलाई यो डान्सले, पहिला म यस्तो डान्सर थिएँ कि म नास्तिकै भनौँ, जब म भगवान छ र भन्ने हुन्थ्यो दिमागमा, तर जब मैले कथकमा प्रवेश गरेँ एउटा स्पिरिचुअल त्यो चिजहरू प्लस आफूमा पनि एउटा डिसिप्लिन, कहिले पनि कुर्ता लगाएर हिँड्ने मान्छे पनि होइन खासै, तर पनि यो डान्सले एकदमै आफ्नो व्यवहारिक कुरा, आफूभन्दा ठुलो गुरुलाई चाहिँ सम्मान गर्नुपर्छ, भगवान्लाई चाहिँ मान्नुपर्छ, मन्दिर जाँदाखेरि ढोगेर प्लस हामीले जुन वर्डिङमा काम गर्दाखेरि त्यो छ कि छैन भनेर हामी मूर्तिहरू हेर्ने गर्छौँ, अनि त्यही अनुसार हामीले स्टेप्सहरू बनाउँछौँ। त्यो हुँदाखेरि धेरै कुराहरू सिक्ने मौका पनि हो, प्लस यो स्पिरिचुअल चाहिँ मलाई लाग्छ।
0: मैले हेर्दाखेरि मलाई त्यो भावना आउँछ क्या, तपाईँहरूले डान्स गरेको त म क्लिपहरू प्रायः हेर्छु होइन, हुन त अरू पनि सबै हेर्छु, म न्युजहरू पनि हेर्छु, त्यो धेरै जस्तो न्युज म पुरै बसेर हेर्दिनँ, सबै क्लिपबाट हेर्छु म होइन, अनि तपाईँहरूको डान्सहरू हेर्दाखेरि मलाई स्पिरिचुअल्ली तपाईँहरू एकदमै डेथमा पुगेको होला जस्तो मलाई धेरैचोटि फिल भएको है। अनि अब यो यति राम्रो डान्स गर्नुहुन्छ, स्टेज प्रोग्रामहरू के छ नेपालमा?
1: पर्सनली स्टेज प्रोग्रामहरू चाहिँ हामी स्टुडियोबाट धेरै अर्गनाइज गर्छौँ, तर नेपालमा क्लासिकलै भनेर अर्गनाइज गर्ने चाहिँ अलिक कम नै छ, अनि मन्दिरहरूमा चाहिँ हुन्छ, भजनहरू हुन्छ, क्लासिकल डान्सहरू हुन्छ, तर पनि अब आफ्नो कनेक्सन हुन्छ, उहाँहरूको कन्ट्याक्ट हुनुहुन्छ, हामीहरूलाई चाहिँ खासै एकदम कम आउँछ त्यस्तोमा चाहिँ अफरहरू, तर अरू अरू प्रोग्रामहरूमा चाहिँ आउँछौँ, हामी प्रोग्राम हेरेर जान्छौँ, तर स्पेसली कथकै लागि भनेर चाहिँ प्रोग्रामहरू एकदम धेरै कम चाहिँ लाग्छ मलाई।
0: भजनहरू भन्दाखेरि आजकल भजन पनि कस्तो राम्रो राम्रो भजन हुन्छ है, ग्रुप ग्रुप बसेर भजन साँझ त्यहाँ गर्नुभएको छ पर्फर्म तपाईँले भजन साँझमा?
1: भजन साँझ भन्दा पनि मैले अस्ति नै पञ्चश्री महालक्ष्मी मन्दिरमा चाहिँ गएर गरेको थिएँ, वहाँ एनिभर्सरी समथिङ के थियो उत्सवमा गएर।
0: हजुर हजुर, भनेपछि आफ्नो यो डान्स स्टुडियोबाट चाहिँ धेरै गर्नुहुन्छ तपाईँहरू होइन। अहिले यस्तो छ नि त, यो क्लासिकल सिङ्गिङहरू भयो, क्लासिकल डान्सहरू भयो होइन, भर्खर भर्खर मान्छेहरू एकदम उत्साहित भएर हेर्नु भर्खर भर्खर स्टार्ट भएको छ भनौँ न, यो क्लासिकल सिङ्गिङमा हुनेहरूलाई हेर्नु त भर्खर भर्खर उहाँहरूले, र पनि अब त्यो रागहरू चाहिँ धेरै स्लो रागहरू फेरि हेर्नुहुन्न नि प्रायः जस्तो है, तानेको तानेको हुन्छ, अब त्यो टेलिभिजनमा पनि च्यानल चेन्ज गर्ने हामी गर्छौँ होइन, त्यसले गर्दाखेरि अलिकति अहिलेको समयमा अलिकति भनौँ न भाव पनि बुझाउने, भन्नु खोजेको पनि भन्ने, तर अलिकति फास्ट धेरै आउँदैछ अहिले होइन, त्यसले गर्दा भर्खर भर्खर मान्छेहरूले क्लासिकल डान्स भनौँ, क्लासिकल पर्फर्मेन्सहरू सिङ्गिङहरू भनौँ हेर्नु स्टार्ट गर्नुभएको छ। पहिला त दर्शक हुँदैन भन्थ्यो नि त, भन्थ्यो होइन, अनि अहिले त धेरै बुझ्ने, किनभने अहिले त सिङ्गरहरू पनि प्रायः जस्तो क्लासिकल नलेज अलिकति बेसिक नलेज लिएर आउनुहुन्छ। मैले यसो हेर्दाखेरि होइन, धेरै जसोको त्यो गायकीमा चाहिँ त्यो कोही कोही मात्रै हुन्छ होइन, धेरै जसोको गायकीमा चाहिँ अलिकति क्लासिकल सेमी क्लासिकल अलिकति उहाँको त्यो खिटकाहरूबाट थाहा हुन्छ नि होइन। र अब कहाँ कहाँ गर्नुहुन्छ तपाईँहरू डान्स आफ्नो स्टुडियोबाट चाहिँ, काठमाडौँभित्रै मात्रै कि बाहिर पनि जानुहुन्छ?
1: हामीले अहिले चाहिँ तत्काल चाहिँ फिजिकल क्लासहरू गराइरहेको छौँ,
0: हजुर,
1: अनि बाहिर चाहिँ स्पेसली अनलाइनै गराइरहेको छौँ अहिले चाहिँ।
0: स्टेज प्रोग्रामहरू
1: स्टेज प्रोग्रामको लागि हामी गएका छौँ, बुटबल गएका छौँ, सलाई गएका छौँ, आउट अफ भ्याली चाहिँ म इन्डिया गएँ एकचोटि, अनि प्राय भ्यालीभित्रै गर्छौँ.
0: हजुर हजुर. तपाईँहरूको डान्स भनौँ न यो क्लासिकल डान्सको तपाईँहरू वर्कसप पनि ठाउँ ठाउँमा गर्नुहुन्छ होइन, कतिको सक्सेस हुनुभएको छ ती भनौँ न, यो पनि एउटा मेसेज नै हो नि त होइन, यो क्लासिकल डान्स सिकाउनु यस यो यसको बारेमा फैलाउनु पनि एउटा अवेरनेस नै भर्नुपर्छ यसलाई होइन. अहिलेको समयमा त झन् कतिको सफल हुनुभएको छ तपाईँ.
1: वर्कसप चाहिँ हामीले काठमाडौँ भ्याल्लीभित्र चाहिँ धेरै गऱ्यौँ, तर आउट अफ भ्याली चाहिँ हामीले गर्ने प्लानमा छौँ. यसै कोअर्डिनेसन चाहिँ भइरहेको छ. अस्ति एउटा पोखराको टिचरसँग कुरा भएको छ, धरानको पनि कुरा भइरहेको छ, अनि अस्ति भर्खर दाङको सरसँग पनि कुरा भयो. हामीले गर्ने चाहिँ अबको नेक्स्ट इयरमा चाहिँ हाम्रो त्यो प्लानिङ छ, वर्कसपहरू आउट अफ भ्याली पनि जानुपर्छ गर्नुपर्छ भनेर. तर मेरो स्टुडियोमा चाहिँ मैले इन्डियन गुरु ल्याएर चाहिँ गरिरह हुन्छु.
0: ए हजुर. अनि सुन्नुहोस् न, अब गाउँ गाउँमा भनौँ न
1: हजुर
0: चाहिँ तपाईँहरूले पुर्याउनै पर्छ नि होइन, किनभने अब त धेरै यस्तो शिक्षाहरू पनि दिनु जरुरी छ अहिले अहिलेको बच्चाहरूलाई भनौँ होइन. काठमाडौँ भ्यालीभित्र मात्रै बसेर भएन, काठमाडौँ आउट अफ भ्याली पनि गएर चाहिँ तपाईँहरू फ्री अफ कस्टमा पनि सिकाउनु सक्नु पर्यो भनौँ न. बिचरा फी तिर्न नसक्ने बच्चाहरू हुन्छ, उहाँको बाबुआमाहरूले तिरिदिन नसक्ने हुन्छ होइन, त्यस्तोहरूलाई के छ प्लानहरू, के छ तपाईँको एउटा सेवा भयो तपाईँ.
1: यस्तो सेवा मलाई पनि गर्न मन लाग्छ. हामीले प्लान चाहिँ गरेको स्कुलहरूमा, किनभने यता काठमाडौँ भ्यालीभित्र यति धेरै टिचरहरू हुनुहुन्छ, पेड टिचरहरू, उहाँले त सिकाउनुहुन्छ, गर्न पनि पाउनुहुन्छ. तर आउट अफ भ्यालीको स्टुडेन्टहरू कति धेरै स्कुलहरू छ, त्यहाँ डान्स पनि पुगेको छैन, आफै कोरियोग्राफी गर्ने त्यो ब्याकग्राउन्डबाट म पनि आएको खासमा चाहिँ, त्यहाँ टिचर पनि हुँदैन, आफै नाच्ने, आफै प्रोग्राम जाने, अनि आफै नै त्यो हुँदाखेरि डान्सको स्तर प्लस कति चिजहरू सिक्न पाएको हुँदैन. हाम्रो कथक बाहेक अरू लोक डान्सहरू पनि धेरै छन् जसले चाहिँ जातित्वको बारेमा पनि बुझाउँछ, तामाङ भनेको कस्तो कला, उसको संस्कार के हो भन्ने कुरा सबै त्यही डान्सभित्र नै हुन्छ. त्यो हुँदाखेरि त्यो चिजहरू पनि सिक्ने मौका चाहिँ पाउनुपर्छ जस्तो लाग्छ मलाई. इफ इन केस कोही यस्तै हामी आफै पनि अर्गनाइज गरेर चाहिँ गएका छौँ, तर पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ यस्तो प्रोग्राममा भने म चाहिँ रेडी छु.
0: हजुर हजुर. अब तपाईँहरूले पहिलो पाइला त तपाईँहरूले नै चाल्नु पर्यो. अब भर्खर अब यो मङ्सिरमा विवाह गर्दै हुनुहुँदो रहेछ, विवाह बन्धनमा बाँधिँदै हुनुहुँदो रहेछ. पहिला अब विवाह बन्धनमा बाँधिसकेर श्रीमान श्रीमती दुवैजना गएर भनौँ होइन, ठाउँ ठाउँमा सेवा गर्ने चाहिँ जाँझो मिलाउनु होला तपाईँहरू होइन, किनभने रहर उनीहरू धेरै हुन्छन्
1: होइन,
0: सिक्ने ठाउँ पनि पाइरहेको हुँदैन
1: हजुर
0: होइन, सिकाउने टिचर पनि छैन, अब ठुलो ठाउँमा गएर सिक्न पनि सकिन्न
1: हजुर हजुर.
0: त्यसले गर्दा भनौँ न उहाँहरूको लागि एउटा भनौँ न तपाईँहरू सेवाको रूपमा गर्नु जानुभयो भने त तपाईँहरू एउटा भगवान् स्वरूप भएर पुग्नुहुन्छ नि
1: उहाँहरू
0: होइन. यो चाहिँ मेरो एउटा तपाईँलाई आग्रह भनौँ, सुझाव भनौँ, जेसुकै भनौँ.
1: हजुर हजुर, पक्कै पनि.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk. BFPS
0: Gorkha Radio. अनि यो क्षेत्रमा के छ तपाईँको सपना? अब क्लासिकल डान्स गरिँदैछ, सिकाइँदैछ होइन, आफूले पनि धेरै राम्रो गर्दैछ. हुन त अब जति सिक्यो उति, जति गहिरामा गयो उति डुब्दै जानु मनपर्ने क्षेत्र हो यो होइन डान्स भन्ने कुरा. त्यसले गर्दाखेरि सपनाहरू पनि हुन्छ नि, यस्तो गर्नु पाए हुन्थ्यो नेपालमा, मैले पनि यस्तो गर्नु पाए हुन्थ्यो भन्ने के छ?
1: मेरो चाहिँ सपना मिडिया फिल्ड नै हो. अहिले मैले आफ्नो कति धेरै खर्च गरेर रिलहरू बनाइरहेको छु. मलाई चाहिँ राम्रो क्लासिकल एउटा मुभीमा चाहिँ पर्फर्म गर्न मन छ. मेरो इच्छा सपना चाहिँ त्यही हो, एउटा कुनै मुभीमा हुन्छ. इन्डियन गानाहरू इन्डियन सिनेमामा धेरै छन् तर नेपालीमा छैन, खासै भनौँ भने राख्नु नै हुन्न कतिले त. तर मलाई चाहिँ मुभीमा एज अ लाइक हिरोइन भएर चाहिँ होइन कि, प्लस डान्स चाहिँ पर्फर्मेन्स गर्न मन छ. एज माधुरी दीक्षित उहाँले जसरी गर्नुभएको छ मुभीहरूमा, त्यसरी नै मेरो सपना चाहिँ एउटा त्यो छ. प्लस अब मेरो आफ्नो फलोवर्स बढाउने, आफ्नो नाम कमाउने त छँदैछ, त्यही भएर रिलहरूमा पनि अलिक मेहनत गर्दैछु.
0: समाजको लागि के गर्नुहुन्छ अब यो तपाईँको पेसामा, भनौँ पेसै भनौँ होइन मार्फत
1: समाजको लागि चाहिँ अघि हजुरले पक्कै पनि भन्नुभयो, त्यो कुरा पनि मैले माइन्डमा राखेको छु.
0: त्यो छँदैछ, अरू तपाईँको माइन्डमा भएको चाहिँ के छ?
1: समाज सेवा चाहिँ मैले नदेख्ने गरी डान्सको बाट त हजुरले भन्नुभएको जस्तै गरेँ, तर त्योभन्दा बाहेक पनि म समटाइम्स गएर चाहिँ मानव आश्रमतिर गएर खाना खुवाउने, त्यहाँ डिस्ट्रिब्युट गर्ने, गुम्बाहरू बनाइरहेको छ भने म आफ्नो पर्सनली पनि सपोर्ट गरिरहेको हुन्छ.
0: एकदमै राम्रो. अब तपाईँ कुनै एउटा वृद्ध आश्रममा गएर दुईवटा डान्स गरिराखिदिनु भयो भने विचाराहरू
1: मै
0: त्यो दिन उहाँलाई हल्का हुन्छ
1: होइन?
0: हो. अब जे होस्, आजको हाम्रो कार्यक्रम आजको नारी मा छौँ श्रोताहरू, र हामीसँग मनिषा गोले हुनुहुन्छ, उहाँ कथक डान्सर हुनुहुन्छ, कोरियोग्राफर हुनुहुन्छ, र चाँडै नै विवाह बन्धनमा पनि बाँधिनु हुँदै रहेछ उहाँ, र साथमा उहाँ डान्स पनि गर्दै हुनुहुन्छ, साथसाथमा समाज सेवा पनि भर्खरै उहाँले भन्नुभयो, ठाउँ ठाउँमा जाने समाज सेवा गर्ने थाहा नदिकन भन्नुभयो होइन तपाईँले. जे होस् भनिन्छ नि, सेवा गर्दाखेरि एउटा हातले दिएको अर्को हातले थाहा नपाउँछ अरे भन्ने हामी सुन्छौँ होइन? ठिकै हो, तर अहिलेको समयमा अब थाहा दिन पनि जरुरी छ नि त, अरूले पनि त सिक्नु पर्यो होइन. मनिषाले पनि यस्तो गर्दै हुनुहुँदो रहेछ, हामी पनि गरौँ न भन्ने अरू डान्सरहरूलाई एउटा हुन्छ नि, एउटा मेसेज हुन्छ, एउटा लेसन हुन्छ, एउटा एन्करेजमेन्ट हुन्छ होइन. त्यसले गर्दाखेरि भन्नु पनि जरुरी छ कि कसो.
1: हजुर हजुर.
0: र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, अनलाइन क्लास गर्नु चाहनुहुन्छ भने मनिषा कोरियोग्राफीमा जानुहोला टिकटकमा. अनि अरू के छ तपाईँको कन्ट्याक्ट गर्न चाहेमा, चाहे अब समीर डान्स स्टुडियोमा पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, पेज छ समीर डान्स स्टुडियोको,
1: पेज छ, प्लस मेरो आफ्नै मनिषा कोरियोग्राफी पेज पनि छ, व्हाट्सएप पनि छ, टिकटकमा पनि गर्न सक्नुहुन्छ, इन्स्टाग्राम गोले मनिषा छ, सोसियल मिडियाहरू प्राय हजुरले मनिषा गोले या मनिषा कोरियोग्राफी समीर डान्स स्टुडियो जसरी पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ.
0: हजुर हजुर, चारैतिरबाट चाहिँ तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ. तपाईँ आफूले सिक्न चाहनुहुन्छ भने, आफ्नो छोराछोरीलाई सिकाउन चाहनुहुन्छ भने, मुद्राहरू हुन्छ नि, मुद्राहरू के हुन्छ अलिकति भनिदिनुहोस् न.
1: हाम्रोमा चाहिँ मुद्रा भन्नाले स्पेसली चाहिँ भरतनाट्यम डान्समा चाहिँ बढी मुद्राहरू हुन्छ. हाम्रो पनि नहुने होइन, लाइक मुद्रा पनि सिङ्गल ह्यान्डको मुद्राहरू हुन्छ, डबल ह्यान्डको मुद्रा हुनुहुन्छ. अब हजुरले भर्खर गर्नुभयो, यो चाहिँ अरला मुद्रा भन्छ यसलाई चाहिँ. अरला मुद्रा चाहिँ हामी यसरी अगाडि राखेर चाहिँ हामी गर्छौँ, जसलाई चाहिँ उत्पत्ति पोजिसन भन्छौँ.
0: अनि
1: प्राय पताका सर्पसेस भनेको हामी डान्समा चाहिँ ह्यान्ड मुभमेन्टहरू गर्दाखेरि चाहिँ स्पेसली पताका सर्पसेस हातहरू सुची भनेको यो पोइन्ट आउट गर्नको लागि, मुष्टि भनेको यो भयो यसरी शिखर,
0: मुष्टि भनेपछि मुठी.
1: हजुर हजुर,
0: यसको पनि अर्थहरू होला है. हजुर होस्, बिस्तारी बिस्तारी बुझौँला, अब चिनाजाना भएको छ होइन. तपाईँ कुनै दिन म आउला, अर्को पालि फेरि तपाईँको प्रोग्रामहरू ठुल्ठुलो प्रोग्रामहरू हुँदाखेरि यसो हामीलाई पनि सम्झिनु होला, तपाईँलाई पनि हामी सम्झिन्छौँ तपाईँलाई पनि होइन. र आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लाग्यो. मनिषाजी, अब जाँदा जाँदै हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: फर्स्टमा चाहिँ मेरो साथी हुनुहुन्छ युकेमा, रितु गोले, मेरो बेस्ट फ्रेन्ड हो, अनि गाउँमा हामी सँगै पढ्थ्यौँ, बच्चैदेखि सँगै पढेको, अहिले चाहिँ उता छ, उसको हस्बेन्ड चाहिँ युके लाउरे हो.
0: ए ओके.
1: हजुर, अनि उतै बस्छ, उसलाई चाहिँ धेरै धेरै माया. अनि
0: ऋतु गोले, मेरो पनि धेरै धेरै माया है तपाईँलाई.
1: अनि बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई चाहिँ धेरै धेरै धन्यवाद. अगाडिदेखि हामीलाई सुन्नुभयो, मेरो मनको कुराहरू सुनिदिनु भयो र यसरी नै यो कार्यक्रमलाई चाहिँ माया गरिदिनु होला र धेरै धेरै धन्यवाद हजुरले बोलाइदिनु भयो, मेरो दुई शब्द राख्ने मौका दिनुभयो यो अवसरको लागि. एकदमै धेरै हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: हस् हजुरलाई पनि मनिषा बहिनी तपाईँलाई पनि धेरै धेरै धन्यवाद आउनुभयो यति टाढाबाट भनौँ न इमानुलदेखि आउनुभयो यहाँ स्टुडियोसम्म र क्लास पनि छोडी छोडी आउनुभयो सायद र समय दिनुभयो कुराहरू राखिदिनु भयो कथक डान्सको बारेमा कुराकानी भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद र अल द बेस्ट पनि हामी भन्न चाहन्छौँ.
1: हस् थ्याङ्क यू सो मच.
0: हस् थ्याङ्क यू. हजुर श्रोताहरू आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र आजलाई छुट्नुपर्ने हुन्छ तपाईँ हामी र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्. नमस्ते बाबाई.

0: Pelaajan Buddy. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा दिने गरेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। वर्तमान सरकारका 100 दिनबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै थापा,
2: अहिले पनि प्रदेशको नामहरूका बारेमा समस्या आएको छ नि त, मुद्दाहरू छ नि, कहाँ गएको छ, कति डेलिकेट छ यो विषयहरूको सन्दर्भमा यो नुआन्सेसहरूलाई नबुझिकन, यो के पनि कुरालाई के पनि नबुझिकन यसलाई बडो हल्कासँग, अहिले जुन सरकारको म बेला बेलामा देख्छु, एउटा मन्त्रीले आउनु भएको छ, एउटा कुरा बोलिदिनु भएको छ, एउटाले एउटा थप दिएको छ, अर्कोले अर्को ढठोक दिएको छ, अर्कोले अर्को खारेज गरिदिएको छ, त्यो सरकार सञ्चालन गर्ने दलकै साथीहरूको पनि फरक फरक कुराहरू आएको छ। यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अर्को एउटा चिन्ता गर्नुपर्ने विषय चाहिँ यो कन्स्टिट्युसन बनाउँदै गर्दाखेरिका हाम्रा नुआन्सेसहरूलाई पटक्कै पनि, त्यसको संवेदनशीलतालाई पटक्कै पनि सरकार सञ्चालन गर्ने साथीहरूले त्यसलाई ख्याल गरिराख्नु भएको छ, त्यसमा ध्यान दिइराख्नु भएको छ।
1: थापाले वर्तमान सरकारलाई नागरिकको जनजीवनका समस्या समाधान भन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाउनु भयो। अहिले निजी क्षेत्रलाई त्रासमा पारिएको भन्दै उहाँले मुलुकमा कसैले पनि नयाँ लगानी गर्ने अवस्था नरहेको बताउनु भयो।
2: तर यसले जसरी व्यवहारहरू गरेको छ नि, यो निजी क्षेत्रमा काम गरेको मान्छे भनिसकेपछि के भाष्य बनाएको छ भन्दाखेरि, भने यो ठग हो, यसलाई मैले थुन्ने हो, यसलाई मैले बाँध्ने हो, चाहे त्यो निर्माण व्यवसाय होस्, चाहे त्यो ब्याङ्क जेसुकै होस्, अब यसले कस्तो अहिले पनि कुरा भयो, अहिले कस्तो वातावरण बनाएको छ भने व्यापक भएको वातावरण बनाएको छ, सबजना तर्स्यो, सबको साथो गएको छ, यहाँ कोही कोही नबोलिरहेको भयो, मैले म के यसो सोच, मलाई के कुरामा लागिरहेको छ भने कोही मान्छे यहाँ नयाँ व्यवसाय सुरु गर्नेवाला छैन, अहिले कोही मान्छेले हिम्मत गरेर ब्याङ्कमा गएर कर्जा गरेर यहाँ नयाँ कुरा खोल्नेवाला छैन, न सानो आय भएको मान्छे, न मध्यम आय भएको मान्छे, न व्यापक रूपमा पुँजीको परिचालन गर्न सक्ने मान्छे, कहीँ पनि यो कन्फिडेन्सको वातावरण बन्न सकिरहेको छैन।
1: प्रतिपक्षी दलहरूले मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्न माग गरेका छन्। जनता समाजवादी पार्टी नेपालको संसदीय दलले सरकारले ल्याएको बजेटलाई अव्यवहारिक, असन्तुलित, संहिताको मर्म विपरीत तथा नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाएको हो।
3: जनमत पार्टी नेपाल र रापरपा नेपालबाट हामी संयुक्त रूपले अहिले प्रस्तुत गरिएको प्रदेश सरकारबाट अब 83-84 को बजेट हामीले देखेका त्रुटि, हामीले विभिन्न किसिमका कमजोरी र यहाँसम्म कि बजेट ल्याउँदा ती समानुपातिक हिसाबले प्रदेशको 64 निर्वाचन क्षेत्रबाट समानुपातिक हिसाबले पर्नुपर्ने बजेट एकदमै आग्रह पूर्वाग्रह र यसरी बजेटको जुन क्लबिङ गरिएको छ, बजेट प्रस्तुत गरिएको छ, त्यसमा हाम्रो घोर असहमति छ, हामी कुनै पनि हालतले यसलाई स्वीकार गर्दैनौँ।
1: दक्षिण कोरियामा म्यान पावर मार्फत सिपयुक्त श्रमिक पठाउने बाटो खुलेको छ। दक्षिण कोरियामा E7 भिजा मार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया फेरि खुला भएको हो। उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। जयनगर बर्दिवास 18 किलोमिटर रेल मार्ग निर्माणले गति लिएको छ।
4: नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआब्जा सम्बन्धी विवाद समाधान भएसँगै कामले गति लिएको हो। आगामी 2 वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इर्कन इन्टरनेसनलले काम थालेको छ। तनुसार महत्तरीमा ट्र्याक निर्माण भइरहेको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। रेल कम्पनीले अतिक्रमणमा परेको आफ्नो जग्गाको खोजी पनि सुरु गरेको छ। विभिन्न स्थानमा रेलवेको जग्गा अतिक्रमण भएको पाइएपछि नक्साका आधारमा खोजी थालिएको महाप्रबन्धक पराजुलीले बताउनु भएको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल र भारतबीचको महत्वपूर्ण सीमापार रेल परियोजना हो। यो ब्रोडगेज रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकारी अन्तर्गत निर्माण भइरहेको छ।
1: फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप 2026 गोल्डन बुटको दौड़मा अर्जेन्टिनी कप्तान लियोनल मेसी भन्दा अघि देखिनु भएको छ। जारी विश्वकपमा मेसी र एम्बाप्पेको हालसम्म गोल संख्या 7-7 भए पनि एम्बाप्पे असिस्ट गोलको आधारमा मेसी भन्दा अघि हुनुहुन्छ। एम्बाप्पेकै निर्णायक एक गोलको मद्दतमा पाराग्वेलाई हराउँदै फ्रान्स जारी विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान भएको प्री क्वार्टर फाइनल खेलमा पाराग्वेलाई 1-0 हराउँदै फ्रान्स विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। एम्बाप्पेले जारी विश्वकपमा 5 खेलमा 7 गोल गरिसक्नु भएको छ। जारी खेलमा एम्बापेले आफ्नो टिमका लागि दुई गोलमा मद्दत समेत गर्नु भएको छ। मेस्सीको भने जारी विश्वकपमा असिस्ट गोल गरेको रिपोर्ट छैन। केप भर्डे विरुद्ध भएको खेलमा मेस्सीले एक गोल गरेर
5: गोर्खा रेडियो।

0: नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थपेको छ।
1: महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन 30 गतेसम्म थप गर्ने निर्णय भएको छ। काँग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ। यसअघि काँग्रेसले साउन 20 गतेसम्म सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न 77 जिल्लामै केन्द्रीय प्रतिनिधिहरू समेत खटाइएको छ। काँग्रेसले 35 वर्ष मुनिका युवाहरू लाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
0: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनु भयो।
2: विगतमा पनि मौद्रिक नीतिले चाहिँ नि केही न केही चाहिँ बढी नै अलिकति अगाडि बढेर राहत दिएको जस्तो अवस्थाहरू हो। त्यो कारण चाहिँ मौद्रिक नीतिमा अपेक्षाहरू छ, तर मौद्रिक नीतिका सीमाहरू चाहिँ नि थुप्रै रहेका अवस्थाहरू चाहिँ छन्। अब एउटा कुरा चाहिँ के भने नि, यहाँनिर अहिलेको जुन चाहिँ नि मुलुकको परिस्थिति भनौँ अथवा चाहिँ नि यो भाष्य पनि सिर्जना भएको अवस्था भनौँ अथवा एउटा के छ भने नि, यो अहिले रोजगारीलाई विदेश जानुपर्ने माननीय सांसदज्यूहरू हुनुहुन्छ, त्यस कारणले म भनौँ, किनभने रोजगारी खोज्न चाहिँ विदेशै जानुपर्ने, नेपालमा रोजगारी दिन नसकेको अवस्थाहरू छ। त्यो आरोप चाहिँ नि राज्यलाई पनि हो, यो व्यवसाय हामीलाई पनि होला, सायद हामीले पनि केही गर्नुपर्ने होला। तर हामीले चाहिँ नि 86% चाहिँ नि जुन रोजगारी चाहिँ हामीले दिइरहेछौँ, नेपालमा गरिरहेछौँ भन्ने कुरा हाम्रो दाबी हो। त्यो कुरामा राज्यबाट चाहिँ एकदमै कम योगदान छ यसमा। यसमा राज्यले गर्नुपर्ने कामहरू जरुरी छ, हाम्रो तर्फबाट पनि गर्नुपर्ने छ। त्यसैले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु छ।
0: नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीमप्रसाद घिमिरेले मुलुकको अर्थतन्त्र अझै जटिल अवस्थामा रहेकाले सुधार गर्न मौद्रिक नीतिले ध्यान दिनुपर्ने बताउनु भयो।
3: विगत केही वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थामा गुज्रिरहेको छ, त्यो विषय माननीयज्यूहरूलाई थाहा भएकै विषय हो। यसबीच अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मेवारी प्रयास स्वरूप नेपाल राष्ट्र ब्याङ्कले गरेको केही नीतिगत लचकता र सुधारका प्रयत्नहरू सराहनीय छन्। सोही पहलका कारण नीतिगत दरदेखि ब्याज दर अभूतपूर्व रूपमा न्यून तहमा आइपुगेको छ। यसका बावजुद कर्जा माग अत्यन्त न्यून हुँदा बैङ्किङ प्रणालीमा कर योग्य रकम उल्लेख रूपमा थुप्रिएर बसेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्रको तर्फबाट कर्जा प्रवाह निश्चय वृद्धिले तुलना निकै पछि परेको छ। यो अर्थतन्त्रका लागि चिन्ताजनक विषय हो सभापतिज्यू।
0: अब खबर फटाफट।
4: सर्लाहीमा सर्पको बिगबिगी, असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी एक नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साबा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण, पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन, धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर एक नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाड़ीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: असार महिना लागेपछि 146 निजामती कर्मचारीले राजीनामा दिएको राष्ट्रिय किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको संख्या बढेसँगै ई पेन्सनका लागि आवेदन दिनेको चाप पनि बढेको जानकारी दिनुभयो। उहाँका अनुसार चालु असार महिनाको 1 गतेदेखि 19 गतेसम्मको 15 दिनमा 146 जनाले राजीनामा दिएको र 142
5: BFBS गोर्खा रेडियो हो।

0: कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा स्रोत बिउ उत्पादन कार्यक्रम शुरू गरेको छ।
1: विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत गुणस्तरीय बिउमा किसानको पहुँच बढाउन उन्नत बिउ उत्पादनको काम शुरू गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभएको छ। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संलग्न जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। विभागले यो वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सलाही, नुवाकोट, नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका 8 स्थानीय तहमा शुरू गरेको छ।
0: नेपाली काँग्रेसले 15 महाधिवेशनलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ। काँग्रेसले महाधिवेशनलाई प्रविधि मैत्री बनाउने निर्णय गरेको हो। ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्ने र विद्युतीय मतदान मशिनलाई प्राथमिकता दिने निर्णय गरेको हो। बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न 15 महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको समितिका संयोजक अधिवक्ता प्रेम बहादुर खड्गाले जानकारी दिनुभयो। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन ईभीएम र अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। त्यस्तै निर्वाचन प्रक्रिया शुरू भइसकेपछि निर्वाचन सम्बन्धी आचार संहिता लागू हुने भएकाले निर्वाचन अवधिमा विद्यमान अन्यथा उल्लेख भएकोमा बाहेक निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न केन्द्रीय कार्य समिति लगायत सबै तह र निकायलाई आग्रह गर्ने निर्णय समेत गरेको छ। वर्खा शुरू भएसँगै बिजुली उत्पादन बढ़ी भएर खेर गएको छ। उत्पादित बिजुलीको खपत र निर्यात बढ़ाउन नसक्दा अहिले दैनिक करिब 1000 मेगावाट बिजुली खेर जान थालेको हो। पिक आवरको माग र भारत तथा बंगलादेशलाई बेचेर पनि बिजुली खेर जान थालेपछि विद्युत प्राधिकरणले उत्पादन घटाउन निर्देशन दिएको छ। यसले मुलुकलाई दैनिक करोड़ौं नोक्सानी पुर्याएको छ। तर सरकार खपत र निर्यातको दीर्घकालीन योजना बनाउनमै व्यस्त छ। अहिले नेपालको कुल विद्युतीय क्षमता 4200 मेगावाट पुगेको छ। हाल नेपालको अधिकतम माग 2200 मेगावाट छ। मागभन्दा उत्पादन धेरै भएपछि नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारत र बंगलादेशमा गरी करिब 1200 मेगावाट निर्यात स्वीकृति पाए पनि 1000 मेगावाट मात्रै निर्यात गरिरहेको छ। निर्यात र खपत गरेर कुल 3400 मेगावाट पुगेको छ। बाँकी 900 मेगावाट बिजुली खेर गइरहेको छ। उत्पादित विद्युत खपत हुन नसक्ने अवस्था आएपछि प्राधिकरणले ऊर्जा उत्पादकलाई उत्पादन घटाउन निर्देशन दिन थालेको इपानका अध्यक्ष मोहन डाङ्गीले बताउनु भयो। प्राधिकरणले कहिले 4-5 घण्टा त कहिले 7-8 घण्टा मात्र चलाउन भन्ने गरेकाले बहाव बढेका बेला पनि 30 भन्दा बढी आयोजना पूर्ण क्षमतामा चलाउन पाएका छैनन्। यसबाट दैनिक करोड़ रूपियाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था आएको ऊर्जा उत्पादक बताउँछन्। तर प्राधिकरणको यो स्वीकार गर्न तयार छैन। वर्खा लागेसँगै पानी, बाढ़ी पहिरो लगायतका विभिन्न समस्याले करिब 400 मेगावाट आयोजना बन्द हुने भएकाले पिक समयमा सरप्लस भए पनि खेर जाने अवस्था नरहेको प्राधिकरणको दावी छ।

0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेश खण्डको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
1: दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गरिएको गुणस्तरीय ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाको भनाइ छ। भार नियन्त्रण लगायत डिजाइनका मापदण्ड पूर्ण रूपमा पालना भएमा यो ढलान 30-40 वर्षसम्म टिक्ने सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिनुभएको छ। दैनिक 12-20 हजारसम्म सवारी साधन आवत जावत गरे पनि सड़कलाई केही असर नपर्ने ढकालको भनाइ छ। सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको आयोजनाले जनाएको छ। यसबाट वर्षौंदेखि नागरिकले दाउन्नेमा भोग्दै आएको शास्ति दीर्घकालीन रूपमा अन्त्य हुने विश्वास लिइएको छ। हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब 50 मिटर एकतर्फी ढलान मात्रै बाँकी छ। सड़कको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारू भइसकेको ढकालले जानकारी दिनुभयो।
0: नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आफूलाई कमजोर पार्न एमाले अध्यक्ष केपी ओलीले सबै सामर्थ्य लगाएको आरोप लगाउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड,
2: प्रचण्डको पहिले 41 अरब छ दुबईमा भनिदिएछ, के भएको भए यो अहिलेको सरकार

Gorkha Radio. नमस्ते बीएफएस गोर्खा रेडियो को प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाई को स्टूडियो बाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज सोमबार 6 जुलाई 2026 साल तदनुसार असार 22 गते 2083 विक्रम सम्बत हजुर सोमबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो र अबको तीन घण्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग अनि हाम्रा श्रोतासँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला हामीसँग जोडिनका लागि माध्यमहरू थुप्रै छन् फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ हामी नेपाली हाम्रो नेपाल विष्णु माझीले गाउनुभएको गीतबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे तर्फ लाग्दैछु तर त्यसभन्दा अगाडि अस्ति शनिबारको दिन भएको नेपाल कप फाइनलमा वान आरजिआरले क्विन्सगढका सिग्नल्सलाई हराएर यस वर्षको नेपाल कप जित्न सफल भएको छ वान आरजिआरले क्विन्सगढका सिग्नल्सलाई एकदमै डाइङ सेकेन्ड्समा भनौँ खेलको उत्तरार्धमा एक गोल गरेर खेलको उत्तरार्ध भन्दाखेरि पनि एडेड एक्स्ट्रा टाइममा हो क्षमा चाहे एडेड एक्स्ट्रा टाइम होइन इन्जरी टाइममा भन्न खोजेको हुँ इन्जरी टाइममा गोल गरेर वान आरजिआरले जित्न सफल भएको छ र क्विन्सगढका सिग्नल्सले लगातार 2 वर्ष जितिसकेको थियो र यो वर्ष पनि जितेको भए तेस्रो वर्ष हुने थियो तर त्यो हुन सकेन तर पनि एकदमै प्रतिस्पर्धात्मक भएको खेलमा वान आरजिआर खरो उत्रन सफल भयो यो पालि त्यसै गरी वर्ल्ड कप यहाँहरूले नजर गरिराख्नु भएको होला आज बिहान केही समय अगाडि भएको खेलमा ब्राजिल यस वर्षको वर्ल्ड कपबाट बाहिरिएको छ नर्वेसँग 2-1 हारेर ब्राजिल बाहिरिएको छ धेरैको अन्दाज विपरीत अब आजको थट फर द डे यो प्रेरक भनाए एब्राहम जोसुवा हेसलको हो उहाँ भन्नुहुन्छ वन्डर रादर देन डाउट इज द रुट अफ अल नलेज सन्देह होइन बरु आश्चर्य नै समस्त ज्ञानको कडी हो भनेर भनिन्छ पक्कै पनि सही कुरा टुडे इन हिस्ट्री सन् 2016 साल 6 जुलाईमा पोकेमन गो द रियल वर्ल्ड मोबाइल गेम बाई नायन्टिक इज फर्स्ट रिलिज्ड पोकेमन गो रिलिज भएको दिन कतिको खेल्ने गर्नुहुन्छ पहिले खेल्ने गर्नुहुन्थ्यो होला पोकेमन गो 2016 रिलिज भएको हो फेमस बर्थडे 1975 6 जुलाईमा 6 जुलाई 1975 सालमा 50 सेन्टको जन्म भएको थियो के हो 50 सेन्ट भन्नुहुन्छ होला अमेरिकन ऱ्यापर हुन् उनको पक्का नाम भने कर्टिस जेम्स ज्याक्सन द थर्ड हो उनको नाम उनको जन्म न्युयोर्क सिटीको क्विन्समा भएको थियो 1975 सालमा 50 सेन्ट अब हेल्थ टिप्स इट न्युट्रियन्ट डेन्स फुड्स स्टे एक्टिभ प्रायोरिटाइज रेस्ट अनि अन्तमा प्रिभेन्टेटिभ केयर सबभन्दा पहिला खानेकुरामा न्युट्रिसन तपाईँलाई पुरा हुनु पर्यो तपाईँले विभिन्न किसिमको ब्यालेन्स्ड डायट खाने गर्नु पर्यो होल ग्रेन्स लिन प्रोटिन्स फ्रुट्स भेजिटेबल्स आदि तपाईँको आहारमा हुनु पर्यो
अनि साथसाथमा प्रोसेस्ड फुडहरू घटाउनु पर्यो, सुगरी ड्रिङ्क्स कम गर्नु पर्यो अनि एक्सेस सल्टबाट टाढै रहनु पर्यो। अनि स्टे एक्टिभ, फिजिकली तपाईँ एक्टिभ रहनु पर्यो। दिनमा हल्का 30 मिनटसम्मको एक्सर्साइज गर्नुभयो भने त्यसले तपाईँको स्वास्थ्यमा एकदमै राम्रो गर्छ। टाइप 2 डायबिटिज र क्रोनिक कन्डिसन, हार्ट डिजिज आदि इत्यादिबाट टाढा रहनको लागि हामी रेगुलर मुभ गर्न जरुरी छ। अर्को, प्रायोरिटाइज रेस्ट। रेस्ट नगरी हुँदैन, दिनमा 9 घन्टा जति आराम गर्नुपर्छ, यानि कि सुताइको भनेको हो मैले, र 9 घन्टा यदि सम्भव हुँदैन भने 7-8 घन्टा कम्तीमा पनि सुत्ने गर्नुहोस्। अनि फिजिकल र मेन्टल हेल्थ दुवै एकदमै चुस्त दुरुस्त राख्नको लागि आरामको जरुरत छ। अनि समय समयमा आफ्नो हेल्थ चेकअप गरिराख्नु पर्यो, भ्याक्सिनेसनहरू लिन पर्यो, अनि रुटिन हेल्थ अपोइन्टमेन्टहरू मिल्न पर्यो। त्यो सबै प्रिभेन्टेटिभ केयरमा पर्दछ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 28 डिग्री सेल्सियस अहिलेको तापक्रम, झलमल्ल घाम लागिसकेको छ सेरियामा र आज अधिकतम तापक्रम यहाँ 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ, घाम लाग्ने, बदली हुने र अपराह्नतिर मेघ गर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 23 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। हल्का पानी पर्ने सङ्केत छ काठमाडौँमा आज। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 15 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 26 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि नै घाम लाग्ने, बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रमको पहिलो घन्टामा वैदेशिक विनिमय दर सुनाउनेछु म, अनि दोस्रो घन्टामा राशिफल, अनि दोस्रो घन्टाको आज डेली सप्लिमेन्ट हुनेछ सोमबार परेकाले स्पोर्ट्स राउन्ड अप, अनि तेस्रो घन्टामा आज एउटा अन्तर्वार्ता सुन्न सक्नुहुनेछ। हामी ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने विभिन्न तह तब्कामा आबद्ध सबैसँग समय समयमा कुराकानी गर्ने गर्दछौँ, त्यसैको निरन्तरता आज मिसेस अन्तरा राईसँग हाम्रा सहकर्मी धनराज राईले कुराकानी गर्नुभएको छ। त्यो कुराकानी हामी कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछौँ, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढ्ने जमर्को गरेको छु म। सागर आले मगर र मेलिना राईले गाउनुभएको यो गीत स्वीकार्नुहोस्, तिर तिमा यस्तै हुन्छ रे।

भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

बक्स बुझाउनु भयो। यदि बुझाउनु भएको छैन भने जानुभन्दा अगाडि नबिर्सिकन बिएफएसको कार्यालयमा ल्याएर बुझाइदिनु होला, अन्यथा 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्न सक्छ। तपाईँ यहाँ रहँदा बस्दा तपाईँको प्रयोगको लागि दिइएको हो जुन कुरा तपाईँले साइन आउट गरेर लिएर जानुभएको छ, र जानुभन्दा अगाडि बुझाउन बिल्कुलै नबिर्सनु होला, किनभने अर्को इन्कमिङ अक्युपेन्टलाई चाहिन्छ त्यो टिभी बक्स। त्यही भएर नबिर्सिकन बुझाउनु होला। यदि कथम कदाचित तपाईँले आफ्नो रिमुभल सर्भिसमा त्यो पठाइसक्नुभयो झुक्किएर भने हामीलाई तुरन्त रिपोर्ट गर्नुहोला, वैकल्पिक उपाय हामी सुझाउनेछौँ। तर त्यत्तिकै नबुझाइकन जानुभयो र हामीले खोजतलास गर्नु पर्यो भने 500 ब्रुनाई डलरसम्म जरिवाना लाग्न सक्छ तपाईँलाई, त्यसर्थ त्यसबाट टाढै रहनुहोला।

वर्ल्ड कपको तपाईँहरूले विवरण लिइराख्नु भएको छ, वर्ल्ड कप हेरिराख्नु भएको छ र अबको केही क्षणमा ब्रुनाईको समय 8 बजे र युकेमा बिहान 1 बजे सुरु हुनेछ मेक्सिको वर्सेस इङ्ल्यान्डको खेल र यस खेल हेर्नलाई, यो खेल हेर्नको लागि धेरैजना अनिदो बस्नुहुनेछ युकेमा, मलाई पूर्ण विश्वास छ। हाम्रो ब्रुनाईमा भने यतिखेर एकदमै राम्रो पाएक पर्ने समय परेको छ, मलाई जहाँसम्म लाग्छ धेरैले मिस गर्नुहुने छैन यो खेल। मेक्सिको भर्सेस इङ्ल्यान्ड युके समय बिहान 1 बजे, ब्रुनाईमा बिहान 8 बजे सुरु हुनेछ र त्यो खेलको व्यग्र प्रतीक्षामा छौँ हामी। र यसभन्दा अगाडि बिहान ब्राजिल भर्सेस नर्वेको खेलले धेरैलाई स्तब्ध तुल्याएको छ, किनभने ब्राजिल अहिले यति छिटो नै वर्ल्ड कपबाट आउट होला भन्ने कसैलाई लागेको थिएन, तर के गर्ने खेल भन्न सकिन्न। नर्वेले एकदमै राम्रो खेलेको हो, हुन त ब्राजिलले पेनल्टी मिस गरेको रहेछ पहिला, अनि एकदमै सिली मिस्टेक, गोल हुनै पर्ने नभएको आदि इत्यादि यस्ता थुप्रै इन्सिडेन्टहरू रहेछन् यो दुई खेल, यो दुई देशको बिचको खेलमा, तर के गर्ने, आखिरमा गोल काउन्ट्स, हार बिहोर्नु पर्यो नर्वेसँग। र नर्वेको अहिले गजबै सेलिब्रेसन भइराखेको छ, जताततै रातै रातो रातै रातो हामी देख्न सक्छौँ। हुन त यतिखेर विम्बल्डन टेनिसको एउटा ग्रान्ड स्ल्याम इभेन्ट हो, चलिराखेको छ, तर विम्बल्डन यो वर्ल्ड कपले गर्दाखेरि अलिकति ओझेलमा परेको हो कि जस्तो लागेको छ। विम्बल्डनका पनि अब राउन्ड अफ 16 खेलहरू कति सकिए, कति हुँदैछन्, क्वार्टर फाइनलमा कति प्रवेश गरिसकेका छन्, तर पनि त्यति हल्ला सुनिएको छैन। वर्ल्ड कपको फिभर जो चलेको छ त्यसले होला सायद। अब गीत सुनाउँ सुशान्त केसीको, यस्तै रहेछ।

0: रेडियो बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ
1: यो BFPS कुलकर्म रेडियो हो

सुन्दै हुनुहुन्थ्यो स्वरूप राज आचार्यलाई सरमै रानी। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.04 रुपियाँ, बिक्री दर 152.64 रुपियाँ। युरो एकको खरिद दर 173.88 रुपियाँ, बिक्री दर 174.57 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.01 रुपियाँ, बिक्री दर 203.81 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 189.26 रुपियाँ, बिक्री दर 190 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 105.52 रुपियाँ, बिक्री दर 105.94 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 107.08 रुपियाँ, बिक्री दर 107.50 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 117.72 रुपियाँ, बिक्री दर 118.18 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.42 रुपियाँ, बिक्री दर 9.46 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.42 रुपियाँ, बिक्री दर 22.51 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.49 रुपियाँ, बिक्री दर 40.65 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.71 रुपियाँ, बिक्री दर 41.88 रुपियाँ। थाई भाट एकको खरिद दर 4.58 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ। युएई डिरहाम एकको खरिद दर 41.39 रुपियाँ, बिक्री दर 41.56 रुपियाँ। मलेसियन रिङ्गित एकको खरिद दर 37.35 रुपियाँ, बिक्री दर 37.49 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 9.94 रुपियाँ, बिक्री दर 9.98 रुपियाँ। स्विडिस क्रोनर एकको खरिद दर 15.75 रुपियाँ, बिक्री दर 15.81 रुपियाँ। डाइनिस क्रोनर एकको खरिद दर 23.26 रुपियाँ, बिक्री दर 23.36 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.39 रुपियाँ, बिक्री दर 19.46 रुपियाँ। कुवैती डिनार एकको खरिद दर 493.80 रुपियाँ, बिक्री दर 495.75 रुपियाँ। बारेन डिनार एकको खरिद दर 403.30 रुपियाँ, बिक्री दर 404.89 रुपियाँ। र अन्तमा ओमानी रियाल एकको खरिद दर 394.91 रुपियाँ, बिक्री दर 396.47 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अबको केही क्षणमा मेक्सिको भर्सेस इङ्ल्यान्डको वर्ल्ड कप फुटबल खेल हुने भनेर भनिएको थियो, तर 1 घन्टा डिले भएको छ र भर्खरै प्राप्त जानकारी अनुसार युके समय 1 बजे सुरु हुनुपर्नेमा बिहानको 2 बजे सुरु हुने भएको छ र ब्रुनाईको समय यहाँ 8 बजे नभएर 9 बजे सुरु हुनेछ। अब गीत सुनाऊ राजेश पाल राईको स्वरमा, मरुने यता।

मरुने यता परदेशमा भर्खरै सुन्नुभयो राजेश पाल राईले गाउनु भएको गीत। हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ, पहिलो घण्टाको पनि अन्त अन्ततिर आइपुगेका छौँ। यतिखेर ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ। स्मरण रहोस् मेक्सिको वर्सेस इङ्ल्यान्डको वर्ल्ड कप खेल 1 घन्टा डिले भएको छ। युके समय बिहान 1 बजे सुरु हुने भनिएको थियो र सोही अनुरूप ब्रुनाईमा बिहानको 8 बजे सुरु हुन्छ भनिएको खेल 1 घन्टा पछि सरेको छ र युकेमा बिहान 2 बजे सुरु हुनेछ अनि ब्रुनाईमा त्यही मुताबिक बिहान 9 बजे सुरु हुनेछ। 8 बजे भनेको 9 बजे हुने भयो। हामी कार्यक्रमको यो पहिलो घन्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घन्टालाई समापन गर्दैछु राजु लामाको एउटा गीतबाट, कसरी म इन्जोय।

0: भेनेजुएलाका अधिकारीहरूले गत महिना दुईवटा भूकम्पमा परिमृत्युहरूको संख्या झन्डै 3,000 पुगेको बताएका छन्। गत 24 जुनमा गएको भूकम्पमा 40,000 भन्दा बढी मानिसहरू बेपत्ता भएको अनुमान छ। बीबीसी संवाददाता योगिता लिमोयाले भेनेजुएलाको लागुएराबाट पठाउनु भएको रिपोर्ट।
1: Surgeon rescue teams in northern Venezuela are running operations to extract dead bodies from the rubble of collapsed buildings, as there is now barely any possibility of finding survivors. Diggers and heavy machines are being used to clear the debris. Families who are worried that their loved ones might never be found are trying to dig through the rubble themselves using basic tools like pickaxes and spades, and in some cases, their bare hands. Basic infrastructure, including water and sewage lines in many parts of La Guaira, has been damaged, compounding the risk of the spread of disease.
2: सर्लाहीमा सर्पको बिगबिगी असार तेस्रो सातासम्म सर्पले डसेका 305 जना उपचारका लागि लालबन्दी 1 नवलपुरको सर्प दंश उपचार केन्द्रमा। खोटाङको साबा खोलामा 3,07,00,000 बढी लागतमा पक्की पुल निर्माण। पुल निर्माण भएसँगै खोटाङ पापमाखाम भन्ज्याङ सड़कमा यातायातका साधन सञ्चालन गर्न सहज। मुलुकका 18 जिल्लाका 58 स्थानीय तहमा बिउ उत्पादन कार्यक्रम सञ्चालन। धान बालीमा उत्थानशील जात विकास गर्ने कृषि विभागको योजना। कालीकोटको तिलागुफा नगरपालिकाले गर्यो जोखिममा परेका बाल बालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण। नगरपालिकाको बालहित कोष मार्फत जोखिममा परेका 115 जना बाल बालिकालाई राहत सामग्री प्रदान। बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा आयोजना। बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक पार्कर स्पिसमा भएको कार्यक्रममा लन्डन र क्याम्ब्रिजमा बस्ने साहित्यकारहरू सहभागी। गोर्खाका 4 सामुदायिक वन समूहले गरे वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु। मल बनाउन डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक र आर्थिक सहयोग। भोजपुर 1 नाकामकी ममता राईलाई घरमै पुगेर दिइयो नागरिकता। पारिवारिक अवस्था जटिल रहेकी ममतालाई कानूनी प्रक्रिया पूरा गरी घरमै पुगी नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलको भनाई। र कर्णालीमा पूर्व राष्ट्रिय खेलाडी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा आउँदो शनिबार कर्णाली प्रदेश रंगशालामा प्रतियोगिता गर्ने तयारी।
0: ऊर्जा मन्त्रालयले 100 दिनमा 75 काम गरेको विवरण सार्वजनिक गरेको छ। वर्तमान सरकार गठन भएपछि मन्त्रालयले 75 कामको विवरण सार्वजनिक गरेको हो। यो अवधिमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा विधेयक बनेको, ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति बनाइएको लगायतका काम भएको मन्त्रालयले जनाएको छ। यसै गरी 25 शहीदका परिवारलाई 41 विद्युत प्राधिकरण अन्तर्गतका कार्यालयहरूमा करार नियुक्ति गराइएको विषय पनि उल्लेख छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले टोलीको विदाई गरेको हो। लीग 2 क्रिकेट श्रृंखला यही जुलाई 21 31 हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी। लीग 2 तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्याण्ड्स 32 अङ्कसहित तेस्रो र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि अघि विगत केही दिनदेखि ठूलो संख्यामा सर्वसाधारण भेला भइरहेका छन्। अमेरिका र इजरायलको फेब्रुअरीमा भएको हवाई आक्रमणमा मारिएका खामेनीको पार्थिव शरीर हाल तेहरानमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उहाँको राजकीय अन्त्येष्टि यात्रा बुधबार हुने तय भएको छ भने बिहिबार अन्तिम संस्कार गरिने कार्यक्रम छ। श्रद्धाञ्जली दिन भेला भएका मानिसमध्ये अमेरिकी हवाई आक्रमणमा विद्यालयमा ज्यान गुमाएका बालबालिकाका परिवारका सदस्यहरू पनि छन्।
3: My message is that the children were innocent. They didn't have any sins. Their only weapons were pencils.